0: पहुँच नेपाली खबर
1: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभरका विभिन्न एफएम स्टेशन र संसारभर नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब भित्री पृष्ठका खबर मुलुकबाट भएको निर्यात रकमभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको छ भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 82-83 को 11 महिनामा साउन जेठसम्म मुलुकबाट 2,77,96,72,00,00,000 रुपियाँको वस्तु निर्यात हुँदा भारतबाट 2,97,79,56,56,00,000,000 रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ गत जेठमा तरकारीको मूल्य 253% महँगो भएको तथ्य सार्वजनिक हुँदा इन्धनको मूल्य बढ्दा बजार भाउ समेत आकाशिएको छ आजको गोरखापत्र दैनिकमा समाचार छ
2: पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे पलाञ्चोक सिन्धुली खण्डमा स्थायी रूपमा थालिएको पुननिर्माण कार्यसँगै अबको केही दिनमै पुननिर्मित ट्र्याकबाट सवारी आवागमनको तयारी भइरहेको छ यसका लागि पछिल्ला केही महिनादेखि पुननिर्माणलाई तीव्रता दिँदै आइएको हो पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने वर्षाका ठूला ढुङ्गा राखेर सड़क तयार गरिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ
1: बैंकिङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको संख्या बढेको छ तर शाखा विस्तार भने घट्दो क्रममा गएको छ नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार निक्षेप र कर्जा खाता दुवै बढे पनि देशभर बैंक तथा वित्तीय संस्थाका शाखा संख्या पछिल्ला वर्षमा निरन्तर खुम्चदै गएका छन् बैंक तथा वित्तीय संस्था लघु वित्तीय संस्था समेतको शाखा संख्या 2082 वैशाख मसान्तमा 11,526 रहेकोमा 2083 वैशाख मसान्तमा 11,359 झरेको छ
2: भोजपुरमा एसी परीक्षामा पालिकाभित्र उत्कृष्ट जीपीए ल्याउने छात्र छात्रालाई गाउँपालिकाले नगद सहित सम्मान गरेको छ भोजपुरको टेम्की मयुङ गाउँपालिकाले एसीमा उत्कृष्ट जीपीए ल्याउने एक छात्र र एक छात्रालाई नगद 50,000 सहित सम्मान गरेको हो
1: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानून व्यवस्थाको प्रस्ताव ल्याइएको छ त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ कैद सजायमा सुधारको प्रस्ताव घरमै बसेर कैद भुक्तान गर्न सकिने नयाँ प्रस्ताव कैदीका लागि प्यारोलको दायरा बढाइँदै कान्तिपुर दैनिकमा समाचार छ
2: मुलुकमा रहेका प्राकृतिक सांस्कृतिक धार्मिक र साहसिक पर्यटकीय गन्तव्यमा स्वदेशीसँगै विदेशी पर्यटक आउने क्रम वात्ते बढेको छ केही महिना यता छिमेकी मुलुक भारतबाट आउने पाहुनाका कारण पूर्वदेखि पश्चिमसम्मका प्रमुख गन्तव्यमा चहल पहल बढिरहेको छ
1: वैदेशिक रोजगार विभागले उजुरी फर्चोट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन् विभागले वर्षौंदेखि थातिरहेका उजुरीलाई अन्तिम किनार लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो
2: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसपीबी स्थगित गर्न अनुरोध गरेको छ साउदीले नेपालमा 17 जुनदेखि शुरू गर्न लागेको थियो तर एसपीबी रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी छ युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मुना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका छन्
1: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत 17 निकायमा नियुक्तिका लागि 4,348 जनाले आवेदन दिएका छन् मन्त्रालयले 31 वैशाखमा आह्वान गरे बमोजिम 3,414 पुरुष 941 महिला र 13 अन्य लिङ्गका व्यक्तिले आवेदन दिएका हुन् नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 जनाले आवेदन दिएका छन् नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578 जनाको आवेदन परेको छ पशुपति क्षेत्र विकास कोषमा 476 को आवेदन परेको छ लुम्बिनी क्षेत्र विकास कोषमा 465 नेपाल प्रज्ञा प्रतिष्ठानमा 438 तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्
2: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम शनिबारदेखि प्रारम्भ गरेको छ शनिबार त्रिभुवन

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बुधबार एक मिनटको अन्तरमा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या 920 पुगेको छ उद्धारकर्ताहरू भग्नावशेष मुनि पुरिएकाहरूको खोजीमा जुटिरहेका छन् भने 51,000 भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् भूकम्पबाट राजधानी काराकास नजिकको ल्याङ्गोङ क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको छ अन्तर्राष्ट्रिय उद्धार निकायहरूका अनुसार भूकम्पपछि पहिलो 48-72 घण्टा जीवित व्यक्तिको उद्धारको लागि अत्यन्त महत्त्वपूर्ण हुने भएकाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ
5: अब खेल खबर फिफा विश्वकप 2026 अन्तर्गत समुएलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरुद्ध 2-1 अन्तरले जित निकालेको हो यो खेलमा क्रोएसियाले 31 मिनटमा अग्रता लिएको थियो क्रोएसियाका लागि पिटर सिसिकले गोल हानेका थिए
4: अब नेपाली खबरमा अब विचार विश्लेषण नेपाली समाजको वैचारिक उकुस मुकुस शीर्षकको कान्तिपुर दैनिकमा विष्णु सापकोटाले लेख्नु भएको विचार लिएका छौँ जेन्जी विद्रोहदेखि आम निर्वाचनसम्मका केही छोटा महिनाहरूमा नेपाली राजनीतिको ग्राउन्ड गहिरोसँग सिफ्ट भएको छ भन्नेसम्म त धेरै थोर स्वतन्त्र रूपमा सोच्न सक्ने सबैले स्वीकारेकै जस्तो लाग्छ एकातिर भर्खर 4 वर्ष पहिले अस्तित्वमा आएको एउटा दल त्यो ठुलो सिफ्टको प्रतिनिधि बन्न पुगेर संसदमा पुग नपुग दुई तिहाई सिट सहित उपस्थित छ अर्कोतिर 35 वर्षदेखि आखिर जे गरे पनि हामी नै हो नि त भनेर आफूहरूमध्ये एक वा अर्कोलाई नै निर्विकल्प राज्य संस्थापन भन्ने ठानेका पुराना दलहरूले होइन यो के भएको हो भनेर जे भइसकेको छ त्यो ग्रहण गर्न व्याकरण भेटाउनै सकेका छैनन् नेपाली समाजको वैचारिक उकुस मुकुस शीर्षकमा विष्णु सापकोटाले कान्तिपुरमा लेख्नु भएको छ
5: विश्व च्याउने सानो आँखी झ्याल हो बिबी सारा शीर्षकमा कल निधि दाहालको विचार हिमालय टाइम्समा छापिएको छ सृष्टि छ त्यसैले जीवन छ जीवन बिमा पनि सृष्टि हुन सक्छ तर सृष्टि बिना जीवन सम्भव छैन हल्का मान्छेहरू बाँच्नका लागि ओठ खोलेर भन्छन् अठोट र विश्वासका सामु असम्भव केही छैन तर यो भनाइ नै जड भविताका हल्का मनका उत्कोष हुन् यस उपन्यासको पात्र विपन एक हल्कापनबाट उम्कन संसारमै पाइला टेकेर सङ्घर्षको कठोर उकालो उक्लन हिम्मत उठाउँछ हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
6: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
7: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
6: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
7: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
6: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
7: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
6: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
7: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
6: सम्पर्क नम्बर 98550-73474 98550-77680 र

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53।
2: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 4 93 4 40, 4 93 5 80 र 98 5 50 26 4 40।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिवालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 14 गते आइतबार, सन 2026 जुन 28 तारिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनसुनी विपदको जोखिममा कृषि क्षेत्र, खडेरी र बढ्दो लागतले किसान मर्कामा, पर्सि मङ्गलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
0: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
1: एसईई र कक्षा 12 नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो, नतिजासँगै मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड।
4: हामीले रिजल्ट यस कारणले छिटो गर्दैछौँ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो, यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
0: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
1: र इङ्ल्यान्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश, पानामा बाहिरियो, कोलम्बिया र पोर्चुगल तथा कङ्गो र उज्बेकिस्तान बीचको खेल चल्दै।
5: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
6: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
6: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
6: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्छ।
8: स्मार्ट तरिका, एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नु।
0: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। देशमा मनसुन भित्रिए पनि त्यस क्षेत्रमा वर्षा हुन सकिरहेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अलमलमा छन्। बर्दियाको गुलरिया नगरपालिका साथका परमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताउनुभयो। यो वर्ष इन्धनको भाव पनि आकाशियो। लिटर 223 रुपियाँको डिजल किनेर बोरिङ चलाउनु परेको किसान यादवले गुनासो गर्नु भएको छ। बिउ रोपाई, सिंचाइ, मल र औषधि गरेर एक सिजन धान खेती गर्दा 1,30,000 रुपियाँ खर्च हुन्छ, उहाँले भन्नुभयो। समयमा मल बिउ नपाउँदा तथा सिंचाइ र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रीकरण बढेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको गुनासो रहेको छ। यसैबीच यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको उच्च जोखिममा रहेको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको पनि उच्च जोखिम कायमै छ। नेपालको कुल जनसङ्ख्याको झन्डै 60% अर्थात् 1,80,00,000 जनसङ्ख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्र होइन देशको सिङ्गो जनसङ्ख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्न सक्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्रास्त उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रको रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्रास्त उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न सकिरहेको छैन। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकारी योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण सञ्चार केन्द्रले मौसमी सूचना प्रवाह गर्छ। त्यसै गरी नार्कले पनि सूचना प्रवाह गर्ने गरेको छ। तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र सरकारको कृषि सूचना केन्द्रले काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजमा पठाउने समेत गरिएको छ। बाली तथा बिउ बिजन अनुदान तथा तालिम माटो परीक्षण र बजार मूल्यको व्यवस्थापन गर्ने ठूलो जिम्मा पाएको कृषि विभागले पनि प्रति कार्यको योजना बनाउँदैन। सकसमा किसान, बढ्दो लागत, खडेरीको जोखिम, मनसुनी विपदको जोखिममा कृषि क्षेत्र शीर्षकको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच अहिले बिहान काठमाडौँ सहित गैराती, कोशी र गण्डकीका केही क्षेत्रमा पानी परेको छ। आउँदो मङ्गलबार अर्थात् पर्सिदेखि भने देशका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा ठुलो पानी पर्ने पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको पहाडी तथा तराई भागका एक दुई ठाउँमा ठुलो वर्षा र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरी चल्ने समेत अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा भने तातो लहर कायमै छ। भोलि रातिदेखि मनसुन थप सक्रिय भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको विभिन्न ठाउँमा छिटफुटदेखि मध्यम र केही थोरै ठाउँमा चाहिँ ठुलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानुनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यो प्रस्ताव छ। अहिले प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। कसुरको गम्भीरता, कसुरदारको उमेर, त्यसै गरी शारीरिक तथा मानसिक अवस्था तथा उसको आचरणका आधारमा निश्चित सीमा र शर्त तोकेर यस्तो आदेश दिन सकिने भनिएको छ। अदालतले तोकेको सीमा र शर्तभन्दा बाहिर गएमा कसुरदारलाई सुरुमा निर्धारण गरिएको कैदमा थप 1 सजाय थपिने मसौदामा उल्लेख छ। थुन्चेको आदेशका क्रममा पनि अदालतले आरोपीलाई यस्तो सुविधा दिन सक्नेछ। त्यस्तै कैदमा रहेका कसुरदारलाई प्यारोल वा छाड्न सकिने हालको व्यवस्थामा केही प्रबन्ध थप गरिएको छ। 3 कैद भुक्तान गरेका र 75 उमेर पुरा गरेका वा असह्य रोग वा शारीरिक कारणले आफ्नो स्याहार आफै गर्न नसक्ने कैदीलाई प्रोबेसन तथा प्यारोल बोर्डले स्थान हद तोकी प्यारोलमा छाड्न सकिने व्यवस्था गरिएको छ। आजीवन कैदमा रहेको कसुरदारले 30 कैद भुक्तान गरेपछि उसको चालचलनमा सुधार आएको देखेमा प्यारोलमा राख्न सकिने भनिएको छ। कैद सजायमा सुधारको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
0: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम SVP स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा जुन 17 सुरु गर्न लागेको थियो तर SVP रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्ति शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेट गरी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ। नेपालले सिप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय राष्ट्रिय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी राख्नुपर्ने नेपालको अनुरोध छ। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। भिसा प्रक्रियालाई यथावत रूपमा अगाडि बढाउन श्रम मन्त्री यादवले अनुरोध गर्नुभएको छ।
9: यसैबीच वैदेशिक रोजगार विभागले उजुडी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थातिराखेका उजुरीहरूलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुङ्ग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर व्यवसायीलाई जानकारी गराइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झन्डै 44,000 रहेका विभागले जनाएको छ। त्यसमा सबैभन्दा धेरै उजुरी व्यक्तिगत छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्तिगत विरुद्ध उजुरी दिन गरेका छन्। विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीको उजुरी फर्सेट गर्नु रहेको छ। कुन म्यान पावर कम्पनी विरुद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। विभागले आउँदो साउनदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने समेत तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छ।
0: काया खैरनमा एसी र कक्षा 12 उत्तर पुस्तिका परीक्षणबारे आइरहेको गुनासो र के हुनु पर्थ्यो भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट
11: सहित रोजगारी हातमा
12: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
13: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिक चितवनमा एसएई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
14: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
15: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
16: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
12: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
17: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
18: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
19: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
20: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
21: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
22: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
23: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
24: खै जन्म दर्ता दिनुहोस् त।
25: जन्म दर्ता गरेको छैन नि म्याडम।
24: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
25: हो र, मलाई त थाहा नै थिएन म्याडम।
24: बाल बालिकालाई विद्यालय भर्ना गर्न
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
25: ए पहिला कसैले भनन्
0: तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ्दो लागतले किसान मर्कामा, पर्सि मङ्गलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, फौजदारी कसुर ऐनलाई संशोधन गर्ने विधेयक तयार, कैद सजायमा सुधारको प्रस्ताव, सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागका गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी प्रसंग। हालै प्रकाशित कक्षा बाह्र र केही समय अघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा अघिल्ला वर्षहरूको तुलनामा निकै छिटो सार्वजनिक गरियो। एसई र कक्षा बाह्रको नतिजा छिटो प्रकाशन भएको कुराको निकै चर्चा र बहस भइरहेको छ। यसले विगतमा विद्यार्थीले महिनौसम्म नतिजा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रशंसा पनि पायो, तर अर्कोतर्फ अपेक्षा अनुसार ग्रेड नआएको भन्दै केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् भने काठमाडौँको माइतीघरमा प्रदर्शन समेत भएको छ। यद्यपि सरकारले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको दावी गरेको छ। साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई नतिजा छिटो सार्वजनिक हुनु र अहिले आएको गुनासोलाई कसरी लिनु भएको छ भनेर सोध्नु भएको छ।
3: नतिजा छिटो निकाल्नु खोज्नु चाहिँ सकारात्मक पक्षको रूपमा लियो, तर छिटो के को लागि भन्ने कुरा क्लियर हुनुपर्छ। अब रिजल्ट वैशाखमा आयो, जेठ महिनासम्म एघार क्लास पढ्न पाएन, असारमा बल्ल भर्ना भएछ, त्यसको मतलब त केही पनि भएन। यसरी नै यो बाह्र क्लासको पनि नतिजा छिटो पनि भयो, तर के भयो, नतिजा छिटो निकाल्ने बहानामा विद्यार्थीहरूको भनाइअनुसार, शिक्षकहरूको भनाइअनुसार, विभिन्न विद्यालयको भनाइअनुसार नतिजा जस्तो हुनुपर्ने हो त्यस्तो नभएको देखिन्छ। नतिजा छिटो मात्रै निकाले भनेर भन्नु चाहिँ यो त्यति सान्दर्भिक चाहिँ देखिएको छैन।
4: अर्कोतर्फ भने विद्यार्थीहरूको असन्तुष्टि पनि छ, अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
3: विद्यार्थीले गरेको असन्तुष्टिलाई एकछिन हामीले सकारात्मक रूपमा हेर्नुपर्छ। हाम्रो रिजल्ट ए प्लसको म विद्यार्थी हो, विद्यार्थीलाई त थाहा छ, अभिभावकलाई थाहा छ नि, तर मेरो नतिजा राम्रो आएको छैन, हतारमा कपी चेक भएको कुरालाई आरोप लगाएको छ, अनि रिटोटिङ गर्न पाउँछु त भनेको छ, राज्यले पनि रिटोटिङको नाममा पैसा कमाउने उद्देश्यले चार्ज राखिन्छ, धेरै विद्यार्थीहरू अन्योल भएको छ, असन्तुष्टि व्यक्त गर्नु पर्ने ठाउँ चाहिँ प्रशस्त देखिएको छ।
4: अब यसले चाहिँ मूल्याङ्कन प्रक्रियामा माथि चाहिँ कस्तो प्रश्न उठाउँछ?
3: फरक परिहाल्यो नि, एउटा विद्यार्थीले लामो समयसम्म पढ्यो, उसले जस्तो रिजल्ट आउनुपर्छ त्यस्तो रिजल्ट आएन भने त विद्यार्थीको एउटा जिन्दगीको मूल्याङ्कन नै गलत भयो नि। एउटा विद्यार्थीले लामो समय मेहनतसम्म गरेर पढे, मूल्याङ्कन भनेको नतिजा मात्र होइन, एउटा विद्यार्थीको लाइफ पनि हो नि। राज्यले नतिजालाई मूल्याङ्कनको रूपबाट पनि हेरिएको हो भने यसमा कुनै कमजोरी नभइकन मूल्याङ्कन गर्नुपर्छ, नतिजा प्रकाशन गर्नुपर्छ। अहिले हतार गरेको चाहिँ मैले महसुस गरेको छु।
4: सरकारले चाहिँ नमुना परीक्षणको व्यवस्था मिलाउने भनिरहेको छ, यस्तो व्यवस्था चाहिँ कतिको आवश्यक र प्रभावकारी हुन सक्छ? फेरि
3: 1-2% बाई मिस्टेक हुनु भनेको कुरा ठुलो होइन, तर अधिकांश विद्यार्थीहरूले मेरो पुनः परीक्षण गर्न पाऊँ भन्नु चाहिँ राम्रो होइन नि, त्यसको मतलब त कपी चेकिङमा त लापरवाही हो, यो त गलत चिज हो नि। परीक्षण गर्न काठमाडौँमा आउनुपर्ने,
4: हजुर, नतिजाप्रति असन्तुष्ट भएर विद्यार्थी सडक प्रदर्शनमा उत्रिनु भएको छ, अब यो अवस्था आउनु चाहिँ शिक्षा प्रणालीका लागि चाहिँ कस्तो सन्देश दियो यसले?
3: मन्त्रालय राज्य शिक्षा भनेको चिज कस्तो हो त भने, यो माग मागेर होइन, राज्यले आफैले हिजो भएको कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो, कमजोरी गर्दै अगाडि बढ्ने त होइन नि, किनभने परीक्षा प्रणालीमा त एउटा सुधार हुँदै आइरहेको चिजलाई अकस्मात फेरि छिटो नतिजा रिजल्ट गर्नेको बहानामा फेरि गल्ती हुन गएको छ नि त। तर अहिले वात्तै एकैचोटि बाह्र क्लासको विद्यार्थीले जुन आफ्नो नतिजापट्टि असन्तोष व्यक्त गरेको छ, यो कमजोरी पक्ष हो भनेर बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।
4: हजुर, यो शिक्षा मन्त्रालयले एकतर्फबाट चाहिँ उत्तर पुस्तिका परीक्षणमा कुनै पनि समस्या नभएको बताइरहेको छ, फेरि होइन नमुना परीक्षण चाहिँ गर्ने भनेर भनेको छ, अब यो निर्णयलाई चाहिँ कसरी हेर्ने?
3: राज्यले के गर्न खोज्यो, एउटा विद्यार्थीहरू आन्दोलन उत्रिसक्यो, बच्चाहरूको आन्दोलनलाई शान्त बनाउन एउटा बहाना त बनाउनै पर्यो होइन, मैले त्यसलाई बहाना शिक्षा मन्त्रालयको एउटा बहानाको रूपमा मात्र लिन्छु।
4: आगामी वर्षदेखि जति पनि नतिजा छिटो पनि आउने र मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय पनि हुने गरी त्यस्तो व्यवस्था गर्नको लागि चाहिँ के सुधार आवश्यक छ?
3: यसको लागि राज्यले पहिल्यै एउटा तयारी गर्नु पर्यो कि, हामीले रिजल्ट यस कारणले छिटो गर्दैछौँ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो होइन। तयारी भइसकेपछि ऊ माथिल्लो क्लास पढ्नेको कक्षा सञ्चालन पनि त्यही लेभलमा हुनु पर्यो, यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य। फेरि पनि खबरकै सिलसिला, सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार बाँकी 5 विश्वविद्यालयका उपकुलपति पदको लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ। यससँगै 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
23: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
23: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
23: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98552962 र वेबसाइट chitawannationalpark.gov.np।
23: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ।
0: सुरेश मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। विगतका वर्षहरूमा जस्तै यस वर्ष मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भिड लाग्यो। त्यहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 को मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भिडले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौती बनाएको टिप्पणी हुने गरेको छ। सन् 1991 सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसीका अनुसार यस वर्ष मात्र 90,000 केजी भन्दा धेरै फोहोर जम्मा भएको छ। एसपिसिसीका अनुसार आधार शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ। यसमा पुनः प्रयोग गर्न मिल्ने र भान्सा तथा मानव सृजित फोहोरहरू रहेका छन्। यसै गरी आधार शिविरभन्दा माथिल्लो भागबाट 9,750 केजी फोहोर र 1,769 केजी मानव मलमूत्र राखिएका विशेष ब्यागहरू संकलन गरिएका छन्। सगरमाथा क्षेत्रमा 90,000 केजी फोहोर, आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
0: अब विदेशको खबर। जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ। युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशमा बढ्दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्। युरोपका धेरै देशले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन्। जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विजरल्याण्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको छ। स्पेनमा जुन 21 यता अत्यधिक गर्मीका कारण 200 जनाभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन्। फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान गुमाउने घटना बढेका छन्। हजारौं विद्यार्थीको विद्यालय र पठन पाठन प्रभावित भएको छ। रेल सेवा अवरुद्ध भएका छन्। सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत जलवायु परिवर्तनको असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। वैज्ञानिकका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो। विज्ञहरूले यस्ता गर्मीका लहरहरू 2 दशक अघिको तुलनामा झण्डै 100 गुणा भन्दा बढी भएका बताएका छन्। स्विजरल्याण्डका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्। हिमपात बढ्दो तापक्रम र सहारा मरूभूमिबाट उडेर आएको धुलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ्ने अनुमान गरिएको छ। युरोपसँगै एसियाका विभिन्न क्षेत्रमा पनि अत्यधिक गर्मीका घटना बढ्दो छन्। दक्षिण एसिया, पूर्वी एसिया तथा मध्य एसियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढेको अध्ययनले देखाएका छन्।
9: अब खेल खबर। फिफा विश्वकप फुटबलमा इङ्ल्यान्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। गैराती इङ्ल्यान्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्यो। इङ्ल्यान्डको जितमा जुड बेलिङ्गमले 62 मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ह्यारी केनले 67 मिनटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे। त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको छ। क्रोएसियाका लागि पेटार सुचिसले 31 मिनटमा गोल गरे। दोस्रो हाफको 73 मिनटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए। त्यसपछि 83 मिनटमा निकोला भ्यासिजले लुका मर्डिजको पासलाई हेड मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाएका छन्। पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम 32 नकआउट चरणमा प्रवेश गरेको छ। नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ। विश्वकपमा अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलान्टा स्टेडियममा डीआर कङ्गो र उज्बेकिस्तान बीचको खेल भइरहेको छ। पहिलो हाफ सकिँदा उज्बेकिस्तानले डीआर कङ्गोलाई 1 गोल गरेको छ। यस्तै नेपाली समयअनुसार आज बिहान 7:45 अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीचको खेल हुनेछ।
0: अब केही खबर संक्षेपमा। लामो समयदेखि फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू एउटै मञ्चमा उभिने तयारीमा छन्। पछिल्लो नवयुवा आन्दोलनपछि पहिलो पटक शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू आज आइतबार काठमाडौँमा हुने एउटा विशेष कार्यक्रममा एउटै मञ्चमा देखिने तयारी भइरहेको छ।
9: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको गाडी दुर्घटनामा निधन भएको छ। हिजो बेलुकी 5:45 स्वर्गद्वारी नगरपालिका 2 बाङ्गे सालमा उहाँ चढेको गाडी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उपमेयर मगर आफैले चलाउनु भएको लु प्र 01001 00008 नम्बरको सरकारी गाडी सडकबाट झण्डै 400 मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा फेला परेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
0: उखानको
9: ठुलो रोगको ओत ठुलो गरेको खेत।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
9: मनसुनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ्दो लागतले किसान मर्कामा। पर्सिङ मङ्गलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
0: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह। वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
9: एसई र कक्षा 12 नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो। नतिजासँगै मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड।
0: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
9: र इङ्ल्यान्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश। पानामा बाहिरियो। कोलम्बिया र पोर्चुगल तथा कङ्गो र उज्बेकिस्तान बीचको खेल चल्दै।
0: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको विश्वकप फुटबलको रौनक चलिरहेको छ। विश्वकप फुटबल सित्तैमा हेर्न मिल्ने भनिएका अनधिकृत एप चलाउँदा बैंक खातामा रहेको पैसा चोरी हुने समस्यासँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना फुटबल समर्थक रुँदै रुँदै प्रहरी कार्यालय पुगेका छन्। रुँदै आएका व्यक्तिलाई देखेपछि ती प्रहरी अधिकारीले के भयो भनेर सोध्दैछन्। जवाफमा पैसा स्वाहा भएका व्यक्ति भन्दैछन्, के हुनु नि, सित्तैमा विश्वकप हेर्ने भएको बैंक खातामै गोल हानेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
5: 93.2 स्वदेश FM। नमस्कार, आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। तपाईँहरूसँग आज हामी जानकारी गराउन चाहन्छौँ, अहिले फेरि नेपालमा कम्युनिस्ट एकताको एउटा लहर सुरुवात हुन खोजिरहेको छ। वामपन्थी एकतालाई फागुन 21 गतेको निर्वाचनबाट पानी भन्न पनि नपाइसकेपछि फेरि वामपन्थी एकता सुरु भइसकन थालिसकेको छ। कम्युनिस्टहरूले एकता गर्न थालेका छन्, फेरि सहकार्य गर्न थालेका छन्। आउँदो स्थानीय तहको र प्रदेशको निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने गरी जुन किसिमको छलफल र बहस भइरहेको छ, अब यसले नेपाल र नेपालीहरूको जगलाई हँसाएको छ। साँच्चै अब वामपन्थी एकता, फेरि पुराना राजनीतिक दलको एकता, के का लागि एकता, किन एकता, 2074 भएको एकता के भयो, लगायतका धेरै प्रश्नहरू चाहिँ यतिखेर उब्जिएका छन्। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ, हामी चर्चा गर्न चाहन्छौँ आजको दिनमा अहिलेको अवस्थामा कमजोर भइसकेपछि गरिने एकताले खास उपलब्धि के हासिल गर्न सक्छ, यो अहिलेको एकताले केही उपलब्धि हासिल गर्ने हो, नेपालीहरूले, नेपाली नागरिकहरूले, आम नेता कार्यकर्ताहरूले अहिलेको एकतालाई साँच्चै सुदृढ एकताका रूपमा अवलम्बन गर्न सक्छन् त? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ, एकता कसका लागि, के का लागि, व्यक्तिका लागि एकता अब सम्भव छ त? अब फेरि नेता कार्यकर्ताहरूलाई, नागरिकहरूलाई झुक्याउन सकिन्छ त? अहिलेको नेपाली बस आजको दिनमा नै विषयमा केन्द्रित पनि रहनेछ, किनभने अहिलेको अवस्थामा फेरि वामपन्थी दलहरू र अहिलेका पुराना राजनीतिक घटकहरू एक ठाउँमा उभिन खोजिरहेका छन्। आज मात्र एउटा कार्यक्रम छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, जलनाथ खनाल, उपेन्द्र यादव लगायतका नेताहरू एउटै मञ्च सेयर गर्ने तयारीमा हुनुहुन्छ। र अहिलेको अवस्थामा यो एकताको सार्थकता के हो, नेकपा एमाले र प्रचण्ड अर्थात् केपी ओली र प्रचण्ड बीचको एकताको सन्देश के हो, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। श्रोता, पुराना राजनीतिक दलहरूको आक्रमणीयता र पुराना राजनीतिक दलहरूको विरासतलाई तोडेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको आफ्नो वर्चस्व कायम गरेको छ, जनताले उसलाई जुन किसिमले पत्याएका छन्, नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन ढङ्गले विश्वास गरेका छन्, यो सँगसँगै देशको विकास र समृद्धि पनि सँगसँगै जोडिएको छ। अब विकास हुनुपर्छ, अब देशमा चाहिँ हरेक क्षेत्रको सुधार हुनुपर्दछ। आज यिनै विषयमा पनि निकै ठुलो चर्चा र परिचर्चा हुन थालेको छ। आजको नेपाली बहसमा हामी बहस गर्न चाहन्छौँ, चर्चा गर्न चाहन्छौँ। सकसमा किसानहरू छन्, बढ्दो लागत छ, खडेरीको जोखिम छ, अहिलेको अवस्थामा समयमा मल र बिउ नपाउँदा तथा सिँचाइ र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रिकीकरण बढेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको किसानहरूको गुनासो छ। आदरणीय श्रोता, कुल ग्राह्य उत्पादन कृषि क्षेत्रको योगदान 24% छ। कुल ग्राह्य उत्पादनमा धान बालीको योगदान 11.30% छ। कृषि क्षेत्रमा आश्रित जनसङ्ख्या 60% छ। अझै पनि कुल रोजगारीमा कृषि क्षेत्रको हिस्सा 62% अगेटेको छ। अहिलेको अवस्थामा समयमा मल नपाउने यो एउटा रोग बनेको छ। अहिलेको सरकारले समयमा मल दिने, समयमा बिउ दिने जुन ढङ्गले नारा अगाडि सारेको थियो, त्यो नारा पुरा हुन सकिरहेको छैन। सरकार किसानको मल बिउतर्फ ध्यान दिन सकिरहेको छैन, तर सुकुम्बासीतर्फ ध्यान दिएको छ। बस्तीहरू भत्काएको छ, सुकुम्बासीका तितर बितर पारेको छ, सुकुम्बासीको बिल्ली बाट पारेको छ, सुकुम्बासी अहिले रोइरहेका छन्। सुकुम्बासीहरूले अहिले भनिरहेका छन्, आदरणीय श्रोता, हामीलाई बस्न देऊ, हाम्रो पनि यो भूमि हो, यो नेपालको भूमिमा, यो जमिनमा हामीलाई पनि एक ठाउँमा एक किनारमा बस्न देऊ, उनीहरूले भनिरहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले भर्खरै मात्र सम्पन्न महाधिवेशनले जुन किसिमको पार्टीलाई बलियो बनाएर अगाडि लैजाने र पार्टीको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई वैधानिक रूपमा मान्यता दिएको छ, अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई बलियो त बनाउँदैछ, तर यो जनताको पक्षमा छ कि छैन, नागरिकको पक्षमा छ कि छैन? राष्ट्रिय स्वतन्त्र पार्टी एउटा सबैको देशको एउटा पार्टी बन्न सक्छ कि सक्दैन? सबै वर्ग जात जाति लङ लिङ्ग उत्पीडन क्षेत्रको पार्टी बन्न सक्छ कि सक्दैन? आजको नेपाली बस त्यतातर्फ पनि केन्द्रित रहनेछ। कुनै पनि नागरिकलाई रुवाउन पाउँदैन, कुनै पनि नागरिकका आँखा अभानु बनाउनु पर्छ, कुनै पनि नागरिकलाई धपाउने होइन, लखेट्ने होइन, कुनै पनि नागरिकलाई लखेट्नुभन्दा अगाडि उसको व्यवस्थापन गर्नुपर्छ। विश्वका धेरै देशहरू छन्, हरेक देशमा फुटपाथ छ, तपाईँले देखिरहनु भएको छ। अहिले फुटपाथका दाममा नगरपालिकाहरूले हिजोदेखि बालेन्द्र शाह काठमाडौँ महानगरपालिकामा आइसके पछाडिदेखि चाहिँ नागरिकहरूलाई यति पीडा दियो, यति अप्ठ्यारो परिस्थितिमा नेकपाका नेता देव गुरुङ हुनुहुन्छ। गुरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ गुरुङजी। नमस्कार, गुड मर्निङ, नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ। देव गुरुङजी, मलाई सुनिरहनु भएको छ? हेलो गुरुङजी। आदरणीय श्रोता, हामी नेपाली बहसमा कुराकानी गर्न चाहन्छौँ अहिलेको वामपन्थी एकता, कम्युनिस्ट एकता किन, केका लागि, यो एकताले के सन्देश दिन खोजिरहेको छ? आज फेरि विद्यादेवी भण्डारीको नेतृत्वमा अर्थात् आतिथ्यतामा उहाँहरू के गर्न खोजिरहनु भएको छ? अहिलेको एकताले दिने सन्देशका विषयमा कुराकानी गर्दैछौँ। हामीसँग यतिखेर जोडिनु भएको छ नेकपाका नेता देव गुरुङ। गुरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ गुरुङजी, मलाई सुनिरहनु भएको छ? देव गुरुङजी हामीसँग हुनुहुन्छ, नमस्कार, स्वागत छ यहाँलाई। अरे श्रोता, हामी नेपाली बहसमा अहिलेको देशको समसामयिक अवस्था र आज उहाँहरू फेरि एकपटक एक मञ्च सेयर गर्दै हुनुहुन्छ, किनभने पुष्पकमल हाल प्रचण्ड, केपी शर्मा होली र अहिलेको अवस्थामा उपेन्द्र यादवलाई पनि त्यहाँ बोलाइएको भनिएको थियो, उहाँ चाहिँ त्यहाँ नजाने क्लियर भएको छ। जगन्नाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताहरू आज सँगसँगै मन सेयर गर्नुहुनेछ। हामीसँग यतिखेर उपेन्द्र, यतिखेर देव गुरुङजी फेरि जोडिनु भएको छ। गुरुङजी, यहाँलाई स्वागत छ, नमस्कार, गुड मर्निङ नेपाली बहसमा। देव गुरुङजी, हामीले सुनिरहनु भएको छ? गुरुङजी, देव गुरुङजी सुन्दै हुनुहुन्छ? उहाँसँग हाम्रो क्लियर कुराकानी हुन सकिरहेको छैन। आदरणीय श्रोता, हामी उहाँलाई जोड्ने प्रयत्न गरिरहेका छौँ, किनभने आजको दिनमा कम्युनिस्टहरू एक ठाउँमा उभिने कुरा, वामपन्थीहरू एक ठाउँमा उभिने कुरा जनताका निम्ति एउटा अप्रत्यारिलो र अप्रत्याशित जस्तो पनि भइरहेको छ, किनभने पटक पटक नेपालका कम्युनिस्टहरू मिल्छन्, जुट्छन्, फुट्छन्, यो एउटा एक किसिमको एउटा अवस्था सिर्जना भइ नै रहेको छ नेपालमा। तर पनि कम्युनिस्टहरू मिल्नुपर्छ, एक ढिक्का भएर अगाडि बढ्नुपर्छ, देशलाई एउटा सुशासनको गतिमा डोर्याउनुपर्छ, लैजानुपर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर पनि आएका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ उहाँसँग, र अहिलेको अवस्थामा नेपालमा कम्युनिस्टहरू कुन ढङ्गले अघि बढिरहेका छन्, उनीहरूको चाहिँ मिसन के हो, मोटो के हो भन्ने विषय पनि एउटा प्रमुख विषय रहेको छ, प्रमुख विषय जोडिएर आएको पनि छ। अब यो देशमा सुशासन, अमन चयन र समृद्धि, यो देशको एउटा मुख्य आधार हो। यतिखेर हामीसँग फेरि गुरुङजी जोडिनु भएको छ। देव गुरुङजी, यहाँलाई स्वागत छ, नमस्कार, गुड मर्निङ गुरुङजी।
6: हजुर, धन्यवाद।
5: अहिले सुनिरहनु भएको छ, अनि के छ अहिलेको अवस्थामा फेरि तपाईँहरू एकपटक एउटै मन सेयर गर्दै हुनुहुन्छ, प्रचण्डजी, ओलीजी, माधवजी, झलनाथजी, यो के सन्देश दिन खोजिरहेको जनतालाई फेरि?
6: होइन, मल्टिपार्टी सिस्टममा संवैधानिक व्यवस्था अनुसार अब दलहरूको बिचमा भेटघाट कार्यक्रम हुने कुरा, एउटै मञ्चमा उभिने कुरा, पक्ष विपक्षहरूको बिचमा पनि उभिराखेकै हुन्छन्, यो कुनै नयाँ नौलो विषय परेन।
5: तर विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा एउटा छहारी निर्माण गर्नुको कारण भनेको चाहिँ अब यो स्थानीय तह प्रदेशको निर्वाचनको पूर्व सन्ध्यामा सहकार्य, एकता, कार्यगत एकता गरेर अगाडि बढ्ने भन्ने खालको सन्देश हो यो।
6: अब यो त कुनै एउटा फोरमले अब मन्तव्यको लागि आमन्त्रण गर्यो भने जो कोही पनि जान सक्ने
7: मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रम
6: हो। मदन भण्डारी फाउन्डेसनको फोरमले एउटा चाहिँ आयोजना गरेको चाहिँ सन्दर्भमा बोल्ने कुरा बोल्न जाने कुरा त त्यो कुनै नयाँ नयाँ नौलो कुरो त भएन। काङ्ग्रेसले आयोजना गर्यो भने पनि अथवा गैर कम्युनिस्टहरूले आयोजना गर्यो भने पनि जो कसैले गर्यो भने पनि त अब जाने बोल्ने त गरिरहेकै छ नेताहरूले त।
7: तर उपेन्द्र यादवजी त नजाने हुनुभयो नि त, उहाँले भर्खरै मैले उहाँसँग कुराकानी गर्दै थिएँ, अब कम्युनिस्ट छैनन् यो देशमा, ओली प्रचण्डहरू त कम्युनिस्ट नै होइनन् भन्नुभयो भर्खरै।
6: उहाँको आफ्नो दृष्टिकोणको कुरा भयो,
7: तर उहाँ चाहिँ अब कार्यक्रममा सहभागी हुने भन्ने खबर थियो होइन, तर सहभागी नहुनुहुने भयो भन्दा अब यो एकपटक फेरि एकताको सन्देश दिन खोजिरहनु भएको छ तपाईँहरू नेपालमा, वामपन्थी एकता वामपन्थी सहकार्यको सन्देश दिन खोजिरहनु भएको छ।
6: होइन अब त्यो यस्तो हो, अब वैचारिक रूपले नीतिगत रूपले अब सामान्यत एउटा मुलुकमा एउटा कम्युनिस्ट पार्टी हुने हो, विडम्बनाको विषय नेपालमा धेरै कम्युनिस्ट पार्टी बने, त्यस कारणले गर्दाखेरि सैद्धान्तिक रूपले एउटा मुलुकमा एउटा कम्युनिस्ट पार्टी हुनुपर्ने कुरा चाहिँ त हो। त्यस अनुसार चाहिँ स्वाभाविक ढङ्गले पहल प्रयासहरू त भइरहन्छन्, तर अब हुन्छ हुँदैन, कहिले हुन्छ कहिले हुँदैन, के हो भन्ने कुराको बारेमा त अब अहिले एकिन भन्न सक्ने विषय होइन। अब आन्दोलनको दौरानमा वस्तुको आवश्यकताको सन्दर्भमा निर्धारण हुने विषय हो, कसैले मनोगत रूपले चाहँदैमा भइहाल्ने नचाहँदैमा नहुने भन्ने होइन।
7: अब नमिलेर पनि त सुख छैन नि त,
6: यो चाहिँ मनोगत इच्छा आकाङ्क्षामा निर्भर रहने विषय परेन, अब्जेक्टिभ ग्राउन्ड रियालिटीमा निर्भर रहने विषय पर्यो।
7: अब एक एक ठाउँमा नउभिकन सुख पनि त छैन नि त होइन, त्यत्रभित्र भएर त सम्भव पनि छैन नि त नेपालमा कम्युनिस्टहरू।
6: अब मनोगत इच्छा आकाङ्क्षाको हिसाबले त निश्चय पनि अब त्यो भन्न सकिएला, तर अब्जेक्टिभ ग्राउन्ड रियालिटीले के निर्धारण गर्दछ त्यसैमा भर पर्ने
7: होइन। पार्टीका संयोजकले त भनिसक्नु भएको छ नि त एकपटक फेरि क्रमभङ्गता हुन्छ, तपाईँहरू तयार रहनुहोस् भने
6: विकासको गतिको नियम त उहाँको चाहिँ मतलब क्रमभङ्ग गर्दै सलाङमय ढङ्गले जाने विकासको गतिको नियम हो नि त्यो त होइन, मतलब विकासको गतिको नियम व्यापुताको उफ्राईको हिसाबले जान्छ भनेर भन्छ नि, क्रमशः चाहिँ तपाईँको चाहिँ सर्पको हिँडाइले भन्दा पनि चाहिँ व्यापुताको उफ्राईको हिसाबले गतिको नियम त्यस्तो हुन्छ, विकासको गतिको नियम त्यो हुन्छ भनेर त यो त सोसियल साइन्सको कुरा भयो, साइन्सिक लको कुरा भयो यो त चाहिँ।
7: यसको मतलब चाहिँ फेरि एकता हुने कुरा टुट्ने कुरा भनेको सामान्य छ होइन।
6: अब यो त त्यही त मैले भनिहालेँ नि, यो त मनोगत इच्छा आकाङ्क्षामा निर्भर रहने विषय परेन,
7: तर धेरैको इच्छा छ नि त अहिले
6: अनुसार हुने कुरा हो, कहिले हुन्छ कहिले हुँदैन भन्ने कुरा वस्तुको परिस्थितिमा निर्भर रहने विषय हो।
7: 74 पनि त धेरै पाठ सिकाएको छ नि त तपाईँहरूलाई त होइन, एकीकृत बन्नलाई।
6: अब विगत कालको कुरा हिस्ट्रीको कुरा भयो, हिस्ट्रीको कुरा चाहिँ लेसन लिने कुरा मात्रै हो, हिस्ट्री दोहोरिने कुरो भएन।
7: अब साँच्चै कम्युनिस्टहरू एक ठाउँमा उभिने कुरा, वामपन्थीहरूको एउटा लाइन क्लियर हुने कुरा होइन, किनभने लिबरल डेमोक्रेटहरू डेमोक्रेटहरू जुन ढङ्गले अगाडि आइरहेका छन्, अब कम्युनिस्टहरू पनि एक एक डिक्का बन्ने कुराले चाहिँ यो क्रान्तिलाई कतिको बलियो बनाउँछ, कतिको संस्थागत बनाउँछ, र अहिलेको अपरिहार्यता यो कतिको छ, यो खाँचो कतिको हो तपाईँहरूलाई?
6: अब अब्जेक्टिभ ग्राउन्ड रियालिटीको आवश्यकताको हिसाबले अहिले मुलुकमा अब फुलवादी डेमोक्रेसी छ, अब त्यसको पनि सङ्कट परिरहेको छ, त्यसको पनि रक्षा गर्नुपर्ने छ, राष्ट्रिय स्वाधीनतामाथि पनि सङ्कट परिरहेको छ, त्यसको पनि रक्षा गर्नुपर्ने छ। डेमोक्रेसी र राष्ट्रियताको रक्षाको निम्ति चाहिँ यो एजेन्डा मिल्नेहरूको बिचमा चाहिँ कार्यसूची मिल्नेहरूको बिचमा जो कसैसँग पनि सहकार्य गर्दै अगाडि बढ्न सकिन्छ, खालि कम्युनिस्टहरू मात्र भनिनु पनि हुँदैन, अरू पनि गैर कम्युनिस्टहरू पनि किन नहोस्, यदि यो एजेन्डामा सहमत भयो मिल्यो भने त्यो एजेन्डाको आधारमा सहकार्य गरेर अगाडि बढ्न सकिन्छ।
7: तर होइन, अब विगतका पनि त धेरै दृष्टान्तहरू छन्, धेरै उदाहरणहरू छन् होइन, राष्ट्रका लागि भनेर चाहिँ धेरै एकताहरू पनि भएका छन्, गठबन्धनहरू पनि भएका छन्, त्यसको खासै उपादेयता त देखिएन नि त देव गुरुङजी, यो त स्वीकार्नुहुन्छ नि होइन?
6: अब विकासको गतिको नियम अनुसार चाहिँ तपाईँको उतार चढाव हुँदै हुने भएको हुनाले चाहिँ त्यो मार्क्सिजम फिलोसफी अनुसार चाहिँ विकासको गतिको नियम लामो समयसम्मको सङ्घर्षको प्रक्रियाबाट वर्ग सङ्घर्षको प्रक्रियाबाट गुज्र्दै अगाडि बढ्ने प्रक्रिया भएको हुनाले चाहिँ मान्छेले इच्छा आकाङ्क्षा राख्दैमा तुरुन्दै भइहाल्ने नराख्दैमा नहुने भन्ने कुरा चाहिँ हुँदैन. विकासको गतिको नियम आफ्नो स्वतन्त्र ढङ्गले विकास गरिरहेकै हुन्छ. पार्टिसिपले त्यसको गति चाहिँ तीव्रता र मन्दता मात्रै फरक हो चाहिँ. त्यस कारणले गर्दाखेरि विकासको गतिको नियम आफ्नो ढङ्गले अगाडि बढिरहेकै हुन्छ. त्यसलाई राजनीतिक दलहरूले कति आत्मसातीकरण गरेर त्यो नियमलाई फलो गरेर चाहिँ त्यसलाई आत्मसातीकरण गरेर कति गतिशील बनाउन सकिन्छ सकिँदैन भन्ने कुरा मात्रै हो.
7: अहिले जुन नयाँ दलहरू आए, नयाँ सरकार बन्यो, जनताले चाहिँ एउटा सुशासनको अपेक्षा गरेका छन्, अब विकासको गति भनेको चाहिँ ओह्रालोतर्फ होइन, पश्चगमनतर्फ होइन, अग्रगमनतर्फ चाहिँ अगाडि दौडिन्छ होइन, विकास जहिले पनि अगाडि दौडिन्छ, त्यसले फड्को मार्न खोज्छ. तर अहिले चाहिँ अब तपाईँहरूमा चाहिँ त्यो हिम्मत छ जुन ढङ्गले चाहिँ राष्ट्रलाई सुशासनतर्फ, समृद्धितर्फ, जनताका इच्छा आकाङ्क्षाहरूलाई चाहिँ एक ढिक्का बनाएर अगाडि बढाउने तर्फका नयाँ सङ्कल्पहरू चाहिँ के हुन सक्छन् अब वामपन्थीहरूका?
6: अब विकासको गतिको नियम निश्चित रूपले अग्रगामी अथवा अग्रगामी दिशातर्फको परिवर्तन रूपान्तरण हुँदै प्रक्रिया अगाडि बढ्ने त हो. सामाजिक विज्ञानको नियम अनुसार त त्यो हो. तर अब त्यसको रिफ्ल्याक्ट चाहिँ, त्यसको अब्जेक्टिभ के अरे ग्राउन्ड रियालिटीको रिफ्ल्याक्ट चाहिँ मान्छेको चेतनामा पर्छ र त्यो चेतनाले विचार, नीति, निर्देशन अथवा संगठन संस्था निर्माण गर्दै चाहिँ त्यो चेतनाले अग्रगतिमा लैजाने प्रक्रिया र पहललाई चाहिँ मतलब भूमिका खेलिरहेको त हुन्छ. र कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि विकासको गतिको नियमको रिफ्लेक्सन चेतनागत पक्षमा चाहिँ जुन रिफ्लेक्सन हुन्छ त्यो रिफ्लेक्सनलाई ठिक ढङ्गले आत्मसातीकरण गर्न सकेन भने विकासको गतिको नियम कहिलेकाहीँ अस्थायी रूपमा किन नहोस् त्यो पछाडि पनि फर्कन सक्छ. पछाडि फर्कँदैन भन्ने कुरा होइन, त्यो कहिले काहीँ पछाडि फर्कन्छ. तर त्यो
7: चाहिँ
6: अब उदाहरणको लागि भन्नुहोस् तपाईँको चाहिँ अब 6-7 सालदेखि एक प्रकारको मल्टिपार्टी डेमोक्रेसीको अभ्यास हुँदै आयो. 16 सालमा पुग्यो, 17 सालमा पुग्यो. तत्कालको स्थितिमा त्यो फेरि 17 सालमा पछिगामी दिशातर्फ गयो. तर त्यो त क्षणिक र अस्थायी थियो. पछिल्लो कालखण्डमा अब करिब 2-3 दशक पनि टिक्न सकेन. त्यसपछि फेरि चाहिँ तपाईँको मल्टिपार्टी डेमोक्रेसीको रूपमा अगाडि बढ्यो होइन. तर मल्टिपार्टी डेमोक्रेसीकै रूपमा मात्रै सीमित रहिरहन्छ भन्ने त हुँदैन. त्यो त विकासको गतिमा त झनै त्यसलाई अझ समृद्ध बनाउँदै चाहिँ राष्ट्रिय औद्योगिक पुँजी निर्माण गर्दै समाजवादको दिशामा जाने हो. विकासको गतिको नियम त त्यो हो. तर विकासको गतिको नियममा अहिले पुँजीवादी प्रणाली छ. पुँजीवादी प्रणालीमा दुईवटा बाटो छ. एउटा बाटो राष्ट्रिय औद्योगिक पुँजीको दिशामा अगाडि बढ्ने हो. अर्को बाटो भनेको वित्तीय एकाधिकार दलाल पुँजीतर्फ चाहिँ जाने हो चाहिँ. यो दुईवटा बाटो हो. दुईवटा बाटोमा वित्तीय एकाधिकार दलाल पुँजीवादतर्फ गयो भने त्यसले चाहिँ पछिगामी दिशातर्फ लैजान्छ. अस्थायी रूपमा क्षणिक रूपमै किन नहोस् पछिगामी दिशातर्फ लैजान्छ. राष्ट्रिय औद्योगिक पुँजीवादको दिशातर्फ अगाडि बढ्यो भने र त्यसलाई ठिक ढङ्गले चाहिँ तपाईँको चाहिँ अगुवाकर्ताहरूले त्यसलाई चाहिँ ठिक ढङ्गले परिचालन गर्न सक्यो भने त्यो अग्रगामी दिशातर्फ समाजवादको दिशातर्फ रूपान्तरित हुँदै जान्छ. त्यस कारणले गर्दाखेरि यो दो बाटोमा क्रस रोडमा चाहिँ तपाईँको राष्ट्रिय औद्योगिक पुँजीको दिशातर्फ अगाडि बढ्ने हो कि वित्तीय एकाधिकार दलाल पुँजीको दिशातर्फ अगाडि बढ्ने हो भन्ने कुरा चाहिँ दो बाटोमा छ. अहिले पछिल्लो समयको घटनाक्रमहरू हेर्दाखेरि सरकारका नीति कार्यक्रमहरू बजेटहरू आदि सबै सबै बाटोलाई हेर्दाखेरि चाहिँ वित्तीय एकाधिकार दलाल पुँजीवादको दिशातर्फ गइरहेको हुनाले यो पछिगामी र प्रतिगामी दिशातर्फ जान्छ र गइरहेको छ. तर यो टिक्नेवाला त छैन, रहनेवाला त छैन, यो त टिक्नेवाला त छैन. त्यस कारणले गर्दाखेरि चाहिँ अहिले वित्तीय एकाधिकार दलाल पुँजीवादको बाटोतर्फ गइरहेको हुनाले त्यसले के खोज्छ त भन्दाखेरि त्यसले एकाधिकार खोज्छ, प्रतिस्पर्धा खोज्दैन, स्वतन्त्र प्रतिस्पर्धा खोज्दैन, एकाधिकार खोज्छ. एकाधिकार खोज्दै जाने क्रममा फाँसीवादको जन्म हुन थाल्छ. क्षणिक रूपमा अस्थायी रूपमै किन नहोस् फाँसीवादको जन्म हुन्छ होइन, त्यस कारणले गर्दाखेरि विकासको गतिको नियममा चाहिँ कहिलेकाहीँ फाँसीवाद पनि आउँछ, डेमोक्रेसीलाई चाहिँ विस्थापित गरेर फाँसीवाद पनि आउँछ, तर फाँसीवाद आएछ भने पनि त्यो क्षणिक र अस्थायी हुन्छ, त्यो फाँसीवादले राष्ट्रिय स्वाधीनतालाई चाहिँ गम्भीर रूपले चाहिँ सेबोटेज गराउँछ, राष्ट्रिय स्वाधीनतालाई गम्भीर रूपले सेबोटेज गराउने भएको हुनाले त्यसले राष्ट्रिय मुक्तिको वेबाट अगाडि बढ्नुपर्ने हुन्छ, द्वितीय एकाधिकार दलाल पुँजीवादलाई विस्थापित गर्नलाई चाहिँ राष्ट्रिय मुक्तिको प्रक्रियाबाट अगाडि बढेर चाहिँ त्यो कन्ट्राडिक्सनलाई फेरि हल गर्छ र चाहिँ अनि राष्ट्रिय मुक्तिको चाहिँ प्रक्रियाबाट अगाडि बढिसकेपछि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्दै समाजवादी क्रान्तिको पूर्वाधार तयार गर्ने दिशामा जान्छ। त्यसैले यो विकासको गतिको नियम चाहिँ अप डाउन उतार चढाव बाङ्गो टिङ्गो दायाँ बायाँ हुँदै हुँदै जाने प्रक्रिया हो, सरलीकृत गणितीय रेखामा जाँदैन होइन, यो चाहिँ तपाईँको चाहिँ जिगज्याग भएर चाहिँ जाने गतिको नियम हुन्छ। त्यही गतिको नियमलाई चाहिँ हामीले अब राजनीतिक दलहरू राजनीतिक नेताहरू भनेर भनेको सोसियल साइन्सका चाहिँ अगुवाकर्ताहरू हुन्, विचारकहरू हुन्, त्यस कारणले विचारकहरूले सोसियल साइन्सका विचारकहरूले यो विकासको गतिको नियमलाई ठिक ढङ्गले आत्मसातीकरण गरेर अगाडि बढ्यो त्यो स्वत प्रक्रिया अगाडि बढ्दै जान्छ, त्यो रूपान्तर हुने प्रक्रियामा अगाडि बढ्छ, त्यसलाई ठिक ढङ्गले आत्मसातीकरण गर्न सकेन भने त्यो पक्षगामी अस्थायी रूपमा किन नहोस् क्षणिक रूपमा किन नहोस् त्यो पक्षगामी दिशातर्फ पनि जान्छ।
7: हस् देव गुरुङजी, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: धन्यवाद।
7: नेकपाका नेता देव गुरुङ आदरणीय श्रोता, नेपाली बहसमा हामी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग बहस र चर्चा गरिरहेका छौँ र विभिन्न बहसहरू जोडि पनि रहेका छौँ। यतिखेर नेकपाहरू फेरि एउटै मञ्चमा देखिएका छन्, नेपालका कम्युनिस्टहरू एउटै मञ्चमा देखिने बताइएको छ। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिन थालेका हुन्, तर उपेन्द्र यादवले आफू नजाने बताइसक्नु भएको एउटा परिस्थिति छ। फेरि के का लागि एकता, किन एकता भन्ने खालका विषय पनि जोडिएका छन्। यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता अधिवक्ता मधु चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद सर, गुड मर्निङ।
7: चितवनमा त भद्रगोल गरेर आउनुभयो तपाईँहरू, किन व्यवस्थापन हुन सकेन? महाधिवेशन जुन ढङ्गले व्यवस्थित हुनुपर्ने थियो सकिएन नि त, तयारी पुगेन, यो के कारणले यस्तो भयो?
8: होइन, भद्रगोल पार्टीको तर्फबाट, आयोजकको तर्फबाट भएको भद्रगोल होइन, त्यो निर्वाचन आयोग जुन थियो हाम्रो पार्टीको निर्वाचन आयोग, पार्टीको निर्वाचन आयोगको अलिकति कार्यक्षमतामा अभाव देखियो, त्यस कारणले गर्दाखेरि केही समय भद्रगोल हुन पुग्यो। त्यस्तो सोचे जस्तो बिग्रिहाल्ने स्थितिको भद्रगोल चाहिँ भएको होइन।
7: होइन, तर जुन ढङ्गले चाहिँ त्यहाँ व्यवस्थापन हुन सक्नुपर्ने थियो, केही समय लिएर आएका थिए त्यहाँ नेता कार्यकर्ताहरू, प्रतिनिधिहरू आफ्नो समयभित्र उनीहरूले चाहिँ मतदान गर्न समेत राम्रोसँग पाएनन् होइन, अन्तिममा पदाधिकारी मतदान गर्दाखेरि त हेर्नुहोस् त 44-45 सयजना प्रतिनिधिहरूमा जम्मा 1200ले मतदान गरेको, यस्तो पनि हुन्छ महाधिवेशनमा?
8: आवाज एकदम सानो आयो, मैले केही पनि सुनिनँ।
7: होइन, महाधिवेशनमा जुन ढङ्गको चाहिँ अन्तिममा पदाधिकारी चयनमा त महाधिवेशन प्रतिनिधिहरू रोकिँदै रोकिनु भएन नि त, 1200ले गर्नुभयो होइन 4500 महाधिवेशन प्रतिनिधिमा मतदान।
8: होइन, यस्तो थियो, हामीले जम्मा 3 दिनको कार्यक्रम राखेको हो, 3 दिनको कार्यक्रम राखेको ठाउँमा कार्यक्रम धेरै अनावश्यक समय लम्बियो, जसको कारणले गर्दाखेरि कार्यकर्ताहरू अब आफ्नो जुन खर्च लिएर आउनु भएको थियो खर्चविहीन पनि हुने अवस्था रह्यो, र खर्चविहीन हुने अवस्था रहँदै गर्दा एकातिर भने अर्कोतिर असारको बेला अहिले खेतीको चटारो, धान रोप्ने चटारो, हाम्रा प्रतिनिधि साथीहरूले पनि खेती गर्नुपर्ने हुन्छ, त्यो कुरोलाई केन्द्रीय निर्वाचन आयोगले बुझ्दिएन, जसको कारणले गर्दाखेरि उहाँहरू चाहिँ अब जति मत

0: होइन अब यस्तो छ, केन्द्रीय निर्वाचनमा त हेर्नुहोस् अब हुनुपर्ने नहुनुपर्ने सबै खालको क्रियाकलापहरू अब जो भयो भयो सक्यो, त्यो भयो नभएको होइन, यो हरेक पार्टीहरूमा हामी देख्थ्यौँ पुराना पार्टीहरूमा, र त्यो नयाँ पार्टीमा पनि त्यो रोग सरेर आयो। अब यसले चाहिँ हामीलाई के गर्छ, त्यो नयाँ नयाँ पार्टीमा सरेर आएको रोगले हामीलाई कतै अप्ठ्यारोमा पार्छ कि भन्ने हामीलाई चिन्ता चाहिँ छ, त्यो अवस्था देखियो होइन। र त्यहाँ जुन मेसिनको प्रयोग गरियो त्यो मेसिनको विश्वसनीयतासँग पनि हामी सशङ्कित छौँ, होइन त्यो विषयमा हामी सशङ्कित छौँ, आफै पनि सशङ्कित छु किनभने हरेक प्रतिनिधि साथीहरू मेरै विषयमा पनि त्यहाँ आउनुहुने सबै प्रतिनिधि साथीहरू जसले मत नदिएको भन्ने साथीहरू पनि मैले भेटेका थिइनँ, मलाई मत दिन्न भन्ने साथी पनि मैले भेटेको अवस्था थिएन, तर मेरो मत सङ्ख्या चाहिँ एकदम कम देखाइयो पछि त्यहाँ देखाउँदाखेरि। अब त्यो विषय हामीले मेसिनमा हेर्न पनि नपाउने, मतगणनाको बेलामा हामी बस्न पनि नपाउने, जो जो अनुहारहरू आउनुभयो अगाडि देखिने अनुहारहरू आउनुभयो उहाँहरू नै निर्वाचनको सुरुदेखि अन्त्यसम्मको प्रक्रियामा रहनुभयो, हामीलाई काहीँ पनि त्यहाँ प्रक्रियामा सहभागी हुनलाई चाहिँ उहाँहरूले निर्वाचनका भित्री खेलहरूमा हामीलाई काहीँ पनि उहाँहरूले राख्नु भएन, उहाँहरूले भित्र के गर्नुभयो त्यो विषय हामीलाई केही जानकारी छैन हेर्नुहोस्। त्यसले गर्दाखेरि यस्तो परिस्थिति भयो, निर्वाचन भने त त्यो निर्वाचनसँग प्रतिस्पर्धीहरूलाई टाढा राखेर निर्वाचन आयोगका प्रतिनिधिहरूले मात्रै गर्ने काम हो नि, तर हाम्रो निर्वाचनमा भइदियो के भने हामीसँगै प्रतिस्पर्धा गर्ने हाम्रा केही नेतृत्वगणहरू देवानदेखि नै उहाँहरू अन्तसम्म निर्वाचन सँगसँगै बस्नुभयो, सँगसँगै निर्वाचनका कार्यक्रमहरू गर्नुभयो, र मेसिन सेटिङदेखि लिएर ती सम्पूर्ण कामहरूमा उहाँहरू आफै लाग्नुभयो, र हामीलाई शङ्का छ कि राति उहाँहरूले ऊ गर्नुभयो निर्वाचनको चाहिँ प्रक्रिया सुरु गर्नुभयो, राति निर्वाचन प्रक्रिया सुरु गर्दाखेरि हामीले सुनेका छौँ एकजना प्रतिनिधिले तिनचोटि चारचोटिसम्म भोट हालेको भन्ने कुरा हामीले सुन्नमा आएको छ। अब यो के हो यसको यसको त्यहाँ चाहिँ अब सिसी क्यामेराहरू पनि छन् त्यहाँ, अब पार्टीले यो विषयमा छलफल गर्ला, विशेषतः म यो विषयमा चाहिँ मेरो आदरणीय पार्टी सभापति र मेरो आदरणीय वरिष्ठ नेताजीको ध्यान आकर्षण गराउन चाहन्छु, किनकि त्यहाँ अवयव भयो, त्यो अवयवको विषयमा अब अहिले बेलैमा नसच्याउने हो भने यो असन्तुष्टिको चाङले भोलि हामीलाई काहीँ न काहीँ समस्या पार्न सक्छ, त्यस कारणले गर्दाखेरि हामीले यो असन्तुष्टिलाई बेलैमा चाहिँ एड्रेस गर्नुपर्छ, म सभापतिज्यू र त्यस पछाडि वरिष्ठ नेताज्यूको चाहिँ ध्यान आकर्षण गराउन चाहन्छु।
1: अनि एउटा कुरा, धेरैले आफ्नो बढी मत आएको पराजित, कम मत आएको विजयी पनि भएको देखियो भन्ने कुरा आइरहेछ, त्यो पनि हो मधुजी?
0: होइन, त्यो त्यो पनि बाहिर आएको छ, मलाई पनि टेलिफोनमा उहाँहरूले भन्नुहुन्थ्यो हामीलाई अघिल्लो दिन निर्वाचित भनेर घोषणा गरियो, मेरो मत यति हो र मभन्दा तल मत आएको साथीहरूलाई चाहिँ निर्वाचित घोषणा गरियो, यो के भएको हो भनेर उहाँले सोध्नुहुन्थ्यो, किन म आफै निर्वाचनमा नभएको कारणले मैले यही भएको हो भनेर भन्न सक्ने अवस्था रहेन, उहाँहरूले मलाई पनि त्यो कुरो चाहिँ सेयर गर्नुभएको थियो।
1: कतै न कतै त्यहाँ बदमासी भएको छ भन्ने कुरामा तपाईँ क्लियर हुनुहुन्छ होइन महाधिवेशनमा?
0: होइन, म अब यस्तो छ, कतै न कतै बदमासी भएको छ भन्ने कुरा क्लियर भएको हुन्छु भन्नुभन्दा पनि पहिलो कुरा त के हो भने निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी साथीहरू देवानदेखि बस्नुभयो भित्रै, निर्वाचन आयोगसँगै बस्नुभयो, निर्वाचनका सम्पूर्ण कामहरू गर्नलाई उहाँहरू आफै लागेर गर्नुभयो, किनभने निर्वाचन आयोगलाई मात्रै गर्ने काम हो नि त त्यो, एउटा कुरा त्यो देखियो। अर्को कुरो चाहिँ निर्वाचन हेर्नु संसारमा काहीँ नभएको, हाम्रो सङ्घीय कानुनको विपरीत पनि निर्वाचन आयोगले के गर्यो भने स्थलगत रूपमा चाहिँ निर्वाचन समितिलाई तिमी मतदाता कायम गर र अनि त्यस पछाडि मतदान गराऊ भनेर पठायो र मतदान गराउने काम भयो, त्यो नै गलत भयो, किनभने निर्वाचन आयोगले पहिल्यै मतदाता कायम गर्नुपर्छ। जस्तो सङ्घीय निर्वाचनको म तपाईँलाई उदाहरण दिन्छु, हामी यसभन्दा अगाडि फागुन 21 निर्वाचन लड्दै गर्दा केन्द्रीय निर्वाचन आयोगले, नेपालको निर्वाचन आयोगले मतदाता नावली यो मितिदेखि यो मितिसम्म मतदाता नावली सङ्कलन गर्ने भनेर भन्यो, सङ्कलन गर्यो, त्यो मिति पछाडि बन्द गर्यो, त्यही मतदातालाई कायम गर्यो र मतदान अधिकृतहरूलाई पठायो, मतदान अधिकृतहरूले त्यही मतदाताहरूलाई मतदानमा सहभागी गराएर मतदान गराएको हो नि, कुनै मतदान अधिकृतले मतदान स्थलमा नै मतदाताहरूको नाम सङ्कलन गरेर मतदान गराएको हो र, तर त्यस्तो त होइन, हाम्रो पार्टीमा चाहिँ त्यो भयो, त्यो नै आपत्तिजनक भयो के।
1: तर व्यवस्थित ढङ्गले अलि राम्रो ढङ्गले पनि निर्वाचन गर्न सकिन्थ्यो, तर त्यसलाई चाहिँ अलिकति यो अपत्यारिलो खालको निर्वाचन भयो, धेरैले चाहिँ धेरै नेता कार्यकर्ताहरूले र सांसदहरूले हामीसँग पनि भन्नुभएको छ, त्यहाँ चाहिँ जुन किसिमको यो नो भोट सिस्टमको पनि धज्जी उडाइयो होइन, करिब करिब 64 जनालाई मतदान नगरिकन अगाडि त्यो मेसिन बढ्दै नबढ्ने यो ढङ्गले पनि त, यो पनि त लोकतन्त्रको एउटा राम्रो सुन्दर पक्ष होइन भन्ने खालको विषय पनि आएको थियो क्या, त्यो पनि हो?
0: होइन, यस्तो देखियो, त्यहाँ त कस्तो परिस्थिति देखियो भने मेरो प्रतिस्पर्धीलाई मैले भोट हाल्नुपर्ने परिस्थिति बनाइयो क्या, अनि नाम राख्दा पनि कस्तो गरिएर नाम राखियो भने अगाडि जो जो जस्तो मेरो दर्ता नम्बर 22

0: थियो। मैले सुरुमा नै दर्ता नम्बर 22 दर्ता गरेको थियो मेरो नाम, तर मेरो नाम लिएर गएर 64 नम्बरमा हालियो। न त्यहाँ अल्फाबेटिकली बनाएको छ, न चाहिँ त्यहाँ अन्य कुनै विधि पद्धतिहरू गोला पर्चाबाट छानिएको छ, न केही गरिएको छ। उहाँहरूले ऱ्यान्डमली के गरिदिनु भने जो जो आउनुपर्ने हो, जो जो अहिले आउनुभयो उहाँहरूको नाम चाहिँ माथिल्लो रुवाबाट सरर लाएर राखिदिनु भयो। त्यस पछाडि त्यो 10-20 भोट ल्याउने साथीहरूको नाम राखिदिनु भयो र हामी जो प्रतिस्पर्धी हौँ, वास्तविक प्रतिस्पर्धी हौँ उहाँहरूको, उहाँहरूको नाम हाम्रो नाम चाहिँ के गरियो भने उहाँको प्रतिस्पर्धीका बिचमा ल्याएर, उहाँ र हाम्रो हाम्रो बिचमा ल्याएर चाहिँ त्यो 10-20 भोट ल्याउने प्रतिनिधि साथीहरूको चाहिँ ऊ हालियो, नामहरू हालियो। त्यसले गर्दा मतदाताहरू केमा बाध्य भए भन्दा माथि हामीले सरर भोट हालेर 64 त्यहाँ चाहिँ सार्नलाई एउटा स्कोर नपुर्याएसम्म सर्ने स्थिति रहेन। अनि मैले नहाल्नुपर्ने मान्छेलाई पनि हाल्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना गरियो, जसको कारणले गर्दाखेरि हाम्रा नाम चाहिँ तल परे, बिचमा उहाँहरूको नाम माथि हालियो, बिचमा 10-20 भोटको राखियो। ती 10-20 भोट ल्याउने साथीहरूको हकमा चाहिँ के भयो भन्दा उहाँहरूले 1500 भोट कसैले, कसैले चाहिँ 700-800 मत ल्याउनु पर्ने स्थिति सिर्जना गरियो। क्या त्यो किन त्यसो गरियो भन्दा हामीलाई कटाउने अनि हाम्रो मत घटाउने र आफूलाई चाहिँ पठाउने वातावरण सिर्जना गरियो कि भोटिङमा पनि सेटिङ गर्दाखेरि
1: त्यो
0: मेसिनमा पनि त्यो ढङ्गले सेटिङ गरियो। अब मैले सुन्न आएको त अझ कतिसम्म छ भने त्यो मेसिनले मतै जम्पिङ गराएको भन्ने पनि सुन्न आएको छ। अब यो त भोटिङ मेसिनसँग पनि हामीले चाहिँ त्यो ओनर को हो त्यसको विषयमा पनि सोच्नुपर्ने विषय आएको छ क्या। यो विषय
1: कहाँबाट आएको थियो त्यो भोटिङ मेसिन चाहिँ?
0: यो भोटिङ मेसिन नेपालकै हो जस्तो लाग्छ मलाई, होइन? यो यसभन्दा अगाडि पनि उद्योग वाणिज्य सङ्घको निर्वाचनमा पनि यो खालको खेल चाहिँ यही भोटिङ मेसिन मार्फत गरिया थियो भन्ने कुरा पनि साथीहरूले त्यहाँ गाइकै कुरा गर्दै हुनुहुन्थ्यो, होइन? मात्रै के हो भने सचिएर अगाडि बढ्नुको विकल्प छैन। मैले अघि नै भने सचिएर
1: मत जम गरायो भन्नुभयो, के भन्न खोज्नु भएको?
0: होइन, यस्तो तपाईँको जस्तो हाम्रो मत परिणामलाई तलमाथि पारियो भन्ने शङ्का छ क्या हामीलाई, किन हामीलाई मेसिन हेर्न पनि दिएको छैन, मेसिन सेटिङका बेला पनि हाम्रा प्रतिनिधिहरू राखिएको छैन, अनि मतदान सुरु गर्नुभन्दा अगाडि हाम्रा प्रतिनिधिहरू सबैलाई देखाउनु पर्थ्यो नि त। हामी त उम्मेदवार हो नि त, हामी उम्मेदवारहरूलाई देखाउनु पर्थ्यो नि त। उहाँहरूले त्यो पनि गर्नु भएन कि, एकाएक लानुभयो, सेट भयो मेसिन भन्नुभयो, त्यस पछाडि मत चाहिँ उहाँहरूले भटाभट लिएर गएर मत खसाल्न सुरु
1: गर्नुभयो भन्ने कुरा
0: भएछ भन्ने कुरा लाग्यो हामीलाई। अब यही कुरा मान्नुहोस्, अब जे भयो भयो, सक्यो, अब सचिएर बढ्नुको विकल्प छैन।
1: हेर्नुहोस्, नयाँ राजनीतिक दल, नयाँ पार्टी, होइन, नयाँ ढङ्गले अगाडि बढ्ने पार्टी, भोलि यसको विषयमा त छानबिन हुनु पर्ला नि त, होइन?
0: होइन, छानबिनको विषय त आन्तरिक रूपमा हुन्छ नै, हेर्नुहोस्, यो विषय होइन, छानबिन यो विषय गर्नै पर्छ। अब छानबिनको विषय कति आवाज सुन्छ पार्टीले हेरौँ, हामीले आवाज उठाइरहेछौँ। यो गलत भोती भोटिङ मेसिनहरूका विषय पनि छानबिन गर्नु पर्यो, सेटिङ गर्दाखेरिका ती सिसी क्यामेराहरू पनि भित्र निर्वाचन आयोग बसेको ठाउँदेखि लिएर निर्वाचन स्थलसम्मका सिसी क्यामेराहरू पनि चेकिङ गर्नुपर्ने अवस्था छ त्यहाँ त्यहाँको, होइन? अब अहिले यो मैले भन्दै गर्दा ती सिसी क्यामेराहरूमा मुसाले तार काटेको अवस्था पनि हुनसक्छ,
1: हेर्नुहोस्।
0: अब यसका धेरै कुराहरू छन्, अब जे भयो सक्यो, अब मात्रै के हो भने करेक्सन गरेर अगाडि बढ्नुपर्छ। र मेरो हम्बल्ली रिक्वेस्ट चाहिँ मेरो पार्टी सभापति र वरिष्ठ नेताज्यूलाई के हो भने यो विषयलाई गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने छ, त्यस कारणले उहाँहरूको चाहिँ म ध्यान आकर्षण गराउन चाहन्छु।
1: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मधु चौलागाईजी, नमस्कार।
0: समय दिनुभयो, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधुकुमार चौलागाई। आजले श्रोता नेपाली बसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4395 80 र 98 5570 2640।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: निष्पक्ष
6: स्वदेश एफएम 93.2 MHz।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

शमशेरगढ़ स्थित गोलघर मूर्ति को जगलाई नेपाली सेनाले मर्मत एवं रंगरोगन माडी नगरपालिकाले चैत्य धान उत्पादन प्रोत्साहन कार्यक्रम मार्फत 1 करोड़ रुपया बजेट विनियोजन। भोलि माडीमा 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव विशेष कार्यक्रमका साथ मनाइने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अघि बढाएको आरोप। एमाले अध्यक्ष ओलीले राष्ट्रिय मानवाधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग, मल खरिदमा चलखेल, भारत भन्दा झण्डै दोब्बर मूल्य तिर्दै सरकार। र उदयपुरमा टिप्पर दुर्घटनामा परेर 7 जना घाइते, इरानले शनिबार अमेरिकी सेनासँग जोडिएका विभिन्न लक्ष्यहरूमा जवाफी हमला। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्जका साथै भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव विशेष कार्यक्रमका साथ मनाइने भएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रम भोलि असार 15 गते बिहान 8 बजे माडी 6 लक्ष्मी निवास रुद्रचोकमा सम्पन्न हुने जनाइएको छ। कार्यक्रम अन्तर्गत सामूहिक धान रोपाई, हिलोमा डोरी तान्ने प्रतियोगिता तथा दही चिउरा खाने विशेष कार्यक्रम आयोजना गरिनेछ। उत्सवले परम्परागत कृषि संस्कृतिको संरक्षण गर्दै आधुनिक तथा जलवायु मैत्री प्रविधिको प्रवर्तन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। देशकै 100 पर्यटकीय गन्तव्य स्थलहरूको सूचीमा समेटिएको माडीको सोमेश्वरगढी स्थित गोलघर र अभिमान सिंह बस्नेतको मूर्तिको जगलाई नेपाली सेनाले मर्मत एवं रंगरोगन गरेको छ। सेनाको कसरा ब्यारेकमा कार्यरत पेन्टिङ कलाकार सहितको टोलीले गोलघरको रंगरोगन गरी त्यसको बीचमा रहेको काजी अभिमान सिंह बस्नेतको मूर्ति प्रतिमाको जगलाई टाइल मार्बल लगाई मर्मत गरेको हो। गोलघरको बाहिरी घेरामा सैनिक कलाकार टीमले नेपाली सेनाको इतिहास झल्कने चित्रकला पेन्टिङ गरी विशेष आकर्षक बनाएका छन्। बस पार्क स्थलबाट भारी बोकेर गोलघरसम्म सिमेन्ट, बालुवा, टाइल, मार्बल आदि जस्ता निर्माण सामग्री लगेका उनीहरूले बीचमा रहेको पाताल गंगाबाट पानी पिउन आकर्षक ढुङ्गे धारा समेत निर्माण गरेका छन्। अभिमान सिंह बस्नेत नेपाल एकीकरण पछिको पहिलो सैनिक कमाण्डर थिए। नेपालको एकीकरण अभियान अन्तर्गत सोमेश्वरगढीसँग उनको इतिहास जोडिएकाले उनको प्रतिमा स्थापना गरिएको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले बताउनुभयो। माडी नगरपालिकाले पहिलो पटक चैत्य धान उत्पादनमा प्रोत्साहन कार्यक्रम ल्याउँदै कृषि शाखा मार्फत 1 करोड़ रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चैत्य धान उत्पादन गर्ने कृषकलाई उत्पादन क्षेत्रको अनुपताका प्रोत्साहन गर्ने अनुपातमा प्रोत्साहन गर्ने भन्दै आगामी आर्थिक वर्ष 2083-84 लागि सो योजना ल्याएको हो। पछिल्लो समय माडी क्षेत्रमा सिंचाई सुविधामा उल्लेख्य सुधार भएसँगै कृषकहरू वर्षेसँगै चैत्य धान लगाउन थालेका छन्। चैत्य धान उत्पादनको क्षेत्र, कृषक संख्या र प्राथमिकता सबै बढेसँगै पालिकाले समेत बजेट मार्फत यसलाई प्रोत्साहनको कार्यक्रम ल्याएको नगर प्रमुख तारा कुमारी काजी महतोले बताउनुभयो। यसबाहेक कृषि शाखाले कृषि बजारमा कोल्ड रूम लगायत पूर्वाधार निर्माणका लागि 15 लाख रुपैयाँ, कृषि यान्त्रीकरण प्रवर्धनका लागि 10 लाख रुपैयाँ, पाइपलाइनिङ कार्यक्रमका लागि 14 लाख रुपैयाँ र बाजो जग्गा सदुपयोग गरी विभिन्न लक्षित कार्यक्रमका लागि 5,25,000 रुपैयाँ बजेट छुट्याएको छ। यसै गरी तरकारी मिनी किट वितरण, स्थानीय बाली प्रवर्धन, फलफूल खेती विस्तार, प्राङ्गारिक खेती प्रवर्धन, माछा पालन विकास, व्यावसायिक खुर्सानी खेती, कृषक समूह तथा सहकारी क्षमता अभिवृद्धि, कृषि सम्बन्धी गोष्ठी तथा अध्ययन अनुसन्धान र बाली रोग तथा किराको नियन्त्रण कार्यक्रमलाई पनि बजेटमा समेटेको कृषि शाखा प्रमुख सुरेश सिमखडाले बताउनुभयो। माडी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि उत्पादनमा आधारित माछा तथा मासुमा समेत अनुदानको कार्यक्रम ल्याएको छ। नगरपालिकाले पारित गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेटमा माछा र मासुमा अनुदान दिने भन्दै 15 लाख रुपैयाँ विनियोजन रहेको हो। यसअघि 2076-77 बजेट आए पनि कार्यविधि अभावका कारण फ्रिज भएको सो कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा पुनः समेटिएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि
मासु वा माछा उत्पादक किसानलाई समूह सहकारीमा आबद्ध हुन अनिवार्य गरिने र सोही समूह मार्फत सहकारी मार्फत अनुदान वितरण गर्ने नगर पशुपंक्षी तथा मत्स्य शाखाको तयारी छ। यस बाहेक नगरपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयन गरेको दूधमा प्रति लिटर 4 रुपैयाँ अनुदानलाई बढाई 5 रुपैयाँ पुर्याउन 50 लाख रुपैयाँ शाखाको कुल बजेटको करिब 42% रकम विनियोजन रहेको छ। त्यस्तै जुनोटिक पशुबाट मानवमा सर्ने रोग सम्बन्धी सचेतना उत्कृष्ट पशुपालक तथा मत्स्य कृषक सम्मान कृत्रिम गर्भधान मार्फत सुत्केरी पशुलाई प्रोत्साहन मागमा आधारित किसान क्षमता अभिवृद्धि पशु अस्पतालमा सेवा थप लगायतका कार्यक्रममा बजेट विनियोजन रहेको शाखा प्रमुख डाक्टर सन्तोष छेत्रीले जनाउनुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अघि बढाएको आरोप लगाएका छन्। मन्थलीमा आयोजित पत्रकार तथा नागरिक अगुवासँगको भेटमा बोल्दै उनले पेट्रोलियम पदार्थको प्रयोग घटाउन विद्युतीय सवारीमा सहुलियत दिनुपर्ने उल्टै कर बढाउनु सरकारको उल्टो यात्रा भएको बताएका हुन्। घिसिङले शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने निर्णय जनविरोधी भएको उल्लेख गर्दै यसले पार्टीहरूको घोषणा पत्र समेत उल्लङ्घन गरेको दावी गरे। साथै न्यूनतम ज्याला नबढाएको भन्दै सरकार श्रमिक मैत्री नभएको उनको आरोप छ। उनले बजेटमा हेरफेर भएको विषय उठाउँदै वर्तमान अर्थमन्त्रीमाथि समेत प्रश्न उठाए। सरकार नागरिकमा विश्वास जगाउन असफल भएको भन्दै उनले यस्तो अवस्थामा कायम रहे देशमा केही गर्ने वातावरण नबन्ने चेतावनी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले सबै 80 वर्षका व्यक्तिहरू ट्रम्प जस्ता नहुने र सबै 36 वर्षका युवाहरू बालेन जस्ता पनि नहुने बताएका छन्। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा ट्रम्प र बालेनको प्रसङ्ग उठाउँदै अध्यक्ष लिङ्गदेनले उमेर मात्र सबै थोक नभई अनुभव र क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने बताएका हुन्। उनका अनुसार व्यक्तिको क्षमता अनुभव र दृष्टिकोण नै मुख्य कुरा हो। पार्टीभित्रको अवस्थाबारे बोल्दै उनले राप्रपाबाट बाहिरिने नेताहरूबारे धेरै टिप्पणी नगर्ने बताए। आफू पार्टीका सबै उतार चढावको साक्षी रहेको उल्लेख गर्दै वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि डराउनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो। लिङ्गदेनले राप्रपालाई कमजोर बनाउने उद्देश्यसहित देशी विदेशी शक्तिहरू सक्रिय रहेको आरोप पनि लगाए। यस्तो अवस्थामा पार्टी छाड्ने वा राजनैतिक मैदानबाट पछि हट्नेहरूलाई इतिहासले कहिल्यै बहादुर नमान्ने टिप्पणी गर्दै उनले संगठनलाई अझ मजबुत बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन्। अध्यक्ष ओलीले जेन्जी आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका हुन्। अध्यक्ष ओलीका तर्फबाट छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्दै एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगमा निवेदन दर्ता गरेका हुन्। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्रै सिट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्रै सिट निर्धारण गर्ने भएको हो। एउटै मल एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ। सिङ्गापुरको अन्तर्राष्ट्रिय कम्पनी एसएस आदित्य बिरला ग्लोबल ट्रेडिङले भारत र नेपाल दुवै देशलाई रासायनिक मल आपूर्ति गर्ने टेन्डर पाएको छ। तर उक्त कम्पनीले भारतलाई त्यही मल प्रति मेट्रिक टन $540 उपलब्ध गराएको छ भने नेपाललाई $900.75 उपलब्ध गराउँदै आएको छ। आदित्य बिरलाले जहाँबाट भारतलाई मल दिइरहेको छ त्यहीँबाट नेपाललाई पनि दिने हो, तर यति धेरै मूल्य फरक किन भनी कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरूले नै प्रश्न गर्न थालेका छन्। मनसुन सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुङ्गा मोगलिन सडक खण्डमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै सडक विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ। 2083 मनसुन पूर्व तयारी कार्ययोजना नाम दिएको यस योजनाले बाढ़ी र पहिरोका कारण सडक अवरूद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ।
नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सिप प्रमाणीकरण एसभीएफ प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यो आग्रह गरेको हो। विराटनगरमा नेपाली कंग्रेसका नेता अभिषेक गिरी पक्राउ परेका छन्। उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो। लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो। बिहानदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो। प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलाएको छैन। उदयपुरमा टिप्पर दुर्घटनामा परेर सातजना घाइते भएका छन्। शनिबार जिल्लाको कटारी नगरपालिका एक पानी ट्याङ्की स्थित सिद्धिचरण लोकमार्गमा ना एक 5549 नम्बरको टिप्पर अनियन्त्रित भएर सड़क किनारमा पल्टिँदा सातजना घाइते भएका हुन्। दुर्घटनापछि टिप्पर चालक कटारी नगरपालिका दुई ददरिया बस्ने 23 वर्षीय राजेश दनुवार फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। स्तरोन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समय पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश खारेजी र संघीयता पुनर्संरचना गर्ने प्रस्ताव महाधिवेशनबाट पारित गरेपछि मधेसमा आन्दोलनको तयारी शुरू भएको छ। मधेस केन्द्रित दलका नेता तथा केही नागरिक अगुवाहरूले बैठक बसी आन्दोलनमा जाने निर्णय गरेका छन्। धनुषामा पिस्तोल सहित 2 जना पक्राउ परेका छन्। जिल्लाको जनकपुर धाम उपमहानगरपालिका 9 थापाचोक स्थित एक होटलबाट शनिबार पिस्तोल इगल ऱ्याप्टर लेखिएको काठको बडी समेत जडान भएको पिस्तोल सहित 2 जना पक्राउ परेका छन्। र इरानले शनिबार अमेरिकी सेनासँग जोडिएका विभिन्न लक्ष्यहरूमा जवाफी हमला गरेको छ। आफ्नो दक्षिणी तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफमा यो कदम चालेको इरानले जनाएको हो। 4 महिना लामो युद्ध अन्त्य गर्नका लागि गत साता मात्रै भएको सम्झौता उल्लङ्घन गरेको भन्दै दुवै देशले एकअर्कामाथि आरोप प्रत्यारोपण गरिरहेका छन्। आज माडीको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 88% मापन गरिएको छ। हाल कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी 3 देखि 4 दिन मनसुन विस्तार हुने सम्भावना छ। अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ। कोशी बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। सोमेश्वरगढी स्थित गोलघर मूर्तिको जगलाई नेपाली सेनाले मर्मत एवं रङरोगन। माडी नगरपालिकाले चैत्य धान उत्पादन प्रोत्साहन कार्यक्रम मार्फत 1 करोड रुपियाँ बजेट विनियोजन। माड भोलि माडीमा 23 राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव विशेष कार्यक्रमका साथ मनाइने। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अघि बढाएको आरोप। एमाले अध्यक्ष ओलीले राष्ट्रिय मानवाधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग। मल खरिदमा चलखेल भारतभन्दा झण्डै दोब्बर मूल्य तिर्दै सरकार। र उदयपुरमा टिप्पर दुर्घटनामा परेर 7 जना घाइते। इरानले शनिबार अमेरिकी सेनासँग जोडिएका विभिन्न लक्ष्यहरूमा जवाफी हमला। हवस् त आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 Swadesh FM.
1: बेसमा प्रभु रान एवं जनसमाजवादी पार्टी जसमा नेपालका अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ. उपेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
2: धन्यवाद.
1: अब आज फेरि एकपटक वामपन्थी एकता एवं सहकार्य पुराना राजनीतिक दलहरू एउटै मञ्च सेयर गर्दै हुनुहुन्छ. तपाईँ पनि त्यहाँ आजको मञ्चमा तपाईँको पनि उपस्थिति रहने विषय आयो. यो सहकार्य यो के का लागि अहिले यो अवस्थामा?
2: अब पहिलो त मेरो त्यहाँ उपस्थिति आज हुन नसक्ने हो, म बाहिर छु.
1: खबर तपाईँलाई आएको थियो.
2: दोस्रो कुरा के भन्दाखेरि अब कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा बाँडिएका छन् जसले गर्दा कम्युनिस्ट आन्दोलन कमजोर भयो, उहाँहरूको ठम्याइ छ. र त्यस कारणले चाहिँ के हो भन्दाखेरि वाम एकता हुन सक्यो भने बलियो हुन्छ र प्रतिरोध गर्ने क्षमता बढ्छ भन्ने लागेको हुनसक्छ.
1: यहाँलाई खबर थियो उहाँ उपस्थितिका लागि प्रज्ञा भवनमा?
2: म बाहिर छु, म काममा.
1: तपाईँहरूको प्रतिनिधि जान्छ त्यहाँ जसभाबाट?
2: अब त्यहाँनिर मैले टाइम छ,
1: होइन अहिलेसम्म केही छलफल भएको छैन पार्टी प्रतिनिधि जाने विषयमा. तर अब यो वामपन्थी एकता यो सहकार्य आफू कमजोर भइसकेपछि फागुन 21 को निर्वाचनमा या भन्न नपाइसके पछाडिको सहकार्य हो कि अब जनता पत्याउला नि यो विषयमा उपेन्द्रजी?
2: होइन, अब यसको जवाब त कम्युनिस्टमा के अरे भन्दाखेरि कम्युनिस्टहरूले दिने हो, हामी त समाजवादी पार्टी. तर कुरा के हो भन्दाखेरि एउटा सामान्य कुरा, जब राजनीतिक दलहरू कमजोर हुन्छन् जब मुलुक सङ्कटमा पर्छन् मिल्ने नै त्यति बेला हो नि.
1: तर पटक पटक मिलेका पनि छन् होइन,
2: फेरि जुटेका पनि छन् फेरि टुटेका पनि छन्. नेपालमा कम्युनिस्ट पार्टीहरू मात्रै होइन, करिब करिब सबै पार्टीहरू नेपालमा फुट्ने जुट्ने फुट्ने यो चरणबाट गुज्रिरहेको छ. मुलुकको राजनीतिक दलहरू नै संस्थागत भइ नसकेको अवस्था, संस्थागतमा भने संस्थागत रूपले स्थापित भएर एउटा सिस्टममा अगाडि बढ्दा अप्ठ्याराहरू फेस गरिरहेको अवस्था हो नि अहिले नेपालको.
1: तर नेपालका कम्युनिस्टहरूलाई पनि त जनताले एकपटक त दुईटै नजिकै मत पनि दिए होइन, 74 सालमा राम्रै होइन नेकपा राम्रै ढङ्गले अगाडि आयो
2: होइन. मैले त त्यहाँ मेरो अलिकति धारणा फरक छ. नेपालमा कम्युनिस्ट पार्टी त छन् है, मार्क्सवाद लेनिनवाद भने पनि छन्, अथवा झन्डा बोक्या पनि छन्, तर विचार चरित्र व्यवहारमा नेपालमा कम्युनिस्ट पार्टी नै छैन, कम्युनिस्टहरू नै छैन. कम्युनिस्ट र काङ्ग्रेसमा के फरक छ? नेपालका कम्युनिस्टहरू अरू दुनियाँका कम्युनिस्टहरूभन्दा निकै फरक छन्.
1: भनेपछि नेपालमा कम्युनिस्टहरू छैनन्, यो कम्युनिस्टको खोल मात्रै होइन,
2: कम्युनिस्ट पार्टी छन् तर कम्युनिस्ट विचार कम्युनिस्ट चरित्र कम्युनिस्ट आदर्श चाहिँ पोलेर खाइसकेका छन्
1: अहिलेको अवस्थामा. केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू चाहिँ कम्युनिस्ट मान्न सकिँदैन उहाँहरूले?
2: होइन, कम्युनिस्ट तपाईँहरू देख्नु भएको छ, उहाँहरूमा कम्युनिस्ट आदर्श कम्युनिस्ट चरित्र कम्युनिस्ट सिद्धान्त कम्युनिस्टको आवरणभित्र चाहिँ के छ भन्दाखेरि एक खालको मलाई भन्नुहुन्छ भने राजनीतिक अवसरवादीता बाहेक पनि देख्नुहुन्न. कम्युनिस्टहरू त वास्तवमा सर्वहाराका लागि किसान मजदुरका हितका लागि लड्ने पार्टी हो, भ्रष्टाचार चाहिँ के छ निर्मूल गर्ने पार्टी हो, जातीय भेदभाव अन्त्य गर्ने पार्टी हो, वर्गीय शोषण उत्पीडन अन्त गर्ने पार्टी हो. त्यो दिशामा काम गरेको नेपाली कम्युनिस्टहरूलाई देख्नु भएको छ?
1: त्यो दिशामा त एकदमै कम छन् किनभने 10 वर्ष सशस्त्र द्वन्द पछाडिका चाहिँ विलासिताका अवस्था हेर्ने हो भने त कम्युनिस्ट हुन् कि के हो भन्ने कुरा चाहिँ छुट्याउनै गाह्रो छ नि त यो देशमा त.
2: मैले त पार्लियामेन्टमा एकचोटि भनेको थिएँ नेपालमा कम्युनिस्टहरू होइन कम्युनिस्टहरू छ, मेरो पनि मात्रै मान्यता होइन, यो अन्तर्राष्ट्रिय कम्युनिस्टहरूको पनि मान्यता हो. विभिन्न देशका कम्युनिस्ट पार्टीहरूले पनि नेपालको कम्युनिस्टहरूलाई त्यसरी नै हेरेका छन्.
1: अब यो अहिलेको यो एकता वा चाहिँ यो सहकार्य भनेको स्थानीय तह र प्रदेश निर्वाचनमा मिलेर जाने बाहेकको चाहिँ यसको खासै उपलब्धि छैन त्यसो भए? तपाईँ त्यही भएर जान्न खोज्नु भएको होइन?
2: म त के भन्छु भन्दाखेरि कम्युनिस्ट पार्टीहरू मिलेर कम्युनिस्ट नामकै पार्टीहरू भए पनि मिलेर एउटा पार्टी बनाउनु
1: ए
2: र एउटा चाहिँ के छ भन्दाखेरि सके कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनु, श्रमजीवी वर्गको हितमा काम गर्नु, विभेदमा पारिएका जनताहरूको हितमा काम गर्नु, असमानता र उत्पीडनलाई अन्त्य गर्ने तर्फ लागौँ, मुलुकलाई विकास समृद्धि र सामाजिक न्यायतिर लैजानु, तर यो टुक्रीलाई टुक्री टुक्री गरेर त केही हुँदैन, अन्त त्यो बरु एकता हुनु राम्रो हो,
1: राम्रो तपाईँहरू पनि सहभागी हुनुहुन्छ होइन त्यस्तो हो भने।
2: अब हाम्रो चाहिँ के छ भने शुभकामना त मिल्नुहोस् भन्ने न हो, हामीले
1: कम्युनिस्टहरूलाई नेपाली जनताले साथ दिन्छन्, नेपाली जनताले एकपटक फेरि पत्याउँछन् भन्ने कुराको बाजा राख्नुहुन्छ तपाईँलाई भरोसा छ त्यो
2: कुरा? उहाँहरू कसरी प्रस्तुत हुन्छ त्यसमा छन्, पत्याएका त हुन् नि कम्युनिस्टहरूलाई। आज भनौँ न बहुदलीय व्यवस्था स्थापना भएको झन्डै 34-35 वर्ष भइसक्यो, यो 34 वर्षमा लामो समय शासन गर्ने त काङ्ग्रेस कम्युनिस्टै नै हो मुलुकमा, जनताले त पत्याएकै हुन्। तर 34 वर्षमा 30 प्रधानमन्त्री फेरि 30 सरकार बग्ने त्यही नै गुनासो हो जनताको, डेलिभरी दिन सकेन भन्ने गुनासो न हो। अब यी गुनासाहरूलाई सम्झिएर जनताको भावनालाई सम्झिएर रूपान्तरित भएर जाने हो भने नेपाली जनता हुन् मौका दिन सक्छन्, पत्याउन पनि सक्छन्।
1: होइन यादवजी, अब एउटा कुरा मैले खासमा के जान्न खोजेको थिएँ भने तपाईँहरू चाहिँ त्यहाँ जानुहुन्छ कि हुँदैन, तपाईँहरूको ऐक्यबद्धता हुन्छ कि हुँदैन, तपाईँहरूको सहकार्य छ कि छैन उहाँहरूसँग भन्न बुझेको थिएँ, अहिलेसम्म तपाईँहरूले निर्णय नै गर्न सक्नु भएको छैन त्यसो भए जाने नजाने
2: भन्दाखेरि।
1: अब धेरै नेपालीहरूले सुनिरहनु भएको छ होइन यो बहस चाहिँ देशभरका नेपालीहरू,
2: काठमाडौँमा भएको भए म जान्थेँ,
1: होइन तपाईँको इच्छा शक्ति भएको भए त नेपालभित्रै भए त पर्खिहाल्नुहुन्छ नि आउनुहुन्छ, यो त विरत एउटा विद्यादेवी भण्डारीको नेतृत्वमा हुँदैछ नि त होइन, उहाँको आतिथ्यतामा आज कार्यक्रम हुँदैछ। अब हिजोसम्म विद्यादेवी भण्डारीको सदस्यता रिनुमै अल्झियो नेकपा एमाले, आज उहाँकै खाँचो पर्यो भन्दाखेरि त जनता पत्याउँदैनन् जस्तो लाग्छ क्या अब चाहिँ यादवजी,
2: कस्तो भोलि समयले बताउँछ।
1: अब यो अहिलेको सरकार
2: के छ भन्दाखेरि राम्रा काम गरे भने आफूलाई बिच परिमार्जित गरेर रूपान्तरित गरेर अगाडि बढ्यो भने जनताले पत्याउँछन्, तर पुरानै धर्रा पुरानै तरिका पुरानै जाल झेलको राजनीतिमा रह्यो भने कसरी पत्याउँछ?
1: होइन परिवर्तन भने त जनताले त अब पुस्तान्तरण खोजिरहेको छ होइन, युवा खोजिरहेछ नि त पोलिटिक्समा राजनीतिमा,
2: होइन त्यो के त्यो के छ भन्दाखेरि काम हिजोका पुस्ताले काम गरेको भए यी कुरा आउँदैन थिए, होइन कम्युनिस्ट आन्दोलन त युवाहरूले विद्यार्थीहरूले नै बनाएका हुन् नेपालमा, युवा विद्यार्थी शिक्षकले नै कम्युनिस्ट पार्टी निर्माण गरेका हुन्, कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएका हुन्।
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको जो एउटा ऐतिहासिक पहिलो महाधिवेशन सम्पन्न भयो, यसले के सन्देश दियो चितवनबाट?
2: होइन अब के हो भन्दाखेरि अब त्यहाँ
1: यहाँको पनि उपस्थिति रह्यो होइन,
2: अनलाइन थियो मैले म मेरो पनि उपस्थिति थियो, मेरो पनि शुभकामना छ। अब त्यो के भन्दाखेरि अब नयाँ युवा शक्तिहरूलाई इग्नोर गरेर जानुहुन्न भन्ने कुरा नै हो एउटा। दोस्रो कुरा के हो अरे, मुलुकले खोजेको सुशासन विकास समृद्धि र सामाजिक न्याय, सुशासनको सन्देशले ठुलो फेरबदल ल्याएको छ।
1: अब अहिले नागरिकहरूले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका काम कारवाही, अहिलेको सरकार, सरकारले लिएका एक्सनहरू, भ्रष्टाचारप्रति भएको सरकारको निर्ममता कठोरता, यी सबै कुराहरू हेर्दाखेरि त हेर्नुहोस् न 30-35 वर्षदेखि त निकै ठुलो जगडिएको रहेछ नि त हरेक क्षेत्र चाहिँ करप्सनले।
2: होइन हिजो पनि जगडिएको थियो भनेदेखि अब अहिले त्यो जकडन समाप्त भइसक्यो भन्ने मिल्दैन,
1: सुरुवात भयो नि त,
2: फेरि नयाँ जकडन हुने हो कि भन्ने आशंका पनि त्यत्तिकै छ,
1: सुरुवात त भयो नि त होइन, सरकारले सुरुवात गर्यो नि त सुशासनको डन्डा,
2: तर होइन त्यसले गर्दाखेरि अहिले सरकारको काम कारवाहीको समग्र रूपमा मूल्याङ्कन गर्ने समय आउँदैछ।
1: तर अब जुन तरिकाले उसले आफ्ना अभियानहरू सुरु गरेका छ, जुन शासकीय स्वरूपका 100 बुदाहरू त्यसलाई चाहिँ कार्यान्वयन गर्ने पक्षमा छ, यसमा तपाईँहरूको त साथ रहन्छ नि त होइन सरकारलाई?
2: होइन राम्रो काम जसले गरे पनि साथ रहन्छ, नराम्रो काम गरे हाम्रो साथ त आउँदैन, हामी त्यसलाई चाहिँ हामी फरक रूपले जानुपर्छौँ, तर राम्रो काम गर्नेलाई हामीले साथ दिने
1: सरकार सुशासनको पक्षमा छ अहिले,
2: राम्रो काममा हाम्रो साथ सहयोग सधैँ रहन्छ
1: सरकार, त्यही सुशासनकै लाइनमा छ अहिले। तपाईँहरूको मूल्याङ्कन के हो?
2: अब भर्खर सुरु गरेका छन् हेर्नुहोस्, नयाँ मान्छेहरू हुन्, नयाँ युवाहरू हुन्, भर्खर काम सुरु गरेका छन्, सुरुमै हरास गरिदिइहाल्नु त्यति उचित हुँदैन, अलिक दिन पर्खौँ र हेरौँ।
1: तर अहिले भ्रष्टाचारको फाइलहरू तपाईँले जुन ढङ्गले देखिराख्नु भएको छ, विभिन्न राजनीतिक दलका शीर्ष उच्च पदस्थ व्यक्तिहरूदेखि लिएर चाहिँ बिचौलियाले चाहिँ सत्ता चलाउँदो रहेछ होइन, बिचौलियाले पार्टी चलाउँदो रहेछ होइन,
2: बिचौलियाले पार्टी चलायो देश चलायो भन्ने कुरा त म संसदमा पनि बोले आउँ सडकमा पनि बोले आउँ भन्दै आएको हो। त्यो देश नै बिचौलियाले चलाएको छ, यो देश कमिसन खोरहरूले चलाएको छ, जनता त्राहीमा आउँछ भनेर त पहिलादेखि आवाज उठाउँदै आएको मैले।
1: तर हामी
2: भने सानो शक्ति थियौँ, यताबाट पनि पेल्ने उताबाट नै पेल्ने पेलाइमा पर्दै सधैँ आएका न हौ हामी यही कुरा उठाउँदाखेरि।
1: तर तपाईँहरूलाई उदेखेरै थाहा थियो होइन या बिचौलियाले चाहिँ देश कब्जा गरिरहेछ भनेर?
2: होइन, कब्जा भन्दा पनि निश्चित रूपमा महत्त्वपूर्ण भूमिका उनीहरूको थियो, त्यसमा कुनै दुई मत छैन।
1: तर उदेखेर चाहिँ किन उनीहरू कारवाहीको दायरामा आउन सकेनन् भन्दा हरेकतिर सेटिङमा थियो।
2: अब यहाँले एउटा कुरा भन्नुहोस् न, सेटिङमा भन्दा पनि अर्को कुरा के थियो भन्दाखेरि दलहरूको भित्रसम्म छिरिसकेका थियो ठुल्ठुला दलका, ठुल्ठुला दलका नेताका किचनमा सुत पुग्ने गर्थे, त्यति समस्त बलवान भइसकेका थिए त्यो बेला।
1: त्यसले
2: कार्यकर्ता र पार्टीका नेता र जनताको दूरी निकै बढिसकेको थियो।
1: होइन, बिचौलियाहरू चाहिँ सेटिङका लागि नेताका ओछ्यानसम्म पुग्थे, त्यो कुरा क्लियर छ, ओपन सेक्रेट छ त्यतिखेर। आजको दिनमा अब नेपालमा जुन सुकुम्बासी समस्या छ, अहिले होल्डिङ सेन्टरको रुवावासी क्रन्दन छ, यो सरकारले सुकुम्बासी समस्या व्यवस्थापनमा चुकेकै हो वा चाहिँ जुन किसिमले आफ्नो एक्सन
2: गर्छ ठीक हो? म त एक कुरा बुझ्दिनँ, सुकुम्बासी को हो, सुकुम्बासी समस्या हल कसरी गर्ने, त्यसको पहिला नीतिगत आधार तयार नभइकन वास्तविक सुकुम्बासीका समस्याहरू के हुन्? सुकुम्बासीको समस्या भनेको, रियल सुकुम्बासीको समस्या भनेको गरिबी, बेरोजगारी हो। र गरिबी र बेरोजगारी ठुलो समस्या हो सुकुम्बासीहरूको, त्यसलाई एकट्ठा जग्गा दिएर एउटा छाप्रो बनाइदिएर त्यो समस्या हल हुँदैन। त्यस कारणले सुकुम्बासी समस्या हल गर्नका लागि जडैदेखि त्यसको समाधानको बाटोतर्फ लाग्नुपर्छ, ताकि सुकुम्बासी समस्या कहिले नहोस्। हुन त विगत 40-50 वर्षदेखि सुकुम्बासी भन्दै जग्गा बाँड्दै, सुकुम्बासी भन्दै जग्गा बाँड्दै आए, आयोगहरू बने, तर सुकुम्बासी समस्या कहिले हल भएन।
1: अहिले चाहिँ सरकारले जुन किसिमको एक्सन लियो त्यो चाहिँ अलिक प्रक्रिया नपुगे पनि यो आवश्यक थियो।
2: एक्सन लिएको त अलिक हतार भयो, अलिक परिपक्वता भएन जस्तो लाग्यो।
1: तर यो आवश्यकता थियो होइन, यो समाधान गर्नुपर्नेमा?
2: होइन, समाधान त गर्नुपर्छ, तर सुकुम्बासीको समस्या भूमिहीनता हो कि गरिबी बेरोजगारी हो, शिक्षाको अभाव हो, स्वास्थ्यको चाहिँ के छ भन्दाखेरि सेवाबाट वञ्चित हो, के हो मूल जड हो, त्यसलाई हल नगरिकन माथि माथिबाट नारा दिएर त हुँदैन।
1: अहिलेको 21 गतेको निर्वाचन पछाडि तपाईँहरूको एउटा समीक्षा के छ, जनताहरूले चाहिँ किन जसपालाई चाहिँ स्वीकारेनन् यो निर्वाचन?
2: होइन, हामीले अस्वीकारेको भन्दा पनि के हो भने, नयाँ शक्ति, नयाँ पार्टी, नयाँ मान्छे, जनताले नयाँ खोजेका थिए। र हामीलाई, हुन त हामी पनि नयाँ हौ, तर हामीले पुरानोमै राख्यौँ, पुरानोसँगको सङ्गतले गर्दा होला, जनताले पनि पुरानै हुन् भने
1: पटक पुरानैसँग तपाईँहरूको दोस्ती रह्यो नि त होइन,
2: है कालखण्डमा रहेका हौ, त्यसले गर्दाखेरि हामीलाई पुरानै नजरले हेरिदिए, तर जनताले नयाँ खोजे हौ न, हामीले जनताको म्यान्डेटलाई शिरोधार्य गरेर हामी सकभर जनताका हितमा काम गर्छौँ भने कहीँ
1: कसरी उठ्छ अब जसपा नेपाल?
2: होइन, हुँदैन, सरकारमा हुँदाखेरि काम हो, जनताको सेवा हुने, सरकारभन्दा बाहिर हुँदाखेरि देश जनताको सेवा नहुने हुन्छ र?
1: जनताको सेवा त हुन्छ, तर जनताले चाहिँ पत्याइदिनु पर्यो नि त तपाईँहरूलाई।
2: होइन, हामीले सेवा गरेपछि जनताले पत्याउँछ, अनि गरेनौँ भने पत्याउँदैन,
1: फेरि उठ्न कत्तिको सहज असहज छ।
2: होइन, हामी उठ्छौँ, हामी उठिरहेका छौँ।
1: अब के छ तपाईँहरूको,
2: अहिले हामी जनताको बिचमा जाँदाखेरि जनताको उत्साह, ऊर्जा, माया, साथ, सहयोग हामीले प्रशस्त पाइरहेका छौँ जनतालाई।
1: अहिलेको तपाईँहरूको मुद्दा, तपाईँहरूको मुटो, तपाईँहरूको भिजन, होइन,
2: हामीले उठाएका मुद्दाहरू चाहिँ समावेशिताको सवाल, संहिताको सवाल, सुशासनको सवाल, समृद्धिको सवाल, सामाजिक न्यायको सवाल, त्यो सवाल त कहिले मर्दैन नि.
1: हैन, अब प्रदेश संरचना त खारेज गर्ने बताइसकेका छन् त राष्ट्रिय स्वतन्त्र पार्टीले.
2: अब त्यो प्रत्यति सजिलो छैन.
1: स्थानीय तह दलविहीन
2: उत्पादक हुनेछ,
1: स्थानीय तह दलविहीन
2: बनाउनु, पार्टीगत नीति बनाउनु त कुनै कुरा भएन. राष्ट्रपतिले आफ्नो पार्टीगत नीति बनाउन सक्छ. जब राज्यले संघीयता खारेज गर्ने दिशातर्फ जान्छ, त्यसले मुलुकमा चाहिँ के छ अशान्ति र द्वन्द्वको सिर्जना गर्न सक्छ. त्यसले गर्दाखेरि यस्तो कार्यहरू हतार हतारमा गर्नु हुँदैन.
1: होइन, अब दलविहीन बनाउने स्थानीय तह भन्ने छ नि त, उसको मुख्य
2: स्थानीय तह दलविहीन हुनुपर्छ भन्ने कुरा त चाहिँ शासक यस्तो बदल्नुपर्छ, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ, सबै समुदायको समानुपातिक समावेशी हुनुपर्छ भन्ने कुराको लागि त हामीले लड्दै आएका हौँ.
1: तर राष्ट्रपतिको एजेन्डामा तपाईँहरूको सहमति छैन.
2: होइन, यो यो यो संहिताको विषयमा उहाँको हाम्रो फरक मत छ. तर स्थानीय तहलाई दलविहीनता बनाउने र प्रदेशको माथा राख्नुपर्छ भन्नेमा हामी शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्छ, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, न्याय प्रणालीको संरचना बदल्नुपर्छ. र प्रदेशहरू मिल्या छैन, यो सात प्रदेश अवैज्ञानिक अगाडि छ, यसलाई पुनः संरचना गर्नुपर्छ जस्ता कुराहरू त हाम्रा मुद्दाहरू हुन्.
1: तर स्थानीय तह दलविहीन हुने कुरामा तपाईँहरूको एजेन्डा
2: होइन. हामी के छ भन्दाखेरि स्थानीय तहलाई स्वतन्त्र रूपले चुनाव होस् भन्ने कुरा शुद्ध देखिनेर छ. र अर्को कुरा के हो भने हाम्रो स्थानीय तहलाई शुद्ध रूपमा विकासको चाहिँ एजेन्सी बनाऊ, विकासको अङ्ग बनाऊ, त्यसलाई राजनीति अखडा नबनाऊ भन्ने हामीले सोध्ने कुरा उठाएर आएका छौँ. राजनीतिक रूपले वैचारिक रूपले काम गर्ने थल त चाहिँ तपाईँको प्रदेश र सङ्घ सरकार सङ्घीय व्यवस्था छँदै छन्.
1: होइन, संहिताले धेरै ठुलो व्यवहार गर्यो, यसले संहिता धान्न सकेन.
2: अहिलेसम्म 2% दिएका छन् प्रदेशलाई, अनि त्यो 2% चाहिँ व्यवहार बढी भयो भन्नु गलत हो. यो सोचाइ पनि गलत हो.
1: प्रदेशले केही नयाँ पनि त दिन सकेन नि त, होइन? प्रदेशले त्यस्ता खालको एजेन्डाहरू अगाडि सार्न सकेन, होइन?
2: र अर्को कुरा के हो भने संहिता जस्तो न त्यसलाई बलियो बनाओस् भनेर त कति डेलिभरी दिन्छ
1: अधिकार पाएन, होइन? प्रदेशले त्यसो भए
2: अधिकार छैन, प्रशासन शक्ति छैन, स्रोत छैन, अनि हात खुट्टा बाँधेर राखिदिने अनि किन दौड्न सकेन भन्ने त्यो दोहोरो कुरा भएन र
1: त्यसमा प्रदेश संरचना खारेज गर्ने कुरा चाहिँ फलामको चिउरा सफाएस र हो या कसैले
2: आर्गु गर्यो. प्रदेशको संरचना खारेज गर्ने कुरासँग हाम्रो नितन्त विमति छ, अत्यन्त आपत्ति पनि छ हाम्रो यस कुरामा.
1: अध्यक्षज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार. हुनुहुन्थ्यो जसपा नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री उपेन्द्र यादव. आदरणीय श्रोता, अहिलेको बहसलाई आधार मान्ने हो भने उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेकपाका संयोजकले बोलाएको बैठकमा उहाँहरू उपस्थित नहुने कुरा चाहिँ मोटामोटी क्लियर भएको छ. र कम्युनिस्टहरू होइनन् प्रचण्ड र ओली भन्ने ढङ्गले उहाँ प्रस्तुत हुनुभएको छ. हामी छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश एफएम 93.2 मेगाहर्ज.
4: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता एवं पूर्व सांसद रामहरि खतिवडा. आउनुहोस् सुरु गरौँ रामहरि खतिवडासँग. जनता जान्न चाहन्छन्, रामहरि खतिवडाजी जनता जान्न चाहन्छन्, म स्वागत छ यहाँलाई.
5: धेरै धेरै धन्यवाद. धेरै पछाडि तपाईँसँग यहाँ भेट हुने अवसर प्राप्त हो. म तपाईँको यो कार्यक्रम असाध्यै पपुलर भइरहेको छ, के छ यसको खुराक?
4: कुखुरा खस्रा मिठा, रोटी चिल्ला मिठा. रामहरि खतिवडाजी,
5: न अहिले रोटी छ न कुराहरू त्यस्ता भएको छ, ठिकै छ त.
4: प्रश्न सजिलो सोधोस् भनेर फर्काउनु भएको त होइन नि.
5: मलाई तपाईँले सोध्ने प्रश्न मलाई सजिलो र अप्ठ्यारो भन्ने के हुन्छ र?
4: पानीको व्यवस्था गर्नुपर्छ कि पछि फेरि पसिना छुट्ला?
5: होइन, अहिले पानी तपाईँले खाइसक्नु हो, मैले बाँकी छ.
4: रामहरिजी
5: हजुर,
4: नाम होस् बदनाम होस् गुमनाम नहोस्, रामहरि खतिवडाको एक समयमा नाम थियो, त्यसपछि बदनाम हुनुभयो बिचमा, अहिले गुमनाम हुनुहुन्छ.
5: के केमा नाम, के केमा बदनाम, केमा के अहिले लास्टको भनेको तपाईँले?
4: गुमनाम हुनुभयो
5: किन?
4: तपाईँको
5: तपाईँले बोलाउँदा आइहालेको छु.
4: संविधान सभामा हुनुहुन्थ्यो,
5: राष्ट्रिय
4: त्यसपछि प्रतिनिधि सभामा हुनुहुन्थ्यो, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुनुहुन्थ्यो, कलङ्कको टिका लगाउनु भयो,
5: के लाग्यो
4: त्यसपछि अहिले हराउनु भयो?
5: के टिका लाग्यो अरे?
4: कलङ्कको टिका लगाउनु
5: के भन्नु त एउटा
4: तपाईँलाई कुलिङ पिरियडमा कुलङ्गार भनेर चाहिँ आरोप लगाएनन्।
5: कति मिठो कुरा गर्नुभयो। यो कुलिङ अफ पिरियड भन्ने शब्दको पारदबाब गर्ने नै मै हो। राष्ट्रिय सभाबाट हामीले जुन कुलिङ अफ पिरियडको अवधारणा राखेका थियौँ, प्रतिनिधि सभा सबैबाट सबै मान्यका हातमा हामीले पुर्याएको हो। त्यसका लागि ठुलो रस्साकसी भयो, तपाईँलाई थाहा छँदैछ। धेरै वर्षदेखि बन्न नसकेको यो संविधान पछाडिको सबभन्दा महत्त्वपूर्ण दस्तावेज थियो निजामती कर्मचारी ऐन। कसैले पनि अघिल्लो सरकारले पनि ल्याउन नसकेर हामीले त लगभग 85 भन्दा बढी मिटिङ राख्यौँ। तपाईँ पनि त्यतिखेर आउनु भएको थियो, एउटा कुरा साथ भन्छु तपाईँलाई,
4: सुशासन समितिमा बसिसकेपछि कुलङ्गारका रूपमा काम गरिसकेपछि जनताले तपाईँलाई कुलिङ पिरियडमै राखिदियो। अहिले
5: तपाईँलाई एउटा कुरा भनौँ, म जनताका बिचमा अहिले पनि छु, हिजो पनि थिएँ, भोलि पनि हुन्छु। राजनीति भनेको सधैँ एकै नासको कसैको हुँदैन। संसार एउटा यस्तो पद्धति हो, दिन पछि रात हुन्छ, रात पछि दिन हुन्छ, अँध्यारो पछि उज्यालो हुन्छ, उज्यालो पछि अँध्यारो हुन्छ, दायाँ पछि बायाँ, बायाँ पछि दायाँ, अगाडि पछाडि भइरहन्छ। यो एउटा प्रक्रिया हो, तपाईँलाई थाहा छ, यो प्रक्रिया हो। बिहान घाम झुल्किन्छन्, मध्याहमा अलि बढी तपाईँको तापक्रम बढ्छ, बेलुका अस्ताउँछन्, फेरि झुल्किन्छन्। त्यो समयको परिचक्र हो, त्यसमा मलाई कुनै पश्चाताप छैन। तर म जुन समितिमा बसेर काम गरेँ, नेपालको इतिहासमा मैले गर्व गर्न लायक काम गरेको छु। जुन समितिमा राज्य व्यवस्था तथा सुशासन समिति अख्तियार सम्बन्धी विधेयक आउँदाखेरि हामीले अख्तियार प्राइभेटमा जान खोजेको थियौँ, प्राइभेटमा जान बन्द गऱ्यौँ। प्राइभेटमा त्यति मात्र होइन, अख्तियारमा बसेर सरुवा बढुवा गर्ने, आफैले भने ठाउँमा मान्छे पठाउने, अनि ती मान्छेले अख्तियार दुरुपयोग गर्यो भने कहिल्यै नहेर्ने पद्धति थियो। अख्तियारले अबदेखि सरुवा बढुवाको एउटा पनि सिफारिस कहीँ गरेको थाहा पाइयो भने
4: राज्य सरकारमा तपाईँहरूको दबदबा थियो,
5: म तपाईँलाई
4: मलाई थियो,
5: म तपाईँलाई फेरि अरू
4: कुरा जनताले खुम्चाइदिएर कहाँ पुर्यायो।
5: एउटा कुरा भन्छु, गलत गर्ने जसुकैले गल्ती गरेको होस्, गल्ती गर्ने शक्तिलाई समय अनुसार त्यसको सजाय भोग्न सबै तयार हुनुपर्छ। म मात्र होइन, देशका सबै शक्तिहरू। हामीले राजाको शासन पनि देख्यौँ, राणाको शासन पनि देख्यौँ, पञ्चायतको शासन पनि देख्यौँ, एकलौटी काङ्ग्रेसको शासन पनि देख्यौँ, माओवादीको पनि देख्यौँ, एमालेको पनि देख्यौँ, एमाले काङ्ग्रेसको पनि देख्यौँ, काङ्ग्रेस माओवादीको पनि देख्यौँ, अरू सर्वदलीय राजसपा काङ्ग्रेस पनि देख राजसपा माओवादी पनि देख्यौँ, राजसपा एमाले पनि देख्यौँ। अहिले फेरि जेएनजी मुभमेन्ट पछाडि नयाँ एउटा वातावरण तयार भएको छ। एउटा पार्टीले झन्नै दुई तिहाई नजिक पुगेर सरकार गठन गरेको छ, हाम्रो शुभकामना छ। हिजो भएका विकृतिहरू अन्त्य गर्नुहोस् भन्ने शुभकामना छ, तर मर्निङ सो द डे भने जस्तो सुरुवात जे देखिएको छ त्यति पोजिटिभ अहिले पनि मैले देखेको छु।
4: सरकार एक्सन ओरिएन्टेड गतिमा छ,
5: हो तपाईँहरूलाई
4: ज्याप काम गरिरहेछ।
5: म धन्यवाद दिन चाहन्छु,
4: भ्रष्टाचारीहरूलाई समातिरहेछ,
5: राम्रो काम गरोस्,
4: सम्पत्ति छानबिन गरिरहेछ,
5: गर्नुपर्छ, सबैको गर्नुपर्छ,
4: ठुलामा छ समातिरहेछ,
5: यसमा कल्ले
4: ठुलामा छ पक्राउ गर्ने सरकार।
5: तपाईँलाई एउटा कुरा भनौँ,
4: प्रधानमन्त्री अनि गृहमन्त्री,
5: तपाईँलाई एउटा कुरा भनौँ, कोही मान्छेलाई पक्राउ गर्ने मात्रै ठुलो काम नहोला। प्रतिशोधको राजनीतिले मुलुकलाई सही ठाउँमा पुर्याउँदैन। आज सत्तामा हुँदा हिजो काङ्ग्रेस एमाले गर्ने, आज राजसपाले गर्ने, भोलि अर्को नयाँ शक्ति आएर फेरि त्यसै गर्ने पद्धतिले मुलुक कहाँ पुग्ने हो, त्यो कुरा ध्यान दिनुपर्छ। हामीले कानुनी राज्य के का लागि परिकल्पना गरेको, मुलुक कानुन अनुसार चल्नुपर्छ, देश
4: संविधान।
5: एउटा कुरा म भन्दैछु, क्वेसन्सको उत्तर पुरा दिन पाउने गरी क्वेसन्स गर्नुहुन्छ कि तपाईँ मात्रै बोले बोले गर्नु?
4: तपाईँ भन्नुहोस् रामहरिजी, स्पष्ट पार्नुहोस् न,
5: स्पष्टै पार्न बोल्दैछु, तपाईँ बिच बिचमा फेरि एकदम गाएको गाई गर्नुहुन्छ, स्पिडै छैन। तपाईँ स्पिड ब्रेकर पनि राख्नु होला कहीँ कहीँ, कहिले कहीँ गाडी चलाउँदा अनुरोध गर्न चाहन्छु, बिग्रेको गाडी एक्सिलेटर छैन, के अरे ब्रेक छैन र एक्सिलेटर मात्रै दबाइयो भने काहीँ अप्ठ्यारो अवस्था पनि पर्ला। हामी अहिले अनुरोध गर्न चाहन्छौँ, यो सरकारलाई प्रशस्त समय छ, काम गरेर देखाउनुहोस्, बोलेर होइन, नभन्दै तपाईँको बोलेर प्रमाणित गरेर बोलेर काम नगर्नु र काम गरेर बोल्नु फरक कुरा हो। काम आफै बोल्छ, बोल्नै पर्दैन कसैले पनि। त्यसैले म अनुरोध गर्न चाहन्छु,
4: समाउने गियर चेन्ज गर्ने एक्सिलेटर दबाउने
5: तपाईँलाई सुन्नु न
4: सरकारको बटम लाइन स्पष्ट
5: गाडी गाडीको इन्जिन पनि हेर्नुहोस् कुन खालको नयाँ इन्जिन राखिएको छ कि पुरानो इन्जिन छ त्यहाँ पर्तिर जाने बित्तिकै सबै
4: नयाँ इन्जिन छ
5: होइन ठिक छ गाडीको नयाँ इन्जिन 70
4: वर्ष प्लस व्यक्तिहरूले राज्य सञ्चालन गर्थे
5: तपाईँले एउटा कुरा भन्नु
4: कार्यकारी भूमिकामा हुन्थे
5: उमेरले
4: तर अहिले 36 वर्षको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ
5: 25 वर्षदेखि माथिको
4: जोश जागर हिम्मत बहादुरीपन
5: नेपालको संविधानमा सभाको सदस्य भएको मान्छे निर्वाचनमा उमेर पुगेर निर्वाचित भएको मान्छे जो पनि प्रधानमन्त्री हुन पाउँछ 36 वर्ष होइन त्योभन्दा कमका पनि हुन पाउँछन् भएदेखि हामी धन्यवाद पनि भन्न चाहन्छौँ हामी पनि नयाँ मान्छेले राज्य सत्ता लिँदाखेरि राम्रो काम गर्यो भन्दाखेरि प्रशंसा नगर्ने कोही नेपाली नागरिक विदेशी पनि हुँदैन बिपी कोइराला 15 सालमा 34-35 वर्षमा प्रधानमन्त्री हुनुभयो बिपी कोइराला जस्तो व्यक्तित्व दुई तिहाई नजिक पुगेको व्यक्तित्व लामो समय टिक्न सक्नु भएन जसको राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय लेभलमा पनि एउटा चाहे भारतसँगको होस् चाहे चिनसँगको होस् चाहे युरोपसँगको होस् असाध्यै राम्रो सम्बन्ध थियो म यति अनुरोध गर्न चाहन्छु फेरि पनि भने वर्तमान सरकारलाई कसैसँग प्रतिशोधको राजनीति नगर्नुहोस् कानुन अनुसार देश चलाउनुहोस् जनताको भावनाको कदर गर्नुहोस् प्रशस्त समय छ समय हतारिनु पर्दैन हतारिएर पश्चाताप पछि गर्नुभन्दा नहतारिकन काम गरेर परिणाम देखाउनु राम्रो हुन्छ अहिले मेरो सबैसँग सल्लाह गरेर कोही पार्टी सानो प्रचण्डले 2064 पछाडि अरूलाई माथि तरहराबाट हेर्नुपर्छ भन्दाखेरि हालत आज कहाँ पुग्यो हामीले पुराना कुराहरू
4: उहाँहरूलाई पार्टीलाई दुई सिट कम दिएका
5: छैन म
4: अहिले 183 सांसद उहाँहरूको पक्षमा
5: 183 होइन 184 भन्दा माथि हुँदा पनि केही गर्न नसक्यो नेपालका इतिहास छन् दुईटा पार्टी मिल्दा माओवादी र एमाले मिल्दा दुई तिहाई नजिक थियो काङ्ग्रेस 2015 सालमा त्यत्तिकै नजिक थियो जब दुई तिहाई नजिक जान्छ सरकार तब बेला बेला एक्सिडेन्ट भएका घटना
4: तपाईँलाई
5: रवि लामिछाने र
4: बालेन्द्र
5: मात्र होइन नेपाली काङ्ग्रेस रासपा तत्कालीन माओवादी नेपाली कम्युनिस्ट पार्टी एमाले सबै पार्टीहरू विरुद्ध सौहार्दता हुनुपर्दछ मुलुक बनाउने कुरामा प्रतिशोध राजनीति रूपमा हिजो कसले गर्यो भन्ने
4: महाधिवेशनबाट
5: के भयो त्यहाँ के
4: छ रवि लामिछाने बालेन्द्र शाह बीचको हार्दिकता हेर्नुहोस्
5: अनि कसले
4: अङ्कमाल हेर्नुहोस्
5: कस्तो कुरा गर्न
4: राष्ट्रिय राजनीतिमा उहाँको प्रभाव हेर्नुहोस्
5: एउटा पार्टीको सरकार चुनावमा भर्खर गएर आउनु भएको छ 6 महिना भएको छैन चुनावमा जाँदा एउटा प्रधानमन्त्री एउटा सभापति बन्ने सहमति भएको छ दुई मान्छे गएर राम्ररी अधिवेशन गरेर आउनुभयो सौहार्द त यसै छ भन्ने थाहा छैन तपाईँले केही बढी परिकल्पना गर्नुभएको
4: छ उहाँहरूले संस्थागत गर्नुभयो
5: ठिक छ संस्थागत
4: तपाईहरुको पार्टी चाहिँ छिन्न भिन्न
5: म एउटा कुरा भने म संस्था
4: पुरानाहरु अब रक्षात्मक
5: म तपाईलाई एउटा कुरा भने संस्थागत गर्नुभयो धन्यवाद छ तर हामीले त्यहाँ देखेका छौँ आका साथीहरू 5-7 दिनसम्म भोगोए लडेका भोट हाल्न नपाका 44-43 सय मतदाता हुँदा 1200 मान्छेले मात्रै भोट हालेको भोट हाल्दाखेरि पनि त्यहाँ ग्रुपिजम भएको तपाईँले देख्नुभयो पार्टीभित्रका मान्छेहरूमा नैराश्यता आएको छोटो समयमै
4: लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुभयो पदाधिकारी चयन गर्नुभयो
5: एउटा कुरा भनौँ
4: केन्द्रीय सदस्य चयन गर्नुभयो
5: एउटा कुरा पार्टीको अधिवेशन भनेकै त्यही हो अधिवेशनमा नेतृत्व चयन हुन्छ कुन नौलो कुरा जुनसुकै पार्टी यहाँ पनि अधिवेशन भएपछि नेतृत्व चयन हुन्छ नीति पारित
4: डकुमेन्टहरू
5: नीति पारित हुन्छ नेतृत्व चयन हुन्छ यो कुन नौलो कुरा हो त जुनसुकै पार्टीको पनि त्यही हो नि अधिवेशनमा आउने तपाईँले केही नौलो देख्नुभयो र
4: काङ्ग्रेसको महाधिवेशन
5: हाम्रो पनि
4: सम्झिनुहोस् कामरीजी
5: म काङ्ग्रेसकै महाधिवेशनबाटै आएको मान्छे हुँ हिजो पनि काङ्ग्रेसको महाधिवेशन नेतृत्व परिवर्तन भयो अथवा नयाँ नेतृत्व आयो पुरानो नेतृत्व पुरानै नेतृत्वमा गयो होला चुनाव भयो एउटाले जित्यो एउटाले हार्यो प्रजातन्त्र यहाँ निर्विरोध भयो सभापति अरू पदमा चुनाव भए उपसभापति यहाँ भयो महामन्त्री यहाँ भयो सहमहामन्त्री यहाँ भयो अझ सबै ठाउँमा भावा हुन्थ्यो
4: काङ्ग्रेसको विषयमा म एकैछिनमा प्रवेश गर्छु त्योभन्दा अगाडि सरकारले काउन्ट डाउन गरिरहेछ
5: के
4: एक पछि अर्को सरकार बनेको डे वानदेखि उहाँहरूले भिआइपीहरूलाई नछोड्ने
5: तपाईँ एउटा कुरा ऋषिजी
4: ठुलालाई चयन सानालाई ओइन भन्ने कुरालाई ब्रेक लगाउने
5: तपाईँलाई
4: उद्देश्यका साथ अघि बढ्नु
5: कानुन
4: यस अगाडि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्व गृहमन्त्री रमेश लेखकदेखि विभिन्न व्यवसायीहरू होइन उच्च घरानाका व्यवसायीहरूदेखि पछिल्लो समय विष्णु पौडेल, आज मात्रै काङ्ग्रेस नेता अभिषेक गिरी, धमाधम पक्राउ पर्दैछन्
5: तपाईँलाई,
4: अनि पक्राउको लिस्टमा रामहरी खतिवडा पनि।
5: मलाई त तपाईँले तपाईँले तपाईँले गरेर हुन्छ भने त गर्नुहोस् न, आज यहीँबाट लानुहोस् तपाईँको त्यस्तो छ भने, मेरो केही छ भनेदेखि यहीँबाट गर्नुहोस्। तर मान्छेलाई त्रास दिएर थर्काउने तर्साउने कुराले मुलुक तर्सिँदैन, प्रतिशोधको राजनीतिले मुलुक अगाडि बढ्दैन। गल्ती गर्ने जोसुकै होस् त्यसलाई कानुनको सजाय दिने कानुनी आधारहरू छन् र निकायहरू छन्, त्यो अनुसार जान्छ। तपाईँको मनोगत कुराले मुलुक चल्ने होइन, कसैको पनि मनोगत शङ्का प्रवृत्तिले मुलुक चल्दैन। मुलुक चलाउने भनेको दृष्टिकोणले हो, विचारले हो, कानुनले हो, संविधानले हो, त्यो बाटोबाट मुलुक जान्छ। तपाईँका मनमा लागेको कुराले मुलुक चल्न थाल्यो भने
4: उहाँहरूको रफ्तारले तपाईँको मुटुको चाल धड्कन त बढाएको छैन नि।
5: तपाईँ एउटा कुरा भन्नुहोस्, हामीले के गरेको छ त चाल बढ्नु?
4: अब मेरो पनि पालो आउँदैछ,
5: के कुरामा आउने हाम्रो पालो?
4: एकान्तमा सोचेर धिकार छ
5: तपाईँलाई, तपाईँहरू जस्तो
4: मैले त्यति बेला गल्ती गरेछु भनेर ममा भनिनु भएको छैन।
5: एउटा कुरा बुझ्नु होला, हामी कोहीसँग तर्सिने थर्किने काम हिजो पनि गरेका छौँ, आज पनि गर्दौँ र भोलि पनि गर्दौँ। जनताको पक्षमा काम गर्ने हो, भोलि पनि त्यही गर्छौँ। तपाईँ ढुक्क आउनुहोस्, कसैले तर्साएर तपाईँले तर्साएर तर्सिन्छ राजनीति के? तपाईँले क्वेसन्स गरेका भरमा कोही
4: अनुसन्धान भइरहेछ त
5: हुनुपर्छ नि
4: काङ्ग्रेसका नेताहरूको,
5: सबै काङ्ग्रेसको तपाईँको पनि हुनुपर्छ। गलत गरेको छ भने तपाईँ चुच जोखिन पाउनुहुन्छ। पत्रकारको रूपमा तपाईँले बदमासी गर्नुभयो भने तपाईँ चुम्किन पाउनुहुन्छ, तपाईँ पनि
4: पाउनुहुन्छ।
5: पत्रकारका रूपमा
4: सरकारले
5: एउटा
4: 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नु
5: भन्दा अगाडिदेखि गर्नुहोस् भने
4: अनुसन्धान गर्ने, पक्राउ गर्ने,
5: तपाईँलाई एउटा
4: खराब ज्याप पार्ने, गलत गर्नेलाई।
5: यो कुरा तपाईँलाई मात्र थाहा छैन, सारा नेपाली जनतालाई थाहा छ। सम्पत्ति छानबिन आयोग गठन भएको छ, सबैले आफ्ना विवरणहरू प्रस्तुत गरेका होलान्, छ त्यो भन्दा अगाडि पनि दिएकै छ, जे छ मान्छेले सही कुरा नै त्यहाँ आउँछ हो। सबै छानबिन गरोस् न, त्यसमा कसले नाइ भन्छ गलत गरेको रहेछ भने? रामरी खतिवडा होइन, ऋषि थपलिया पनि पर्न सक्छ गलत गरेछ भने। अहिले जुगा मात्रै मसारेर हुँदैन, होइन, तपाईँले पनि पत्रकारका रूपमा एउटा पत्रकार बन्ने काम अर्को गरेर गर्नु भने तपाईँलाई चाहिँ बाँकी राख्छन् मान्छेले, तपाईँ ढुक्क हुनुहोस्। त्यसैले गलत गरेको छैन, तपाईँ पनि तर्सिनु पर्दैन।
4: राजनीतिज्ञ जस्तै तपाईँहरू जस्तै नसोच्नुहोस् न,
5: हामी भन्दा फरक तपाईँहरू हुनुभयो भने झन् राम्रो, तर राजनीतिकै भन्दा झन् फरक भएर प्रस्तुत हुनुभयो भने के गर्ने तपाईँ?
4: नेपालमा पुराना दलका नेताहरूलाई हेर्ने दृष्टिकोण के छ? समाजमा गएर
5: एउटा
4: एकचोटि ऐना हेर्नुहोस् रामरी खतिवडा जी,
5: तपाईँलाई एउटा कुरा भनौँ,
4: गम्भीर हुनुहोस्,
5: तपाईँलाई तपाईँ
4: सोच्नुहोस्, अब तपाईँ आत्मसमीक्षा गर्नुहोस्,
5: तपाईँ कहाँ पुगेर क्वेसन्स गर्दै हुनुहुन्छ पुराना नयाँ भनेर? तपाईँ हिजोको पत्रकार अहिले एउटा, तपाईँले अलिकता लुक्स चेन्ज गर्ने बित्तिकै तपाईँ नयाँ हुने, अरू पुराना हुने हुँदैन। कुनै पनि दृष्टिकोण हो सबभन्दा ठुलो कुरा, नयाँ र पुरानो भन्ने। मैले अघि नै भने परिस्थिति भनेको सधैँ एक नाश कसैको पनि हुँदैन। हामीले भन्यौँ राणाको शासन देखेका छन् नेपाली जनताले, राजाको देखेका छन्, सबैको देखेका छौँ। हामी पूर्ण रूपले राम्रो काम गर्दा जुनसुकै सरकारलाई पनि सकारात्मक रूपले हेर्छौँ, गलत काम गर्यो कसैको पनि तर्साएर थर्काएर तर्सिनु, गलत कुराको विरोध गर्छौँ। ढुक्क हुनुभयो,
4: सम्पत्ति विवरण बुझाउनु भयो,
5: बुझाइसक्यो,
4: कति पन्ना भर्नुभयो
5: तपाईँले, कति भर्नुभयो, जति आएको छ त्यति भरियो।
4: तपाईँहरू राज्य संयन्त्रमा बस्नुभयो,
5: राज्य संयन्त्रमा भएको
4: छ, हामीतिर गर्नुहुन्छ।
5: एउटा कुरा भन्नुहुन्छ, राज्य संयन्त्रमा भाका नभाका सबैको हुनुपर्छ। कानुन भनेको नेपाली नागरिकलाई तपाईँलाई एउटा लाग्ने अर्कोलाई अर्को लाग्ने हुँदैन, सबैलाई बराबर लाग्नु पर्छ। सत्तामा बस्नेलाई कानुनै नलाग्ने तपाईँलाई लाग्ने, अथवा मलाई नलाग्ने तपाईँलाई लाग्ने, तपाईँलाई नलाग्ने मलाई लाग्ने कानुन हुँदैन। नेपालको कानुन नेपाली जनतालाई, सत्तामा बस्ने नबस्ने, सत्तामा बस्नेहरूलाई एउटा, नबस्नेलाई अर्को, अर्को बदमासी गर्नेलाई नगर्ने, गर्नेलाई गर्ने हुँदैन। कानुन सबैलाई बराबर लागु।
4: सत्ता र शक्तिको चरम दुरुपयोग गर्नुभएको थियो, सत्तामा हुने व्यक्तिहरूलाई प्रश्नै उठ्दैन थियो,
5: तपाईँले एउटा
4: कानुनै लाग्दैन थियो,
5: तपाईँले एउटा
4: परिकल्पना गर्नु।
5: हिजो पनि हामीले देखेका छौँ नेपाली काङ्ग्रेसका मन्त्री भएका नेताहरू पनि अख्तियारले समातेर जेलमा लगाएको छ हिजो दिनमा पनि। हामीले त्यहीँ कहीँ प्रतिरोध गऱ्यौँ न, प्रतिकार गऱ्यौँ न।

0: भनौँ, क्या बात, कति राम्रो काम गर्यो, राम्रो काम गर्दा धन्यवाद दिने वातावरण बन्नुहोस्। तर प्रतिशोधको राजनीति भयो भने अहिले 2 वर्ष 4 वर्ष एउटा होला, मान्छेले दुःख पाउलान्, त्यसपछि पनि त जनताकै बिच जाने हो नि। यो व्यवस्था त हामी रहिरहन्छ भन्ने विश्वास गरौँ न। यही प्रकारले सधैँ कसैले पनि शासन गर्न पाउँदैन। हामीले संसारकै इतिहासमा देखाएका छौँ, मुसोलिनीको, हिटलरको, चाउचेस्कुको संसारमै उदाहरणहरू छन्, अन्य देशहरूमा पनि उदाहरण छन्, नेपालमा पनि मैले अघि नै भनिसकेँ। त्यसैले अहम्ताले होइन, घमण्डले होइन, नम्रताले जित्छ। नम्रता नै सबभन्दा ठुलो अहिलेको हतियार हो। त्यसैले म तपाईँहरूलाई अनुरोध, तपाईँ मार्फत सारा नेपाली जनतालाई अनुरोध गर्न चाहन्छु, मुलुकलाई तर्साउने थर्काउने होइन, कानुन सम्मत रूपले अगाडि बढाउने बाटोमा गइयो भने स्थिरताको राजनीतिमा जाला, नभए फेरि पनि अस्थिरता, प्रतिशोध, इगो, द्वेष, राग, उश्रृङ्खलता, उदण्डता, असहिष्णुता, त्यसले मुलुक अगाडि बढ्दै।
1: तपाईँको पार्टी सभापति गगन थापाले त भन्नुभएको छ, आफ्नो होस् या अर्काको होस् हामी बाधक बन्दैनौँ, छानबिन गरोस्, अनुसन्धान होस् भनेर
0: भनेको
1: च्यालेन्ज दिनुभएको
0: छ। कसले भनेको छैन, हाम्रो मात्र होइन, सम्पूर्ण देशका नागरिकले त्यही भन्छन्, गलत गर्ने छ भने कारवाही गर्नुहोस्, राम्रो गर्नेको हामी पनि सम्मान गर्छौँ, सबैले भनेकै छैन, कसले नै भनेर
1: तपाईँमाथि पनि अनुसन्धान हुँदा आपत्ति
0: छैन, किन यस्तो कुरामा त कहीँ कहीँ आपत्ति गर्ने कोही छैन।
1: राम्ररी कतिवटालाई पक्राउ गरिँदा, अनुसन्धान हुँदा, कुलिङ पिरियडको विषयलाई लिएर फेरि उत्खनन हुँदा कुनै आपत्ति छैन।
0: तपाईँलाई एउटा भन्छु, कुलिङ पिरियडको बारेमा अहिले पनि तपाईँ जानुहोस्, कुनै पनि विषयमा म जति समय जति राज्य सत्तामा बसेको छु, 70 देखि 74 प्रतिनिधि सभा के अरे संविधान सभा सदस्य भएँ, मेरो त्यतिखेरको भूमिका हेर्नुहोस्, 2079 देखि 82
1: नै गायब गरिदिनु भयो अरे।
0: त्यतिखेर के भन्यो, राम्ररी खतिवडाको गल्ती छ भने कहीँ भनिएन, र लेख्ने काम कसको हुन्छ, राज्य व्यवस्था तथा सुशासन समितिमा, सम्पूर्ण संसदीय समितिमा कानुन बनाउँदाखेरिको जानकारीको बारेमा तपाईँलाई जानकारी होस्। विधेयकहरू प्रस्तुत हुन्छन् विभिन्न समितिमा, भलै यसले प्रधानमन्त्री कार्यालय हेर्थ्यो, सामान्य प्रशासन मन्त्रालय हेर्छ, गृह मन्त्रालय हेर्छ, मन्त्री परिषद हेर्छ, त्यसपछिबाट रक्षा मन्त्रालय हेर्छ, सेना पुलिस सबै बनाउन सबै हेर्छ, निजामती कर्मचारी सम्बन्धी विधेयक धेरै वर्षदेखि नबनेको र संविधान पछाडिको सबभन्दा महत्त्वपूर्ण दस्तावेज थियो, त्यसलाई हामीले अन्तिम चरणमा लग्यौँ र सबै कुराहरू एउटा निष्कर्षमा पुर्यायौँ। एउटा कुरा विवाद भयो, त्यतिखेर कुलिङ पिरियड राख्ने नराख्ने कुरामा ठुलो विवाद भयो, हामी कुलिङ पिरियड राख्ने पक्षमा गयौँ, नेपाली काङ्ग्रेस अधिकांश, नेकपा एमाले कुलिङ अफ पिरियड राख्न विशेष गरी प्रधानमन्त्री केपी ओली तयार हुनुहुन्नथ्यो, हामी प्रधानमन्त्री कार्यालय गएर छलफल गर्यौँ, म काङ्ग्रेसबाट मान्य शेरबहादुर देउवा, आरज देउवा, रमेश लेखक हामी सबै गयौँ, उताबाट केपी शर्मा ओली, रघुजी पन्त तत्कालीन सामान्य प्रशासन मन्त्री, त्यसपछिबाट लीलानाथ श्रेष्ठ, विष्णु रिमाल लगायत साथीहरू बस्यौँ, निकै रातिसम्म अबेरसम्म भयो, कुलिङ पिरियड राख्नु हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभयो। होइन, यो चाहिँ किन आवश्यक छ भने अहिले सौदाबाजी हुने भयो, अहिले तपाईँसँग काम गरिरहेको एउटा सचिव छ, 2 महिना पछाडि त्यो रिटायर हुनेछ, तपाईँले एउटा काम भन्नुभयो, कानुन र संविधानले नमिल्ने काम भन्नुभयो, तर सचिव गर्न तयार छैन, त तर यो माने गर्न तयार छ, भोलि म रिटायर भएपछि त्यो ठाउँ खाली थियो, यो काम पनि गरिदिन्छु, मलाई त्यहाँ राख्ने भनेर ऊ भयो भने हुन्छ, त्यो पनि काम गर्नुहोस्, म तपाईँलाई नियुक्ति पनि गर्छु भने पहिलेबाटै सौदाबाजी भएर काम हुनेहरू भए। यसलाई रोक्न पनि 2 वर्ष चाहिँ कुलिङ अफ पिरियड, त्यसलाई चाहिँ रेस्ट अवधि राखौँ, 2 वर्षसम्म 30 वर्ष सेवा गरेको, 58 वर्ष उमेर पुगेको मान्छे 2 वर्षसम्म रिटायर भएपछि काहीँ नियुक्ति नदिने प्रावधान राखौँ भन्ने कन्सेप्ट ल्यायौँ हामीले। यसमा तत्कालीन राजसभाले पनि साथ दियो, प्रचण्डजीले पनि साथ दिनुभएको थियो, मलाई समितिमै हुनुहुन्थ्यो, सबैले दिए, नेकपा एमालेको अलिकता रिजर्भेसन रह्यो। मलाई लाग्छ त्यतिखेरका सचिवहरू जुलुस लाएर हिँड्नुपर्ने कारण पनि त्यही थियो, अहिले पनि देखिहाल्नु भयो, सचिवहरू 30 वर्ष सेवा गरेर प्रधानमन्त्रीलाई एसएमएस गरेका पनि तपाईँले देखिहाल्नु भयो, कारणहरू यस्तै थिए होलान्, यस्तै थिए होलान्, उहाँहरूले नै कुलिङ पिरियड राख्नु हुँदैन भने आउनुभयो। मैले भने म जति सक्छु समितिमा बहुमत पुग्यो भने म यो कुलिङ पिरियड राख्छु भन्यो। रघुजी पन्त पनि अब यसमा मन्त्री हुनुभयो, त्यही समिति आउँदा आउँदै कुनै पनि हालतमा राख्नु हुँदैन भन्दा भोलिपल्ट प्रधानमन्त्रीसँग सहमति भएपछि हामी यसलाई राख्ने भन्ने निर्णय गऱ्यौँ र असार 1 गतेका दिन हामीले पारित गर्ने निर्णय गऱ्यौँ समितिबाट। त्योभन्दा अगाडि नै हामी बस्यौँ, समितिबाट लगेपछि कहिले भन्नुहुन्छ भने जेठको दुई गते तीन गते जेठ हामीले यसलाई समितिबाट पारित गर्यौँ 2082 साल जेठ तीन

0: गतेका दिन तीन गते पारित गऱ्यौँ। प्रतिनिधिसभा लानुपर्ने, लानै दिँदैन, साथीहरू रोकेको रोकेको गर्नुहुन्छ, सभामुखले कार्य सूचीमा राख्नुहुन्छ, सदन चल्दैन, के हुन्छ, जेठदेखि 15 गते लाइयो, 16 गते लख्यो, दिनै पछि राज्य व्यवस्थाले यो पेश गरेको छ, कहिल्यै जाँदैन। अषाढ 1 गते लोकसेवा आयोगको 75 औं वार्षिकोत्सव थियो, हिरक जयन्ती, त्यसमा सम्मान्य प्रधानमन्त्री, सम्मान्य राष्ट्रपति, म आफै र लोकसेवा आयोगको अध्यक्ष एउटा कार्यक्रममा थियौँ। मैले भने आज म पेस गर्छु भने, त्यस दिन पेस गर्ने दिन पनि थियो, 1/2 गतेका दिन 2022 साल। त्यो कार्यक्रम सकेर मैले संसदमा गएर पेस गरेँ। चित्रबहादुर केसीले सोध्नुभयो कुलिङ अफ पिरियड छ भनेर सोध्नुभयो, छ दाइ भने मैले, बर उहाँ त्यही समितिमा एकदम मेच्योर मान्छे, सबै साथीहरूलाई त्यो हामीले दिउँ भने, हामीले जे पास गरेका थियौँ कुलिङ अफ पिरियड राखेर 2 वर्ष अवधि राखेर, तर संशोधन प्रस्ताव कतिवटा थिए, 1835 थिए, 1735 थिए, 1735 आँखामा, मेरो आँखामा र मेरो दिमागमा सबै कुरा मसाउँदै 1735 पेजी मलाई कण्ठे हुँदै, एउटा तपाईँको दफा राखिसक्यो तोसँग बाजिने कुनै थियो भने त्यसलाई हटाउने काम चाहिँ कसको हुन्छ, कानुन मन्त्रालयको, सम्बन्धित विधेयक ल्याउने मन्त्रालयको, सामान्य प्रशासन मन्त्रालय, कानुन मन्त्रालय, त्यसमा बाजिएका कुराहरू के छन् त्यो हटाउने राख्ने काम त्यहाँ हुन्छ। त्यसपछि मन्त्री परिषदको मुख्य सचिव, तत्कालीन मुख्य सचिवहरू यो पिरियड राखेपछि प्रधानमन्त्री कहाँ डेलिगेसन, सभामुख कहाँ डेलिगेसन, राष्ट्रिय सभाको अध्यक्ष कहाँ डेलिगेसन, सम्पूर्ण सचिवहरू लड्को लाएर मुख सप्तै कुदेको देखियो। यो भयो भने त संसदलाई कानुन बनाउने अधिकारै नदिने जस्तो परम्पराको सुरुवात भयो। किन यस्तो भयो? सबैको चाहना भनेको तत्काल तत्काल खाएको खाए गरौँ, हामी यहाँबाट मुक्त नहौँ भन्ने निजामती कर्मचारी केही मान्छेहरूको, त्यहाँ पनि धेरै राम्रा मान्छे पनि छन् है निजामती कर्मचारी, यो राख्नुपर्छ भन्ने दबाब पनि थियो त्यहीँभित्र पनि। एउटा केही मान्छेहरू चाहिँ सत्तामा नेतालाई रिजाएर टिकिरहने मान्छेहरू पनि थिए, यो दुईवटाको कन्फ्लिक्ट थियो त्यहाँ। एउटा हामीसँग आएर राख्नुपर्छ हजुर, यो त अति आवश्यक छ, मुख्य सचिव नमान्लान्, सचिवहरू नमान्लान् भन्ने थियो, सचिवैहरू पनि डेलिगेसन त हजुर फलानले जा भनौँ भन्ने, अनि त्यसपछि आएर एसएमएस पठाउनु। 1 गते पेस भयो, 1 गते पेस भएपछि त सम्पूर्ण मान्य सदस्यहरू कहाँमा 1 गते हातमा पुग्यो नि, 15 दिनसम्म सबैका हात हातमा छ, सभामुख कहाँ छ, राम्ररी खतिवटा मात्र होइन 275 जना मान्नेको साथमा छ नि त्यो डकुमेन्ट, के पास भयो के भएन, के छ के छैन, 1 गते त दिएको छ नि, 1 गतेदेखि 15 गतेसम्म सबैका हातमा छ त, कुलिङ पिरियड छ कि छैन भने हेर्ने आधार त छ नि, सबै मान्ने छ, अनि राम्ररी खतिवटाको दोष हुन्छ त्यहाँ, तपाईँले भनेको त्यहाँ दोष राम्ररी खतिवडाको हुन्छ, 15 गतेसम्म सबैले हेरे,
1: सभापति
0: सुन्नु न, सभापति
1: समितिको नेतृत्व गर्नु भएको,
0: मैले त सभापतिले
1: जिम्मा लिनु पर्यो,
0: भर नै पछि राजीनामा दिएर, त्यही भर त राजीनामा दिएर मैले कुलिङ अफ पिरियड रहनु पर्छ भन्ने मेरो स्ट्यान्ड थियो, त्योभन्दा बाहिर गएर केही कुराहरू त्यहाँ बाहेक भन्ने शब्द राखिएछ, यसको मेरो नैतिक जिम्मेवारी हो, त्यसैले म राजीनामा दिन्छु भनेर संसदमै 28 गते साउन 2042 साल मैले गएर संसदमा रोस्टममा बोलेर
1: यो विषय अब जनतालाई छोडिदिए
0: दिने हो नि।
1: संसद चाहिँ कतिको मिस गरिरहनु भएको छ अहिले?
0: अब संसदमा छैन, मिस नमिस कुरै भएन नि, यसचोटि म संसदमै छैन, तर हेर्छु कहिले काहीँ त्यहाँ हेर्छु, जुन संसदीय मर्यादा मूल्य मान्यता अनुसार संसद चल्नुपर्ने हो त्यो जस्तो मलाई आफू अब बाहिर भएर होला त्यति लागिरहेको छैन।
1: यस अगाडि संसदमा हुँदाखेरि त कुर्लिनुहुन्थ्यो,
0: अनि अब नभए
1: प्रतिपक्ष सांसदहरूसँग जुझ्नुहुन्थ्यो,
0: प्रतिपक्ष नै सत्ता पक्ष देखेका कुरा म जसको पनि स्पष्ट राख्ने मान्छे हौ, तपाईँको होस् कि अरूको होस्, पार्टीभित्रीका पनि कुरा म राख्ने, पार्टी बाहिरका पनि राख्ने,
1: राष्ट्र पार्टीका सांसदहरूको चाहिँ खेद नै गर्नुहुन्थ्यो क्या राम्ररी,
0: तपाईँलाई त्यो लागेको
1: जुवारी खेल्नुहुन्थ्यो,
0: जुवारी त राष्ट्रपाकै सांसदले खेल्यो भने म पनि खेल्थेँ होला, उहाँहरूले राखेका कुरामा अरूले प्रतिवाद गरेन, म तर तथ्य भन्दा बाहिर गएर केही पनि एक शब्द पनि तथ्य भन्दा बाहिर गएर मेरो आज पनि संसदमा रेकर्ड हेरियोस्, म जुनसुकै कुरा आए पनि एकचोटि चाहिँ तपाईँलाई घाँस खुवाउने कुरा चल्यो पार्लियामेन्टमा, हामीले मान्छेलाई घाँस खुवाउने भनेका छौँ, बाघले घाँस खाँदैन भन्नु, बाघले होइन मान्छेले पनि खाँदैन भनेर मैले केपी ओलीसँग पनि कुरा गरेको छु, त्यसैले मैले भन्न खोजेको तथ्य कुरा जसको बारेमा पनि म राख्थेँ पार्टीभित्र पनि बाहिर पनि, संसद भनेको यस्तो ठाउँ हो
1: तपाईँले
0: तथ्यगत आधारमा प्रस्तुत,
1: हालका सभामुख डिपी अर्यालको विषयमा राखेको कुरा त मिथ्या रहेछ नि होइन?
0: अब म अहिले त्यतातिर जान चाहन्न, डिपी अर्यालजी अहिले सभामुख हुनुहुन्छ,
1: त्यहीँबाट अन द स्पोट च्यालेन्ज दिनुभएको थियो तपाईँलाई,
0: अनि होइन
1: पनि अहिले चर्चामा छ क्या,
0: तपाईँलाई एउटा कुरा भनौँ, डिपीजी अहिले सभामुख हुनुहुन्छ, उहाँले अघिल्लो दिन होइन भनौँ भोलिपल्ट मेरो फलानु टुर्स एन्ड ट्राभल मेरो हो भनेर उहाँ आफैले भन्नु, त्यहाँबाट मान्छे गएका थिए कि थिएनन् उहाँलाई नै सोध्नु होला, यो विषयमा म आज प्रवेश गरिन। उहाँको मन र अन्तर स्कन्दले
1: तपाईँलाई त्यति बेला उहाँले घडीको प्रसङ्ग निकाल्दै
0: तपाईँ एउटा
1: घडी हेर्नुहोस्,
0: तपाईँ एउटा कुरा भन्छु म तपाईँलाई, जुनसुकै च्यालेन्ज हामी स्वीकार्न तयार छौँ। आज पनि म त तपाईँलाई जहिले पनि उठ्ने चर्चाको विषयमा म भन्छु, कसैलाई केही आरोप लाउन सजिलो केही माध्यम बन्यो भने त्यो इस्यु उठाउने होला कसैलाई, तर म अनुरोध गर्न चाहन्छु च्यालेन्ज साथ त्यसपछि पनि म
1: यो घडीले चाहिँ तपाईँलाई कहिल्यै नछाड्ने भयो।
0: सुन्नु नि एउटा कुरा के,
1: आज पनि जनता जान्न चाहन्छन् कार्यक्रम गर्यो, तल कमेन्टमा लेखिहाल्छन् घडी चोर।
0: सुन्नु नि एउटा कुरा, राम्ररी खतिवडालाई कसैको केही सामान लिनुपर्ने जरुरी छैन, आज पनि हिजो पनि भोलि पनि हुँदैन। तपाईँलाई एउटा अनुरोध गरेँ मैले, म तपाईँलाई यति अनुरोध गर्न चाहन्छु, राम्ररी खतिवडा त्यस्तो काम गरेर हिँड्दैन पनि। जसले एउटा सामान पा ल्याएर खुसुक्क बुझाइदियो र भनौँ मैले पाएँ यहाँ ल्याएर छोडिदिएर छोइ भन् त्यो इस्यु बनाउने
1: मान्छे, यो विषयमा तपाईँले कैयौँ पटक प्रष्टीकरण दिन्छु,
0: म त्यसलाई आवश्यक पनि छैन,
1: तर पनि अहिले बोलिराख्छन्
0: त्यो भइरहोस् नि, त्यो
1: लखेटिराख्छन् राम्ररी।
0: त्यसमा म जान चाहन्न। सुन्नुहोस् एउटा कुरा,
1: जिपी अर्यालजीसँग अहिले पछिल्लो समय कुराकानी हुन्छ हुँदैन,
0: सबैसँग हुन्छ किन नहुनु, राजनीति भनेको कोही सधैँ शत्रु र कोही सधैँ मित्र हुँदैन। एउटा इस्युमा एउटा मुद्दामा एउटा मुद्दामा कोहीसँग डिफर होला, भोलिपल्ट अर्को, त्यसको भोलिपल्टै आउँछ हाम्रो छलफलको, त्यसको पर्सिबिलिटी हामी भेट्यौँ, ती संसदमा सधैँ कुरा गऱ्यौँ। त्यसपछिबाट त्यो इस्युगत रूपमा त्यो इस्युमा मैले एउटा इस्यु उठाएँ, उहाँले एउटा इस्यु उठाउनु भयो, अहिले पनि उहाँलाई उहाँले त्यतिखेरै भन्नु हो म सगौरव भन्छु, मेरो त्यसो मेरो ट्राभल्स मेरो हो भने उहाँले भन्नु, उहाँकोबाट मान्छेहरू गएकै हुन्, कोरिया गएकै हुन्, केही मान्छेहरू बस्यो होलान्, केही आए होलान्, त्यतिखेर उहाँले त्यसको जवाब पनि त्यहीँ दिइसक्नुभयो।
1: राष्ट्रपति सभापति रवि लामिछानेसँग चाहिँ राज्य व्यवस्था तथा सुशासन समितिमा हुँदाखेरि तपाईँहरूको केमिस्ट्री राम्रो थियो होइन?
0: सधैँ राम्रो थियो किन नहुने, र त्यहाँ मात्रै होइन संसदमै थियो, सबै ठाउँ थियो, कुरा त्यहाँ पनि हुन्थ्यो अन्त पनि हुन्थ्यो, के भयो र
1: कतिसम्म चर्चा हुन्छ भने रवि लामिछानेसँग राम्ररी खतिवडाले घन्टीबाट चुनाव लड्नको लागि टिकटै माग्नु भयो।
0: कसले? मैले?
1: राम्ररी खतिवडाले
0: घन्टीबाट चुनाव लड्न टिकट मागो भन्ने जस्तो आश्वासन होइन, म त्यति कमजोर राजनीति गरिनँ, म नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पनि भइसकेको मान्छे हौ, त्यही पार्टीबाट दुई दुई पटक मान्ने तीन पटक चुनाव उठेको मान्छे हौ, म ओखलडुङ्गाबाट त्यहाँका जनताले अत्याधिक माया गरेर निर्वाचित गरेको मान्छे हौ, मलाई यही पार्टीले नै त्यहाँ पुर्याएको हौ, पार्टी कमजोर हुँदा मलाई
1: तपाईँलाई पार्टीले पत्याएन नि त काङ्ग्रेसले टिकट दिएन।
0: एउटा कुरा भने पार्टीले पत्याउने नपत्याउने आफ्ना कुरा होला,
1: त्यहाँ राष्ट्रपतिको शरणमा जानुभएको थियो कि थिएन भनेर बुझ्न खोजेको,
0: तपाईँले बुझ्न खोज्नुभयो, म कसैको शरणमा गएन, काङ्ग्रेससँगै छु, म काङ्ग्रेसै हुन्छु, काङ्ग्रेसलाई नै भोलिका दिनमा पनि पहिलो र प्रिय पार्टी बनाएर जाने इच्छा छ।
1: काङ्ग्रेस सग्लो रहन्छ?
0: काङ्ग्रेस सग्लै रहन्छ,
1: एकता
0: नै हुन्छ,
1: फुट विभाजन
0: तपाईँहरूले बाहिर धेरै हल्ला गरिदिएर हो क्या,
1: उपगुट
0: त्यो हुन्छ, पार्टीभित्र वाद हुन्छ, विवाद हुन्छ, प्रतिवाद हुन्छ, एउटा समूह हुन्छ, छलफल हुन्छ, पार्टी सम्पर्क कार्यालयहरू हुन्छन्, गफ गर्ने ठाउँहरू हुन्छन्, तर पार्टी एउटै हुन्छ, र नेपालको प्रजातान्त्रिक सबभन्दा दह्रो र बलियो पार्टी भोलिका दिनमा पनि नेपाली काङ्ग्रेसै हुन्छ।
1: रामहरिजी, ओखलढुङ्गा विश्वराज पोखरेल राष्ट्रपतिको सांसद भएर आइसकेपछि उहाँले विकासको लहर ल्याउनु भएको छ, बजेट हेर्नु भएको छैन
0: के भएको छ,
1: कति धेरै बजेट खन्याउनु भयो, मेरो प्यारो ओखलढुङ्गाबाट हाम्रो प्यारो ओखलढुङ्गा बनाउँदै हुनुहुन्छ।
0: तपाईँलाई एउटा कुरा भनौँ, म अहिलै अब बडा विश्वजीको बारेमा के भन्न चाहन्न, राजनीतिमा आउनु भएको छ, मेरो सफलताको शुभकामना छ कसैलाई पनि, सबै पार्टीलाई, राष्ट्रपतिलाई नै छ, बजेट त ओहिरो त के गएको छ त्यहाँका जनतालाई सोध्नु होला, हिजो कति थियो अहिले कहाँ कहाँ कुन शीर्षकमा कति गए, कुन ठाउँबाट बजेट लाने हो, कतिपय मान्छेलाई अहिलेसम्म त्यो कहाँ जानुपर्ने र कहाँ लानुपर्ने नै थाहा छैन, बजेट कसरी हालिन्छ भन्ने ज्ञान पनि छैन होला कतिलाई, तपाईँलाई एउटा कुरा भनौँ, कुन प्रक्रियाबाट बजेट जान्छ त्यो पनि थाहा छैन होला कतिलाई, मन्त्रालयबाट कहिले पुग्ने हो अर्थ मन्त्रालय, योजना कसरी जाने हुन्, छनौट कसरी हुने हुन्, त्यो नै जानकारी कतिपय मान्छेहरूलाई छैन, अहिले आएका मान्य सदस्यहरूलाई सबैलाई भन्दिनँ म, सो केही मान्छेहरू अलिकति बुझकट पनि हुनु होला, कर्मचारी संयन्त्र कसरी काम गर्छ, कहाँ कहाँ बजेट परेका छन्, कहाँ छैनन्, त्यो कुराको
1: जानकारी बजेटले त ओखलढुङ्गाको मुहार परिवर्तन गर्छ।
0: मैले पलापो भन्ने ठाउँमा 48 करोडको खानेपानी आयोजनाको शिलान्यास गरेर आफैले पाइपहरू लगेर टेन्डर भएर 48 करोडकोमा 22 करोडको पैसा गएर काम भइरहेको थियो, अहिले 1 करोड पैसा छ 48 करोडकोमा। मैले भदौर्यो भन्ने ठाउँमा 22 करोडमा 57 किलोमिटर टाढाबाट खाने पानी लगेर छु। रुम्जे टार माथिबाट भदौरे भन्ने ठाउँमा ओखलढुङ्गा सदरमुकामबाट तर्से हुँदै भदौरे भन्ने ठाउँमा खाने पानी लगाएको छ 22 करोडको। अहिले त्यो काम सुरुवात भइरहेको छ। माने भन्ज्याङमा हामीले अहिले ओखलढुङ्गाको सबभन्दा हाइटमा भएको सदरमुकामबाट पनि माथि जन्तर खानी भन्ने ठाउँबाट झन्नै 40 किलोमिटर टाढाबाट हामी ठुलो लगेर 34 करोड रुपियाँ व्यवस्थापन गरेको थियो। अहिले 1 करोड रुपियाँ छैन। तपाईँले भनेका ठाउँको म उधार दिँदैछु, 1 करोड पनि पैसा छैन त्यहाँ। पहिला 34 करोड रुपियाँ राखेको थियो, पुगेन भनेर झन्नै 52 करोड जति लाग्छ भनिएको थियो। सडकको हकमा साउटा घोराखोरी ओखलढुङ्गा सडकलाई 51 करोड रुपियाँ योभन्दा अगाडिको व्यवस्थापन थियो बहुवर्षीय गरेर, अहिले जम्मा 9 करोड रुपियाँ छ। एउटा घुर्मी चतारा भन्ने सडक यो ओखलढुङ्गा सुरु र खोटाङको विराटनगर जानका लागि घुर्मीबाट चतारा भनेको ला तपाईँको धरान निक्लिने ठाउँका लागि बाटो बनाउँदैछौँ बिचबाट कोसीको किनारबाट, त्यसलाई 40 करोड 10 करोड रेखा बहुवर्षीय छ, अहिले 6 करोड रुपियाँ छ। भनेको मतलब अहिले सङ्घबाट कुनै पनि ठुलो आयोजनामा सबभन्दा 9 करोड एक ठाउँमा, एक ठाउँ त्यो पनि पहिलेकै बजेटको निरन्तरता, नयाँ केही गएको छैन, कुनै पनि नयाँ आयोजनाहरू अहिले भएका छैन। म विश्वराजजीलाई पनि दोष दिन चाहन्न, किनभने भर्खर आउनु भएको छ, उहाँलाई पनि थाहा छैन बजेटको कुरा गर्नुभयो अब कहाँ कति परो। र हाम्रो एउटा सबभन्दा ठुलो आयोजना भनेको सुनकोसी दुधकोसी हाइड्रो पावर भन्ने एउटा प्रोजेक्ट छ। त्यो प्रोजेक्ट चाहिँ हामीले ड्याम प्रोजेक्टका रूपमा 635 मेगावाटको छ, सोलु ओखलढुङ्गा र खोटाङका लागि। त्यो हामीले 72 सालदेखि नै त्यसलाई सुरुवात गरेका थियौँ, धेरै मेहनत गरेर बो यसलाई चाहिँ 233 अरब रुपियाँ लगभग त्यति पैसा लाग्छ। 233 अरब भनेको 2 खरब 33 अरब पैसा लाग्छ त्यसलाई। 19 किलोमिटरको एउटा चाहिँ हाई ड्याम प्रोजेक्ट बन्छ, त्यहाँ 635 मेगावाट विद्युत उत्पादन हुन्छ। सोलु ओखलढुङ्गा र खोटाङका लागि असाध्यै ठुलो प्रोजेक्ट हो, त्यसका लागि 15 अरब रुपियाँ चाहिँ अहिले हामीले तपाईँको मुआवजा दिन पैसा छुट्याउनुपर्छ। त्यो पैसा पनि छुटिएको छैन। हामी केही दिन पछि अर्थमन्त्री ऊर्जा मन्त्री सोलु ओखलढुङ्गा र खोटाङका मान्ने सहित हामी बसेर त्यसलाई साउथ एसियामै सबभन्दा एउटा ठुलो प्रोजेक्ट हाई ड्याम प्रोजेक्ट निर्माण हुन्छ र एउटा रमणीय स्थल बन्छ। त्यसले सगरमाथा मात्र होइन, सगरमाथा मात्र होइन, हलेसी ओखलढुङ्गा मात्र होइन, खोटाङ मात्र होइन, सोलु मात्र होइन, साउथ एसियाकै एउटा हब बन्न सक्छ। त्यसलाई अगाडि बढाउन हामी केन्द्रित छौँ।
1: काङ्ग्रेस कहिले फुट्दैछ? तपाईँहरू फुटाउने दिशातर्फ उद्धत हुनुहुन्छ?
0: होइन, तपाईँलाई लागेको होला अहिले काङ्ग्रेस हेर्नुहोस्,
1: पार्टी सभापति गगन थापाले रेड कार्पेट बिछाएर
0: धेरै तपाईँ काङ्ग्रेस
1: तपाईँहरू चाहिँ
0: म एउटा कुरा भन्दैछु, सर्वोच्च अदालतले निर्णय गरिसक्यो, निर्वाचनले गरिसक्यो, विशेष महाधिवेशनलाई जानकारी दिइसक्यो, अहिले अर्को सभापति भनेको हिँडेको छ, हिँड्छ। काङ्ग्रेसको अहिले वर्तमान सभापति गगन थापा नै हो, म्यानेज गर्नुपर्छ, सबै नेताहरूलाई व्यवस्थापन गर्नुपर्दछ।
1: तपाईँले चाहिँ सदस्यता नवीकरण गर्नुभयो?
0: मेरो नवीकरण भइसकेको छ।
1: धेरै नेताहरूले सदस्यता नवीकरणै गरेन?
0: होइन, अब त्यो पनि
1: शीर्ष नेताहरूले
0: चौधौं
1: महाधिवेशनमा
0: एउटा भन्दैछु, एउटा
1: निर्वाचित धेरै नेताहरूले,
0: मेरो एउटा यसमा धारणा छ, जो मान्छेका हातमा मोबाइल छ उसले मोबाइलबाटै रिन्यु गर्न पा, मोबाइल नहुने काङ्ग्रेस पनि काङ्ग्रेस हुन चाह भने दिने नदिने, म सक्रिय सदस्य हुन्छु, पहिलेदेखि छु, मलाई मोबाइल चलाउन आउँदैन, तर म अहिले 85 वर्ष भएँ, म बुढो भएँ, मोबाइल पनि जान्दिनँ, तर म काङ्ग्रेस हुन्छु भने त्यसलाई तपाईँले खोज्ने कि राख्ने, त्यस्तो व्यक्तित्वहरूलाई पनि काङ्ग्रेसले स्वतः सदस्य रिन्यु गर्ने प्रस्ताव गर्यो भने अझ उत्तम हो। त्यसैले यसमा यो अध्यावधिक नराम्रो होइन, डिजिटल पद्धतिमा जानु नराम्रो होइन, राम्रै हो, तर सबै मान्छे जान चाहन्छ भने मोबाइल एडजस्ट गर्नुपर्छ, भोलि गर्दा पनि हुन्छ। हिजो 14 महाधिवेशनको बाट भएका र अस्ति फागुन पुससम्म रिन्यु भएका सबैको रिन्यु गर्ने पद्धति गर्नुहोस् भनेर भनेको नराम्रो होइन नि, कोही हुन्छ भने, कोही छुटेका छन् भने त्यसलाई पनि दिनुपर्छ। गगन थापा विश्व प्रकाशदेखि पूर्णबहादुर र शेखर कोइरालासम्म सबै एक ठाउँमा हुनुपर्छ, यसको पहल सभापतिले गर्नुपर्छ। यो बाहिर सोसल मिडियामा गएर होइन, संवाद गरेर संसारका 95% युद्धहरू संवादको कमीले हुन्छन्। पहिलो वर्ल्ड वार पनि विश्वयुद्ध पनि संवाद भएर नै अन्त्य भयो, दोस्रो विश्वयुद्ध पनि संवाद भएरै अन्त्य भयो। हामी बाउ छोराको झगडा भयो भने पनि कुरा गरेरै त्यसलाई निराकरण गर्न सकिन्छ, श्रीमान श्रीमतीको झगडा भयो भने पनि त्यसलाई पनि कुरा गरेरै निराकरण गर्न सकिन्छ। पार्टीको आन्तरिक कुरा ती नेताहरूसँग हिजो यत्रो वर्ष बसेर सँगै बस्यो, भोलि पनि हिँड्नुपर्ने सँगै छ, संवाद गरेर अन्त्य गरेर भइहाल्ने। बाहिर मिडिया र सोसियल मिडिया डुक्रा डुक्रा गरेर करार समस्या समाधान हुँदैन। सबै नेताहरू एक ठाउँमा बस्नुपर्छ, एक ठाउँ बसेर समस्या समाधान हुन्छ।
1: रुख खण्डहर भइसक्यो,
0: त्यसलाई पानी लाउनु पर्छ, अब एकदम ऊर्जावान बनाउनु पर्छ। कमजोर हो भने
1: देश घन्टीमय भइरहेछ।
0: तपाईँले सुन्नुहोस्, घन्टीले मात्रै पनि संसार यो
1: अक्सिजन
0: भएन भने झगडा गर्ने पक्षमा छौँ न। तपाईँको झगडाले तपाईँको
1: एउटा शर्त राख्ने, शर्त पुरा हुन नपाउँदै अर्को शर्त राख्ने
0: झगडा होइन, यसलाई मिलाउने उपायहरू छन्। हामी अरू पार्टीसँग त मिल्नुपर्छ भने काङ्ग्रेस काङ्ग्रेसभित्र मिल्ने कुरा कुनै समस्या हुँदैन, मिलेर जानुपर्छ, एकताको सन्देश दिनुपर्छ, पूर्वाग्रह राखेर काम गर्नु।
1: काङ्ग्रेस जोड्ने सञ्जीवनी बुटी चाहिँ कोसँग छ त?
0: हामीसँग।
1: सुपर ग्लूले काम नगर्ने,
0: तपाईँसँग भएकोले नगर्ला, हामीसँग भएकोले वार्ताले नै यो जोडिन्छ र एकता भएर जान्छ काङ्ग्रेस। रोकाउनुहोस्।
1: गगन थापा सँगै मिलेर जानुहुन्छ?
0: काङ्ग्रेस भनेको सबैसँगै मिलेर जाने हो। गगन थापा, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का, शेखर कोइरा लगायत सबै नेताहरू एक ठाउँ बसेर संवाद भएपछि काङ्ग्रेस एक,
1: त्यसको लागि ठोस प्रस्ताव
0: आउँछ,
1: कसले ल्याउँछ?
0: होइन, प्रस्ताव पार्टीले ल्याउनुपर्छ। पार्टीभित्रको आन्तरिक कुरा धेरै समस्यागत रूपमा जाँदैन। म यति भन्छु, एउटा नेताले अर्को नेतालाई खुइल्याएर पार्टी डराउँदैन, न त पार्टी सभापतिलाई खुइल्याएर अरू नेता डरा हुन्छन्, अरू नेतालाई खुइल्याएर पार्टी सभापति डर पनि हुनुहुन्न। पार्टी सभापतिले आफ्नो पार्टी बलियो बनाउने सँगसँगै नेपाल बलियो भएको देख्न चाहने हुनुपर्छ र नेपाल बलियो र पार्टी बलियो भयो भने मात्रै हाम्रो राष्ट्रियता बलियो हुन्छ, राष्ट्रिय स्वाभिमान बलियो हुन्छ, कानुनी राज्य बलियो हुन्छ, प्रेस स्वतन्त्रता बलियो हुन्छ। तपाईँ माथि
1: एकातिर शक्तिशाली राष्ट्रपा छ, अर्कोतिर कम्युनिस्टहरू जोड्दैछन्। फेरि पनि प्रचण्डले भनिसक्नु हो निरन्तरतामा क्रमभङ्गता गर्ने,
0: ठिक छ,
1: केपी शर्मा ओलीसँग सहकार्य गर्ने, नेपालका सबै
0: कम्युनिस्टहरू
1: एक हुने भनिरहँदाखेरि भएको एउटा काङ्ग्रेस पनि भित्रभित्रै फुटिरहेछ।
0: कुरा भनौँ, देशमा काङ्ग्रेसभित्रका साथीहरू एकताले मात्रै पनि मुलुकको अहिलेको अवस्था थाम्न सक्ने अवस्था छैन। सम्पूर्ण प्रजातन्त्रवादीहरू, प्रजातन्त्रप्रति विश्वास गर्नेहरू, कानुनी राज्यलाई विश्वास गर्नेहरू, प्रेस स्वतन्त्रलाई विश्वास गर्नेहरू, विश्वव्यापी मानव अधिकारका मूल्य मान्यतालाई, शासकका मूल्य मान्यतालाई एकीकृत र विश्वास गर्ने सम्पूर्ण एक भएर मुलुक जोगाउने त्यो लागु भयो। प्रजातन्त्रमाथि आक्रमण हुन सक्ने अवस्था छ, व्यवस्थै रहन्छ रहँदैन अवस्था त कुरा छोडिदिनुहोस्, यो अवस्था आइसकेको छ। तपाईँलाई एउटा कुरा भनौँ, असन्तुष्टि धेरै समय मान्छे धानेर सक्ने अवस्था छैन, त्यसैले असन्तुष्टिमाथि असन्तुष्टि, असन्तुष्टिमाथि असन्तुष्टि आउने अवस्था अन्त्य हुनुपर्दछ, त्यही आजको आवश्यकता हो।
1: प्रचण्ड र माधव कुमार नेपाल गएर डाक्टर शेखर कोइरालालाई भेट्नुभयो,
0: ठिक भयो, के भयो
1: विराटनगरमा?
0: त्यो त एउटा हाम्रो कोइराला निवास त नेपाली काङ्ग्रेसका लागि एउटा मन्दिरै हो नि, त्यो मन्दिरमा सबै जान पाउँछ। प्रजातन्त्रको बिकुल फुकेको ठाउँ हो, प्रजातन्त्रलाई अहिले पनि काहीँ समस्या भयो भने त्यहीँबाट निराकरण गर्नका लागि पनि, समस्या समाधान गर्नका लागि पनि त्यो एउटा राम्रो मन्दिर हो भनेर सबै जान्छन्। कुन अप्ठ्यारो कुरा हो र बिपी कोइराला जुन घरबाट नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री चुनावबाट निर्वाचित प्रधानमन्त्री उत्पादन गर्ने घर हो, जेजाप्रसाद कोइराला तीबाट हुनुभयो, मातृका एउटै परिवारका तिनजना प्रधानमन्त्री हुनुभयो, त्यति मात्र होइन प्रजातन्त्रको साँच्चै भन्यो भने पारदुवा भूमि हो विराटनगर, त्यसैले त्यहाँ गएर भेटघाट गर्दा कुनै अनौठो कुरा होइन। मैले त भने नि सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरू एक ठाउँमा हुनुपर्छ मुलुकको रक्षा गर्न, कानुनी राज्यको रक्षा गर्न, मैले भने तपाईँको सम्पत्तिको रक्षा गर्न, तपाईँका व्यापारीहरूको रक्षा गर्न, उद्योगपतिहरूको मनोबल गिर्न नदिन, रोजगारहरू बाहिर बेरोजगार समस्याहरू समाधान गर्न, युवाहरूलाई यही मुलुकमा केही छ है भन्ने बनाउनका लागि पनि हामी एक भएर जानुपर्ने आवश्यकता छ।
1: काङ्ग्रेस फेरि पुनर्जागृत भएर अघि बढ्न सक्छ?
0: सक्छ,
1: एक हुन सक्छ?
0: सक्छ।
1: गगन थापालाई प्रधानमन्त्री बनाउनुहुन्छ?
0: प्रधानमन्त्री गगन थापा काङ्ग्रेसकै नेता हुन्छ, अब हेर्नु होला राम्ररी काङ्ग्रेसलाई मिलाएर लगाउ भने अरू विकल्प छैन।
1: गगन थापालाई प्रधानमन्त्री बनाउने बाटोमा
0: गगन थापा पनि हुन सक्नुहुन्छ, त्यसपछि अरू साथी पनि हुन सक्नुहुन्छ, जो पनि हुन सक्छ प्रधानमन्त्री, काङ्ग्रेसभित्रकै मान्छे, काङ्ग्रेसले बहुमत ल्याएर हामीले तर केही भनेदेखि कोहीसँग पूर्वाग्रह, कोहीसँग दुराग्रह, कोहीसँग रिस, कोहीसँग द्वेष भावना नलिकन एकताको सन्देश दिएर सम्पूर्ण साथीहरूलाई हटाउनु पर्छ। काङ्ग्रेस जनताको भावना अनुसार चल्न नसक्दाको परिणाम यो चाहिँ अहिलेको जनमत केवल बालेनको एउटा अलिकता पपुलरिजम छँदै थियो। हेर्नुहोस् धेरै मान्छेले बालेन बालेन बालेन भनेर पनि भोट हाले, यसपटक बालेनको काम हेर्न पनि हाले होला, उहाँसँग के जादु छ भन्ने पनि लागेको होला नेपाली जनतालाई। प्रधानमन्त्री हुनुभएको छ, दुई तिहाई नजिकको त्यो पनि हेर्छन् जनताले, राम्रो काम गर्यो भने हामी पनि त्यो विरोध गर्नुपर्ने जरुरी छैन, नराम्रो भयो भने हामीले समर्थन गरिरहनु पर्ने आवश्यकता हुँदैन। तपाईँलाई यति कुरा भन्नु त्यतातिर, तर तपाईँले भन्ने एउटा कुरा चाहिँ के हो भने हिजो काङ्ग्रेस एमाले माओवादीसँग रुष्ट जमात त्यहाँ पुग्यो छ, त्यहाँबाट रुष्ट जमात फेरि अन्त गएर अहिलेको सबै अवस्था परिवर्तन गर्नेतिर मुलुक नजाओस्, यो सबैलाई हामीले समेटेर जान सक्ने वातावरण बनोस्, यही मेरो शुभकामना छ।
1: तपाईँको पार्टी सभापति विशेष महाधिवेशनभन्दा अगाडि शेरबहादुर देउबा जेएनजी आन्दोलनमा त्यस्तो नियति बेहोर्नु पर्यो, आजको दिनमा कहाँ हुनुहुन्छ शेरबहादुर देउबा?
0: तपाईँलाई थाहा छैन,
1: भागेर लुकेर बस्नुपर्ने अवस्थामा
0: एउटा कुरा
1: पाँच पटक मुलुकको नेतृत्व गर्नुभएको व्यक्ति,
0: खालि नेगेटिभ मात्र प्रचार गर्ने
1: काङ्ग्रेसको दुई पटक सभापति हुनुभएको व्यक्ति,
0: तपाईँलाई एउटा कुरा भने जेएनजी मुभमेन्ट पछाडि हाम्रो सभापतिले खाएको कुटाईको बारेमा तपाईँ मात्र होइन देश विदेश सबैलाई जानकारी छ। हामीले त्यसपछि उहाँ आफ्नो उपचार गराउन काठमाडौँ बाहिर विदेश जानुभयो, उहाँले भर्खरै पनि देख्नुभयो, उहाँले म नेपाल आउँछु भनिरहनु भएको छ उपचार गराएर, म कसैले लखेटे पछाडि त्यसलाई फेरि लखेटेको लखेटे पार्नुपर्छ भन्ने होइन, मुलुक कानुन सम्मत रूपमा जानुपर्दछ, रिस आवेग र द्वेषको भरमा चल्ने ठाउँ होइन यो, अभिभावक भनेको देशको कार्यकारी प्रमुख।
1: शेरबहादुर देउवालाई उचाल्दा उचाल्दै तपाईँहरूले चाहिँ त्यो स्थितिमा पुर्याउनु भयो भन्छ,
0: उचाल्ने पछार्ने भन्ने कुरा,
1: काङ्ग्रेस बिगार्ने एउटा पात्र
0: तपाईँलाई
1: राम्ररी खति एउटा पनि हो भनेर टिप्पणी हुन्छ।
0: हामी काङ्ग्रेस बिगार्ने होइन, देश बनाउने पार्टी हो, काङ्ग्रेस मात्रै होइन देश, काङ्ग्रेस राम्रो बन्दाखेरि देश राम्रो बन्छ, देश राम्रो भयो भने तपाईँ पनि सुखी हुनु पाउनुपर्छ, नेपाली जनताले पनि सुखी हुन्छन् भन्ने धारणा हो।
1: शेरबहादुर देउवा होइन नि, र उहाँको पत्नी पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा विरुद्ध पक्राउपूर्जी जारी भएको छ।
0: तपाईँलाई एउटा कुरा भनौँ,
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान भइरहेछ,
0: ए बाबा अनुसन्धान तपाईँ माथि पनि भएको होला, म माथि पनि भएको होला, अर्को माथि पनि भएको होला, अनुसन्धान गरेर गल्ती छ भने त बचाऊ भनेर कसैले भन्दैन, तर मैले अघि नै भनिसकेको छु यो बारेमा,
1: उहाँहरूसँग कुराकानी भइरहेछ तपाईँको?
0: मेरो भएको छैन, अहिले नभएको कुरालाई तपाईँलाई भएको भन्ने कुरा भएन। हामी तर कोही पनि शेरबहादुर देउवा र आरजु देउवा मात्र होइन, कोही पनि नेपाली नागरिक कानुन अनुसार मात्रै रिस द्वेष र प्रतिशोधको शिकार हुन पर्छ,
1: सबैले बोलेको भने जस्तो तपाईँ पनि
0: म बोलेको नि,
1: उहाँहरू म नेतृत्वबाट कुराकानी गर्नु भएको छैन,
0: कुराकानी भनेको उहाँसँग अब उहाँ बाहिर हुनुहुन्छ उपचारको क्रममा, आएपछि म हिजो नेतै हो, मेरो सभापति नै हो दिदीजोड, तपाईँले भनेको आज पनि म कसैलाई अप्ठ्यारो परो भने त्यसले त्यो मान्छे नै होइन भने म लखेट्ने काममा म जान्न हेर्नु, कसैलाई पनि शत्रुलाई पनि त्यस्तो काम गर्नु हुँदैन। हामीले अप्ठ्यारो परेका बेला नेपाली नागरिक जोसुकै होस् पार्टीसँगको मात्र यसमा हाम्रो साइनो हुँदैन, व्यक्ति र मानवीय साइनो पनि हुन सक्छ।
1: कहिले आउनुहुन्छ?
0: मैले भने त मसँग संवाद भएको छैन, नेपाल आउनुहुन्छ साउनमा आउँछु भन्ने समाचार त तपाईँहरूले सुनिरहने भएको छ नि, आउँछु भन्नुभएको छ भन्ने सुन्दछु मैले पनि।
1: पार्टीसँग चाहिँ कुनै पनि समन्वय सहकार्य
0: सभापति भएको छ मलाई थाहा भएन, सभापतिसँगको मलाई पनि धेरै कुरा भयो जस्तो सभापतिसँग लागेको छैन।
1: पन्ध्रौँ महाधिवेशनको तयारी चाहिँ के हुँदैछ? नियमित महाधिवेशन
0: अब हुन्छ,
1: त्यसको मोडालिटी के हुन सक्छ? तपाईँहरूको मा के हो?
0: सबै साथीहरूलाई समेटेर पन्ध्रौँ महाधिवेशन एकताको महाधिवेशन बनाएर जानुपर्छ,
1: त्यस अगाडि नै टुट्ने फुट्ने
0: अब यो
1: तपाईँ
0: अब पनि काङ्ग्रेसलाई फुटाएर तपाईँले के खोज्दै हुनुहुन्छ, के बनाउन खोज्नु भएको छ?
1: तपाईँहरू फुटाउनु खोज्दै
0: होइन, हामी त छौँ न, तपाईँहरू जहिले पनि कोइसन्सै त्यही गर्नुहुन्छ, तपाईँहरूको चाहना काङ्ग्रेस सधैँ फुटाउने हो, सिन्धदवार जलाएर पुगेन मुलुकलाई, राष्ट्रपति भवन सुन्नुहोस् न
1: तपाईँलाई
0: भन्दैछु, सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री
1: कार्यालय जिम्मेवारीमा नेतृत्वमा त तपाईँहरू पनि हुनुहुन्थ्यो,
0: जिम्मेवारी
1: सत्ता सञ्चालनको
0: सुन्नु न
1: साक्षी
0: त्यो नेतृत्वको
1: जिम्मेवारी
0: सुन्नुहोस् न जो जहाँबाट जसले जति गरेको छ त्यसमा म भएको त्यसको दोष जति छ मेरो गच्छ अनुसार म लिन तयार छु, सबैले लिनुपर्छ, गल्ती कहाँबाट हो भने। तर तपाईँलाई यति अनुरोध गरे, निर्दोष विद्यार्थीहरूलाई उचालेर जलाउन लाँदाको परिणाम आज मुलुक कहाँ पुग्यो, विद्यार्थीहरू हेर्नु शहादत प्राप्त गर्नुपर्ने त्यस्ता यौन विद्यार्थीहरू मुलुकको राष्ट्रिय सम्पत्ति कसरी सुहाव अन्तर्राष्ट्रिय रूपमा के पर्यो, यत्रो सिंहदरबार
1: तपाईँलाई
0: सोध्न त समय लाग्छ, भन्न समय लागिहाल्छ नि। तपाईँले एउटा कुरा बुझ्नु होला, एउटा कुरा बुझ्नु होला, यी काण्डमा संलग्न कोही न कोही काहीँ न काहीँबाट भएका मान्छेहरू नै छन्, अहिले संलग्न नभएका
1: भन्दै काण्ड
0: तपाईँले मात्रै थाहा
1: पाएको नेपाली भुटानी शरणार्थी
0: सबै काण्ड,
1: टिकापुर जग्गा प्रकरण
0: सुन्नु न, नेपालको बारेमा ती काण्डहरूको बारेमा तपाईँलाई मात्र होइन सामा नेपाललाई पनि थाहा छ ककसका के काण्ड छन् भन्ने कुरा, तपाईँका काण्ड पनि होला, मेरा
1: काण्डला
0: सुन्नु न, अरू पनि होला,
1: वाइट बडी
0: होइन होइन ए बाबा त्यो त्यो मात्रै नहोला नि त, अरू काण्ड पनि होला छन् त्यही भएका कुराहरू त भयो भन्नु न, तर त्यसको पनि प्रक्रिया हुन्छ, कानुन अनुसार गल्ती गर्नेलाई सजाय गर्नुपर्छ, तपाईँलाई मनोगणन त्यही यसलाई यसो गर भनेका भरमा मूल त्यसरी चल्दैन, कानुन अनुसार चल्नुपर्छ, तर्काएर तर्साएर थर्काएर मुलुक चलाउने बेला छैन।
1: नेपालका कम्युनिस्टहरू एक हुँदाखेरि तपाईँहरूलाई आपत्ति छैन होइन?
0: कोही पनि सुन्नुहोस् न, राजनीतिमा के हुन्छ भने मैले अघि नै भने कोही सदाको शत्रु र सदाको मित्र हुँदैन, कम्युनिस्टहरू एक हुने, अब कम्युनिस्ट पार्टी एउटै हो, झन्डा एउटै हो, नारा एउटै छ, कोही दारी पालेका कोही नपालेका फोटा बोकेर हिँड्छन्, बरु सबै एकै ठाउँ हुँदा त राम्रै हो नि के बुझ्यो र
1: राष्ट्रपति सरकारको झन्डै 90 दिन कसरी समीक्षा गर्नुहुन्छ सिधा?
0: अब अहिले सुरुवात छ, अलि अहिले सुरुवातको अवधिमा उहाँहरूले केही गर्न खोजे जस्तो एक दुईवटा कामहरू गर्नुभएको छ, सुकुम्बासी बस्तीहरू खाली गराउनु भएको छ, तर ती सुकुम्बासीहरूलाई पनि रियल सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने जरुरी देखिएको छ, अब उठाएर मात्रै पनि हुँदैन होला, केही कुराहरू सुरुवात गरिएका छन्, तर दीर्घकालीन जनताले यो काम ठिक गरौँ भन्ने वातावरण बनोस् अहिले मूल्याङ्कन गर्ने बेला भएको छैन, 100 दिन नपुगिकन म धेरै कुरा गर्न चाहन्न, तर बाहिर प्रचार गरे जस्तो एकदम धेरै चेन्ज भएको छैन, तैपनि मान्छेमा एउटा के छ भने दुई तिहाई नजिक भएकोले देखिहाल्नु हुने, संवैधानिक निकाय पनि तर्सिन थालेको छ, अख्तियारका प्रमुखहरूलाई बोलाएर थर्काउन थालिएको छ प्रधानमन्त्री कार्यालयमा, भोलि नगर्नु होला अहिलेको प्रधानमन्त्रीले त्यो गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन, आज जसरी अख्तियारको प्रमुखलाई बोलाएर फलना मुद्दा चला नचला भन्न थाल्यो, भोलि निर्वाचन आयुक्तलाई बोलाएर फलनालाई जिता हरा भन्यो भने के हालत हुन्छ, मुलुक कहाँ जान्छ, लोकसभालाई बोलाएर यसलाई पास गरेर यसलाई फेल गर्नु भन्यो भने कहाँ जान्छ, यो परम्परा गलत हो, त्यो गर्नु हुँदैन, अहिलेको प्रधानमन्त्रीले गर्नुहुन्छ भन्ने मलाई विश्वासै छैन, के भएको त्यस्ता कुरामा चाहिँ अख्तियारले पनि भन्न सक्नु पर्यो, म आफ्नो संविधान
1: कहिले ढल्ला भनेर तपाईँहरू
0: सरकार
1: हेरेर
0: कुरा पनि होइन, ढल्ने कुरा पनि हाम्रो अहिले केही त्यसमा संलग्न त छैन, त्यो बाटोमा हामी गएका छौँ,
1: काङ्ग्रेस
0: तपाईँहरू मात्र होला, हामी छैन,
1: तपाईँहरूलाई स्वर्गबाट बिपी कोइरालाले पनि गिज्याइरहनु भएको छ
0: के भनेर
1: गाली गरिरहनु भएको छ,
0: तपाईँले भेट्न जानुभएको थियो बिपीलाई,
1: बिपी पथ
0: बिपी कोइरालालाई तपाईँले मात्र काङ्ग्रेसले मात्र होइन सारा नेपालले चिनेको छ, पहिलो जननिर्वाचित प्रधानमन्त्री, जनताको मतबाट
1: पोलेर
0: सुन्नु सुन्नु, ककलले खाए त्यतातिर नजाने, के हो पोलेर खाने समाजवाद भनेको, के हो पोल्दा खाइन्छ खाइँदैन, कहाँ पोल्ने चिज हो समाजवाद भनेको, पोलेर खाने चिज हो समाजवाद,
1: तपाईँहरूले त्यसलाई चकनाचुर बनाउनु भयो,
0: होइन छैन, तपाईँ एउटा कुरा मान्नुहोस् सधैँ राजनीति
1: आदर्शबाट
0: तपाईँ एउटा सधैँ 7 सालको राजनीति आजको राजनीति फरक हुन्छ, 46 सालको र आजको राजनीति फरक हुन्छ, आजको राजनीति र आजको 20 वर्ष पछाडि फरक बाटोमा जान सक्छ, त्यसैले सधैँ एकै नाशको हुँदैन, तर मूल मान्यता भनेको प्रजातान्त्रिक संस्कार र संस्कृति, जनताबाट निर्वाचित प्रधानमन्त्री, जनताले निर्वाचित गरेको मान्छे शासनमा पुग्ने पद्धति, जनता नै सर्वोपरि मान्ने पद्धति नै सबभन्दा ठुलो पद्धति हो, कोइरालालाई स्थापना गर्ने बिपी कोइराला हुन्, जुन कुरालाई आज सबैले शासक सत्य नेपाली जनता र नेपालले स्वीकार गरेको
1: छ। समय र संवादको लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद,
1: बोलाउनु, नमस्कार,
0: नमस्ते, बोलाउनु हो, धन्यवाद, राम्रो भएर बस्नु भएको छ, धन्यवाद।

0: विषादी धेरै रोग धेरै तसर्थ सचेत बनाऊ सजग बनाऊ खेती सुधारौ सुरक्षित खाना उत्पादन गरौ
1: कृषि विकास शाखा राप्ती नगरपालिका नगर कार्यपालिका को कार्यालय चितवन
2: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 50 934
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
5: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
5: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
0: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915
6: 93.2 स्वदेश FM

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सिसम्म मनसुन देशभर फैलिने सम्भावना, पानी नपर्दा धान रोपाई प्रभावित, आज कोशीको 1-2 ठाउँमा ठुलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सडक खण्ड अवरुद्ध, कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का तोडिए। सिप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध, द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 1400 नाग्यो, उद्धारमा ढिलाइ भएको भन्दै पीडितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि मङ्गलबारसम्म मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मङ्गलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात् जुन 19 तारिकमा पूर्वमा प्रवेश गरेको मनसुन असार 8 गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसुन कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित हुँदै आएको छ। मनसुन विस्तारसँगै पानी पनि पर्ने र यसले गर्मीबाट राहत पुग्ने तथा धान खेती गर्ने किसानलाई पनि सहज हुने मौसमविदले बताएका छन्। यद्यपि यस वर्षको मनसुन अवधिभर सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण यसअघि नै गरिएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बदलिरहने अनुमान छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा पानी परेको छ। बिहान काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भयो। आज दिउँसो कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। इलाम नगरपालिका 9 माइखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। गैराती त्यस क्षेत्रमा पानी परेको थियो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जोखिमयुक्त यो सडक खण्डमा लेदोसहित पहिरो झर्ने र गाडीको आवागमन बन्द हुने समस्या पटक पटक हुँदै आएको छ। पहिरो पन्छ्याउने काम भइरहेको उहाँले बताउनुभयो। त्यस्तै मेची राजमार्गको रोङ गाउँपालिका 4 इलाम झापा सीमा क्षेत्रमा ढिस्को र 2 रुख ढलेर सडक अवरुद्ध छ। बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनुभयो। सडक खण्ड अवरुद्ध भएपछि इलामसहित 5 थर, ताप्लेजुङ र झापाका नागरिक प्रभावित भएका छन्। जुम्लामा रहेको सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ। कार्यालयले कालीकोट, जुम्ला र मुगुमा सञ्चालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 सार्वजनिक सूचना निकालेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष 2074-75 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगु जिल्लाका 1 सडक डिभिजन कार्यालय मातहतको जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाएको सूचना अधिकारी सिंहको भनाइ छ। ठेक्का लिने तर काम नगर्ने र आयोजना अल्पत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागि परेको हो। विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्य सम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको 10% ब्याज असुल गर्नका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुल उपर गर्नेतर्फ कारवाही अगाडि बढाइने कार्यालय प्रमुख महताराको भनाइ छ। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अल्पत्र पारिएका सडकका 10 रुग्ण आयोजना को ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरूसहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 दासडुङ्गा चितवनमा गाडी दुर्घटनामा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम SVP रोक्न अनुरोध गरेको छ। साउदी नेपालमा जुन 17 सिप परीक्षण सुरु गर्न लागेको थियो तर SVP रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिखायरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। यो सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रुपियाँ शुल्क बुझाउनु पर्छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता RPL बापत $50 छ। यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। मन्त्री यादवले SVP प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत अगाडि बढाइयोस् भन्ने विषयमा विशेष अनुरोध गर्नुभएको छ। उहाँले सिप प्रमाणीकरण SVP प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड दिनुभयो। राजदूत मियाखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस विषयमा थप जानकारी उपलब्ध गराउने जानकारी गराउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। प्युठानको स्वर्गोदारी नगरपालिकाका उपमेयर मिनराज राणाको गाडी दुर्घटनामा ज्यान गएको छ। हिजो उपप्रमुख राणाले नगरपालिकाको लुम्बिनी प्रदेश 01001J00008 नम्बरको गाडी आफै चलाएर स्वर्गोदारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। गाडी खाल भन्ने ठाउँमा दुर्घटना हुँदा राणाको ज्यान गएको जिल्ला प्रहरीकारले प्युठानका प्रहरी नायब उपरीक्षक DSP नरहरी अधिकारीले जानकारी दिनुभयो। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गोदारी नगरपालिका उपमेयरमा निर्वाचित हुनुभएको थियो। अब विदेशको खबर। भेनेजुएलामा गएको बुधबार आएका दुईवटा शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या 1430 जना पुगेको छ। उद्धार कार्यमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरिरहेको समाचार संस्था एपीले जनाएको छ। सबैभन्दा बढी प्रभावित लागुआइरा राज्यमा हजारौं नागरिक आफ्ना आफन्तको खोजीमा आफै डोरी, ठूला उपकरण र खाली हातले भग्नावशेष पन्छाइरहेका छन्। सरकारी उद्धारको प्रयास पर्याप्त नभएको आरोप लगाउँदै स्थानीय बासिन्दाले केही ठाउँमा विरोध समेत गरेका छन्। भूकम्पपछि झण्डै 69,000 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। भूकम्पका कारण हजारौं घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले राहत, खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पनि गरिरहेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह केबाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा रह्यो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो। यो समूहबाट 4 अङ्कसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कङ्गो नकआउट चरणमा पुग्न सफल भएको हो। डीआर कङ्गोले उज्बेकिस्तानमा 3-1 को पुनरागमन जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो। खेलको 10औं मिनटमा एल्डोरलीको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि 68औं मिनटमा युवान विसाले पेनाल्टी मार्फत बराबरी गोल फर्काए। त्यसपछि 78औं मिनटमा फिस्टन माइलले कङ्गोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। विश्वकप फुटबलमा अहिले समूह जेका दुई खेल भइरहेका छन्। अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चलिरहेको छ। अहिले खेलको 64औं मिनट भइरहेको छ र अल्जेरिया र अस्ट्रियाले अहिले समान 2-2 गोलको बराबरी खेलेका छन् भने अर्जेन्टिनाले खेलको पहिलो हाफमा 2 गोल गरेकोमा जोर्डनले दोस्रो हाफको खेल भइरहँदा केही बेर अघि 1 गोल फर्काएको छ। चार बन्जेङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सिसम्म मनसुन देशभर फैलिने सम्भावना। पानी नपर्दा धान रोपाई प्रभावित। आज कोशीको 1-2 ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सडक खण्ड अवरुद्ध। कर्णाली राजमार्गका 16 वटा रुग्ण ठेक्का तोडिए। सिप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध। द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 14 नाग्यो। उद्धारमा ढिलाइ भएको भन्दै पीडितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो नकआउट चरणमा। अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रिया बीचको खेल चल्दै।
4: आजै घटाऊ विषादीको प्रयोग अनि भोलि पाउँछौ स्वस्थ योग। प्राकृतिक मल प्रयोग गरौ, माटो पानी जोगाऊ, हरियाली बढाऊ।
5: शाखा राप्ते नगरपालिका नगर कार्यपालिकाको कार्यालय चितवन। माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
6: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कम विषादी, राम्रो बाली, स्वस्थ रहोस् हाम्रो थाली। सजग किसान, सही पहिचान। प्राकृतिक अर्ग्यानिक खेती नै महान।
6: कृषि विकास शाखा राप्ती नगरपालिका नगर कार्यपालिकाको कार्यालय चितवन।
10: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार।
11: हैन,
10: भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
12: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार वञ्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका चार एग्गेडोल जगडोल सामुदायिक वन क्षेत्रमा सिमेन्टका संरचना निर्माण नगर्न स्थानीय बासिन्दाले आग्रह गरेका छन्। प्रदेश सरकारका विभिन्न निकायले आर्थिक वर्षको अन्त्यमा राष्ट्रिय शहीद तथा शान्ति पार्क र निजामती स्मारक निर्माणाधीन वन क्षेत्रमा एकाएक धेरै सिमेन्टका संरचना निर्माण गर्न थालेपछि स्थानीय बासिन्दाले त्यसको विरोध गर्दै निर्माण रोक्न आग्रह गरेका हुन्। गोकर्णेश्वर नगरपालिकाले पनि उद्यान क्षेत्रमा सिमेन्टका संरचना जथाभावी निर्माण नगर्न पत्राचार गरेको थियो। मन्त्री परिषदले 2064 जेठ 11 गते गोकर्णमा राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माण गर्ने निर्णय गरेको थियो। अहिले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत यो पार्क निर्माणाधीन छ। आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। बाराका गगन बहादुर स्याङतान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये गगन बहादुरले मालदिव्स पठाइदिन्छु भन्दै 4 जनाबाट 4,30,000 रुपियाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै 1 जनाबाट 3,90,000 रुपियाँ र बलबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै 1 जनाबाट 1,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको पाइएको छ। पीडितको उजुरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कारवाहीको प्रक्रिया अघि बढेको पनि प्रहरीले जनाएको छ। र आयोजक काठमाडौँ महानगरपालिकाले पीएल सिंह मेमोरियल टी20 कपको उपाधि जितेको छ। टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हिजो बेलुका सम्पन्न फाइनल खेलमा काठमाडौँले पोखरा महानगरपालिकालाई 8 विकेटले हराउँदै उपाधि जितेको हो। टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित 20 ओभरमा 122 रन बनाएको थियो। 123 रनको सामान्य लक्ष्य काठमाडौँले 12 ओभर 3 बलमा 2 विकेट गुमाएर पूरा गर्यो। काठमाडौँका रित गौतमले 71 रन बनाए, रिङजिङ लामाले अभिजित 50 रन जोडे। पीएल सिंह मेमोरियल टी20 कपमा 6 वटा महानगर का टोली सहभागी थिए। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सिसम्म मनसुन देशभर फैलिने सम्भावना, पानी नपर्दा धान रोपाई प्रभावित, आज कोशीको 1-2 ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। काठमाडौँको जगडोल सामुदायिक वनमा सिमेन्टका संरचना नबनाउन आग्रह, संरचना बन्न थालेपछि स्थानीय बासिन्दाको पनि विरोध। र पीएल सिंह टी20 कपको उपाधि आयोजक काठमाडौँ महानगरलाई। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: डेंगु ज्वरो बारे सार्वजनिक जानकारी।
3: डेंगु ज्वरो एडिस चातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ।
4: डेंगु ज्वरोका लक्षणहरू।
3: डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
4: डेंगु ज्वरोबाट बस्ने उपायहरू।
3: लामखुट्टेको टोकाइबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, सुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
2: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश। के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
3: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
3: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
6: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
5: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98-1-19-32-811 र 98-56-73-77-687।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त उजाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। तत्कालीन नेकपा एमालेका महासचिव तथा जनताको बहुदलीय जनवादका प्रवर्तक जनन नेता मदन भण्डारीको 75 औं जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो 1:30 प्रारम्भ हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जननाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। देशभरका संघीय अस्पतालहरूमध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट बन्न सफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरूमध्ये 89 अङ्क सहित उत्कृष्ट बन्न सफल भएको छ। भरतपुर अस्पतालले गत वर्ष 88 नम्बर पाएकोमा यसपटक 1 नम्बर थपेर 89 अङ्क प्राप्त गर्दै ग्रीन जोनमा यथावत रहिरहन सफल भएको हो। भरतपुर अस्पताल प्रथम हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अङ्क सहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अङ्क सहित तेस्रो भएका छन्। बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, ड्युटी रोस्टर, सरसफाई, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अपडेट गर्दै गएको छ। हामीसँग खबर रोजी बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Jersey, AI TV maa hai miss football ko har ek exciting moment. AI picture and sound sanga. Up to 30% cashback. Ra 0% EMI. Nagrikta bhaye pugcha. Best exchange value plus 4 years full warranty. Aba ghar mai. Stadium experience. LG. Life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जुम्लामा रहेको सड़क डिभिजन कार्यालयले कडाली राजमार्गका सड़क निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्ने प्रक्रिया शुरू गरेको छ। कार्यालयले कालीकोट जुम्ला मुगुमा संचालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालिएको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। ठेक्का तोडिएको आयोजना आर्थिक वर्ष 2074-75 2082-83 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगु जिल्लाका 1 सड़क डिभिजन कार्यालयका मार्फतका जिल्लाका रोग र ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिंहको भनाइ छ। ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रोग र ठेक्का तोड्न कार्यालय लागि परेको छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका 7 लामा गाउँ स्थित चुम गुम्बातर्फ जारी गरेका 6 बालबालिका जंगली फल खाँदा बिरामी परेका छन्। बिरामी मध्ये 2 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँको फार्फिङ स्थित गुम्बाबाट शिक्षक पासाङ लामाको नेतृत्वमा 32 बालबालिका अध्ययनका लागि चुम गुम्बातर्फ गएका थिए। शनिबार बेलुका चुम नुब्री गाउँपालिकाको चौरी खर्क क्षेत्रमा पुग्दा उनीहरूले पहिचान हुन नसकेको जंगली फल खाएका थिए। फल सेवन गरे लगत्तै केही बालबालिकामा बान्ता हुने, टाउको दुख्ने तथा असहज महसुस हुने लक्षण देखिएपछि उनीहरूलाई तत्काल उद्धार गरी चेकम्पार स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सहकारणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: मैरी नगरपालिका बसन्तपुर चितवन।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर हाम्रो नेपालमा?
5: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
8: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
9: माडीवासीहरूका लागि खुसीको खबर,
10: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
11: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण शुरू भएको छ। यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण भएको थियो। भोलि सोमबार बाँकी दुई पोखरा विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको प्रस्तुतिकरण र अन्तर्वार्ता सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। आठवटै विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समयमै पूर्णता पाउनेछ मन्त्रालयले जनाएको छ। सिराहाको गोलबजार नगरपालिका चार स्थित नेहाल आइरन स्टोरबाट चर्चित मार्वेल ब्रान्डको नाम र लोगो दुरूपयोग गरी बोर ओयल पाइप बिक्री गरेको आरोपमा एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आशंकामा थप 9 जनामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार दिउँसो करिब 1:30 बजे प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट

खटिएको टोलीले सिराहा नगरपालिका बीच लग्डीगोठ निवासी 45 वर्षीय मोहम्मद साबिर खुनले सञ्चालन गरेको निहाल आइरन स्टोरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा 114 एमएम, 110 एमएम र 90 एमएम साइजका गरी 632 थान बोरवेल पाइप बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती पाइपमा मार्भेल कम्पनीको नाम र लोगो प्रयोग गरिएको थियो। कम्पनीका आधिकारिक प्रतिनिधिले प्रारम्भिक परीक्षणका क्रममा ती पाइप कम्पनीका आधिकारिक उत्पादन नभएको बताएका छन्। तत्कालीन नेकपा एमालेका महासचिव तथा जनताको बहुदलीय संवादका प्रवर्तक जननेता मदन भण्डारीको 75 औं जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेछ। जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो 1:30 बजे प्रारम्भ हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रसन्न र पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। देशभरका संघीय अस्पतालहरू मध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट बन्न सफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरू मध्ये 89 अङ्क सहित उत्कृष्ट बन्न सफल भएको छ। भरतपुर अस्पतालले गत वर्ष 88 नम्बर पाएकोमा यसपटक 1 नम्बर थपेर 89 अङ्क प्राप्त गर्दै ग्रीन जोनमा यथावत रहिरहन सफल भएको हो। भरतपुर अस्पताल प्रथम हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अङ्क सहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अङ्क सहित तेस्रो भएका छन्। बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, ड्युटी रोस्टर, सरसफाई, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले मध्यनजर गरेको छ। नेपालमा कफी खेतीको उद्गम स्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको सरकारी प्रशासन अनुसन्धान तथा बढ्दो अन्तर्राष्ट्रिय मागका कारण जिल्लामा कफी खेती गर्ने किसान र खेतीको क्षेत्रफल दुवै बढ़िरहेका छन्। हाल जिल्लामा करिब 270 हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीको सहयोगमा हालसम्म 150 हेक्टर क्षेत्रफलमा नयाँ बगान विस्तार गरिएको छ भने यस वर्ष मात्रै थप 40 हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार हुने अनुमान गरिएको जिल्लाभर करिब 1,805 कृषक कफी खेतीमा आबद्ध छन्। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7338, मोबाइल 98-550-88-002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास, गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रुपियाँले बढ्यो, तोलाको 2,83,800 रुपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्निच्युडको भूकम्प, मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी। र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा, अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लाग्यो। नेपाल खबरमा अब पूरा खबर। आज पूर्वका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। गैराती पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परेको थियो। आज झापा, इलाम, पाँच थर, ताप्लेजुङ, त्यसै गरी सङ्खुवा सभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको वहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला र पूर्वी राप्ती तथा पश्चिम राप्तीको वहाव सतर्कता तहभन्दा तलै छ। बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना अनुसार भोलि र पर्सी कोशी, बागमती, गण्डकी, मधेस

सुदूरपश्चिमका साना नदीमा बहाव आकस्मिक बढ्न सक्छ। पर्सि मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना छ। लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास थालेको छ। गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल प्रशासनले ट्रायज प्रणाली लागू गरेको छ। यस प्रणालीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विष्णु प्रसाद गौतमका अनुसार ट्रायज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ। अत्यन्तै गम्भीर अवस्थाका बिरामीलाई रातो संकेतमा राखी तत्काल उपचार शुरू गरिन्छ। यस्तै मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो संकेतमा र सामान्य ज्वरो हल्का चोटपटक वा केही समय पर्खदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो संकेतमा वर्गीकरण गरिने डाक्टर गौतमले बताउनुभयो। अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक 2000-2500 सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि पुग्ने गरेका छन्। सीमित जनशक्ति र स्रोत साधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्रियाज प्रणाली प्रभावकारी हुने अस्पतालले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनसादीको भाव बढेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रुपियाँमा कारोबार भएको थियो। आज सुनको भाव तोलामा 4,700 रुपियाँले बढ्यो। भाव बढेर सुन आज तोलाको 2,83,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रुपियाँ बढेको छ। शुक्रबार तोलाको 4,180 रुपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रुपियाँ पुगेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज मदन भण्डारीको जन्म जयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिँदै 5 महिना लगाएर घरती भीरको चट्टान फुटाइयो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरूसँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरू सहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दासडुङ्गा चितवनमा गाडी दुर्घटनामा भएको थियो। खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिका 4, खाल्ले र हलेसी तुवाचुङ नगरपालिका 11 र राजापानीको सीमा नजिक पर्ने चर्चित घरतीभिरको चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारी केन्द्र दिक्तेल बजारबाट अहाले रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरतीभिरको विशाल चट्टान 5 महिना लगाएर फुटाई सड़क निर्माण गरिएको छ। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न भएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 82-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरतीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो। अब विदेशको खबर। जापानको उत्तरपूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटीय समुद्र नजिक रहेको छ। भूकम्प स्थानीय समयअनुसार बिहान 7:25 गएको हो। यसको केन्द्रबिन्दु जमिनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवाते सहित आआमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको खबरमा उल्लेख छ। अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा धेरै भूकम्प प्रभावित देशहरूमध्ये एक हो। अब खेल खबर। साबिक विजेता अर्जेन्टिना समूह जेमा 100% नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 पराजित गर्दै लगातार तेस्रो जित हात पार्यो। अर्जेन्टिनाको जितमा जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान 1-1 गरे। मेसीको यो विश्वकपमा 6 गोल हो। मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म सर्वाधिक 19 गोल गरेका छन्। जोर्डनका मुसा अल तमारीले सान्त्वना गोल फर्काएका छन्। यस्तै समूह जेको अर्को खेलमा अस्ट्रिया र अल्जेरिया 3-3 गोलको रोमाञ्चक बराबरीमा खेल्न पुगे। अस्ट्रिया र अल्जेरियाले समान 4-4 अङ्क जोडेका छन्। गोलअन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदा दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। र फिफा विश्वकप फुटबलमा समूह जेका 2 खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लागेको छ। राउन्ड अफ 32 समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराति 12:45 दक्षिण अफ्रिका र क्यानाडाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास। गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रुपियाँले बढ्यो। तोलाको 2,83,800 रुपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्नेच्युडको भूकम्प, मानवीय तथा भौतिक क्षतिको विवरण आउनु बाँकी र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा, अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लाग्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसपछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नि रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचुकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: महाकाली अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मोटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937738 मोबाइल 9855088002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
11: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
11: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
11: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
11: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
12: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 7053 98 550 7761 र 98 550 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 2640
3: It's 1 o'clock. अहिले 1 बजे को साथ
4: गरिएको भएन के निजी विद्यालयहरूमा समता शुल्क त्यहाँबाट करिब 10,000 खर्च गर्ने मानिसले घर परिवारले करिब 300 रुपियाँ जति कन्ट्रिब्युट गरिदियो भने आफ्नो बालबालिकाको लागि 10,000 उसले निजी स्कुलमा खर्च गरिराखेको छ कुनै औसत परिवारले त्यसबाट 300 रुपियाँ 3% भनेको त्यति हो त्यो 300 रुपियाँ चाहिँ यता हाम्रो झन्डै 3/4 बालबालिका नेपाली बालबालिकाहरू भुइँ मान्छे सीमान्तकृत समुदाय दलित समुदाय सबै गरिब निम्न आय भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राहत पुर्याउनको लागि त्यो थोपा थोपा सङ्कलन गरेर एउटा परिवारबाट 300 अर्कोबाट 300 त्यसरी एउटा मैले एउटा काल्पनिक बेन्चमार्क तय गरेर भनेको त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि सुदृढीकरणका लागि खर्च गर्ने भनेर समतामूलक नीति र नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदज्यूहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु 64 सालमा यहाँहरूकै सरकारले चाहिँ सुरु गरेको थियो बिचमा यसलाई थेग्न नसकेर फिर्ता गरियो तर अहिले हामीले यसरी शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूमा यसलाई काउन्टर ब्यालेन्स गरेका छौँ 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट यति ऱ्याडिकल डिपार्चर गरिएको छ यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ र बालबालिकामा निजी क्षेत्रमा निजी स्कुलमा गरिएको खर्च पनि 25,000 रुपियाँसम्म कर कटौती गर्न सकिने भनेर भनिएको छ होइन म महिनाकै लाखौँ कमाउँछु तर राज्यले मलाई नचिनोस् म करको दायरामा पनि आउँदिनँ भन्ने हो भने त्यो अब समग्र नागरिकता सम्बन्धी हाम्रो राज्यका नागरिकको दायित्व सम्बन्धीका केही दार्शनिक प्रस्तावहरू राजनीतिक विषयहरू पनि त्यो बहस छुट्टै हुन सक्ला तर यो सर्लककै मध्यम वर्गमा भार नपरोस् भनेर यतापट्टिबाट हामीले दिएको छुटको लाभ पनि लिँदै जे जति रकम यहाँबाट उठ्छ हामीले सार्वजनिक शिक्षा र सार्वजनिक स्वास्थ्य प्रणालीको व्यापक रूपान्तरणको लागि खर्च गर्नेछौँ यसपटक स्वास्थ्य क्षेत्रमा हामीले झन्डै झन्डै 1 अर्ब लगानी गरेका छौँ झन्डै झन्डै 95 अर्ब छ यो स्वास्थ्य समताबाट आएको त केही अरबहरू उठ्ला स्वास्थ्य बिमाको अहिले व्यापक चासो छ जम्मा 10 अर्ब विनियोजन गरिएको थियो गत साल राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बकेउताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ त्यसको सानो अंश

यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा सङ्कलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने खर्च मात्र गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढेका छौँ। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा। भुइँ मान्छे र गरिबकै लागि ल्याइएको यो पहल हो। मान्य आशुष गजुरेलले पुँजीगत खर्चबारे, अब यो अहिलेको अर्थ विधेयकसँग त्यति सम्बन्धित होइन, तर यहाँको आशय चाहिँ खर्च होस्, कता चाहिँ गएर जोडिन्छ परोक्ष रूपले भने खर्च भइदियो भने राजस्व पनि बढ्छ, झन्डै 30-40% ट्याक्सेसन पनि हामीले लगाउन सक्थ्यौँ। त्यसैले खर्च हुनु पनि राम्रो हो। हाम्रो यो आर्थिक वर्षको अन्त्य अन्त्यतिर खर्चमा द्रुतता आयो भने हाम्रो राजस्वका लक्ष्यहरू पनि मिट हुने हुनाले त्यता पनि हाम्रो चासो चाहिँ छ। तर आगामी वर्षदेखि अहिले बजेटमा रोपिएका धेरै बिउहरूले चाहिँ आगामी वर्ष चाहिँ यो पुँजीगत खर्चको यो परम्परागत हबीगत हामी तोड्छौँ भन्ने आत्मविश्वास, आजका मितिसम्म पनि जम्मा 35%, गत सालको बजेटको कार्यान्वयन जम्मा 35% भएको छ। आशा गरौँ असार मसान्तसम्ममा यो 50 नाग्ला, तर आगामी वर्ष हामी यसलाई मा ठुलो रूपान्तरण गर्ने लक्ष्य लिएर गरेका छौँ। रकमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिने, पूर्व तयारीमा निर्मम बन्ने र अन्तत गथुवा हाम्रो नियत र क्षमतालाई समुचित परिचालन गऱ्यौँ भने चाहिँ हामीले यसमा हाम्रो दक्षता देखाउन सक्छौँ भन्ने विश्वास राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको छ। माननीय अरविन्द शाहले राम्रा सैद्धान्तिक कुराहरू उठाउनु भयो, तर यहाँले जे जे उठाउनु भएको छ ती सबै अहिलेको बजेटका उद्देश्यहरू नै हुन्। ट्याक्सेसनमा प्रेडिक्टेबिलिटी होस्, भोलुन्टरी कम्प्लायन्स होस्, स्वैच्छिक कर अनुपालन गर्न सकियोस्, पारदर्शी होस्, दरहरू घटुन्, दायरा बढोस्, जुन सैद्धान्तिक कुराहरू गर्नुभएको छ टिक लाउनु भए हुन्छ, सबै यो बजेटले सम्बोधन गरेको छ र हामी जाने दिशा यही हो। पहिलो बुदा चाहिँ बारम्बार करहरू चलाउनुहुन्न, हामीले यो पहिलो वर्ष छोटो समयमा चलाएका छौँ, अर्को वर्ष पनि अलिकति पुनर्समीक्षा गरौँला, त्यसपछि हामीलाई स्टडी ट्रायल एन्ड एररबाट सिक्दै एभिडेन्सले जे भन्छ त्योबाट सच्चिँदै कहीँ अलिकति ओभरबोर्ड गइयो कि अलिकति कहिलेकाहीँ यो पेन्डुलम स्विङ हुन्छ अलि बढी भयो कि भन्यो भने त्यसलाई कोर्स करेक्ट गरेर एउटा स्वाभाविक मार्गमा ल्याउने दायित्व हाम्रो नै हो। नत्र मध्यमकाललाई नेपालको लागि यो रेजिम ठिक छ भन्ने कुरा हामीले तय गरेपछि त्यो स्थिर रहन्छ, त्यो प्रेडिक्टेबल रहन्छ, ताकि उपभोक्ता लगानीकर्ता सबैले 5-10-15 वर्षको प्लानिङ गर्न सकुन्। हाम्रो दूरदृष्टि त्यो हो। त्यसैले यो 48 सालपछि यति छोटो समयमा हामीले केवल 4-5 हप्ता मात्र तयारी गर्ने मौका पायौँ, तर आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायत भन्सार दरहरू सबैमा एकैपटक कन्सोलिडेटेड ढङ्गले रिफर्म गरिएको यो एकदमै बोल्ड ट्याक्स रिफर्म चाहिँ हामीले आँट्यौँ, तर समय पर्याप्त नभएको हुनाले कहीँ अझै एडजस्ट गर्नुपर्ने कुरा यो वर्षको कार्यान्वयनबाट हामीलाई थाहा हुनेछ र अर्को वर्ष हामी घनीभूत र लामो तयारीका साथ यसलाई एउटा स्टेबल ट्र्याकमा लिएर आएर अनि अगाडि जाने लक्ष्य छ। त्यसपछि हामी यो एन्टरप्रेनर्सहरूलाई इन्भेस्टर्सहरूलाई त्यो प्रेडिक्टेबिलिटीको बाटोमा लान्छौँ। माननीय संशोधनकर्ता सांसदज्यूहरूले पनि यिनै विषयमै राख्नुभएको छ, म सिलसिलेवार ढङ्गले सम्बोधन गर्न चाहन्छु। माननीय गङ्गा लक्ष्मी अवालले शिक्षा स्वास्थ्यको कुरा उठाउनु भएको छ, यहाँलाई मैले क्ल्यारिफाई गरि नै रहेको छु र तर यहाँले जनताको इस्यु हो भनेर उठाउनु भएको छ, त्यसलाई मैले सकारात्मक रूपले नै लिएको छु। अर्को एउटा चाहिँ यो विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटै सुविधा दिँदा त्यस्तो सटै सुविधा बापतको रकममा विगतदेखि नै 3% शिक्षा सेवा शुल्क लगाइँदै आएको छ। विदेशी मुद्राको बाह्य प्रवाह हुने गरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट लिइएको त्यस्तो शुल्क न्यायोचित नै रहेको ले दर घटाउन वा निशुल्क गर्न आवश्यक छैन। यसको सैद्धान्तिक धरातल के हो भने फरेन एक्सचेन्ज भनेको असाध्यै दुर्लभ स्रोत हो नेपालको लागि। यो चाहिँ वास्तवमा यो
हाम्रो खाडीमा काम गरेका मलेसिया कोरियामा काम गरेर विप्रेषणको रूपमा पठाइदिनु भएको आर्ट करेन्सी सञ्चित गरेर हामीले नेपालमै उत्पादन गर्न नसक्ने विकाससँग सम्बन्धित धेरै कुराहरू आयात गर्नुपर्ने हुन्छ, मेसिनहरू उपकरणहरू जो हामी उत्पादन गर्न सक्दैनौँ, त्यसको लागि फरेन एक्सचेन्ज नै चाहिन्छ, डलर नै चाहियो, कन्भर्टेबल हार्ड करेन्सी नै चाहिने हुन्छ, र त्यस्ता रकमहरू आइडियल्ली त्यतातिर बढी खर्च गरेर नेपालको विकासको रफ्तार बढाउन पाए हुन्थ्यो भन्ने चाहना हामी सबैको हो। तर विकासको गति औसत रहँदाखेरि यत्रो दुर्लभ रूपमा सञ्चित हाम्रो विदेशी मुद्रा चाहिँ अहिले नेपालीहरूलाई नै विदेशमा पढ्नको लागि हामीले धमाधम दिइ नै रहेका छौँ। यसमा यो हदसम्मको उदारता लचकता राख्नुपर्ने हो होइन बारे त्यो छुट्टै संसदीय बहसकै पनि विषय त्यो बन्ला, तर अहिले हामी हदैसम्मको उदारता, विदेशमा इन्रोलमेन्ट हुन साथ यहाँबाट फरेन करेन्सीबाट पेमेन्ट गरिराखेका छौँ, 1 खर्बभन्दा बढी वार्षिक हामीले हार्ड डलर्स त्यतातिर खर्च गरेका छौँ, जुनको अपर्च्युनिटी कस्ट त्यो चाहिँ विकासतिर गर्न सकिन्थ्यो हामीले लय समाउन सकेको भए, र हाम्रो मध्यकालीन दृष्टि त्यतै छ, यो दुर्लभ हार्ड करेन्सीलाई हामी विकासकै लागि खर्च गर्न सकौँ, उपकरणहरू, मसिनरी, इन्टरमिडिएट प्रडक्ट्स, स्पेसलिस्ट एक्सपर्टिज, महँगा महँगा जहाजहरू त्यतातिर किन्नतिर चाहिँ लगाउनु पर्ने हुन्छ। अहिलेलाई चाहिँ भएको रकम छ, आवश्यकता पनि छ, आम नेपाली जनताको चाहना पनि हो, अझ मध्यमवर्गीय चाहना पनि छ, देशले धान्न सक्छ केही समयलाई भनेर यो गरिएको हो, तर इट्स अ प्रिभिलेज, यो प्रिभिलेजमा तिमी 2-3% थप शुल्क तिरिदेऊ भन्नु समता उन्मुख रणनीति, नेपालको संविधानले कल्पना गरेको समाजवाद उन्मुख आर्थिक नीति र वाम राजनीतिको धरोहर प्रगतिशीलताको अंश नै हो भन्ने हाम्रो दलिल छ। मान्य पार्वती विकले पनि यिनै विषयमा उठाउनु भएको छ, त्यसको मैले सम्बोधन गरि नै सकेँ। माननीय नरेन्द्र कुमार केरुङ र माननीय निष्कल राईले संयुक्त रूपमा राख्नुभएको प्रस्ताव पनि यिनै विषयसँग सम्बन्धित छन्, त्यसले यसलाई मैले दोहोऱ्याइराख्नु परेन। दफा 46 को विषय चाहिँ यो विशेष व्यवस्था नै हो, यो विशेष व्यवस्था नै हो, जसरी नेपालको राजनीतिमा पुस्तान्तरण भयो, जसरी नेपालको राजनीतिमा छोटो समयमा एउटा राजनीतिक दलको प्रेरणादायी उदय भएको छ, उद्यमी व्यवसायीलाई पनि त्यही शैलीको एउटा फ्रेस स्टार्ट हामीले दिनुपर्दछ। 10 वर्ष अगाडि, 15 वर्ष अगाडि एउटा कर निर्धारण भयो, सायद कर प्रशासन पनि हदैसम्मको अनुदार भइदियो, त्यहाँभित्र रहेका पर्भर्स इन्सेन्टिभतिर म गइनँ, करदाताले पनि बुझेनन्, अल्छी गरे, विदेश गए, यहाँको दायित्वहरू चाहिँ छुट्यो, र फर्केर आउँदा त्यसमाथि जरिवाना, शुल्क, दस्तुर, थप दस्तुर, ब्याज, ब्याजमाथि ब्याज गरेर थचक्कै बस्ने गरेको सङ्ख्या व्यक्तिगत र औद्योगिक तहमा, व्यक्तिगत र औद्योगिक तहमा लाखौँको सङ्ख्यामा छ। त्यसैले यो अर्थ विधेयकको एउटा बुँदा भन्नुहोस् अर्थमन्त्रीज्यू, तपाईँले जसले गर्व गर्नुभएको छ भन्नुभयो भने म त्यही बुँदा दफा 46 देखाउँछु। यसले धेरैलाई अब फ्रेस स्टार्ट गरेर तङ्ग्रिएर न्यू बिगिनिङ गर्नको लागि नेपाललाई उद्यमशीलता, नवप्रवर्तन, जोखिम मोलेर, ऋण काडेर नयाँ व्यवसाय गर्नको लागि प्रोत्साहित गर्नेछ भन्ने विश्वास हामीले लिएका छौँ, र देश बनाउने चाहिँ भन्ने भाषण हामी सधैँ गर्ने, कसरी बनाउनेमा चाहिँ कसैले नसुझाउने, एउटा विधि यो पनि हो। हाम्रो जुन आइडल र सप्रेस गरेर राखिएको युवा उद्यमी शक्ति छ त्यसलाई अब पुनर्जागृत गर्ने र एक पटकको लागि यो खालको सहुलियत र विशेष सुविधा हामीले दियौँ भने जसरी राजनीतिमा फ्रेस स्टार्ट हुन थालेको छ, उद्यम व्यवसायमा पनि त्यो फ्रेस स्टार्ट हुने आशा गरेर ल्याइएको हो, यसलाई हटाउनु पर्ने आवश्यकता म देख्दिनँ। र यसमा अब अझै टेक्निकल्ली लिगल हिसाबले नै सम्बोधन गर्दाखेरि चाहिँ हामीले के भनेका छौँ भने त्यो तोकिएको कर फेरि तिर्नै पर्छ है, यो फेरि धेरैलाई भ्रम हुनसक्छ, अघि पहिलो प्रश्नकर्ताले गर्नुभएको जस्तै
भुइँ मान्छेलाई सिकाउने भने जस्तै त्यो त आधारभूत रूपै नबुझेको जस्तो भयो। यहाँ पनि कर छुट दिएको होइन, त्यो थप दस्तुर र थप दस्तुरहरू शुल्कहरूको त्यो बोझ। एक करोड दायित्व थियो भने उसको 10 करोड पुगिसकेको छ, ऊ कि विदेश भाग्नु पर्यो कि टाट पल्टेर यहाँ परिचय नै परिवर्तन गरेर समाजमा लुकेर बस्नुपर्ने भयो। त्यस्तो समाज त हामीले कल्पना गरेका होइनौँ। तर राज्यलाई उसले तिर्नुपर्ने जुन ओरिजिनल दायित्व छ नि, सुरुमा तोकिएको कर त्यो फेरि तिर्नुपर्छ, र त्यो कर प्लस 1% जरिवाना चाहिँ तिर र अब तिमी चोखिएर अगाडि बढ, त्यो हो। त्यसैले यो एमनेस्टी भनेर लिनुपर्ने कर पनि नलिने भने पनि होइन। तर यसको प्राविधिक व्याख्या म हजुरहरूलाई म सुनाउँछु। सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोऱ्याई हेरी पाउन अनुमति प्राप्त नभएका तर सम्बन्धित कार्यालयबाट पुनः कर निर्धारण भइ नसकेका मुद्दामा राजस्व न्यायाधिकरणबाट करदाताले वा राजस्व कार्यालयले आंशिक वा पूर्ण रूपमा जितेको वा हारेको अवस्थामा करदाता वा राजस्व कार्यालयले मुद्दा दोहोऱ्याई हेर्न सर्वोच्च अदालतमा पुनरावेदन गरेको तर अनुमति नपाएको अवस्था हुन सक्छ। त्यस्ता करदाताको पुनः कर निर्धारण नभएको अवस्थामा अन्य सबै किसिमका मुद्दा फिर्ता लिएका, बकेउता राखेका लगायतका अवस्थामा समेत छुट दिइएकोले सबैलाई न्यायोचित व्यवहार गर्न एक पटकका लागि छुट सहुलियत दिई नयाँ सुरुवात गर्ने लक्ष्यका साथ यो सुविधा दिइएको हो। त्यसैले दफा 46 यस अर्थ विधेयकमा सर्वाधिक महत्त्व रहेको कुरा म मान्य सांसदज्यूहरू समक्ष सामान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। दफा 55 मान्य नरेन्द्र कुमार केरुङ मान्य निष्कल राईले राख्नुभएको विषय पनि लगभग समान नै छ। यो विद्युत सेवासँग सम्बन्धित संशोधन यहाँहरूले राख्नुभएको छ। उपशीर्षक 27/00/00 पर्ने विद्युत सेवातर्फ अध्ययन परियोजना निर्माण उत्पादन प्रसारण वितरण जस्ता चरणमा राज्यले कर छुट सहुलियत मार्फत ठुलो लगानी गरेको छ, अरबौँ लगानी गरेको छ, 10 अर्ब। उत्पादक आयोजनाहरूलाई अप्रत्यक्ष र प्रत्यक्ष कर छुट दिई प्रोत्साहन गरिएका छन्। तसर्थ उत्पादित विद्युत सेवा अन्तिम उपभोगका क्रममा 50 युनिटभन्दा माथिको खपतमा रिड्युस्ड रेट 5% मूल्य अभिवृद्धि कर लगाउनुपर्ने देखिएको, तर यसबाट उपभोक्तालाई थप व्यवहार नपर्ने गरी हामी मूल्य समायोजन गर्दैछौँ। मैले यो पनि पटक पटक भनिसकेँ, हामीले नेपाल सरकारको स्वामित्वमा रहेका 700-800 मेगावाट बराबरका हाइड्रो प्लान्ट्सहरू मर्स्याङदी होला कालीगण्डकी होला त्यो नेपाली जनताको, अब तिनीहरूको पनि 30 वर्षभन्दा माथि भइसकेका छ, रिटर्नहरू दिइराखेका छन्। त्यो रकम अब नेपाली जनताले डिभिडेन्डको रूपमा प्राप्त गर्नु पर्यो र यसलाई हामी मूल्य समायोजनमा राखेर भ्याट आयो बिजुलीलाई फर्मलाइज गर्ने यसलाई ट्याक्स नेटमा हामीले ल्याउन खोजेका हौँ। अघि दर घटाउने दायरा बढाउने भने जस्तै नेटमा ल्यायौँ, तर अन्तिम उपभोक्तालाई एक सुका पनि भार अतिरिक्त नपर्ने गरी हामी काम गर्दैछौँ। साउन 1 भित्रमा कि त्यो युनिटको थ्रेसहोल्ड हामी बढाउँछौँ कि केही पैसा रकम प्रति युनिट घटाएर भार चाहिँ नपर्ने गरेर अगाडि जाँदैछौँ। तर यो फर्मलाइजेसनको जुन दूरदृष्टिका साथ यो नीति ल्याइएको छ योबाट हामी पछाडि हट्न मिल्दैन। मान्य हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिनुभयो, तर यहाँले राख्नुभएको आशय नै यो शुल्कमा प्रतिबिम्बित छ। आपतकालीन सेवा, बालरोग, क्यान्सर, मृगौला जस्ता प्राणघातक रोगबाट आर्थिक समस्याको कारण ज्यान गुमाउन बाध्य कमजोर आर्थिक अवस्था भएका जनतालाई बनाउनको लागि इत्यादि भन्नुभएको छ। त्यो डालोमा आएको त्यो शुल्कबाट सङ्कलित रकम खर्च हुने त्यस्तैमा हो। केही नभए पनि स्वास्थ्य बिमादेखि लिएर यो क्रोनिक डिजिजेसहरूको लागि नेपाल सरकारले लामो समयदेखि जुन अनुदान दिइरहेको छ त्यसको निरन्तरताको लागि पनि यसलाई चाहिँ परिचालन हुन्छ भन्ने आश्वासन म दिन चाहन्छु। मान्य पुष्पराज कणेलले दफा 27 प्रसङ्ग मा संशोधन चाहिँ सुझाउनु भएको छ।
यो जेनजी आन्दोलनको क्रममा प्रभावित उद्योग व्यापार वा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी वा तोडफोडबाट भवन फर्निचर यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बिमा सर्वेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणको आधारमा सुको पुनर्स्थापना तथा सञ्चालनका लागि त्यस्तो वस्तु पैठारी गर्दा लाग्ने भन्सार महसुल तथा अन्तशुल्कमा 50% छुट दिने नीति चाहिँ यो मन्त्री परिषद 2082/65 हामी आउनुभन्दा अगाडि नै यो लागू भएको नीति हो। अब एउटा ठुलो तबकाले त्यो लाभ लिइसकेको छ, गत साल नै लिइसकेको छ, र अहिले आएर अब यो आर्थिक विधेयक आउनुभन्दा अगाडि नै लागू भइसकेको कार्यान्वयनमा गइसकेको नीति र ठुलो वर्गले यो सुविधा उपभोग गरिसकेको हुनाले अहिले आएर फेरि हामीले फरक फरक दरले सुविधा दिन त्यति उपयुक्त नहोला भन्ने हाम्रो धारणा छ र अहिलेलाई त्यो 50% नै कायम गरेर जानुपर्छ। दफा 35 हटाउनुपर्छ भन्ने संशोधन प्रस्ताव माननीय पुष्पराज कणेलले नै राख्नु भएको छ। यसमा पनि विषय के हो भने मध्यपूर्वमा जुन समस्या देखियो, मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको 2 हप्ताभित्रै हामीले यही दफा 18 टेकेर के गर्यौँ भने यो डिजल पेट्रोल मटितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छुट हामीले दियौँ। र अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो, अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ, अब मूल्य घट्दाखेरि ती साबिकका करहरूमा अलिकति बढोत्तरी गर्नुपर्छ कि पर्दैन भन्ने कुरा त्यो डिस्क्रेसन एक्जिक्युटिभ डिस्क्रेसन चाहिँ सरकारले राख्नुपर्ने हुन्छ। मान्यज्यूले राख्नुभएको आशय 18 तपाईँहरूले भनिसक्नु भएको छ त, दफा 18 चाहेअनुसार थप घट हेरफेर गर्न सकिनेछ, यसलाई किन यता पनि राख्नु पर्यो भन्ने आशय मान्यज्यूको जस्तो लाग्छ मलाई। यो चाहिँ फसल फ्युलसँगै सम्बन्धित भएर त्यसलाई त्यो बुदामा कन्सन्ट्रेट गरिएको हो, यो आफैमा यसलाई यता 18 पनि गर्न सकिन्छ जस्तो मलाई पनि लाग्छ, तर यो चाहिँ छिटो छिटो समायोजन गर्न परेको खण्डमा र फसिल फ्युलसँगै रिलेटेड भावनाले त्यो दफा 35 क ख ग भनेर गमा एक लाइन थपिएको मात्रै हो, त्यसलाई हटाइहाल्नुपर्छ जस्तो मलाई लागेन। दफा 42 यो पनिरको विषय आएको रहेछ, मान्यज्यूलाई म जानकारी गर्न चाहे, म पनि यति सानो कुरा चाहिँ किन उल्लेख गरिराख्नु पऱ्यो ऐनमै, दुध पनिर दहीको कुरा कहाँ गर्ने भन्ने छ, तर कर भनेकै दुध दही पनिरमै लगाउने करहरूबाटै तपाईँ हाम्रो तलब सुविधा राज्य सञ्चालन गर्ने भए भएर यसलाई धेरै चाहिँ खुद्रे पनि मान्न मिलेन, तर यहाँ विषय चाहिँ गम्भीर नै रहेछ। मैले बुझ्दाखेरि दुधबाट बन्ने पनिरको विगतमा भएको बिक्रीमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने नलाग्ने विषयमा स्पष्ट नहुँदा, दुध धेरै साना कृषकहरू हुनुहुन्छ, अहिले ठुलो माग पनि थियो, अनि कृषकहरूले चाहिँ दुध लगेर बुझाउनुहुन्छ, औपचारिक रूपमा दर्ता भएका बैङ्कबाट ऋण लिएर आएका हाम्रो डेरी फर्महरू होलान् चिज उत्पादन गर्ने, अनि जोबाट उसले सोर्स गरेको छ उसले भ्याट तिर्दैन, ऊ त तृणमूल तहका साधारण कृषकहरू भए, अनि त्यो जम्मै करको त अब हरेक चरण चरणमा लाग्ने हो नि त मूल्य अभिवृद्धि कर, एउटा चरण त गायब छ, सम्पूर्ण भार चाहिँ त्यो फर्मल सेक्टरमा आएको डेरी फर्महरूले बोक्दाखेरि यो ठुलो कन्फ्युजन रहेको विषय रहेछ र वर्षौँदेखि यो थाती राखेर लाग्ने कि नलाग्ने भन्ने अन्यललाई पनि हामीले एकैपटक यो चिरेको हो। त्यसैले यसमा विषय स्पष्ट नभएका कारण बिक्रीकर्ताबाट असुल नभएको र कतिपयको हकमा कर निर्धारण भई तिर्न बाँकी भएको अवस्था विद्यमान हुँदा कर मिना गरिएको हो, तर दुधबाट बनेको पनिरमा मूल्य अभिवृद्धि कर छुट हुने गरी अनुसूची 1(3) अहिले चाहिँ स्पष्ट गरिएकोले यो विगतको दुविधालाई सदाका लागि अन्त्य गरिदिएको, ट्याक्स अनसर्टेन्टी अन्त्य गरिदिएको हो, आगामी उसमा चाहिँ कर्मकै अनुसूची 1 यो उल्लेख भएको हुनाले अब यो विषय चाहिँ आउँदैन। त्यसैले यो हाम्रो अभिभावकीय दायित्व पनि हो यस्ता अनसर्टेन्टीहरूलाई एन्ड गर्दै निर्धक्क भएर उद्यम व्यवसाय गर्नको लागि प्रोत्साहित गर्नुपर्छ।
दफा 55 मा यो भ्याट को बहुदर बारे को विषय माननीय पुष्पराज कर्णेलले नै राख्नु भएको छ। यो महत्त्वपूर्ण विषय हो र यसमा बजेट वक्तव्यको बुदा नम्बर 7 मा मैले के उल्लेख गरेको थिएँ भने मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकता बारे अध्ययन गरी सुझाव पेश गर्न उच्च स्तरीय सुझाव समिति गठन गरिने व्यवस्था गरिएको र समितिबाट बहुदर लागू गर्न सिफारिस र आवश्यक भएमा सोको लागि मूल्य अभिवृद्धि कर ऐन 2052 को दफा 7 मा संशोधन गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बहुदर कायम गर्न र सो बमोजिम कर लाग्ने वस्तु तथा सेवा तोक्न सक्ने गरी कानुनी व्यवस्था गरिएको मात्र हो। तसर्थ बहुदरको सम्भाव्यता सिफारिस र आवश्यक भएको खण्डमा मात्र लागू हुने गरी उक्त उपदफा 1 क राखियो। यो कन्टिन्जेन्ट मेजर हो, कथम कदाचित हामीले यसपालि ट्याक्सेसनमा एकदमै ठुलो लक्ष्य राखेका छौँ। बढी ऋण बोकायो भन्नुहुन्थ्यो, त्यो भ्रम मैले चिरिसकेँ। डेट टु जिडिपी रेसियो लगभग स्थिर हुनेवाला छ यो वर्ष। डेट टु जिडिपी रेसियो यस वर्ष जति छ अर्को वर्ष पनि लगभग त्यही नै हुनेवाला छ, 7 खर्ब ऋण लिँदा पनि। सो यो एउटा यथार्थ मैले यो हाउसमा 2-3 चोटि राखिसकेँ। भनेपछि कहाँबाट आउँदैछ त स्रोत भन्दा हाम्रै स्रोतबाट आउने हो बजेट खर्च। 1400 मान्यज्यूहरूले भनिराख्नु भएको छ, 1405 अर्ब हाम्रो लक्ष्य होइन, 1580 अर्ब हो। 1580 अर्ब राजस्व आगामी साल उठाएर 175 अर्बको हारिमा प्रदेश र स्थानीय तहलाई बुझाएर बाँकी रहेको पैसा मात्रै सङ्घीय सरकारले खर्च गर्ने लक्ष्य छ। कथम कदाचित एक्सटर्नल क्राइसिस इन्टर्नल एउटा रिफर्म स्ट्यासिस भइदियो भने हामीले इमर्जेन्सी मेजर्सहरू लगाउनु पर्ने पनि हुनसक्छ र भ्याटमा बहुदरमा जाने अवस्था आएको खण्डमा अहिले नै त्यो ठाउँ हामीले राखेका हौँ। त्यहाँ त्यतातिर जान परेन, अध्ययन र सिफारिसका आधारमा त्यतातिर जान परेन भने यो स्वतः निष्क्रिय भइ नै हाल्छ। अब बहुदरकै मेरिट्सबारे यसमा कन्सेन्सस छैन। प्राज्ञिक कोणबाट एउटा इमान्दार सरकार हुँदा यो ठिक छ भन्ने र तर्क छ, तर इमान्दार सरकार रहेन भने पछि पोलिसी लबिङ पोलिसी क्याप्चर कुशासनका अवयवहरू यहाँ पनि प्रवेश गर्दछन्। त्यो 13 वा 15% उच्च भ्याट दरबाट लबिङ गरेर सबै वस्तुहरू तलको रेटतिर जान लबिङ हुन थाल्छ र कुशासन हावी भएको बेलामा त्यो थेग्न सकिँदैन भन्ने एउटा प्राज्ञिक तर्क छ। अर्को पक्षतर्फ चाहिँ व्यापारीहरूले बहुदरमा जानै पर्छ भन्ने बलियो तर्क गर्ने गर्दछन् र कर प्रशासनले पनि यसमा चाहिँ यति धेरै वस्तुहरू छन् जसलाई 13 वा 15% लगाउन सकिँदैन, 13 वा 15 नलगाउने हो भने बाई डिफल्ट सुन्नामा लगेर झार्नुपर्नेछ, तर सुन्नामा रहनुपर्ने पनि ती वस्तु होइनन्। कहीँ इन्टरमिडिएट एउटा रेट तय गर्न सकिँदैन, 13 वा 15 धेरै हुने सुन्ना असाध्यै कम हुने हो भने त्यस्ता केही सीमित वस्तुहरूलाई जस्तो इलेक्ट्रिसिटी नै हुनसक्थ्यो, यसपालि हामीले रिड्युस्ड रेट भनेर 5 लगाएको छौँ, त्यस्ताहरूलाई चाहिँ सीमित गरौँ भन्ने यो बहस चलोस्। यो साल हामी एउटा उच्चस्तरीय अध्ययन समिति पनि गठन गर्नेछौँ, यसमा मान्यज्यूहरूको पनि इनपुट्स हामी लिउँला र यसमा मुलुकको हितका लागि जे हुन्छ त्यही हामी गर्छौँ। कथम कदाचित मल्टिपल रेटमा गयौँ भने त्यो कानुनी प्रावधान सुरक्षित गरेको मात्रै हो, अलिकति दूरदृष्टिका दृष्टिले चाहिँ नजरबाट त्यसलाई बुझिदिन हुन म आग्रह गर्दछु। अब यो राइट सेयरिङ लगायतका विषयमा यो राइट सेयरिङ सञ्चालन गर्ने व्यक्ति वा अपरेटरबाट सञ्चालित प्लेटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति र अन्तिम उपभोक्तालाई विद्युत सेवा प्रदान गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी असुल उप गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ। नेपालमा अहिले पठाओ एन्ड्राइभ याङ्गो लगायतका राइड सेयरिङ सेवाहरू प्लेटफर्महरू सञ्चालनमा छन्। तिनले गरेको कारोबार अरबौँमा छ। त्यस्तो राइड सेयरिङ सेवा करको दायरामा ल्याउन आवश्यक छ। यस्तै विद्युत सेवा उत्पादनमै ठुलो लगानी सरकारले लगाएको अवस्थामा विद्युत सेवाको अन्तिम उपभोगमा समेत करारोपण गरी उपभोक्तालाई थप भार नपर्ने गरी मूल्य समायोजन समेत गर्ने सरकारको नीति हो। अब यो ट्याक्सेसनमा
पुराना करहरू असान्दर्भिक हुँदै जान्छन्। 15 पुराना ऐन त मैले पहिलो दिनमै खारेज गरेको थिएँ, 15 सालका 17 सालका एन्टिक्वेटेड, अब त्यो हुलाक टिकट टाँस्नुपर्ने नियम भएका ऐनहरू असान्दर्भिक हुँदै गयो भने इकोनोमी इभल्भ हुँदै गर्दाखेरि नयाँ स्रोतहरू पनि ट्याप गर्नु पर्यो। अब राइट सेयरिङ हामीले कल्पनै गरेका थिएनौँ यति ठुलो ढङ्गले यसरी आउँछ होला भन्ने, तर पोलिसीको लिबरलिजम र नयाँ प्रविधिको आगमनले गर्दा यी कुराहरू सम्भव भयो। 10 वर्ष अगाडि नै हामीले भनेका थियौँ कि विश्वको सबभन्दा ठुलो होटेल कम्पनीको एउटा पनि होटेल छैन, एयरबिएनबी। विश्वको सबभन्दा ठुलो ट्याक्सी कम्पनीको आफ्नो स्वामित्वमा एउटा ट्याक्सी पनि छैन, उबर। विश्वको सबभन्दा ठुलो सञ्चार माध्यमले आफ्नो मौलिक एक लाइन पनि कन्टेन्ट जेनेरेट गर्दैन, फेसबुक। विश्वको सबभन्दा ठुलो होलसेल पसल को एउटा दोकान पनि छैन, आलिबाबा। यस्तो इकोनोमी त हामी गइसक्यौँ नि त। भनेपछि ट्याक्समा पनि हामी सृजनशील भएर अगाडि बढ्नुपर्ने हुन्छ र त्यो स्पिरिटबाट यो कर ल्याइएको हो। माननीय पुष्पराज कणेलकै विषय रहेछ, धेरै आयो मान्यज्यू, करको ज्ञाता हुनुभएको भएर उहाँले बडो रुचिका साथ आफ्नो धर्म निभाउनु भएको छ, म धन्यवाद पनि दिन चाहन्छु। दफा 57 उल्लेख गर्नुभएको छ यो 27% भन्ने शब्दहरूको सट्टा 30% भन्ने छ। अब यो 25 लाखदेखि 40 लाख रुपियाँसम्म कर योग्य आयमा 27%का दरले आयकर लगाउने गरी व्यवस्था गरिएको छ। प्रगतिशील करको सिद्धान्त अनुरूप बढी कर योग्य आय भएकालाई बढी दरमा करारोपण हुने गरी प्रस्ताव भएको छ। विगतमा 36 र 39% लाग्ने गरी अतिरिक्त करको दर कायम रहेको थियो। अब विशेष उद्योगलाई जम्मा 20%, अन्य संस्थागत आयकरको दर पनि 25% हुँदा रोजगारीको आय र प्रोप्राइटरसिप फर्मलाई मात्र अत्यधिक कर वा अतिरिक्त करको दर कायम गरिनु उचित नहुने हुँदा 27%को दर उपयुक्त नै रहेको छ। अब यसमा लामो विवाद छ। तपाईँले 39% टप मार्जिनल ट्याक्स राखिदिँदाखेरि हाम्रै दाजुभाइ दिदीबहिनी छर छिमेक चिने जानेका मान्छेहरूलाई यसो दिमागमा खेलाउनुहोस् त, फलानुले त गजब कमाउँछ, एकदम सक्रिय ल फर्म होला, उसको मेडिकल प्र्याक्टिस होला, यसले करको दायरामा आएका होलान्, करका तिर दर तिरेका होलान्। यसमा ठुलो विवाद छ नि समाजमा अनौपचारिक रूपले भन्नुपर्दा। एउटा कारण के भन्दा रेटै अप्रेसिभ भइदियो। तपाईँ 40%, 50%, 80% हुनु भनेको ऊ तिर्दैन, त्यो कर तिर्दैन, ऊ छल्छ, ऊ भागी भागी हिँड्छ। अनेक उपाय लगाएर 10 कम्पनी खोलेर भए पनि उसले आफ्नो करको दायित्व घटाइरहेको हुन्छ। यो अस्वाभाविक होइन, यो विश्वव्यापी समस्या नै हो। अर्थशास्त्रमा एउटा लाफर कर भन्ने छ, रेट बढाउँदै जानुभयो भने रेभेन्यू पनि बढ्छ तर एउटा बिन्दुसम्म, त्यो एउटा बिन्दुपछि चाहिँ रेट बढाउनु भयो भने रेभेन्यू घट्न थाल्छ, स्मग्लिङ बढ्छ, अनौपचारिकता बढ्छ, ऊ छल्छ, ऊ भाग्छ। त्यसैले एउटा यो सोझो बुझाइ कि बढी ठटाउना साथ बढी राजस्व उठ्छ भन्ने, यो गलत हो। त्यसैले यस्तो रेटमा ल्याउनु पर्यो कि त्यो भोलन्टरी कम्प्लायन्स बढोस्, 20-25% तिरेर म चोखिन्छु, राज्यको नजरमा म फ्युजिटिभ सर भागी भागी हिँड्नु पर्दैन भने त्यो पनि त मनको शान्तिका लागि पनि, मनको शान्तिका लागि पनि हामीले चाहिँ त्यसलाई एउटा रिजनेबल रेटमा ल्याउनु पर्ने हुन्छ। र नेपालको हकमा आजका दिनमा त्यसलाई 10% बिन्दुले हामीले टप मार्जिनल ट्याक्स घटाइदिँदाखेरि हाम्रो दलिल के छ भने रेभेन्यू अब बढ्नेवाला छ, रेभेन्यू बढ्नेवाला छ, कर घटाएर राजस्व हामी बढाउँछौँ। र टप मार्जिनल ट्याक्स झन्डै झन्डै 29-30% हुनु भनेको त्यो प्रोग्रेसिभ नै हो आजको दुनियाँमा। अन्त्यमा माननीय सुशील खड्काले राख्नुभएका संशोधन प्रस्तावहरू वास्तवमा असाध्यै महत्त्वपूर्ण छन्। यो कहिलेकाहीँ हामी कर प्रशासनले दुःख दिने नियत राख्यो भने शब्द शब्द कमा कमामा टेकेर करदाताहरूलाई दुःख दिने, हैरानी पार्ने, झन्झट पार्ने र बिस्तारै घुसखोरी प्रवर्तन गर्ने अभ्यासहरूबाट हामी परिचित छौँ। त्यसैले सकिन्छ भने ट्याक्स लमा त्यो एम्बिगुइटी भन्ने कुरा,
दुविधा भन्ने कुरा राख्नै हुन्न। त्यसैले यहाँले मान्यज्यूले राख्नुभएको संशोधन मलाई स्वीकार्य पनि छ। जस्तो महसुल दफा 34 यहाँले राख्नुभएको रहेछ, महसुल भन्ने शब्द पछाडि जरिवाना पनि थपौँ। महसुल मात्र भन्यो भने महसुल मात्र भनेको, खै जरिवानाबारे त यहाँ बोलेकै छैन भनेर दुःख दिने एउटा छिद्र खुला हुन्छ। त्यसैले महसुल भन्ने शब्दको पछि जरिवाना भन्ने शब्द पनि राख्ने भन्ने मान्यज्यूको संशोधन मलाई मनासिब लागेको छ। जाँच पास पछिको परीक्षण गरी महसुल वा जरिवाना निर्धारण भएको हकमा उक्त दफामा छुट सहुलियत दिई फरफारक गर्ने मनसाए करको यो ऐनको भएको हुनाले, यो विधेयकको भएको हुनाले मान्यबाट प्रस्ताव भएको संशोधन म स्वीकार गर्दछु। अर्को दफा 49 पनि जरिवाना, ब्याज र थप दस्तुर नै हुनुपर्छ भन्ने संशोधन आएको रहेछ, त्यो पनि मनासिब नै छ। यो सालबसाली आर्थिक ऐन बमोजिम असुल गर्नुपर्ने गैर कर रकम म्यादभित्र दाखिला नगरेमा लाग्ने शुल्क वा ब्याज वा थप दस्तुर वा जरिवाना छुट दिई फरफारक गर्ने मनसाय चाहिँ ऐनको भएको हुनाले मान्यबाट प्रस्ताव भएको संशोधन म स्वीकार गर्दछु। र दफा 57 उपदफा 25 यो 119 कको उपदफा 1 सट्टा हुनुपर्नेमा दफा 119 क को सट्टा मात्रै भन्नुभएको हुनाले मान्यज्यूबाट जुन प्रस्ताव आएको छ संशोधनको लागि त्यो पनि मैले स्वीकार्य चाहिँ ठानेको छु। र यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। यो सकेसम्म ट्याक्स लमा क्ल्यारिटी होस्, मल्टिपल इन्टरप्रिटेसन नहोस्, कर प्रशासनले इन्टरप्रेट गर्ने तजबिजीपूर्ण डिस्क्रेसनरी ढङ्गले आफ्नै भाष्य स्थापित गर्ने ठाउँ नै नरहोस् भनेर जुन संशोधन राखिएको छ त्यसलाई पनि मैले चाहिँ स्वागत पनि गरेको छु, स्वीकार पनि गरेको छु। अब मान्य हर्कराज राईले धेरै नै राख्नु भएको रहेछ, तर उहाँले राख्नुभएका संशोधनहरू यहाँ प्रस्तुत हुन पाएन, त्यसैले म त्यतातिर गइनँ। यद्यपि एउटा बुदा चाहिँ उहाँको महत्त्वपूर्ण लागेको छ मलाई, दफा 9 मान्य हर्कराज राईले यो अनुसूची 1 शीर्षकमा पेट्रोलमा प्रति लिटर 15 सट्टा 5 राख्नुपर्ने, हाई स्पिड डिजलमा हरित कर दर प्रति लिटर 13 सट्टामा 3 राख्नुपर्ने भनेर कर नीति नै प्रस्ताव गर्नुभएको रहेछ। यसमा चाहिँ म मान्यज्यूलाई के निवेदन गर्न चाहेँ भने यो थपिएको दायित्व होइन। यसपालि हामीले ठुलो कन्सोलिडेसन गरेका छौँ भन्सार नीतिमा, 13-12 स्ल्याबबाट 7 झारेका छौँ, धेरै दरहरूलाई हामीले स्क्र्याप गरेका छौँ, अन्तशुल्कहरू स्क्र्याप गरेका छौँ, भन्सार दरहरू घटाएका छौँ, र कोही सडक मर्मत तथा सुधार दस्तुर भनेर लगाइने कर, कता पूर्वाधार विकास कर भनेर ल्याइएकाहरूलाई चाहिँ हामीले एकै ठाउँमा राखेर हरित कर ग्रिन ट्याक्स जसले वातावरणमा प्रदूषण गर्छ त्यस्ता आयातित वस्तुहरूलाई चाहिँ एकै ठाउँमा राखेर हरित कर भनेर परिभाषित गरी र मौजुदा करमा चाहिँ दरहरू नबढ्ने गरी एकमुष्ट रूपमा मात्रै राखिएको हो। यो यसमा थप दायित्व पर्ने छैन भन्ने कुरा म निवेदन गर्दै म बिदा हुन्छु। हस्त, धन्यवाद।

मान्य सदस्यहरु, अब यो छलफल यहीं समाप्त हुन्छ। मान्य सदस्यहरु, अब मान्य हरिप्रसाद भुसालले आफ्नो संशोधन प्रस्तावहरु फिर्ता लिनु भएको जानकारी गराउनु भएकोले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिरहनु नपर्ने व्यवहार जानकारी गराउँछु। मान्य सदस्यहरु, अब मान्य हर्कराज राईलाई माननीय अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य हर्कराज राईले मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य हर्कराज राईले राख्नु भएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सदस्य गङ्गा लक्ष्मी अवाललाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु।

माननीय सदस्यहरु, माननीय गंगा लक्ष्मी अवालले माननीय अर्थमन्त्रीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गंगा लक्ष्मी अवालले राख्नु भएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सदस्य पुष्पराज कणेललाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य पुष्पराज कणेलले मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पुष्पराज कणेलले राख्नु भएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु।

0: मान्य सदस्यहरू, अब मान्य सुशील खड्कालाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु।
1: सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूले स्वीकार गर्नुभएका बाहेकका संशोधनका विषयहरू फिर्ता लिने जानकारी गराउँछु, धन्यवाद।
0: मान्य सदस्यहरू, मान्य सुशील खड्काले आफूले प्रस्तुत गर्नुभएको संशोधनहरू मान्य अर्थमन्त्रीले स्वीकार्नु भएको बाहेकका संशोधनहरू फिर्ता लिनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निरर्थ प्रस्तुत गरिरहनु नपर्ने बेहोरा जानकारी गराउँछु।

0: माननीय सदस्यहरू, अब माननीय पार्वती विकलाई माननीय अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु।
1: सम्माननीय सभामुख महोदय, जनताको शिक्षा र स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण विषय भएको हुँदा यसलाई मैले फिर्ता नलिन चाहेको कुरा जानकारी गराएँ र यो हललाई समस्त यो बुदामा सहयोग गर्दिन हुन हार्दिक अनुरोध गरेँ। धन्यवाद।
0: माननीय सदस्यहरू, माननीय पार्वती विकले माननीय अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य पार्वती विकले राख्नु भएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सदस्य नरेन्द्र कुमार केरुङलाई मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य नरेन्द्र कुमार केरुङले मान्य अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य नरेन्द्र कुमार केरुङले राख्नु भएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक विधेयक 2083 सम्बन्धमा मान्य अर्थमन्त्री डाक्टर सोनी मुवागले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 सम्बन्धमा मान्य अर्थमन्त्री डाक्टर सोनी मगलेले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरू स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब आर्थिक विधेयक 2083 सम्बन्धमा मान्य अर्थमन्त्री डाक्टर सोनी मुवागले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरूलाई आर्थिक विधेयक 2083 अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 सम्बन्धमा मान्य अर्थमन्त्री डाक्टर सोनी मगले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधनहरू आर्थिक विधेयक 2083 अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म आर्थिक विधेयक 2083 दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यसै क्रममा अब म विधेयकको दफा 2-61 सम्मका दफाहरू र सोसँग सम्बन्धित अनुसूची 1-11 विधेयकको अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 को दफा 2 देखि 61 सम्मका दफाहरू र सोसँग सम्बन्धित अनुसूची 1 देखि 11 सम्म बहुमतले विधेयकको अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना नेपाल सरकारको आर्थिक वर्ष 2083-84 को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न राजस्व सङ्कलन गर्ने कर घटाउने बढाउने छुट दिने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ। एक, यस ऐनको नाम आर्थिक ऐन 2083 रहेको छ। दुई, यो ऐनको दफा 1, 2, 3, 4, 6, 9, 10, 11, 12, 20, 21, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 33, 35, 36, 37, 38, 39, 40, 41, 42, 43, 44, 45, 46, 47, 48, 49, 50, 51, 52, 53, 54, 55, 56, 57, 58, 59, 60, 61, 62, 63, 64, 65, 66, 67, 68, 69, 70, 71, 72, 73, 74, 75, 76, 77, 78, 79, 80, 81, 82, 83, 84, 85, 86, 87, 88, 89, 90, 91, 92, 93, 94, 95, 96, 97, 98, 99, 100, 101, 102, 103, 104, 105, 106, 107, 108, 109, 110, 111, 112, 113, 114, 115, 116, 117, 118, 119, 120, 121, 122, 123, 124, 125, 126, 127, 128, 129, 130, 131, 132, 133, 134, 135, 136, 137, 138, 139, 140, 141, र सोही दफाको उपदफा दुई को खण्ड दुई ख बाहेकका उपदफाहरू दफा 56 58 र 59 तुरुन्त र अन्य दफाहरू सम्बत 2083 साल साउन 1 गतेदेखि प्रारम्भ हुनेछन्। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम आर्थिक विधेयक 2083 को अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नु होला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नु होला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्, हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले विधेयकको प्रस्तावना र नाम आर्थिक विधेयक 2083 को अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई आर्थिक विधेयक 2083 लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले आर्थिक विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।

0: मान्य सदस्यहरू, अब यो प्रस्तावलाई निर्णायर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दबाववार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
1: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: मान्य सदस्यहरू, अब उक्त प्रस्तावलाई निर्णायर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफल प्रारम्भ हुन्छ। उक्त विधेयकमाथि 3 संशोधनको सूचनाहरू प्राप्त हुन आएको बेहोरा समेत जानकारी गराउँदछु। अब म संशोधनकर्ता मान्य सदस्य हरिप्रसाद भूषाललाई आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्दै छलफलमा भाग लिन समय अनुमति दिन्छु। समय 5 मिनट।

0: सम्माननीय सभामुख महोदय, राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफलमा भाग लिँदै गर्दा म एउटा महत्त्वपूर्ण संशोधन पेश गरेको छु। मेरो संशोधनको सार चाहिँ, मुख्य आशय चाहिँ, राज्यले उठाएको ऋण उत्पादनमूलक वा प्रतिफल दिने क्षेत्रमा मात्रै खर्च गरियोस् भन्ने मेरो आशय हो। ऋण आफैमा नराम्रो कुरा होइन, तर ऋणको सदुपयोग भएन भने त्यो भावी पुस्ताको लागि चाहिँ थप बोझ बन्न सक्ने खतरा हुन्छ। आज हामीले लिएको ऋण भोलि हाम्रा छोराछोरीहरूले तिर्नुपर्ने हुन्छ, त्यसैले ऋण खर्च गर्दा अत्यन्त जिम्मेवार बन्नुपर्छ भन्ने म ठान्दछु। यदि ऋणबाट निर्माण गरिएका आयोजना, पूर्वाधार वा उद्योगले आर्थिक प्रतिफल दिन सकेनन् भने राज्यको ऋणभार निरन्तर बढिरहन्छ, परिणामस्वरूप विकासका लागि भन्दा पनि ब्याज तिर्नका लागि बढी बजेट विनियोजन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। हामीले विगतमा पनि ऋण लिएर प्रशासनिक कार्यमा खर्च गरेको, उपभोगमुखी कार्यक्रम वा तत्कालीन लोकप्रियताका लागि विभिन्न योजनाहरूमा खर्च गरेको उदाहरणहरू प्रशस्त रूपमा देख्ने गरेका छौँ। विगतमा त्यो अभ्यास हामीले महसुस पनि गरेका छौँ। त्यसको प्रत्यक्ष असर आजको वित्तीय अनुशासन र आर्थिक क्षमतामा परिरहेको छ। त्यसैले हामीले एउटा सरल सिद्धान्त अपनाउनुपर्छ, ऋणले भविष्यमा आम्दानी सिर्जना गर्न सक्नुपर्छ। जुन ऋण उठाएर हामीले निर्माणमा खर्च गर्छौँ त्यसले चाहिँ भविष्यमा आर्थिक आम्दानी सिर्जना गर्न सक्नुपर्छ। केवल खर्च मात्रै गर्ने बाटोतिर हामी लाग्नु हुँदैन। विश्वका सफल अर्थतन्त्र भएका मुलुकहरूले पनि ऋणलाई पुँजी निर्माण र उत्पादन विस्तारको साधनको रूपमा प्रयोग गरेका छन्। हामीले पनि त्यही बाटो समात्नुपर्छ। मेरो संशोधनले सरकारको अधिकार सीमित गर्न खोजेको होइन, बरु ऋणको उपभोगलाई अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउन खोजेको हो। जनताको नाममा लिएको ऋण चाहिँ जनताकै समृद्धिको लागि खर्च गरियोस् भन्ने मेरो आशय हो। धन्यवाद।
1: अब म संशोधनकर्ता माननीय सदस्य परशुराम तामाङलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनट।

सभामुख महोदय, हामी एउटा यस्तो डाइलेमामा छौँ कि नेपालको बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिएको छ, तर त्यसलाई माग गरेर इन्भेस्टमेन्ट लाउनेहरूको माग छैन, अर्थात् एग्रिगेट डिमान्ड चाहिँ कमजोर छ। र यो शास्त्रीय अर्थशास्त्रीहरूले चाहिँ आपूर्तिले आफ्नो माग आफै सृजना गर्छ भनेर भन्थ्यो, तर अहिले नेपालको अवस्था एकदमै फरक छ। र यसको ग्राभिटी कस्तो छ भन्दाखेरि, नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो बुलेटिनलाई हेर्दा पनि थाहा हुन्छ, ब्याङ्क तथा वित्तीय संस्थाको वार्षिक बिन्दुगत आधार निक्षेपको वृद्धि दर 16% छ, निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि दर 6.7% रहेको छ। र ब्याङ्कको तपाईँको चाहिँ ब्याज दर ऐतिहासिक रूपमा कम 2.7 झरेको छ, तर इन्भेस्टमेन्ट डिमान्ड छैन। र त्यही कारणले गर्दाखेरि यो कृषिको तथा उद्योगको चाहिँ जिडिपीको कन्ट्रिब्युसन हेऱ्यो भने यो एक दशकदेखि त्यो चाहिँ डिक्रिजिङ एकदम घटिरहेको छ। र यसले के देखाउँछ भन्दाखेरि चाहिँ कर्जा प्रवाहभन्दा बढी डिपोजिट जम्मा भएको कारणले गर्दाखेरि नेपालको ब्याङ्क तथा वित्तीय संस्था र राष्ट्र ब्याङ्कको लागि चाहिँ यो बचत तरलता नै एउटा बर्डन हुन थालेको छ। यसलाई चाहिँ हामी लिक्विडिटी ट्र्याप भनेर भन्छौँ। अब यो हामी यस्तो अवस्थामा पुगेको छौँ, तर के हामी यो डेप्टको चाहिँ तपाईँको डेन्जर जोनमा पुग्यौँ त भन्दाखेरि, अहिले त्यस्तो भन्ने अवस्था छैन, किनभने पब्लिक डेप्ट र जिडिपीको नेपालको रेसियो चाहिँ 48.10% छ। त्यसको मतलब हामी त्यहाँ पुगेको छैनौँ। तर के हो त भन्दाखेरि चाहिँ, यदि हामीले यसलाई इन्भेस्टमेन्ट गरेर उत्पादनमा लगेनौँ र कन्जम्सनमा कर्मचारीहरूको तलब दिने कुराहरूमा हामीले खर्च गऱ्यौँ भने चाहिँ हामी डेप ट्र्यापमा पर्ने कुरा चाहिँ बढी सम्भावना छ। त्यसो भएको हुनाले अहिले चाहिँ जुन एउटा आन्तरिक रूपमा चाहिँ 4 खरबभन्दा बढी रकम चाहिँ ऋण उठाउने कुरा छ, मेरो के प्रस्ताव छ भने यहाँ

0: मन्त्रीज्यूले यसलाई कन्सिडर गर्नुहोस् र कम्तीमा 50% अहिले जुन आन्तरिक ऋण उठाउने छ त्यसलाई घटाउँ भन्ने मेरो एउटा प्रस्ताव हो। बरु मेरो सल्लाह के छ भन्दाखेरि चाहिँ यस्तो अवस्थामा हामीले किन्सेन थ्योरी अथवा तपाईँको न्यु क्लासिकल अरूको नै उदाहरण लिँदा पनि हामी के देख्छौँ भन्दाखेरि चाहिँ बाह्य ऋण सस्तो पनि हुन्छ दीर्घकालीन पनि हुन्छ, त्यसो भएको कारणले गर्दा बरु बाहिरको ऋण लिने। र अर्को कुरा चाहिँ के हो भने अहिलेको अवस्थामा तपाईँको चाहिँ यो ठेकदार व्यवसायीहरू अथवा उद्योगपतिहरू भन्नुहोस् या चाहिँ पुँजीजीवीहरू जति पनि छन् उनीहरूको मनोबल गिरेको छ र यो मनोबल गिरेको अवस्थामा चाहिँ अब हामीले तपाईँले बार बार भन्नुभएको छ उनीहरूको लागि मैले सुविधा दिनुपर्छ भने ठुलै तपाईँले प्याकेज पनि ल्याउनु भएको छ, तर के हो त भन्दा यो त बजेट आइसकेपछि दुईवटा कुरा त आउनु पर्थ्यो, एउटा क्यापिटल मार्केट मजाले बढ्नु पर्थ्यो, हामीले त्यो पनि देखेनौँ। अर्को चाहिँ के हो भने एउटा ऋणको के अरे त्यो जुन इकोनोमिक एक्टिभिटी चाहिँ बढेर जानु पर्थ्यो त्यो पनि देखिएको छैन। त्यसो भएको हुनाले मेरो सल्लाह चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले योभन्दा अर्को बाटो पनि लिनुपर्छ कि त्यो चाहिँ के हो भन्दाखेरि अब खालि तपाईँको चाहिँ के अरे प्राइभेट सेक्टरको मात्रै मुख ताकेर यो मात्रै भेहिकल है डेभलपमेन्टको भन्ने कुरा छोडेर हामी अब अर्को बाटो जाउँ, त्यो चाहिँ पब्लिक इन्भेस्टमेन्ट। हामीले सरकारी तर्फबाट पनि अब जुन जुन प्राइभेट सेक्टरले गर्दैन त्यो ठाउँमा उद्योगमा लगानी गर्ने बाटोबाट हामी जानुपर्छ भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले मेरो तर्क चाहिँ मैले
1: अब म संयुक्त संशोधनमा मूल संशोधनकर्ता मान्य रेखा कुमारी यादवलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनट। मान्य रेखा कुमारी यादव। मान्य रेखा कुमारी यादवज्यू, मान्य सदस्यहरू उक्त छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूले आआफ्नो नाम सजिलोको लागि सभामुखको डाइससँगै बसेको कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 3 मिनटको समय निर्धारण गरिएको छु। निर्धारित समयभित्र मान्य सदस्यहरूले आफ्नो भनाइ राखिसक्नुपर्नेछ। सर्वप्रथम मान्य सदस्य सुनिल खड्का, सुशील खड्का, मान्य सदस्य सुशील खड्का,
2: सम्माननीय सभामुख महोदय, म छोटोमा यो राष्ट्र ऋणको बारेमा हामी धेरै छलफल गरिसकेका छौँ, तै पनि केही कन्टेक्स्टहरू सेट गर्नु चाहिँ आवश्यक ठाने। पछिल्लो सन्दर्भमा चाहिँ ऋण नलिने देश त अर्थतन्त्र त संसारभरि कोही पनि छैनन्, नेपाल पनि असुधो रहने चाहिँ कुरो भएन। तर हामीले लिएको ऋण चाहिँ के गरिन्छ, कहाँ हामीले चाहिँ त्यसको उपभोग गरिन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण रहन्छ। केही कन्टेक्स्टहरू दिउँ। अब अमेरिकाकै कुरा गऱ्यो भने त्यहाँ चाहिँ त्यहाँको राष्ट्रिय नेसनल डेट चाहिँ 120-125-130% जिडिपीको त्योभन्दा पनि बढी गइसक्यो, त्यो त डेभलप कन्ट्री भयो। अब हाम्रै छिमेकी साउथ एसियाकै भुटानकै हेर्नुभयो भने भुटानको पनि 122-125% छ नेसनल डेट कम्पेयर टु इट्स जिडिपी। नेपालको हामी त्यही 42-43% छौँ। माननीय अर्थमन्त्रीज्यूले अघि पनि भनिसक्नु भएको छ, त्यो भनेको त्यति धेरै हामी ओभर बलोनिङ भइसकेको चाहिँ होइन, हामीसँग फिस अझै पनि स्पेस छ। तर त्यो लिएको ऋण चाहिँ हामीले चाहिँ कहाँ लगेर खर्च गरिन्छ त त्यसमा चाहिँ हामी एकदम सजग बनौँ। त्यो ल्याएको ऋण लाई चाहिँ हामीले लगानीको रूपमा बाटो बनाउने, बागलुङ जस्तो सहरलाई चाहिँ ठाउँलाई चाहिँ सहरमा विकास गर्ने होइन, त्यसपछि तपाईँको माइनिङ इन्डस्ट्रीमा चाहिँ लगानी गर्ने, ऊर्जामा लगानी गर्ने, हस्पिटल, स्कुल, हाइड्रो पावर, हाइड्रो पावर भनेको आइटी सेक्टर, डेटा माइनिङहरु देखिलो यी ठाउँमा चाहिँ हामीले लगानी

0: गर्न सक्यौँ भने चाहिँ त्यो ऋणले चाहिँ प्रतिफल चाहिँ कम्तीमा पनि हामीले लिएको सावा र ब्याजभन्दा बढी दिनु पऱ्यो क्या। त्यो खालको चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर चाहिँ त्यता लगानी गरौँ। र त्यो के को लागि त भन्दाखेरि फेरि पनि हामीले चाहिँ स्टार्टिङदेखि नै भनेका छौँ, हामीले 5-7 वर्षमा चाहिँ हामीले कम्तीमा पनि 100 बिलियन डलरभन्दा ठुलो इकोनोमी बनाउनु पर्नेछ, 7% रियल जिडिपी ग्रोथ, त्यसपछि 3,000-4,000 डलरको चाहिँ हाम्रो चाहिँ प्रति व्यक्ति इन्कम, त्यो सबै गर्नतिर चाहिँ यो लोन पनि नभनेलाई चाहिँ लगानीकै रूपमा यो चाहिँ लगानी चाहिँ त्यतातिर जाओस्, त्यसमा हामी सबैजना चाहिँ सजग चाहिँ रहनुपर्छ। किनभने ऋणको दुरुपयोग नहुने गरेर रिटर्न अन इन्भेस्टमेन्ट चाहिँ रिटर्न अन हाम्रो हामी यो किनभने त्यो ऋणको चाहिँ सामा ब्याज चाहिँ हामीले नै तिर्ने हो, तपाईँ हामीले नै ट्याक्स तिरेकै पैसाले तिर्ने हो अथवा हामी पछिको पिँढीले तिर्ने हो। त्यही भएर त्यसमा चाहिँ हामी सजग बनाउँ। तर एउटा काम चाहिँ गर्नुहुन्न, त्यो भनेको चाहिँ ऋणम कृत्वा घृतम गेवे चाहिँ गर्नु हुँदैन, भन्छ ऋण काटेर घिउ खाने काम चाहिँ नगरौँ, ऋणलाई चाहिँ लगानीको रूपमा चाहिँ हामीले उपभोग गरौँ। हामीसँग मजाले फिजिकल स्पेस छ, हामी एकदम सोच बुझ प्रयोग गरेर चाहिँ हामीले चाहिँ यसलाई उपभोग गर्नेतिर लागौँ भन्दै मेरो चाहिँ यसमा समर्थन छ भन्दै हजुरहरू बिदा हुन्छु। हस्त, धन्यवाद, थ्याङ्क यू।
1: माननीय सदस्य गङ्गा देवी श्रेष्ठ, त्यसपछि माननीय सदस्य गणेश बहादुर विश्वकर्मा,
2: सम्माननीय सभा महोदय, यो ऋण उठाउने विधेयकमाथि हामी छलफल गर्दैछौँ। मलाई लाग्यो चाहिँ यो ऋण उठाउने चाहिँ किन भन्ने हो भन्ने खालको कुरा पनि मलाई जिज्ञासा छ। यो कहाँको के भाषा हो, यो चाहिँ ऋण लिने अथवा ऋण माग्ने हुनुपर्ने हो, यो चाहिँ सजिलो भाषा भइदियो हुन्थ्यो भन्ने मेरो आशय हो। यो ऋण लिने सम्बन्धमा हालको अर्थमन्त्री माननीय ज्यूले प्रतिपक्षमा हुँदा, विगतको सरकारमा हुँदा उहाँले ठुलो स्वरमा भन्नुभएको थियो, ऋण नलिई देश चलाउन सकिँदैन भनेर उहाँले ठुलो स्वरमा भन्नुभएको थियो। तर हामी त्यसो भन्दैनौँ किनभने हामी जिम्मेवार पार्टीको सांसद हौँ, त्यसकारण ऋण नलिकन पनि सम्भव छैन भन्ने कुरा हामीलाई थाहा छ। यो चाहिँ तर यो ऋण चाहिँ के का लागि लिइन्छ, यो ऋण लिएर सही ठाउँमा लगानी गरिएन भने ऋणको भार बढ्ने हो, यो चाहिँ आम्दानी बढ्दैन, यो आम्दानी बढ्ने ठाउँमा लगानी गरियो भने मात्रै यो चाहिँ यो देशमा त्यो ऋण लिएको अर्थ रहन्छ भन्ने खालको कुरा हो। यो कम्तीमा पनि ऋण लिएको 50% चाहिँ उद्योगमा आम्दानी हुने ठाउँमा लगानी गर्नपर्छ र यो चाहिँ राष्ट्रिय आम्दानी बढाउनका लागि लगानी गर्न ग्यारेन्टी गर्नपर्छ भन्ने खालको कुरा म राख्न चाहन्छु। धेरै ठाउँमा यो राष्ट्रिय आम्दानी हुने खालको उद्योगहरू को पूर्वाधारहरू तयार भएका छन्, त्यस्तामा लगाउनका लागि ग्यारेन्टी गर्नपर्छ भन्ने खालको सुझाव राख्दै मेरो छोटो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद।
1: माननीय सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि माननीय सदस्य पुष्पराज कण्डेल।
3: सम्माननीय सभामुख महोदय, राष्ट्र ऋण उठाउने विषयको जुन विधेयक छ यसमा म केही सुझावहरू केही टिप्पणीहरू राख्न चाहन्छु। सर्वप्रथम हामीले उठाउने ऋण जुन छ त्यो ऋणको चाहिँ औचित्य पुष्टि हुनु पर्दछ भन्ने म ठान्छु। र यो ऋणको औचित्य कुन बेला पुष्टि हुन्छ त भन्दाखेरि हाम्रा नाममा ल्याएको ऋण अथवा विकास गर्ने भनेर मुलुक बनाउने भनेर ल्याएको ऋण यो मुलुकका चाहिँ राइट होल्डरहरू अथवा स्टेक होल्डरहरूले चाहिँ नै थाहा पाउनु पर्दछ भन्ने ठान्छु। त्यस कारणले गर्दाखेरि उनीहरूले थाहा पाउने माध्यम के हो, ऋण नल्याइन हुने अवस्था चाहिँ छ भन्ने त हो, तर त्यो ऋण चाहिँ आफूलाई खर्च हुन्छ कि हुँदैन। म सानो एउटा उदाहरण दिन चाहन्छु। म बझाङको मान्छे, बझाङमा चाहिँ सदरमुकाममा 12 परिवार बादी समुदायका साथीहरू बस्नुहुन्छ। अनि उहाँहरू चाहिँ त्यो बेलामा त्यो प्लेनबाट चाहिँ पैसा जान्थ्यो बोरामा, अनि उनीहरूले भारी बोकेर चैम्बरको बैङ्कमा राख्थे। अनि उनलाई चाहिँ एकचोटि एउटा सहकारी बनाएर पैसा दिएको, उनले के भने त भन्दाखेरि यो पैसा हामी बैङ्कमा राख्दैनौँ, हामीले भारी बोकेर ल्याएको पैसा त त्यो बैङ्कबाट कहाँ जान्छ भन्ने हामीलाई थाहा छैन, यो सानो पैसा किन राख्ने भन्ने। त्यसले गर्दाखेरि मान्छेको स्वामित्वको कुरा त एकदम महत्त्वपूर्ण हुन्छ। त्यही कारण यो कुरा चाहिँ हुनुपर्छ भन्ने लाग्छ एउटा। दोस्रो कुरा चाहिँ नि त्यो उत्पादनशील क्षेत्रमा चाहिँ प्रयोग गर्ने प्राथमिकताहरू निर्धारण गर्नुपर्दछ। जस्तै नेपालमा दलित समस्या अहिले पनि जस्ताको तस्तै छ भन्नाले सबभन्दा गरिबीको मापदण्ड के अरे इन्डिकेटर हेऱ्यो भने सबभन्दा बढी त्यहीँ भेटिन्छ। भूमिहीन सुकुम्बासीको जाने माप इन्डिकेटर भेट्यो भने सबभन्दा बढी त्यहीँ भेटिन्छ। अनि यो इन्फ्रास्ट्रक्चरहरू नपुगेको ठाउँ यदि हेर्ने हो भने तिनकै बस्तीहरू भेटिन्छ, चाहे त्यो दलित समुदायका मान्छेहरू सदरमुकामको वरिपरि बसेको भए पनि। त्यो जुन खालको असन्तुलन विकास छ, यो अहिले जस्तै सहकारी एकदम चर्चामा छ, यो यसको परिणाम के हो त भन्दाखेरि हामीले पहाडमा गरिबका बस्तीहरूमा विकास नपुगेको हुनाले उनीहरू त्यहाँबाट सरेर सुविधा लिन तल आएका हुन्छ। त्यस कारणले गर्दाखेरि त्यसतर्फ ध्यान दिनुपर्छ भन्ने ठान्छु। र अन्तिममा जाने के त भन्दाखेरि यो सामाजिक न्यायको हिसाबले हामी कम्तीमा यदि यो ऋण लिएर यसपालि हामी यो समस्या हल गर्छौँ भन्ने कुरा खुलम खुला जनतालाई भन्न पायो भने हुन्थ्यो। या त के हुने भयो त भन्दाखेरि ठुल्ठुला मान्छेहरूको सेवा सुविधा ठुल्ठुला जाने रोड बनाउने विकास गर्ने, ती रोड बनाउँदाखेरि जहाँ ग्राभल गर्छौँ त्यो ग्राभल गरेका रोडहरूमा चाहिँ नाङ्गा खुट्टा हिँड्नेहरूका चाहिँ खुट्टा ठोकेर रगताम्य हुने कुराको चाहिने विकास गर्नुको कुनै अर्थ हुँदैन भन्ने मलाई लाग्दछ। यस कारणले यो विगतको ऋणले त्यति धेरै आशावादी बनाएको छैन गरिबहरूलाई। त्यस कारणले गर्दाखेरि उनीहरूलाई थाहा पनि छैन, उनीहरूले थाहा पाउने खालको चाहिने उपायहरू चाहिने अगाडि सार्नका लागि म माननीय अर्थमन्त्रीज्यूलाई हार्दिक अनुरोध गरेर बिदा हुन्छु। धन्यवाद।
1: माननीय सदस्य पुष्पराज कण्डेल।
4: सम्मान्य सभामुखज्यू, राष्ट्र ऋण उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सन्दर्भमा केही कुरा भन्न चाहन्छु। संविधानको धारा 115(2) ऋण उठाउन र जमानत दिनको लागि स्वीकृति लिनुपर्नेछ भन्ने छ। कानुन बमोजिम बाहेक त्यो काम गर्न पाइँदैन भन्ने छ। त्यही अन्तर्गत यो विधेयक यहाँ आएको छ। यसमा दुई तिनवटा कुरा मात्रै म राख्न चाहन्छु। अहिलेको मेरो प्रश्नको जवाब अझै आएन अर्थमन्त्रीज्यूबाट। त्यो एक्सटर्नल डेटको चाहिँ अनुमति नलिकन त्यो लिन पाइने हो कि होइन भन्ने कुरो मेरो अझै त्यो प्रश्न छ, एउटा चिज। दोस्रो चिज चाहिँ द फ्ल्याग फलोज द एड भन्छ, इन्टरनेसनल एडमा त्यो त्यत्तिकै आउँदैन, त्यसका शर्तहरू हुन्छन्, निकै कडा शर्तहरू हुन्छन्। सरकारले अब ऋण लिनलाई निकै चाहिँ चासो व्यक्त गरेको जस्तो देखिन्छ, 43% भनिराख्नु भएको छ अर्थमन्त्रीले। त्यो 43% कुरो त पञ्चायत दिँदा पनि 43% थियो, बहुदलीय व्यवस्था सुरु हुँदाखेरि पनि डेट जिडिपी रेसियो 43% नै थियो, अहिले पनि 43% नै छ। हाम्रो जिडिपी अलिकता बढेको कारणले गर्दा त्यो त्यस्तो हुन गएको हो, तर हाम्रो अमाउन्ट अफ डेट चाहिँ त्यो बढ्दै गइरहेको यदि छ। अब हामीले लिने ऋणमा कन्डिसनालिटी छ कि छैन त्यो चाहिँ संसदले जानकारी पाउनुपर्छ भन्ने म ठान्दछु। के शर्तहरूका आधारमा हामीले लिइरहेका छौँ, के कुराहरू उनीहरूको आपूर्ति पक्षले दिएको दबाबको आधारमा हामी लिएर रहेछौँ कि हाम्रो मागहरूको आधारमा हामीले लिइरहेका छौँ। हामीले हाम्रो जुन ऋण छ त्यसलाई चाहिँ प्रोजेक्टसँग टाइअप गर्न सक्छ कि सक्दैनौँ? हामी ऋण जिडिपी रेसियो त कम छ, त तर हाम्रो चाहिँ त्यो ग्रोथ रेट पनि कम छ, रेभेन्यू उठाउने कुरो पनि चाहिँ कम छ। अब विदेशी ऋणका हिसाबले हेर्ने हो भने हाम्रो चाहिँ त्यही नेपाली करेन्सीको चाहिँ त्यही डिभ्यालुएसन भएर एकदम चाहिँ त्यही अब त्यो रेट थोरै भए पनि चाहिँ त्यो करेन्सी डिप्रिसिएसनको कारणले गर्दाखेरि त्यो माथि गइरहेको हुन्छ रेट, 12-13% त सामान्य भइरहेको जस्तो देखिन्छ। त्यसैले यी सबै कुराहरूमा विचार गर्नुपर्ने हुन्छ र खास गरी कन्डिसनालिटीका कुराहरूमा हामीले विशेष ध्यान दिनुपर्छ। यतातिर ध्यान जाओस् माननीय अर्थमन्त्रीज्यूको भन्ने म यही कुरा राख्न चाहन्छु। हस्, धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेलाई छलफलमा उठेको प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु।

0: ಸಾಮಾನ್ಯ ಸ್ವಭಾವಕ್ಕೆ ಮಹೋದಯ.
1: अब यो ऋण को विषय में लगभग धेरे कुछ अगिलो बजेटक छलफल में विनियोजन विधेयक छलफल का क्रम में मैं स्पष्ट पारि सकें जस्तो लाग्छ. यद्यपि दोहरिएर आएका जिज्ञासाहरू बारे म केही थप टिप्पणी गर्न चाहन्छु. माननीय हरि भुसालले राख्नु भएको विषय ऋणको उपयोग उत्पादनमूलक गतिविधिमा नै होस् भन्ने जुन चाहिँ सुझाव छ, अब त्यो ग्रहण योग्य नै छ. अब बिहान उठेर स्वस्थ खानुपर्छ, व्यायाम गर्नुपर्छ भने जस्तै हो. कसैको पनि बिमति नहोला, यो कसैको पनि बिमति नहुने विषयमा हामीले धेरै चाहिँ चिन्ता गरिराख्नु परेन. यद्यपि यो सचेतना चाहिँ आवश्यक हुन्छ बारम्बार, र मान्य सांसदज्यूहरूले नै हो त्यो राजकाजमा सचेत गराउने कुरा. अहिले हाम्रो कम्पोजिसन हेर्नुभयो भने लगभग विदेशी ऋण निश्चित आयोजनाका लागि नै आउँछ. निश्चित आयोजनाहरू मूलत पूर्वाधारमै छन् र हामी अपेक्षा गरौँ पूर्वाधारहरूले अर्थतन्त्रका गतिविधिहरूलाई चुस्त बनाउने, प्रभावकारी बनाउने, दूरी छोट्याउने, लागत घटाउने कामहरूमै गरेका हुन्छन्. तर यो भन्दैमा सधैँ चाहिँ नहुने पनि देखिहाल्छ. ऋण लिएर बनाइएका दुई दुईवटा एयरपोर्टको हालत, कुन पृष्ठभूमिमा कसले कसरी किन ती आयोजनाहरू लिए भन्ने बारे फेरि हामीले गर्नुपर्ने नै हुन्छ. त्यसैले हामी निगरानी गर्नु नै पर्छ. तर ऋण लिएर मूलत हामीले पूर्वाधारतिर नै सोझ्याएका छौँ पछिल्लो समय, र नेपालभित्रै उठाउने ऋण पनि, आन्तरिक ऋण पनि हामीले नेपाल सरकारकै खर्चमा हुने जलविद्युत आयोजनाहरू होलान्, पूर्व पश्चिम राजमार्गहरू. पहिला पहिला यति ठुला आयोजनाहरू हामी आँट्नै सक्दैनथ्यौँ. वैदेशिक अनुदान ऋण पनि होइन, अनुदानमै बन्थे. पृथ्वी राजमार्ग चिनिया अनुदानमा बनाया हो, महेन्द्र राजमार्गको 60-70% भारतीय अनुदानमा बन्यो, खण्ड खण्ड बेलायत सरकार, अमेरिकी सरकार, रुसी सरकारमा बनेको हामीलाई थाहा छ. उद्योग विशेषहरू पनि वैदेशिक अनुदानमै बनेका हुन्. अहिले पछिल्लो पटक चाहिँ हाम्रो रेभेन्यू बेस अलिकति डिप्रेसन आउन थालेपछि, अलिकति सुदृढ हुन थालेपछि नेपालले आफ्नै खर्चमा पनि ठुला पूर्वाधारहरू आँटेकै हो. तामाकोशी जलविद्युत आयोजना भन्नुहोस्, मध्य पहाडी भन्नुहोस्, पश्चिमतिरका केही सिँचाइ आयोजनाहरू भन्नुहोस्, यो सबै चाहिँ नेपालले आफ्नै वैदेशिक संलग्नता नखोजिकन गरेको पनि हो. त्यसैले यसमा सचेत हुन जरुरी छ. तर ऋण मूलत हामीले चाहिँ उत्पादनमूलक गतिविधिहरूमा नै लगाएका छौँ र लगाउनुपर्छ. मान्य सुशील खड्काको प्रश्न पनि यहाँ जोडिन्छ. एउटा आधारभूत सिद्धान्त के हो भने डेट्स सुड पे फर देमसेल्भ्स. ऋणहरू आफै सोचादित ढङ्गले तिर्न सक्ने ल्याकत हामीले बनाउनुपर्छ. अर्थात् ऋण लिएर आर्थिक सामर्थ्य बढाउँ, जिडिपीको आकार बढाउँ, गतिविधिहरू बढाउँ, त्यसबाट आउने सर्टेन राजस्व राज्यको ढुकुटीमा पनि जान्छ र त्यो स्वतः तिरिँदै जान्छ भन्ने सिद्धान्त अनुसार नै अगाडि जाने हो. ऋण लिएर घिउ चाहिँ खान भएन. यसै प्रसङ्गमा एकजना माननीय सांसदले पनि भन्नुभयो, तपाईँले त ठुलो स्वरमा, सानो स्वरमा होइन ठुलै स्वरमा भन्नुभयो रे, ऋण नलिकन देश चलाउन सकिँदैन भनेर भन्नुभएछ. अलिअलि अर्थशास्त्र बुझेको हुनाले मैले त्यस्तो गैर जिम्मेवार कुरा बोले जस्तो मलाई लाग्दैन. बोलेकै भए पनि मैले तिनवटा कुरामा बोलेको हुनुपर्दछ. एउटा ऋणको कम्पोजिसनबारे प्रश्न उठाएको हुनसक्छु, यो सन्तुलित छ कि छैन आन्तरिक बाह्य लगायतको. ऋणको क्वालिटीको बारेमा मैले प्रश्न उठाएको हुनसक्छु, कुन ब्याज दरमा, कति ग्रेस पिरियड, कति त्यो मेच्युरिटी हुने साल 32 वर्ष हो कि 35 वर्ष हो कि 40 वर्ष हो कि, त्यो ऋणको क्वालिटी हुन्छ नि. 0.5% म दिन्छु तर 15 वर्षभित्रै तिर भन्नु, वा 1.5%को म ब्याज तिराउँछु डलरमा, 40 वर्षभित्र तिरे हुन्छ, 8 वर्षसम्म तिमीलाई ग्रेस पिरियड. यो हरेक कुराहरू ऋणका शर्तहरू हेर्नुपर्ने हुन्छ र त्यो शर्तको बारेमा मैले प्रश्न उठाएको हुँदौँ. र ऋणको विनियोजनको बारेमा कुन प्रयोजनको लागि हामीले यो ऋण लिइराखेका छौँ. त्यसैले डेटको कम्पोजिसन स्वरूप, डेटको क्वालिटी गुणस्तर र डेटको विनियोजन एलोकेसन बारे मैले प्रश्न जरुर उठाएको हुँला. तर ऋण नलिकन यो देश चलाउनुपर्छ भनेर चाहिँ सानो स्वर ठुलो स्वर कहिले पनि मैले बोलिनँ जस्तो लाग्छ. मान्यज्यूहरूले त्यो अरूले सुनाइदिएको ती भ्रामक प्रोपोगान्डाको भरमा गरिमामय संसदमा टिप्पणीहरू नगरिदिनु हुन पनि म विशेष अनुरोध गर्न चाहन्छु। माननीय गणेश विश्वकर्माले ऋण लिएर सामाजिक न्यायका मुद्दाहरूलाई सम्बोधन गर्न सकिन्छ कि भन्ने आशय राख्नु भएको छ। त्यो आफैमा हामीले सामाजिक न्यायका विषयहरू लोक कल्याणकारी राज्यको जुन हाम्रो मर्म छ, भिजन छ, त्यसलाई आन्तरिक स्रोतबाट नै गरौँ भन्ने छ। एउटा जमाना थियो जब वैदेशिक सहयोग लिएर सिंहदरबारको शासकीय सुधारको समेत प्रसङ्गहरू उठेका थिए 15-20 वर्ष अगाडि। त्यति बेला हामीले विरोध गरेका थियौँ, यो उपयुक्त होइन, शासकीय सुधार मुलुकको सामाजिक न्यायका विषयहरू चाहिँ आन्तरिक स्रोतबाटै गरौँ। वैदेशिक ऋण वैदेशिक अनुदानहरूलाई हामीले हार्ड इन्फ्रास्ट्रक्चरतिर लगाऊँ भन्ने एउटा सिद्धान्त पनि हो। मान्यज्यूले अब ग्राभल ऋण लिएर ग्राभल गर्दाखेरि नाङ्गा खुट्टाहरू रगतामे हुन्छन् भन्ने चासो पनि व्यक्त गर्नुभयो। ती नाङ्गा खुट्टाहरूमा राम्रा चप्पल राम्रा जुत्ताहरू लगाइदिने हो, केही व्यक्तिहरूको खुट्टा रगतामे हुन्छ भनेर ग्राभलै नगर्ने भन्ने होइन। त्यसैले यो सोचको कुरा बारे पनि मान्यज्यूलाई मैले बिन्ती गरेँ। मान्य परशुराम तामाङले विषयहरू राम्रो उठाउनु भएको छ, तर आफैमा बाजियो मान्यज्यू, कुरा बाजियो। एग्रिगेट डिमान्ड कोल्याप्स भएको छ, बैङ्कहरूमा रकम थुप्रिएको छ, बैङ्कहरूमा थुप्रिएको रकम राष्ट्र बैङ्कमा पनि गएर थुप्रिएको छ, प्राइभेट गतिविधिहरू चलायमान नहुँदा पब्लिक गतिविधिहरू नै चलायमान हुनुपर्छ भन्ने सिद्धान्तबाट यसपालिको बजेटको प्रस्थान बिन्दु नै एग्रिगेट डिमान्डलाई चलायमान गर्नलाई। त्यसैले वित्त आयोगले लिन सक्ने जति लिऊ भनेर तोकिदिएको रकम हामीले उठाएका हौँ, किनकि यो थुप्रिएको रकम यसरी खर्च गरौँ कि बल्ल हामीले चलायमान गर्न थालेपछि अनि निजी पुँजी पनि त्यहाँ आकर्षित होस्। र निजी र यो आन्तरिक ऋण चाहिँ कुल गार्हस्थ उत्पादनको 5.5% 5.5%सम्म लिन सकिने भनेर हाम्रो संवैधानिक निकाय वित्त आयोगले तोकेकै रकम अनुसार हामीले लिएका हौँ। सकिन्थ्यो भने योभन्दा अझै बढ्न पनि सकिन्थ्यो, र यसमा अब यो परिभाषालाई हामीले यसपालि बहसमा ल्याउनु पर्नेछ। ग्रोस ऋण भने हो कि नेट ऋण भने हो? 410 त उठायौँ, 246 अर्ब त तिर्दैछौँ, भनेपछि कति रहेछ त खुद आन्तरिक ऋण? यत्रो पैसा थोप्रिरहेको छ, निजी क्षेत्र उत्साहित गर्नलाई समय बाँकी छ, अब भइसकेको छैन, भनेपछि हामीले 200 अर्बभन्दा कम चाहिँ अहिले उठाएका छौँ, जो मान्यज्यूले यति उठाउनु पर्थ्यो भनेर प्रस्ताव राख्नु भएको छ। त्यही नै हो, नेट डेट चाहिँ 200 भन्दा कम छ, तर यो अपर्याप्त छ। त्यसैले अर्कोचोटि वित्त आयोगसँग पनि हामीले संवाद गर्नुपर्नेछ कि डेट ग्रोसमा भने हो कि नेटमा भने हो भन्ने कुरा, यो संविधानमा पनि हलमल छ, यसमा परिभाषा गरेर जानुपर्नेछ। अनि मान्यज्यूले बाई डोमेस्टिक ऋण जुन थुप्रिएको छ यो सदुपयोग नगरेर बाह्य ऋण लियो भन्नुभएको छ, यो मिल्दैन कुरा, यो मिल्दैन, किनकि बाह्य ऋण असाध्यै जटिल हुन्छ, शर्त सहित आउँछन्, काम गरेपछि शोधभरना लिने हो, काम गर्ने क्षमता हाम्रो यही छ, आजका मितिसम्म 35% छ, तपाईँले पब्लिक इन्भेस्टमेन्ट गरौँ भन्नुभएको छ, 35%भन्दा बढी पुँजीगत खर्च भइराखेको छैन, र काम गर्ने क्षमता बढाउनलाई आजको भोलि नै त्यो सम्भव नहुने भावनाले यसलाई अर्को यो वर्ष आगामी वर्ष फुल यो फिस्कल इयरमा हामी जरुर पहिलेका रेकर्डहरू हामी ब्रेक गर्छौँ भन्ने आत्मविश्वास छ, र त्यो काम गराइको रफ्तार बढेपछि शोध भर्ना हुने भएको हुनाले वैदेशिक ऋणको प्रकृति त्यस अनुसार हुँदा अहिले लिएको रणनीति ठिक छ भन्ने आग्रह म मान्यज्यूलाई राख्न चाहन्छु। अब यी प्रतिशतहरूको बारेमा पनि आज मान्य पुष्पकर्णले पनि राख्नु भएको छ, म फेरि स्मरण गराउन चाहन्छु, गरिमामय सदनमा एउटा कुरा राख्न चाहन्छु, डेट भनेको स्टक हो, यो थुप्रिँदै आएको हो, लिँदै गर्छौँ तिर्दै जान्छौँ, र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार चैत 13 गते बन्यो, चैत 13 गते हामीलाई यो देशको राजकाज अगाडि बढाउनको लागि जुन वैधता पनि प्राप्त भयो सँगसँगै 30 खर्बको बिल पनि बुझाइएको थियो, 30 खर्बको ऋणको भारी यो पनि तिर है तिमीले भनेर हामीलाई बुझाइएको थियो, त्यो बोकेर नै हामी अगाडि बढिराखेका छौँ। त्यो हामीले लिया त होइन, राज्यले लिएको हो, अगाडिका सक सरकारहरूले लिएको हो। रेसियोकै कुरा गर्ने हो भने 10 वर्षमा यो देशमा 25%बाट 43% पुर्याइएको छ। सन् 2015मा यो देशको डेट टु जिडिपी रेसियो 25% थियो, 25% थियो। सन् 2025सम्ममा 43% पुर्याइएको छ, अझ अगाडि नै हो कोभिडकै टाइममा। अब त्यो 10 वर्षमा को सरकारमा थियो, को प्रधानमन्त्री थियो, यो त छर्लङ्गै छ। त्यसैले 25% डेट भारलाई 43% यति छोटो समयमा पुर्याइएको रेकर्डको पनि छुट्टै प्राज्ञिक अनुसन्धान हुन पर्ला। हामी त के भन्दैछौँ, झन्डै झन्डै 7 खर्ब ऋण थोपरेर पनि हामी त्यो डेट टु जिडिपी रेसियो बढाउनेवाला छैनौँ, स्थिर राख्दैछौँ, किनकि हाम्रो ध्यान आन्तरिक राजस्वतिर सोझिएको छ। पञ्चायतकालमा पनि 43% थियो, एउटा संयोग हो। 32 सालमा जम्मा 2% थियो। राजा वीरेन्द्रले शासन लिँदै गर्दा यो देशमा डेट टु जिडिपी रेसियो जम्मा 2% थियो, 2%। 32 सालदेखि 46 साल 47 सालसम्ममा त्यो 2% डेट भार 43% पुर्याइएको छ। एसियाली मापदण्ड विकासको मूल फुटाउने नाममा त्यसको पनि छुट्टै प्राज्ञिक शोध विश्लेषण हुन पर्ला। बाह्य ऋणको अनुमति लिन पर्दैन भन्ने विषय यो बहसमा ल्याउन आवश्यक होला। एउटा कार्यकारीको अब यत्रो म्यान्डेट प्राप्त, संसदप्रति उत्तरदायी, यही संसदले बनाएको सरकारले हरेक कुरामा अब संसदबाट अनुमोदन लिने जुन परिपाटी त्यति व्यावहारिक नहुने भएर मोटामोटी यति खर्च गर्छु भनेकै छ, यति उठाउँछु भनेर जानकारी दिएकै छ, 262 अर्ब जति यसपालि विदेशी ऋण उठाउँछु भनेर सदनलाई जानकारी छ, र त्यही सीमाभित्र रहेर चाहिँ यी वैदेशिक ऋणहरूको परिचालन हुने नै हो। र एउटा अभ्यास अर्थ मन्त्रालयमा के छ भने, सम्झौता नभइसकेका अथवा यो ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभइकन प्राय अर्थमन्त्रीहरूले बजेटमा फुक्दैनन् यो कुरा। र मैले यसपटक जुन वैदेशिक अनुदान 61 अर्ब र वैदेशिक ऋण 262 चान्सुनको चाहिँ जुन हिसाब पेस गरेको 247 को 57 होइन 247 को त्यसको 72 अर्ब त हामी तिर्दैछौँ, यसको लगभग लिखित कमिटमेन्ट भइसकेको छ। र यो म्यान्डेट चाहिँ संसदले कार्यपालिकालाई दिएको हो, व्यवस्थापकले कार्यपालिकालाई दिएकै हो। र अब ऋण सहयोग इत्यादिमा देशको हितमै हुने खालका शर्तहरू हामीले स्वीकार्दै आएका छौँ, तिम्रो ट्याक्स एफिसियन्सी बढाऊ, तिम्रो चुस्तता बढाऊ, कर्मचारीहरू धेरै सरुवा नगर, आन्तरिक यो ऋण तिर्न सक्ने ल्याकत बढाउनको लागि यी इकोनोमिक रिफर्महरू गरिदेऊ भन्ने कुरा छलफलबाट बहसबाट नै हामीले स्वीकार गर्दै आएका छौँ। राष्ट्रको हित प्रतिकूल हुने गरेर हामीले र यो सरकारले कुनै पनि शर्तहरू स्वीकार गर्ने छैन भन्ने कुरा म निवेदन गर्न चाहे। प्राय शर्तहरूमा अब विश्व बैङ्क र एसियाली विकास बैङ्क नै हो हाम्रो, हामी नै सदस्य भएका यी मल्टिल्याटरल डेभलपमेन्ट ब्याङ्कहरूबाट अधिकांश सहुलियतपूर्ण सौविध्य प्राप्त ऋण हामीले लिने गरेका छौँ। मलाई चिन्ता डर के छ भने, अब यो साँगुरो झ्याल झन् साँगुरिँदैछ, वात्तै हाम्रो कन्ट्रीको विश्वसनीयता नबढिसकेको हुनाले प्राइभेट क्यापिटलहरू आउने अवस्था छैन, र यही वर्ल्ड ब्याङ्क एडिबी जस्ता बाट पाउने 40 वर्षको लागि 1.5% ब्याज डलरमा चाहिँ तिर्न लिनु पर्नेमा पनि एउटा नकारात्मक भाष्य बनाइरहेको अवस्थामा अब त्यो पनि सुक्दैछ, त्यो पनि सुक्दैछ। हाम्रो प्रति व्यक्ति आय बढ्दै गर्दाखेरि गाह्रो छ, र वैकल्पिक स्रोतहरू खोज्ने क्रममा अब महँगा स्रोतहरूतिर नै जानुपर्ने बाध्यता हामीलाई छ। र मित्र राष्ट्र भारत, मित्र राष्ट्र चिनबाट हामीले लिने ऋण सहयोग वर्ल्ड ब्याङ्क एडिबीभन्दा महँगो हुने गरेको यथार्थ हामीलाई थाहा छ, र तिनमा हाम्रै देशको साधन स्रोत, हाम्रै देशको विशेषज्ञता लिनुपर्छ भन्ने शर्त गाँसिएर आउँछ जापानको पनि, किनकि बाइलाट्रल द्विपक्षीय ऋण, बहुपक्षीय ऋण होइन कि द्विपक्षीय ऋण चाहिँ उनीहरूको करदाताले दिएको पैसा यहाँ उपयोग भइरह हो, भनेपछि हामीले दिँदै गर्दाखेरि अलिकति हल्का शर्त, हाम्रो देशको हितमा हुने शर्त पनि गाँसेर दिउँ न भन्ने परिपाटी विगत 70 वर्षदेखि नै चल्दै आएको हो। त्यसलाई जोखेर तौलेर अघि मैले भनेको कम्पोजिसनमा हेर्नु पर्यो, क्वालिटीमा हेर्नु पर्यो र विनियोजन एलोकेसनमा हेर्नु पर्यो। त्यसबाट फिल्टर गरेर कुन लिने कुन स्वीकार नगर्ने भन्ने कुराहरू यो नेपाल सरकारले निर्णय गर्ने कुरा हो संसदलाई जानकारी दिएर। तर आधारभूत सीमाहरूबारे चाहिँ संसदको म्यान्डेट लिएर मात्र गरिने कुरा मान्यज्यूहरूलाई थाहा नै छ। मलाई लाग्छ आज उठेका विषयहरू यिनै हुन्। समष्टिमा म फेरि के भन्न चाहेँ भने डेट टु जिडिपी रेसियो हेर्ने हो हामीले। अघि मैले निवेदन गरेँ 30 खर्बको बिल हामीले बोक्यौँ, यसपालि 6.5 खर्ब जतिको ऋण तर तिर्नुपर्ने झन्डै झन्डै 318 अर्ब जति हामी तिर्दाखेरि नेटमा ऋण धेरै थपिएको छैन। तर ऋण मात्र निरपेक्ष ढङ्गले हेर्ने होइन, ऋणलाई जहिले पनि अर्थतन्त्रको आकारले भाग गर्ने, डेटलाई जिडिपीको रेसियोको रूपमा हेर्दाखेरि चाहिँ हामी अन्तर्राष्ट्रिय मुद्रा कोषको परीक्षणमा उनीहरूको विश्लेषणमा उनीहरूको सुधार सुझावका रेकमेन्डेसनहरूमा पनि हामी लो स्ट्रेसमा पर्छौँ। एउटा हाई स्ट्रेस चरम दबाब, अर्को मध्यम स्तरीय दबाव मिडियम स्ट्रेस र तेस्रो चाहिँ न्यून दबाव लो स्ट्रेस। हामी अझै पनि न्यून स्ट्रेसमा छौँ, यद्यपि यो अवस्था सधैँ रहिरहन गाह्रो छ। हामीले जुन विकासको रफ्तार बढाउँछौँ भनेका छौँ त्यो सहयोग लिएर आयात पनि बढ्ने एउटा चापहरू विभिन्न कोणहरूबाट आउँछन्, त्यसको तयारी हामी गर्दैछौँ। तर ऋण लिएर अर्थतन्त्रको आकार बढाउन सक्यौँ भने यो रेसियोलाई स्थिर राख्दा पनि हामी 48-50% मुनि नै रह्यौँ भने त्यसलाई त्यो स्वस्थ सीमा नै मानिने कुरा म निवेदन गर्न चाहन्छु। तर मान्यज्यूहरूको जुन आशय छ ऋण लिएर उत्पादनमूलक गतिविधिमा नै खर्च गरौँ ताकि ती ऋणहरू आफसे आफ नै तिरिँदै जाउँ, अर्थतन्त्रको सामर्थ्य पनि बढ्दै जाँदाखेरि त्यो स्वचालित ढङ्गले तिरिँदै जाउन् भन्ने जुन आशय हो त्यसप्रति सरकार थप चनाखो हुन्छ भन्ने कुरा मान्यज्यूहरूमा म निवेदन गर्दै बिदा हुन्छु। धन्यवाद।

0: मान्य सदस्यहरु, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरु, अब मान्य सदस्य हरिप्रसाद भुसाललाई आफ्नो संशोधन प्रस्तावहरु फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु।
1: अर्थमन्त्रीज्यूले धेरै कुराहरू समेट्नु भएको छ, मैले बाँकी कुराहरू चाहिँ फिर्ता लिएँ। धन्यवाद।
0: मान्य सदस्य हरिप्रसाद भुसालले आफूले प्रस्तुत गर्नुभएको संशोधनहरू फिर्ता लिनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिरहनु नपर्ने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब मान्य सदस्य परशुराम तामाङलाई आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य सदस्य परशुराम तामाङले आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्, हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सदस्य परशुराम तामाङले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य सदस्य रेखा कुमारी यादवलाई आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्यहरू, मान्य सदस्य रेखा कुमारी यादवले आफ्नो संशोधन प्रस्तावहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्, हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य रेखा कुमारी यादवले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको दफा दुई राष्ट्र ऋण उठाउने विधेयक 2083 को अङ्ग बनोस् भने निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यसको यो पक्ष यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्, हुन्न भन्ने आवाज सुनिएन। तसर्थ विधेयकको दफा दुई सर्वसम्मतिले राष्ट्र ऋण उठाउने विधेयक 2083 को अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना, आर्थिक वर्ष 2083-84 को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारको राष्ट्र ऋण उठाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ। एक, यस ऐनको नाम राष्ट्र ऋण उठाउने ऐन 2083 रहेको छ। दुई, यो ऐन नेपाल सम्बद्ध यो ऐन सम्बद्ध 2083 साल साउन 1 गतेदेखि प्रारम्भ हुनेछ। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम राष्ट्र ऋण उठाउने विधेयक 2083 को अङ्ग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नु होला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नु होला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन तसर्थ विधेयकको प्रस्तावना र नाम सर्वसम्मतिले राष्ट्र ऋण उठाउने विधेयक 2083 को अङ्ग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर सोनी मगलेलाई राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब यो प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै 15 मिनट पछि बस्ने गरी यो बैठक स्थगित हुन्छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। अर्को वर्षदेखि पुँजीगत खर्च बढाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको 3 दिन 4 वटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। चुरोट बिढीको असर पुरुषभन्दा महिलामा बढी पर्ने अध्ययनको निष्कर्ष। उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातिदेखि सुरु हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अरियालले आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभएको हो। विधेयक साउन 1 देखि लागू हुनेछ। पारित हुनु अघिको छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पुँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सामा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कँडेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 100% भन्सार छुट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पुँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पुँजीगत खर्च बढाउन रकमान्तरको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाइ छ। उपराष्ट्रपति रामसाहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता, एआई र डिजिटल प्रविधिसँग जोड्नु पर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा काठमाडौँमा आयोजित समारोहमा उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। कार्यक्रममा राष्ट्रपति यादवले शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो। अबको 3 दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछि मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले भनेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेका बेला अबको केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबै ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। उत्तिकै मात्रामा चुरोट बिढी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरुषको तुलनामा महिलामा निकै बढी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको वेल कर्नेल मेडिकल कलेज, बेलायतको युके बायो ब्याङ्क र स्वीडेनको जीए2एलएनएका अध्ययनसहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बिढी खाने महिलामा फोक्सो क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरुषको तुलनामा झण्डै 3 गुणासम्म बढिरहन्छ। 24 लाखभन्दा बढी व्यक्ति समेटेको एउटा ठूलो विश्लेषण

0: अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरुषभन्दा 25% बढी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरुषको तुलनामा बढी मात्रामा क्यान्सरजन्य पदार्थ शोष्ने गर्दछ। साथै डिएनएमा हुने क्षति पनि महिलामा बढी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजनी वृद्धि जस्ता समस्या महिलालाई मात्र निम्त्याउँछ। यसैले चुरोट मेढी सबैका लागि हानिकारक भए पनि महिला झनै बढी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सुर्तिजन्य पदार्थसँग जोडिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि सुरु भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम सुरु गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा हरिहाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसर क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 युद्ध विराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने बढेको छैन। दुई पक्षबीच युद्ध विरामको सम्झौता पछि घटेको कच्चा तेलको भाउ केही दिनदेखि स्थिर रहेको छ। अब खेल खबर विश्वकप फुटबल 2026 को नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि सुरु हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल सुरु हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुको साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एन्ड हर्जेगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। अर्को वर्षदेखि पुँजीगत खर्च बढाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। चुरोट वृद्धिको असर पुरुषभन्दा महिलामा बढी पर्ने अध्ययनको निष्कर्ष। उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि सुरु हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481। वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काभ्रेको ऐतिहासिक नगर पनौतीमा आजदेखि हिले जात्रा सुरु भएको छ। 1422 वर्षदेखि मनाइँदै आएको परम्परा अनुसार आज बेलुका पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा 2 बाँस तिर्छ्याइने र देवगणहरू पारी पुगेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने यो जात्रा सकेको भोलिपल्टदेखि खेतो काम थाल्ने त्यहाँको प्रचलन छ। आज राति अबेर भद्रकालीको रथ तानिने र रातभरि गैडु पूजा गरिने पनौती जात्रा मूल व्यवस्थापन समिति मन्त्री जनाएको छ। स्थानीय पर्व मध्ये ठूलो मान्ने यो तीन दिने जात्राको अवसरमा पनौती नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। सिन अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग अर्थात् ओपिडी सेवा भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले निकालेको सूचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपिडी सेवा लिन पाउनेछन्। बीमा अन्तर्गतको ओपिडी टिकट बिहान 7 बजेदेखि 11 बजेसम्म तथा दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म लिन सकिन्छ। अस्पतालले गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै सेवा बन्द गरेको थियो। कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि लगाएका लौका, काउली र आलुमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभागको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अस्ति शुक्रबार गरेको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याएको लौकामा 66.51%, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याएको काउलीमा 64.54% र सल्यानबाट ल्याएको आलुमा 66.99% विषादी पाइएको हो। प्रयोगशालाको मापदण्ड अनुसार 45% भन्दा बढी विषादी भएका तरकारी उपभोगका लागि पूर्णत अयोग्य मानिन्छन्। यी तीनवटै नमुनामा तोकिएको सीमाभन्दा निकै बढी विषादी भेटिएकोले ती तरकारीहरू बिक्री हुन नदी नष्ट गरेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका आकर्षक सडक बत्ती जडान गरेको छ। रातिको समयमा पैदल यात्री तथा सर्वसाधारणका लागि सुरक्षित र सहज आवागमन तथा आकर्षक बनाउन शुक्रपथ सडकमा परम्परागत शैलीका सडक बत्ती जडान गरेको महानगरले जनाएको छ। बेलुका बल्ने परम्परागत शैलीका सडक बत्तीले इन्द्रचोकदेखि विशाल बजारसम्मको व्यापारिक तथा पर्यटकीय क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ। ललितपुरको सातदो बाटोदेखि लगनखेल हुँदै मंगल बजार सडकको खानेपानी पाइपलाइनमा क्षति पुगेकाले केही दिन खानेपानी अवरुद्ध हुने भएको छ। मंगल बजारदेखि गुवारको सडकको दक्षिण र गुवारकोदेखि सातदो बाटो चोकसम्म चक्रपथ भित्री क्षेत्र लुकुसे, कनीबहाल, ओकुबहाल, थैना, प्रयाग पोखरी र लगनखेलमा खानेपानी सेवा केही दिन अवरुद्ध हुने केयुके ललितपुर शाखाले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले जानकारी नदिइकन पाइपलाइनमा क्षति पुगाएको र पानी वितरणको समय मात्र जानकारी भएकाले मर्मत नसकिएसम्म वितरण कार्य अवरुद्ध हुने केयुकेएलले जनाएको छ। र काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक गाडीमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेको छ। पछिल्लो समय निजी तथा सार्वजनिक बस, माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सडकमा गुड्न थालेपछि कडाई गर्न थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय 37 गाडी धनीलाई सिसा हटाउन लगाएर जरिवाना समेत गरिएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अबको 3 दिन 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। पनौतीमा आजदेखि हिले जात्रा सुरु, भद्रकालीको रथ जात्रा मनाइँदै। र सिचिन अस्पताल महाराजगंजमा स्वास्थ्य बिमा कार्यक्रमको ओपिडी सेवा भोलिदेखि फेरि सुरु हुने। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: Strādājiet dispokšā.
1: Sodies FM, Tirana Pithublu, 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

Aí. A Suzab. सबैलाई मैले सकारात्मक रूपमा ग्रहण गर्दै केही स्पेसिफिक टिप्पणीहरू गर्न चाहे। माननीय विश्वराज पोखरेल, माननीय विदुषी राणा, माननीय कृष्ण हरि बुढाथोकी र माननीय पारसमणि गेलालको सबैले यो यो संशोधन किन आवश्यक छ र अध्यादेश नै पनि किन ल्याउनु पर्यो भन्ने विषयमा यसका तिनवटा आयामबाट जुन तर्कहरू राखिदिनु भयो त्यसको लागि म आभार व्यक्त गर्न चाहन्छु। यसको महत्त्व, यसको इम्पोर्टेन्स, यसको सान्दर्भिकता, रेलेभेन्स अहिले सुशासनको एजेन्डामा लागेको सरकारको लागि यो स्टार्टिङ पोइन्ट नै यो भएको छ र यसको अर्जेन्सी, ग्रे लिस्टमा हामी छौँ। फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्ट भनेको यसको प्राविधिक व्याख्या चाहिँ जुरिस्डिक्सन अन्डर इन्क्रिज्ड स्क्रुटिनी। जुरिस्डिक्सन अन्डर इन्क्रिज्ड स्क्रुटिनी भनेको हाम्रो मुलुकमा हुने प्रत्येक गतिविधिलाई अन्तर्राष्ट्रिय क्षेत्रले निगरानी गरिरहेको छ, असाध्यै सूक्ष्म माइक्रोस्कोपमा राखेर हामीमाथि अहिले चाहिँ परीक्षण भइराखेको छ। र यो तिनटै कुरा, यसको महत्त्व, यसको सान्दर्भिकता र यसको अर्जेन्सी बुझेर मान्यजीहरूले टिप्पणी गरिदिनु भएको छ, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। अघि ऋणको प्रसङ्गमा पनि मैले उल्लेख गरेँ कि हामी चैत 13 गते सरकार बनाउँदै गर्दा एउटा शासकीय वैधता सँगसँगै 30 खर्बको बिल पनि भिडाइएको थियो भने जस्तै, त्यो 30 खर्बको बिल सँगसँगै दुईवटा कालो धब्बा पनि हामीले बोक्न बाध्य भएका थियौँ। दुईवटा कालो धब्बा, एउटा कालो धब्बा भनेको युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टमा हामी ब्ल्याकलिस्ट छौँ र अर्को भनेको यो फाइनेन्सियल एक्सन टास्क फोर्सको यो सम्पत्ति शुद्धिकरणको विषयमा हामी ग्रे लिस्टमा छौँ। यसलाई अर्को 1-1.5 वर्षभित्र निस्कन सकेनौँ भने हामी ब्ल्याकलिस्टमा पुग्छौँ र हाम्रो सम्पूर्ण यो वित्तीय जुन कनेक्टिभिटी छ बाँकी दुनियाँसँग, यत्रो रेमिटेन्समा आश्रित मुलुक, असाध्यै ठुलो जोखिममा हामी जान्छौँ र इरान, सोमालिया, हाइटी जस्ता मुलुकहरूको दर्जामा हामी डाउनग्रेड हुनेवाला छौँ। त्यसैले ऋणको प्रुडेन्ट म्यानेजमेन्ट सँगसँगै यो दुईवटा कालो धब्बाबाट चाहिँ मुलुकलाई तदारुकताका साथ हामी बाहिर निकाल्छौँ भन्ने सङ्कल्प Day 1 हामीले गरेका छौँ। एभिएसन सेफ्टीको विषय पर्यटन मन्त्रीले बोकिराख्नु भएको छ, उहाँ क्रियाशील हुनुहुन्छ। क्यानलाई नियामकीय अङ्ग र सञ्चालनको अङ्गमा टुक्र्याएर एउटा प्रारम्भिक सुधार गर्नको लागि विधेयक यहाँ यही सदनमा आउने नै छ र सम्पत्ति शुद्धिकरणको विषय चाहिँ मेरै विभागीय दायित्व अन्तर्गत परेको हुनाले असाध्यै उच्च महत्त्वका साथ यसलाई मैले अगाडि बढाएको छु। अब हामी आएपछि ग्रे लिस्टमा परेको चाहिँ होइन, मान्यजीवहरूलाई त्यो यथार्थ थाहा छँदैछ। 81 सालको फागुन 9 गते हामी ग्रे लिस्टमा परेका हौँ। युएई जस्तो समृद्ध मुलुकलाई पनि ग्रे लिस्टमा परिसकेपछि निस्कनलाई झन्डै 2 वर्ष लागेको थियो। नेपाल पनि अघिल्लो पटक ग्रे लिस्टबाट निस्कनलाई 3-4 वर्ष नै लागेको थियो, तर हामीले सङ्कल्प गरेका छौँ युएईकै आरआरीमा, युएई जस्तो सम्पन्न साधन स्रोत सम्पन्न मुलुकले 2 वर्षमा गऱ्यो भने हामी पनि त्यो विल पावर, त्यो जनादेश भएको सरकार भएको हुनाले हामी पनि 2 वर्षभित्रै निस्कने भनेर एउटा सङ्कल्प गरेका छौँ, असाध्यै प्रयासरत छौँ। हामी आएपछि धेरै सुधारका

कार्यक्रमहरू गरेका छौँ, तर त्यो गरिएको सुधारका कार्यक्रमहरूको मूल्याङ्कन चाहिँ भइसकेको छैन। मे महिनादेखि यति द्रुत गतिमा प्रगतिहरू गरिएको छ कि त्यसको औपचारिक आधिकारिक मूल्याङ्कन नभएको हुनाले अर्को समीक्षामा चाहिँ ती सुधारहरू प्रतिबिम्बित हुने आशा हामीले गरेका छौँ। र यसै क्रममा एउटा ठुलो गुनासो, यो ग्रे लिस्टमा पर्नुका एउटा चाहिँ ठुलो चाहिँ कारण के थियो भने, हामी ऐनहरू फटाफट बनाइदिने, कार्यान्वयन चाहिँ नगर्ने। कतिजना विरुद्ध मुद्दा चल्यो, कतिजना दोषी ठहरिएकाहरूको सम्पत्ति जफत भयो इत्यादि पनि हेर्ने गर्ने हुन्छ। कागतमा हामी अक्षर त जे पनि लेखिदिन्छौँ, र ऐनहरू बन्ने कार्यान्वयन नगर्ने जुन आरोप हामीमाथि लागेको थियो, हामी त्यसमा खरो उत्रेका छौँ। नेपालकै इतिहासमा सबभन्दा ठुलो वित्तीय अपराध, 105 अरब भन्दा माथिको बिगो मागेर अहिले हाम्रो न्यायालयमा मुद्दा चलिरहेको छ, सर्वविदितै छ। ठुला ठुला कसैले आँट्न नसकेका केसहरू, फाइलहरूमा अहिले नेपाल सरकारले कदमहरू चलाएको छ। कारण कागजमा लेख्ने कार्यान्वयन नगर्ने यो जुन आरोप छ, त्यसबाट हामी उन्मुक्ति चाहन्छौँ। हामी निर्ममतापूर्वक जुन पवित्र भावनाले ऐन बनायौँ, त्यस्तै निर्ममताका साथ कार्यान्वयन पनि गर्न सक्छौँ भन्ने कुरा देखाउनको लागि पनि अहिले कदमहरू चालिराखिएको छ। यसमा सिङ्गो सदनले हामीलाई साथ दिन्छ भन्ने आशा मैले गरेको छु। र यो कामलाई अझ प्रभावकारी बनाउनको लागि, अझै सशक्त बनाउनको लागि हामीले धेरै सुधारहरू गर्नुपर्नेछ। अहिले यो विधेयक, प्रतिस्थापन विधेयक आएको छ, यसलाई आवश्यकता पर्यो भने त्यो ग्रे लिस्टबाट निकाल्नको लागि हामीले थप सुधारहरू पनि गर्नुपर्ने हुनसक्छ। त्यो आगामी समीक्षा हेरेर फेरि पनि हामी ऐनमै संशोधन गरेर जानुपर्ने अवस्था आयो भने पनि म यो विषय लिएर गरिमामय सदनमा म फेरि प्रस्तुत हुनेछु, किनकि वाट एभर इट टेक्स, यो ग्रे लिस्टबाट निस्कनको लागि, नेपाललाई निकाल्नको लागि जे जे गर्नुपर्छ गर्ने भन्ने सङ्कल्प यो वर्तमान सरकारको छ। अब यसमा एउटा भ्रम छ, मान्य सांसदज्यूहरूले अलि राख्नुभयो, यसमा डिस्क्रेसनरी, मन लागेको राजनीतिक अस्त्रीकरण इत्यादिका विषयहरू जुन इङ्गित गर्नुभएको छ त्यस्तो हुँदैन। त्यस्तो गरियो भने ग्रे लिस्टबाट हामी निस्कँदैनौँ, त्यही भएर हामी गर्दैनौँ। यो विपक्षीहरूमाथि प्रहार गरिने जुन एउटा अस्त्र बनाइन सक्छ भन्ने डर भए यहाँहरूले राख्नु भएको छ, त्यो हामी झन् गर्दैनौँ। एभिडेन्स नभएको खण्डमा यी कुराहरू अगाडि बढ्दैनन्, किनकि त्यसो गरियो भने त्यसै जसले हामीलाई माइक्रोस्कोपमा राखेर निगरानी गरिरहेका छन् उनीहरूको नजरमा हाम्रो मूल्याङ्कन झन् गिर्नेछ। सो गैर कानुनी विधिको शासनको बर्खिलाफ हामी केही पनि गर्दैनौँ, तर अतिरिक्त कारण के भने ग्रे लिस्टबाट निकाल्नु छ, ग्रे लिस्टबाट यस्तो खालको आर्बिट्रारी एक्सन हुन थाल्यो भने हामी धन दण्डित हुने अवस्था आउँछ। त्यसैले यसमा मान्यज्यूहरू आश्वस्त भन्नुभयो हुन्छ, रक सलिड एभिडेन्स बिना हामी अगाडि बढ्दैनौँ, यसमा ढुक्क हुनुभयो हुन्छ। अब मान्य आरएन राईले सहकारी सुनचाँदी लगायतका विषयहरू उठाउनु भएको छ। अहिले म अर्थमन्त्री भएको हुनाले अलिकति आर्थिक अपराधसँगका विषयहरूमा मैले बोले। अब यी सहकारी सुनचाँदी लगायत धेरै क्षेत्रहरूमा यो सम्पत्ति शुद्धिकरणको विषय उठान गर्न सकिने प्रावधानहरू छन्। नेपालमा झन्डै 2 दर्जनभन्दा बढी निकायबाट सम्पत्ति शुद्धिकरणको मुद्दाहरू चल्न सक्ने अवस्था छ। यो धेरै छरियो कि यसलाई अलिक कन्सोलिडेट गर्नु पर्छ कि भन्ने विषय एउटा ठाउँमा छ, त्यसलाई पनि हामी हेर्दैछौँ। अलिकति प्राज्ञिक कोणबाट नै त्यसको विश्लेषण हुनेछ। र

लाग्ने अभियोग हो। पहिला के प्रमाणित हुनुपर्दछ भने कुनै न कुनै अपराध गरेको भन्ने कुरा स्थापित हुनुपर्छ। प्रेडिकेट अफेन्स भन्छ, तस्करीबाट, भ्रष्टाचारबाट उनको

कुनै व्यक्तिले अपराधै गरेर सम्पत्ति कमाएको हुनु पर्यो र दोस्रो चरणमा चाहिँ त्यसलाई चोख्याउनको लागि त्यसलाई वैधता प्रदान गर्नको लागि उसले चालेको कदमहरूमा मात्रै सम्पत्ति शुद्धिकरणको अभियोग लाग्ने गर्दछ। त्यसैले सिधै कसैले ठुलो घर बनायो इत्यादिले यसलाई सम्पत्ति शुद्धिकरण लगाइदिइहालौँ सम्पत्ति धेरै कमाएछ भन्ने होइन। त्यसै मान्य सांसदज्यूहरूले पनि यसलाई यसको प्राविधिक बुझाइ चाहिँ सही हुनु पर्यो। पहिला कुनै न कुनै क्राइम गरेको हुनु पर्यो र त्यो क्राइमबाट आर्जित प्रोसिड्स हुन्छ नि जुन लाभ हुन्छ त्यो बैङ्क खातामा राख्नु पनि चोख्याउनु हो। फेरि त्यो पनि सम्पत्ति शुद्धिकरणको मुद्दा लाग्न सक्छ। तर अरू जुन हुन्छ व्हाइट वास गर्ने होइन विदेश रिप्याट्रिएट गर्ने 10 ठाउँमा लगानी गर्ने अहिले चलिरहेका धेरै केसहरू त्योसँग सम्बन्धित हो। प्रेडिकेट अफेन्स स्टाब्लिस भएर सम्पत्ति शुद्धिकरणको दोस्रो चरणमा हामीले गरिने त्यसैले एकदमै रिगरसली हामी गएका छौँ। यसमा कुनै प्रतिशोध कुनै चाहिँ राजनीतिक अभिष्ट लुकेको छैन लुक्नु हुँदैन भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ। माननीय चन्द्रमोहन यादवले अध्यादेश किन लिएर आएको इत्यादि भन्नुभयो अघि माननीय सोसो नेपाल सरकारले उपयोग गरेको हो तर के का लागि भन्ने नियत हेर्नुभयो भने पार्टी फुटाउन कसैलाई चाहिँ दुःख दिन ल्याइएको होइन देशलाई ग्रे लिस्टबाट निकाल्नको लागि कालो धब्बाबाट हामी उम्कनको लागि सरकारले गरेको सत्प्रयास हो। त्यसैले त्यो सेन्स अफ अर्जेन्सीलाई मनन गरिदिनु भयो भने यस कुराहरू थप स्पष्ट हुन्छन् जस्तो मलाई लाग्छ। यहाँले प्रसिद्ध बेलायती राजनीतिज्ञ लर्ड एक्टन जस्तो लाग्छ मलाई लर्ड एक्टनले भन्नुभएको थियो पावर करप्ट एब्सोल्युट पावर करप्ट एब्सोल्युटली भन्ने उक्ति लेख्नुभयो। अलि चाँडै भयो भान्यज्यू यो चाँडै भयो र उपयुक्त भएन। बकाइदा हामी बाँधिएका छौँ चेक एन्ड ब्यालेन्स सिस्टममा हामी विधि विधान रुल अफ लबाट हामी निर्देशित छौँ। यसमा अन्यथा धारणा 100 दिन पनि पुगेको छैन बल्ल बल्ल भोलि सायद 3 महिना पुग्छ होला अथवा आज 3 महिना पुग्यो 100 दिन पुग्न पनि अझै बाँकी छ। त्यसैले यो कडा जजमेन्ट अलि सञ्चित गरेर राख्नु होला परेको दिन उपयोग गर्नलाई। यो प्रिमच्योर चाहिँ तोप नपड्काइदिनु हुन म आग्रह गर्न चाहन्छु। माननीय गीता गुरुङले समग्रमा यो ठिक छ अनुसन्धान अभियोजनलाई अझ सशक्त बनाऊ र आर्बिट्रारी चाहिँ रूपमा यसको एप्लिकेसन नहोस् भन्ने जुन आशय व्यक्त गर्नुभयो त्यसको म स्वागत गर्न चाहन्छु। यिनै हुन् मान्यज्यूहरूले राख्नुभएका तर्कहरू। अन्तमा अब हामी यो करिब करिब 15 प्रमुख कार्यहरू छन् यसमा 4 वर्गीकरण छ एड्रेस्ड लार्जली एड्रेस्ड पार्टली एड्रेस्ड र नट एड्रेस्ड भनेर हामीले गर्नुपर्ने कामहरूमा मूल्याङ्कन भइरहेको छ। हामी आएपछि 3 कुरामा लगभग लार्जली एड्रेस छ नै छ राज्यका सबै प्रमुख अङ्गहरू यसमा सम्मिलित छन् सबैलाई यो बजेट पास भइसकेपछि मेरो प्रधान जिम्मेवारी नै यो हुनेवाला छ कि यसलाई तदारुकताका साथ हामी कार्यान्वयनमा उत्रनेछौँ र यो प्रगतिको चौमासिक मूल्याङ्कन हुने गर्दछ र त्यस्तो मूल्याङ्कनबाट
ग्रेलिससँग सम्बन्ध

0: सम्बन्धित सबै कार्य सम्पन्न नभएपछि मात्रै त्यो लिस्टबाट बाहिरिने व्यवस्था रहेको छ। यो नयाँ फेरि लिस्टमा परिएछ भन्ने खालको त्यो भ्रामक समाचारहरूलाई टेकेर केही मान्य सांसद कुरा राख्नु भएको छु। यो ग्रे लिस्टमा फेरि परेको होइन, 81 पारिएको थियो मुलुकलाई, हामी निकाल्ने क्रममा छौँ र त्यो निकाल्ने अवधि अझै बाँकी छ। त्यो अवधि छोटियोस्
1: मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन तसर्थ सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभा नियमावली 2083 नियम 112 बमोजिम संशोधन दर्ता गर्न चाहनुहुने मान्य सदस्यहरू विधेयक शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालय सिंहदरबारमा दर्ता गर्न सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय भूमि व्यवस्था सहकारी

0: सम्माननीय सभामुख महोदयको अनुमतिले सहकारी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब सहकारी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। माननीय सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँग बसेका कर्मचारीहरूलाई 3 मिनट भित्र लिखित सर्वप्रथम मान्य सदस्य नरेन्द्र कुमार केरुङ, त्यसपछि मान्य सदस्य अशोक कुमार चौधरी,

0: Samanya. सभामुख ज्यू, 2013 सालमा बखान सिंह गुरुङको नेतृत्वमा नेपालमा पहिलोचोटि सहकारीको अभ्यास प्रारम्भ भएको थियो। एउटा खम्बामा बाँड्दा एउटा खम्बाको रूपमा तीन खम्बे अर्थात् नीतिको रूपमा ल्याउँदा सहकारीलाई स्वीकार गरिएको यो अत्यन्तै व्यापक क्षेत्र हो। सहकारीको यो प्रतिस्थापन विधेयक आयो। मन्त्रीज्यूलाई म धेरै धेरै धन्यवाद दिन्छु, अत्यन्तै मेहनत गर्नुभएको छ। तर मन्त्रीज्यूको ब्रोडर त्यो चाहिँ जिम्मेवारीको कारणले यो सहकारी आफैमा एउटा बृहत् क्षेत्र भएको हुनाले सहकारीको लागि मात्रै एउटा मन्त्रालयको आवश्यकता महसुस हुँदै गर्दा धेरैवटा मन्त्रालयहरूलाई गाभेर चाहिँ अब जिम्मेवारी वहन गर्नुपर्ने हुँदा कतै सहकारी क्षेत्रभित्र रहेका गम्भीर त्रुटि गम्भीर समस्याहरू बिर्सनु होला कि भन्ने चिन्ता लागेको छ। अत्यन्तै मेहनतका साथ तयार भएको यो विधेयकमा राम्रा राम्रा मुद्दाहरू सहकारीसँग सम्बन्धित मुद्दाहरू उठेका छन्। ती उठेका मुद्दाहरू यति राम्रा विषयवस्तु हुँदा हुँदै पनि सरकारले झ्यालकै बाटो चाहिँ किन रोज्यो त? जस्केलाको मार्ग रोजेर मूल ढोकाबाटै बडा वेलकमका साथ चाहिँ नि यस्ता राम्रा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनु पर्ने अवस्थामा फेरि संसद चलिरहेको संसद आह्वान भइसकेको संसदलाई स्थगित गरेर यो अध्यादेशको मार्फतबाट आउँदा राम्रो कामहरूमा पनि शङ्काको सुविधा भने जस्तै शङ्काहरू उत्पन्न हुन्छन्। यति मात्र यो हाम्रो चाहिँ रिजर्भेसन। जे होस् राम्रो आएको छ। मैले यसभित्र एउटा सहकारीमा अहिले सबैभन्दा एकदम जटिल समस्या भनेको विश्वासको सङ्कट हो। राष्ट्रिय राजनीतिका उच्चतम व्यक्तित्वहरू पनि सहकारीसँग सम्बन्धित मुद्दामा जोडिनु भएपछि आम जनताहरूमा सहकारीप्रतिको विश्वास सहकारीप्रतिको भरोसा जुन थियो त्यो भरोसामा शङ्का उत्पन्न भएको अवश्य हो। यो कटु यथार्थतालाई हामीले सम्हाल्नै पर्छ। यस सन्दर्भमा मैले तीन चारवटा प्रश्नहरू चाहिँ यहाँ राख्न चाहन्छु। सरकारले सुनिश्चितमा विश्वास उत्पन्न हुन सकेको छैन। बचतकर्तालाई बचत फिर्ता दिने सन्दर्भमा यसको समस्यामा यति वार लगाइ गर्नु भएको छ
1: सामान्य सभामुख महोदय, माननीय भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूले सहकारी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको म सैद्धान्तिक धारणा राख्न चाहन्छु। पछिल्ला वर्षहरूमा केही सहकारी संस्थाहरूमा भएको अनियमितता बचत अपचलन र कमजोर नियमनका कारण लाखौँ बचतकर्ताको विश्वासमा गम्भीर आघात पुगेको छ र बित्दैछ। हजारौँ परिवार आफ्नो जीवनभरको बचत फिर्ता पाउने आशामा आज पनि सङ्घर्ष गरिरहेका छन्। म एउटा पीडित बचतकर्ताको पीडा स्मरण गर्न चाहन्छु। एक वृद्ध दम्पतिले वैदेशिक रोजगारको सिलसिलामा रहेका आफ्ना छोराले पठाएको रकम जीवनभरको कमाइ सहकारीमा जम्मा गर्नुभयो। वृद्ध अवस्थामा उपचार खर्च र दैनिक जीवन चलाउन त्यही बचतको भर थियो। तर सहकारी सङ्कटमा परेपछि उहाँले आफ्नो पैसा फिर्ता पाउन सक्नु भएन र आज पनि उहाँ आफ्नै पैसा रकम फिर्ता पाइन्छ कि पाइँदैन भन्ने अन्यलमा बाँच्न बाध्य हुनुहुन्छ। यस्ता हजारौँ बचत पीडित परिवारको पीडा आर्थिक क्षति मात्र होइन, दुःख गरेर पाई पाई जम्मा गरेको रकम राज्यप्रतिको विश्वाससँग पनि जोडिएको विषय हो। यसै यथार्थलाई सम्बोधन गरेर वर्तमान सरकारले सहकारी क्षेत्रमा देखेका जटिल समस्या समाधान गर्न बचतकर्ताको रकम सुनिश्चित गर्न र पीडितहरूलाई तत्काल कानुनी गाँठो पुगाउन र पैसा फिर्ता गर्नको निम्ति यो संशोधन विधेयक ल्याएकोमा म सरकारलाई र माननीय मन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था ऋण असुली प्रक्रियालाई तीव्र बनाउने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई थप प्रभावकारी बनाउने तथा सहकारी सम्पत्ति दुरुपयोग गर्नेहरूलाई कानून दायरामा ल्याउन यो विधेयक आवश्यक थियो र यो आवश्यक पनि छ। सरकारले पीडित बचतकर्ताको हितलाई पहिलो प्राथमिकतामा राखेर सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्ने तथा सहकारीको नाममा भएको ठगी र अपचलनलाई नियन्त्रण गर्ने उद्देश्यका साथ यो विधेयक ल्याएको देखिन्छ। यसले सहकारी क्षेत्रप्रति हराउँदै गएको जनविश्वास पूर्ण स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ, तर कानुन निर्माण मात्र पर्याप्त हुँदैन। दोषीलाई कानुन दायरामा ल्याउने, पीडितलाई समयमै न्याय दिने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी प्रभावकारी कानुन सुनिश्चित गर्नुपर्छ। सहकारीको मूल मर्म भनेको सामूहिक समृद्धि र पारस्परिक सहयोग हो। त्यसलाई पुनर्जीवित गर्न राज्य दृढतापूर्वक अघि बढ्नुपर्छ र म यो सहकारी पहिलो संशोधन विधेयकलाई समर्थन गर्न चाहन्छु। धन्यवाद।
2: मान्य सदस्य समीक्षा बासकोटा, त्यसपछि मान्य सदस्य बासना थापा।

0: सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यूले प्रस्तुत गर्नुभएको सहकारी ऐन 2074 पहिलो संशोधन गर्न बनेको विधेयकमा म आफ्नो सैद्धान्तिक छलफल प्रस्तुत गर्न चाहन्छु। आज यो रोस्टमबाट मैले श्रद्धेय मेरो बुवा दीपक प्रकाश बास्कोटालाई सम्झिनै पर्छ, जसले 2048 सालमा सहकारी ऐन ड्राफ्ट गरेर नेपालमा पहिलो सहकारी ऐन लागू गर्यो। र सँगसँगै तत्कालीन राजनैतिक दललाई पनि मैले सम्झनुपर्छ, जसले 2074मा सहकारी ऐन फेरि पुनः ड्राफ्ट गर्दै गर्दा 48 सालले बोकेका केही ऐनहरूको राजनीतिक निहित स्वार्थको लागि 48 को ऐनलाई पुरा फाल्ने कोसिस गर्यो। त्यहीँनेरि नै सर्वप्रथम सहकारीलाई मास्ने र सहकारीको आज यो दुर्दशा बनाउने काम गरियो। सहकारीका 7 प्रिन्सिपल छन्। 7 प्रिन्सिपल मध्ये म 3 प्रिन्सिपल चाहिँ यहाँनेरि भन्न चाहन्छु, जुन हाम्रो सहकारी ऐन 2074 ल्याउँदै गर्दाखेरि निहित राजनैतिक स्वार्थमा यसलाई घातक बनाइयो। त्यो भनेको अटोनोमी एन्ड इन्डिपेन्डेन्स, सहकारीको यो 7 नियमको मेजर नियम हो। अर्को भनेको कोअपरेसन एमङ कोअपरेटिभ, यसलाई लात मारेर नेताको स्वार्थको लागि मात्र सहकारीलाई, सहकारी अवधारणालाई लागू गर्न खोज्यो, त्यो नै सबैभन्दा ठुलो घातक हो। अर्को भनेको कन्सर्न फर कम्युनिटी, कम्युनिटीको लागि कन्सर्न नदेखाइकन नेताको निहित स्वार्थको लागि काम गर्दाखेरि। र सहकारीका सबल एक्जाम्पलहरू भनेको बहुउद्देश्य सहकारी हो, तर नेपालमा मात्र च्याउ उम्रे जस्तो बचत तथा ऋण सहकारीलाई सुशासन पारदर्शिताको जगमा ननापिकन नेताले भागभन्डा गरेको कारणले आज सहकारीको हविगत यो भएको हो। र सहकारीलाई फेरि पुनर्स्थापना गर्नको लागि हामीले धेरै कुराहरू दफावार संशोधनमा भन्नै पर्छ। र अर्को म केही एक्जाम्पल दिन चाहन्छु, इन्डियाको अमूल डेरी कोअपरेटिभ वर्ल्डकै बेस्ट एक्जाम्पल हो, जहाँनेरि चाहिँ डेरी उत्पादनले किसानको बाइब्याकको ग्यारेन्टी गरेर यति ठुलो सहकारी संस्था चलाएको छ र यति ठुलो ब्रान्ड इस्टाब्लिस गरेको छ, नेपालमा हामीले किन गर्न सकेनौँ। दोस्रो इफको फर्टिलाइजर, यो फर्टिलाइजर 35,000 सहकारी कर्मीहरूले बनेको बिगेस्ट ठुलो फर्टिलाइजर कम्पनी हो इन्डियामा, र यसले किसानको हक हित र फर्टिलाइजरको लागि मलको लागि काम गर्छ, नेपालमा हामीले जुन काम गर्न सकेनौँ। त्यस्तै जापानको जापानिज एग्रिकल्चर कोअपरेटिभ मोडल सबैभन्दा बेस्ट मोडल हो, ती मोडलहरूलाई अङ्गीकार नगरेर हामीले नेपालमा बचत तथा ऋण सहकारी, त्यो पनि निहित स्वार्थकामा काम गरेको हुनाले आज यो दुर्दशा भएको। र अब बन्ने सहकारी ऐनले चाहिँ सम्पत्ति दुरुपयोग र अपचलन गर्ने जोसुकैलाई पनि कानुनी कारवाहीमा ल्याउनुपर्छ, सबै सहकारी संस्थालाई अध्यावधि गर्नुपर्ने व्यवस्था ल्याउनुपर्छ, र प्राधिकरणले सञ्चालन गर्दा इजाजत लिनुपर्ने, र अन्य वित्तीय अनुशासनका रूपमा हामीले मिहिन ढङ्गमा काम गर्न सक्यौँ भने, फेरि पनि भन्छु, कोअपरेटिभ सहकारी मार्फतै यो देशको समृद्ध हुन्छ। घर घरमा सहकारी, गाउँ गाउँमा रोजगारी भन्ने नारा पुरानो हो, तर त्यसलाई पालना गर्न सकिन्छ। धन्यवाद।
1: मान्य सदस्य बासना थापा, त्यसपछि मान्य सदस्य गङ्गा लक्ष्मी अवाल।

0: सम्माननीय सभापति महोदय, हामी सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा छौँ। म विधेयकको सैद्धान्तिक पक्षमा केही आफ्नो धारणा राख्दछु। सभामुख महोदय, केही वर्ष अगाडिको घटना यहाँ सम्झनु पर्ला। मकै पोलेर ठेलामा सागसब्जी बेचेर ससाना काम गरेर सहकारीको पैसा जम्मा गर्नुभएका नागरिकले देशभर विरोधमा उत्रिनु पर्यो। सहकारीको बचत रकम ठगी भएकोले पीडितहरूले आफ्नो बचत माग गर्दै सडकमा उत्रिनु पर्यो। आफ्नो घाँस काटेर बचत भएको रकम ठगहरूले खाइदिएको र शानका साथ यो समाजमा छाती फुलाएर हिँडेको हामीले देखेकै हौँ। निमुखा र गरिब जनताको ती बचत फिर्ता मात्र होइन, भोलिका दिनमा यस्तो अवस्था आउन दिनु हुन्न। सभामुख महोदय, सहकारी संस्था समान आवश्यकता, समस्या र उद्देश्य भएका व्यक्तिहरूले स्वैच्छिक रूपमा सङ्गठित भए आपसी सहयोग, समान सहभागिता र सामूहिक हितका लागि स्थापना गरिएको हुन्छ। यसमा सदस्य नै संस्थाका मालिक, निर्णयकर्ता र लाभग्राही हुन्छन् भन्ने हामीले बुझेका हौँ। तर यसभित्र व्यतिथी बढेको छ। सहकारीको मुख्य उद्देश्य केवल नाफा कमाउनु नभई सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नति गर्नु पनि हो। तर हामी कहाँ के सहकारीहरू सिद्धान्त बमोजिम चलेका छन् त? पक्कै छैनन् भन्ने लाग्छ। त्यसैले त सूर्य दर्शन, सानो पाइला जस्ता सहकारीका बचतकर्ताहरू रुँदै हिँड्नु पर्यो। सभामुख महोदय, त्यसैले अहिले हामीले विधेयक ल्याएका छौँ। ती गरिबका आँसु हेरौँ र मनन गरौँ, सहकारीको व्यतिथि हेरौँ र विधेयकहरूलाई समय साक्षेप बनाऊ। समस्या खोजेर नीतिगत व्याख्या गर्ने, सहकारीको उद्देश्य र आवश्यकता अनुसार गठन गर्ने प्रक्रिया अघि बढाउने र त्यसको पुँजीको आकारमा क्याप लगाउने जस्ता विषयमा नीतिगत छलफल बुदागत रूपमा आगामी दिनहरूमा गरौँ। सैद्धान्तिक छलफलमा यति मात्रै राखे सभामुख महोदय। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य गङ्गा लक्ष्मी अवाल, त्यसपछि मान्य सदस्य खड्ग बहादुर साई।

सम्माननीय सभामुख महोदय जजलपा, सहकारी ऐन पहिलो संशोधन अध्यादेश 2083 को यो जुन बाध्यात्मक व्यवस्थालाई तत्काल संशोधन गर्नुपर्ने देखिन्छ। जस अनुसार नेपालको संविधान र सहकारी ऐन 2048 देखि नै सहकारी संघहरूले आफ्ना सदस्य प्रारम्भिक सहकारी संस्थाहरूको अभिभावकको रूपमा जुन पूँजी परिचालन र तरलता व्यवस्थापन मेरुदण्डको कार्य गर्दै आएको छ। हाल जारी गरिएको सहकारी पहिलो संशोधन अध्यादेश 2083ले सहकारी क्षेत्रमा सुधार गर्ने लक्ष्य राखेको छ, जुन स्वीकार्य छ। तर यसका केही प्रावधानहरूले उल्टो परिणाम दिने र समग्र वित्तीय प्रणालीमै अन्तिम र ठुलो वित्तीय दुर्घटना निम्त्याउने देखिरहेको छ। विशेष गरी अध्यादेशको दफा 50(9) मा सहकारी सङ्घहरूलाई 3 वर्षभित्र बचत तथा ऋणको कारोबार बन्द गर्नुपर्ने जुन बाध्यात्मक व्यवस्था गरिएको छ, त्यसले निम्त्याउने विभिन्न जोखिमहरू छन्। जस्तै प्रथमत वित्तीय सन्तुलनको अन्त्य र खराब नियतलाई बढावा दिने देखिन्छ। कानुन बमोजिम स्वीकृत विनिमयको आधारमा 92 अर्बभन्दा बढीको वित्तीय कारोबार गरिरहेका सङ्घहरू 3 वर्षमा बन्द हुने हल्लाले ऋणीहरूले यदि ऋण नतिर्ने प्रविधि अथवा ब्याड इन्टेन्सन भयो भने सङ्घ र प्रारम्भिक संस्था दुवैको सन्तुलन पूर्णत बिगार्ने देखिन्छ। दोस्रो, सर्वसाधारणको निक्षेपमा गम्भीर जोखिम हुने देखिन्छ। उदाहरणको लागि सङ्घहरूमा जम्मा भएको 1 अर्ब रुपियाँ

0: निरन्तरताको सिद्धान्त विपरीत छ। तसर्थ सहकारी अभियानको रक्षा र सदस्यहरूको बचत सुरक्षाको लागि अध्यादेश प्रतिस्थापन विधेयक मार्फत सरकारले गरिबको सुनिदिने बोली दिने कोही छैन भन्ने गीतलाई समेत चिरेर गरिबको बोली दिने सरकार छ भन्ने कुरालाई देखाउन पनि म यहाँ आग्रह गर्न चाहन्छु। यसरी एनमा नै कारोबारको समय सीमा तोक्दा कानुनी जटिलता आउने र बचत सुरक्षामा सङ्केत समेत आउन सक्ने भएको हुनाले यस मापदण्डमा टोकेको मापदण्ड बमोजिम कारोबार बन्द कारोबार गर्नुपर्ने म फेरि दोहोऱ्याउन चाहन्छु। यो गैर वैज्ञानिक भएको हुनाले यसको सत्तामा कानुन बमोजिम बचत तथा ऋणको कारोबार गर्न स्वीकृत पाइरहेका सङ्घहरूको हकमा राष्ट्रिय सहकारी प्राधिकरणले टोकेको मापदण्ड बमोजिम कारोबार गर्नुपर्ने छ भने संशोधन गर्न म निवेदन गर्छु। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्य खड्ग बहादुर साई, त्यसपछि माननीय सदस्य हरिमोहन भण्डारी।

0: सम्माननीय सभामुख महोदय, आज हामी सहकारी विधेयक प्रति छलफल गर्दैछौँ। सहकारी क्षेत्र नेपाली अर्थतन्त्रको तेर्सो खम्मा हो। लाखौँ बचतकर्ताको पसिना र विश्वास यस क्षेत्रमा जोडिएको छ। तर पछिल्ला वर्षहरूमा भएका अनियमितता, अपारदर्शिता र वित्तीय दुरुपयोगका कारण सर्वसाधारणको विश्वासमा गम्भीर चोट पुगेको छ। बचतकर्ताको रकम सुरक्षाको ग्यारेन्टी नेपाल सरकारले कुन ढङ्गले गरिरहेको छ? सरकार र नियमन निकायको बचतकर्ताको रकम फिर्ता गराउने स्पष्ट संयन्त्र के हो? पीडितहरूको न्याय सुरक्षित गर्न विधेयकमा पर्याप्त व्यवस्था के गरिएको छ? कडा नियमन र अनुगमन, सरकारको नियमन नियमित लेखा परीक्षण, सहकारीको नियमित लेखा परीक्षण, निरीक्षण र पारदर्शिता अनिवार्य हुनुपर्छ। राजनीति हस्तक्षेपका आधारमा अनियमितता गर्नेहरूलाई उन्मुक्ति दिनु हुँदैन। दोषीमाथि कारवाही, सहकारी ठगीमा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्छ। राजनीति पुञ्ज र पदका आधारमा चलिरहेका मुद्दाहरू फिर्ता लिने कामहरू गरिनु हुँदैन। भर्खरै 2079 निर्वाचनपछि जुन ढङ्गले नेपालमा सहकारीका कुराहरू उठिरहेका थिए, जसरी सहकारी अवचलन र दुरुपयोग भएको थियो, र त्यति बेलाको त्यो सदनमा पनि यही विषयले बढी प्राथमिकता पाएको थियो, तर अहिलेसम्म सहकारी विधेयक जुन ढङ्गले आएको छ र यो सहकारी विधेयकले साँच्चिकै सहकारी क्षेत्रमा भइरहेका पीडितहरूलाई न्याय दिन सक्ने क्षमता राख्छ कि राख्दैन? यदि राख्ने हो भने पहिलेदेखि उठिरहेका विषयहरू जुन ढङ्गले यहीँ सत्तासीन पार्टीका हाम्रा सभापतिले भन्नुभएको थियो, जीवी राईलाई आकाश भए पनि पातलो भए पनि समात्रै ल्याइनेछ भनेर भन्नुभएको थियो, तर आजसम्म यो विधेयक ल्याउँदै गर्दा सत्तासीन पार्टीका कुनै पनि साथीहरूले जीवी राईका बारेमा बोलिराख्नु भएको छैन। यस कारणले यदि साँच्चीकै निराकरण गर्ने हो भने साना साना झिना मसिना सम्पूर्ण सबै कुरालाई हल गरेर अगाडि बढ्न म सरकार सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। हवस्, धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य हरिमोहन भण्डारी, त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।
2: सभामुख महोदय, सहकारी ऐन 2083 त विपक्षकै साथीहरूले उत्कृष्ट भन्दै जाँदाखेरि मैले भन्नुपर्ने धेरै कुरा छैन। साथीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विजयहरूलाई शुभकामना दिनुभयो। मेरो तर्फबाट शुभकामना छ पार्टी सभापति लगायत, र हामी हार्नेलाई पनि धन्यवाद दिनुहोला। र म अगाडि बढ्न चाहन्छु। सहकारी भनेको सहकार्यता, एक आपसमा मिलेर आफ्नो समस्या समाधान गर्ने एउटा बडा उत्कृष्ट उपाय हो। जहाँ एउटा देश छ हरेक कुरा असफल हुँदै आयो, त्यो सिस्टमभन्दा हामी बाहिर गयौँ पहिला। यहाँ एउटा सिस्टम के भइदियो भने कुनै सहकारीले बदमासी गर्दै जाँदा धेरै सहकारी यो भित्र फसेको छ। जस्तै कुनै कुनै सहकारीको सम्पत्ति लिनु बढी छ, मैले देखेको उनीहरूको लिनु बढ्नु छ, तिर्नु कम छ। मन्त्रीज्यूलाई एउटा यो कुरा आग्रह गरे। अर्को कुरा एउटा इम्पोर्टेन्ट के छ भने यिनीहरूले ऋणहरू सफ्टवेयरमा हटाएको छैन, पब्लिकले तिर्सकेको अवस्था छ, सफ्टवेयरबाट ऋण हटेको अवस्था छैन। यति बदमासी गरिरहेछ, त्यो मान्छे पनि अन्याय परेछ। जस्तै मै छु, 60-61 सालमा तिरिहाल्नु नि त, 78 लिएर तैँले तिर्नुपर्छ भनिरहेको छ। अब यो कुराहरू पनि अहिले ध्यान दिनुपर्छ। र अब सहकारी एउटा अदालतै चाहिन्छ कि जस्तो लाग्छ मलाई त यो देशमा, यो चेक बाउन्सका कुरा, यो विभिन्न कुरा। र अहिले गाउँ गाउँमा जुन सहकारी छन् अन्त्यज्यू, यसमा अहिले ब्याज दरहरू इन्डाइरेक्टली यिनीहरू बढी लिने, पब्लिकहरू ठगिने, यो खालको प्रवृत्तिहरू पनि अगाडि बढिरहेको देखिरहेको छु मैले। त्यही भएर अब यो देश बचाउनको लागि धेरै मान्छे रोजगारमा थिए, सहकारीलाई फेरि कसरी जोड्ने, कसरी सुरु गर्ने, जसको समाधान भयो त्यसलाई स्टार्ट गर्नतिर पनि अगाडि बढाउनु पर्छ जस्तो लागिरहेछ मलाई। किनभने समाधानका सहितमा त्यो रोजगारका प्रशस्त अभियानहरू छन् त्यहाँ, सम्भावनाहरू छन् त्यहाँ। त्यही भएर तत्काल समस्या समाधान, मलाई लाग्छ अहिले त मान्छे फसाएर कस्तो भएको छ भने मेरो त ब्याज होइन साँ आइदिन धेरै खुसी हुन्थ्यो कि भन्ने जस्तो खालको मान्छेहरूमा त्यो कन्सेप्ट परिरहेको छ। एउटा अन्डरस्ट्यान्डिङमा ल्याएर सकिने जतिलाई चाहिँ समाधानमा पास ल्याउनु। अरू मलाई लाग्छ अहिलेको टिमले राम्रो काम गरिरहेछ यो सहकारीमा। यस्तो हेर्दै जाँदा पहिलाभन्दा निकै पर्छ, जहाँसम्म अब जेबी राईको कुरा गर्दै हुन्छ साथीले, विगतमा तपाईँहरूको पनि सरकार थियो, विपक्षी साथीहरूको ल्याए भइहाल्थ्यो, त्यसमा उत्कृष्ट देखाउनुहोस्, ल्याउँ, प्रयास गरौँ, अझै कोसिस गरौँ, हाम्रै सरकारले नल्याएको होइन भन्नेतिर नजाउँ। त्यस्ता खालका ठगहरूलाई ल्याउनु पर्छ, यो देशमा कारवाही गर्नुपर्छ, ल्याएर झुन्ल्याउनु पर्छ भन्ने मान्यता राख्ने व्यक्तित्व हामी हौँ। र अब यो देश बनाउनु पर्छ भन्दै साथी हो, अब हातीमालो गर्दै सहकार्यता र सहकारीलाई बचाउँ भन्दै म बिदा हुन्छु, धन्यवाद।
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य बलावती शर्मा।

0: सम्मानित सभामुख महोदय, सहकारी पहिलो संशोधन विधेयक 2083 का केही सैद्धान्तिक पक्षमा म आफ्नो कुरा राख्न चाहन्छु। नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्न सहकारी एक कोषे ढुङ्गाको रूपमा रहन सक्दछ। रोबर्ट आवेनले 18औं शताब्दीमा आफ्नो अवधारणा अगाडि सारिसकेपछि त्यसलाई आधुनिक सहकारीका रूपमा कार्ल मार्क्स र एङ्गेल्सले चाहिने बेलायतको रोजडेलका 18 जना चाहिने कारिगरको समूहबाट यसलाई आधुनिक सहकारीमा सुरुवात गरेको पाइन्छ। कार्ल मार्क्स र एङ्गेल्स र माओले पुँजीवादबाट समाजवादतर्फको संक्रमणकालीन यात्राका लागि सहकारीलाई एकदम महत्त्व दिएको देखिन्छ। यस सैद्धान्तिक धरातलबाट हेर्दाखेरि दुई तिनवटा कुरामा चाहिँ हामी ध्यान दिनुपर्छ भन्ने लाग्छ यो सहकारी विधेयकले। अब अहिले हाम्रो सुशासन र पारदर्शिताका हिसाबले 32,000 जति सहकारीमा 1 करोडभन्दा बढी जनसङ्ख्या सङ्गठित भएको देखिन्छ, जसमध्ये 23 वटा चाहिने यो के भन्छ जाने नराम्रो सूचीमा परेका सहकारीका झन्डै 80,000 बचतकर्ताको ऋण हामीले फिर्ता गर्नु पर्ने बचत हामीले फिर्ता गर्नुपर्ने छ। र त्यो कुरालाई यो सहकारीले चाहिने समाधान गर्नुपर्छ भन्ने लाग्छ पहिलो। दोस्रो कुरा यो स्वायत्तताको कुरामा चाहिने यो राजनीतिक दलहरू र सरकारको जाने प्रभावबाट यसलाई मुक्त गर्नलाई स्वायत्त एउटा निकायका रूपमा अगाडि बढाउनु पर्दछ। यसमा नीतिगत सुधार गर्ने, प्रभावकारी अनुगमनको कुरा गर्ने, बचतकर्ताको सशक्तिकरणको कुरालाई ध्यान दिनुपर्दछ। यसले चाहिँ यो एउटा सिङ्गो आन्दोलन भएको हुनाले यसले सामाजिक विभेदहरू र चाहिने यो विकृतिहरूको अन्त्य गर्ने एउटा अभियानको रूपमा पनि यो सहकारीलाई चाहिँ लिन सक्दाखेरि यसले एकदम चाहिने त्यो गाउँघरका चाहिने आधारभूत वर्गमा यसले चाहिँ ठुलो जागरण ल्याउन सक्दछ। र तेस्रो कुरा भनेको बचत तथा ऋणको चाहिने यसको मोडलबाट खालि बचत गर्ने र ऋण लगानी गर्ने मोडलबाट यसलाई उत्पादनमुखी सहकारीको मोडलमा लानुपर्दछ, जसमा यसमा उत्पादन, रोजगारी र सामाजिक न्यायको कुरालाई चाहिँ स्थापित गर्नुपर्दछ। र त्यसपछि खाद्य प्रणालीको आधार साना किसान हुन् र त्यो साना किसानहरू र अधिकांश महिलाहरू र गरिबहरू यसमा सङ्गठित हुने भएको हुनाले यो साना साना उत्पादनहरूको चाहिने एकीकरण गर्ने एउटा चाहिने अभियानको रूपमा यसलाई लिन सकिन्छ। यसका केही चुनौतीहरू छन्। सहकारीको दर्शन अघि पूर्वोक्ता मान्यज्यूले भने जस्तै यसका 7 वटा सिद्धान्त विफल भएको होइन, यो सुशासन विफल भएको हुनाले सुशासनलाई कायम गर्ने गरी अगाडि बढाउनुपर्छ। र अहिले हामी डिजिटल करेन्सीमा चाहिँ प्रवेश गरिरहेको बेलामा यो चाहिँ सहकारीमा चाहिने त्यो डिजिटलाइजेसन नगर्ने हो भने त्यो नगद बचत गर्ने परम्पराको अन्त्य हुन सक्दछ र अन्ततोगत्वा सहकारी पनि बन्द हुन सक्छ। त्यसकारणले सहकारी आन्दोलनलाई डिजिटलाइजेसन गराउने काममा हाम्रो चाहिने भूमिका यो सहकारी विधेयकले चाहिने बाटो खोल्नुपर्छ भन्ने लाग्छ। धन्यवाद
1: मान्ती शर्मा। त्यसपछि मान्य सदस्य बदन कुमार भण्डारी।

0: माननीय सभामुख महोदय, सहकारी ऐन 2074 संशोधन गर्न भनेको विधेयक 2083 माथि आफ्नो धारणा राख्न चाहन्छु। सहकारी क्षेत्रलाई एउटा अर्थतन्त्रको तीन खम्बे नीति अनुसार एउटा खम्बा चाहिँ को रूपमा महत्त्वपूर्ण रूपमा लिने गरिएको छ, लिएको छ। सदस्यको बचत सुरक्षा र नियमनको प्रभावकारी हुने खालको ऐन चाहिँ अब बन्न त बनेको छ, तर अहिलेसम्म त्यो हुन सकिराखेको छैन। सहकारी भनेको सदस्य र सदस्यद्वारा सदस्यका लागि गरिने एउटा काम भएको हुनाले अहिले चाहिँ कस्तो देखिएको छ भने सञ्चालकहरूले सदस्यको बचतमा अलि मौजमस्ती गर्ने प्रवृत्ति बढेको छ र अहिले सहकारीप्रति अविश्वास पनि बढेको छ। सदस्यहरूको अधिकार बलियो बनाउने र सुशासन कायम गर्ने काम यो ऐनमा अझै राम्रोसँग आउनुपर्छ। तीन तहको यसको कार्यक्षेत्र छ, स्थानीय, प्रदेश र सङ्घ, तर सञ्चालन गर्ने कार्यविधि त्यति नीति स्पष्ट छैन, अस्पष्ट छ। सभामुख महोदय, समस्याग्रस्त भइसकेका सहकारीको बचत फिर्ता ढिलो भएको छ। जनताले आफ्नो गाँस काटेर जम्मा गरेको पैसा फिर्ता कहिले हुन्छ भनेर सोधिरहेका छन्। सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी नगरी केवल बचत र ऋणमा मात्र सीमित हुने हुँदा अहिले वित्तीय जोखिम पनि परेको छ र रोजगारी पनि घटेको छ। सभामुख महोदय, सरकारले बचतकर्ताको फिर्ता सरकारी राज्य कोषबाट नभई सम्बन्धित पक्षबाट फिर्ता गराउनुपर्छ भन्ने छ, तर त्यो मान्यता अनुसार सञ्चालकहरू जसले आफ्नो सम्पत्तिबाट रकम फिर्ता गर्न सक्छन् त्यस्ता सञ्चालकहरूलाई थुनामा राखिराख्दा बचतकर्ताले रकम प्राप्त गर्न झन् कठिनाई देखिएको छ। यसमा म के भन्न चाहन्छु भने सरकारको रोहबारमा हुन्छ कि या त्यस्तो केही संयन्त्र बनाएर हुन्छ, उनीहरूबाट रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्छ। थुनी राख्दाखेरि थुनी पनि राख्ने, तर त्यसमा फेरि सरकारले पहल गरेर चाहिँ बचतकर्ताको रकम फिर्ता गर्न भूमिका खेल्नुपर्छ, महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने लाग्छ। त्यस्तै गरी अब यो सत्ता र शक्तिको दुरुपयोग नहोस्, जसले सहकारीको रकम अपचलन गरेका छन् उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ। ठुलालाई सानालाई एन, ठुलालाई चेन भन्ने कुरा चाहिँ यो सहकारीमा चाहिँ नहोस्। यति भन्दै मैले आफ्नो सैद्धान्तिक छलफल यहाँ अन्त्य गर्छु। हस्, धन्यवाद।
1: मान्य सदस्य बदन कुमार भण्डारी, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।

सम्मानीय सभामुख महोदय, माननीय भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रदीप रावलजीले पेश गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 माथि आफ्ना केही कुराहरू राख्न गइरहेको छु। पहिलो कुरो, सहकारीमा समस्या आयो, बचतकर्ताहरूको बचत डुब्यो, समस्या भयो, मकै बोलेका, साग बेचेका, दुःख गरेर बचत गरेकाहरूको भनेर बडो करुणा भाव व्यक्त गरेको पाइयो। त्यही भावलाई सम्बोधन गर्ने गरी सहकारी ऐनको मूल मर्मलाई पनि मर्न नदिँदै संशोधित पहिलो संशोधित जुन विधेयक दर्ता भएको छ, यो सरकार नभइदिएको भए, माननीय मन्त्री प्रदीप रावल नभइदिएको भए, यो विधेयक यतिखेरै आउँथ्यो कि आउँदैन थियो भन्ने कुरामा म शङ्का व्यक्त गर्छु। यो विधेयक आएको छ, यो अत्यन्तै राम्रो कुरा आएको छ। विधेयकका केही कुराहरू हेरिरहँदा बचतकर्ताको बचत कसरी अपचलन भयो त? मुख्य कुरा, सञ्चालक समितिको बदमासीले भयो, ऋणीहरूको ऋण नउठेर भयो, मापदण्ड बाहिर गएर लगानी गरेर भयो, नियमन गर्ने निकायले नियमन नगरेर भयो। अब समस्या भइसकी समस्या समाधान गर्नको निम्ति चक्रिय राहत कोष निर्माण गर्ने अनि त्यो कोषबाट बचतकर्ताहरूको बचत फिर्ता दिने जुन ऐनमा जुन विधेयक ल्याइएको छ, यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ। म आफै पनि सहकारी पीडित मान्छे हो, मेरो परिवारको बचत सहकारीले बदमासी गरिदिएको छ। मसिनो ढङ्गले जाँदा बदमासी कहाँनिर गएर भयो भन्ने हेर्दा मुख्य रूपमा अध्यक्ष, व्यवस्थापक र लोनको पनि, ऋण समितिको पनि बदमासी यसमा हुँदो रहेछ। यो विधेयकले यो कुरालाई यसरी मसिनो ढङ्गले समातेको छ। यो विधेयक ऐनको रूपमा आइसकेपछि, जारी भइसकेपछि मलाई लाग्छ यसलाई त्यही ढङ्गबाट नियमन गरियो भने अबको दिनमा सहकारीसँग समस्या आउँदैन। त्यसकारण यो विधेयकले पारदर्शिता कुरा, सहकारी हुने अपचलनको कुरालाई रोक्नको लागि मद्दत पुऱ्याएको छ। अर्को कुरा भनेको,

0: साना बचत गर्दा रकम फिर्ता गराउनको निम्ति सक्रिय जुन राहत कोष बनाइएको छ यो पनि स्वागत योग्य रहेको छ. सँगसँगै मूल ऐन को दफा 108 को र 108 को क र ख थपी जुन तपाईको चक्रीय राहत कोष स्थापना गरी यस कोषले सम्बन्धित संस्थाबाट ऋणीको चलाचल सम्पत्ति बापत फिर्ता भएको रकम र अन्य स्रोतबाट प्राप्त भएको रकमलाई त्यो क वर्गको मान्यता प्राप्त बैंक वाणिज्य बैंकको खातामा खोली त्यो रकम फिर्ता दिने प्रक्रियालाई स्पष्ट रूपमा लेखिएको छ. सँगसँगै यो विधेयकसँगै नेपाल सरकारको मन्त्री परिषदको निर्णयले कार्यविधि बनाएर कार्यान्वयन गर्ने भनिएको छ. अब हामीले त्यो कार्यविधिले कसरी काम गर्छ भन्ने पनि ढङ्गबाट हेर्नुपर्छ. यी यावत कुराहरू राम्रो पक्ष भएकोले बचतकर्ताहरूको बचत यसभन्दा अगाडि अनिश्चित थियो, अब यो सरकारले र यो विधेयकले बचतकर्ताले बचत फिर्ता पाउनेछन्, न्याय पाउनेछन्. धन्यवाद.
1: माननीय सदस्य साजिदा खातुन सिद्दिकी.

0: सम्मानी सभामुख महोदय अस्सलाम वालेकुम अभिवादन आज सहकारी ऐन 2074 संशोधन गर्न बनेको विधेयक 2083 मा केन्द्रीकृत छ र यो विधेयक मा केन्द्रीकृत रहँदा मलाई लाग्छ फेरि मन्त्री ज्यूलाई म रिक्वेस्ट गर्न चाहन्छु दफा 2 घ देखि केही विषयमा अझ केन्द्रीकृत भएर अगाडि बढ्नु पर्छ जस्तो लाग्दै छ र मूल्यन दफा 50 त्यसै 70 त्यसै 115 लाई अलिकति अझ यसमा छलफल गर्दा पनि राम्रो होला किनभने मलाई के लाग्छ भने रिजल्ट बेसमा जानको लागि मिशन भिजन गोल अब्जेक्टिभ क्लियर हुनुपर्छ र त्यो प्लानिङ जब सफल प्लानिङ गरिन्छ अनि मात्रै हामीले रिजल्ट ल्याउँछौँ रिजल्टको लागि एकदमै हाम फाल्न जरुरी छैन मलाई त्यस्तो लाग्छ र म पटक पटक मैले परिकल्पना गरेको के हो भने चियर कति छ त्यो सरकारको विषय भएन तर रिजल्टमा हामी कसरी अगाडि बढिरहेका छौँ त्यसमा केन्द्रीकृत हुनुपर्छ जस्तो मलाई लाग्छ अब सहकारीको कुरा गर्दा मैले आफै 11 सहकारी मैले नै सिग्नेचर गरेर सञ्चालन गरेको मान्छे दाङमा जानुभयो भने सिसा क्लस हेर्नुहोस् ब्याङ्क जस्तो काम गरेका छ दाङकै नारायणपुरमा जानुभयो भने महिलाहरूले सञ्चालन गरेको बङ्गलामुखी सहकारी छ एकदमै राम्रो सञ्चालनमा छ जुन कि 100-100 रुपियाँ जमा गरेर म आफै उम्मेर दर्ता गराएको 11 कपिलवस्तुमा 5 दाङमा 6 तर कुनै मर्च पनि गऱ्यौँ कुनै त्यहाँ समूहमा पनि केन्द्रीकृत भएर काम गरिरहनु भएको छ तर कुनै चाहिँ ब्याङ्क जस्तो राम्रो सिस्टममा काम गरेको छ यानि सहकारीलाई मैले बुझ्दा यो के भन्छ कन्सट्रेट र के भन्छ यो अर्को चाहिँ बचत र मेगिनेट यु नो हाम्रो दिमाग चाहिँ त्यो चुम्बक हो जहाँ पोजिटिभ सोच्यो भने पोजिटिभ हुन्छ निगेटिभ सोच्यो भने निगेटिभ हुन्छ त्यस कारणले हामीले बचत गरेको पैसाहरू कहाँ जाँदैछ कसरी म्यानेजमेन्ट गर्दैछौँ कहाँ लगेर हामी चाहिँ व्यवसायमा केन्द्रीकृत हुँदैछौँ भन्ने कुराहरू पनि ध्यान दिन जरुरी छ र बचतकर्ताको जति छ फिर्ता हुने सवाल छ राज्यले दिने भनेको छ राज्यले चाहिँ अब दिँदा फेरि भोलि त्यो ल्याउने मान्छेबाट हामी ल्याएर राज्य कोषमा हामीले ल्याउन सकेनौँ भने त्यहाँ हामीले कसरी फुलफिल गर्न सक्छौँ भन्ने विषयलाई पनि हेर्नु छ र अनुगमन मूल्याङ्कनका कुरा राज्यतर्फबाट एकदम राम्रो तरिकाले लैजान जरुरी छ र जति सहकारीको नाममा ठगी भइरहेको छ यो ठगीलाई रोक्न पनि सरकार अझ बलियो बनाएर नियम कानुन बनाएर जान जरुरी छ त्यसमा हामीले सहयोग गर्छौँ तर सहकारीकै कारण जेल गएका थुप्रै साथीहरू हुनुहुन्छ त उहाँहरूको रिपोर्ट पनि बाहिर आएको छ त उहाँलाई कसरी अगाडि लगेर जाने भन्ने कुरा छ त सहकारीकै कारण अहिले
1: माननीय सदस्यहरू अब मान्य भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

सम्माननीय सभामुख महोदय, आज सैद्धान्तिक छलफलमा सहभागी भई आफ्ना महत्त्वपूर्ण सुझावहरू सल्लाहहरू दिनुहुने सम्पूर्ण मान्यज्यूहरूलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। आज म यहाँ जवाफ दिँदै गर्दा म एउटा मन्त्रीको हैसियतले, सम्बन्धित मन्त्रालय सम्हालेको मन्त्रीको हैसियतले मात्र नभइकन ती हजारौँ बचतकर्ता जसको बचत डुबेको छ, जो पीडामा छन्, उनीहरूको प्रतिनिधित्व पनि गर्दैछु। उनीहरूको समस्या समाधान गर्नुपर्ने एउटा ठुलो जिम्मेवारी मेरो काँधमा छ, यो सरकारको काँधमा छ। त्यही भएर यो अहिले जुन अघि नै पनि छलफलको क्रममा आयो, अध्यादेश किन ल्याइयो, अध्यादेश राम्रो थियो, राम्रो तपाईँहरूले राम्रो नियतले ल्याउनु भयो, तर यो बाटो गलत भयो भन्ने खालको अभिव्यक्तिहरू पनि यहाँ मान्यज्यूहरूले राख्नुभयो। तर हतारो थियो, अघि नै मान्य सदस्यमा भन्नुभएको थियो हतारो किन गरेको, बेस रिजल्ट ओरिएन्टेड हो, अलिकति बिस्तारै जाउन भन्दा अब हामीसँग समय छैन। किन भन्दा यति लाखौँ बचतकर्ताहरू यति पीडामा हुनुहुन्छ, होइन, दिनानुदिन उहाँहरूको जुन पीडा छ यसलाई जति सक्दो चाँडो हामीले सम्बोधन गर्नुपर्नेछ। र नेपाल सरकारको अहिलेको प्राथमिकतामा, मेजर प्राथमिकतामा एउटा सहकारीको समस्या, जसरी हाम्रो भूमिहीन दलित र भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी छ, त्यसै गरी सहकारी पनि हामीले एउटा हाम्रो एउटा प्राथमिकतामा हामी राखेर गइरहेका छौँ। त्यही भएर यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने हाम्रो अहिलेको आवश्यकता छ। र त्यो पीडितहरूको जुन बचतकर्ताहरू जो पीडामा हुनुहुन्छ, हामीले साग बेचेको मकै पोलेको भनेर त धेरै नारा लगाउँछौँ, तर नीतिगत रूपमा कसरी अगाडि बढ्ने त एउटा स्पष्ट क्ल्यारिटीका साथ यो सरकारले काम गरिरहेको छ र त्यसलाई समर्थन गर्नुहुन्छ। किनभने हजुरहरूको लेप चाहेको पनि यो अहिलेको समाधान कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरू हजुरहरूको ध्येय पनि त्यही हो भन्ने मैले बुझेको छु, त्यसरी नै लिएको छु। त्यही भएर यो जरुरी थियो, अहिले तत्काल चाहिँ केही गाँठो फुकाउन जरुरी थियो। र ल्याएको कसरी थियो, कसरी कुन प्रोसेसबाट ल्याए भन्दा ल्याइसकेपछि के गर्यो हुन्छ? अहिले साना बचतकर्ताहरूको समस्याग्रस्त जुन सहकारी थियो, त्यो बचतकर्ताहरूको बचत फिर्ता हुने क्रम अहिले जारी छ, होइन? त्यही जारीको क्रममा मैले दुई तीन पटक त यहीँ उभिएर पनि क्ल्यारिफाई गरिसकेँ, तर पनि अहिले पनि त्यही प्रश्न आयो, सरकारले पैसा राज्य कोषमा पैसा दिने अनि फेरि कसरी तिर्नुहुन्छ त, त्यो पैसा त्यो गलत हो भन्ने खालका फेरि पनि कुरा आयो। मैले दुई पटक यहीँ उभिएर पनि त्यो कुराहरू प्रश्न गरिसकेँ। नेपाल सरकारको यसमा अहिले जुन बचत फिर्ता गर्ने जुन एउटा प्रक्रिया सुरु भएको छ, जुन कार्यविधि एउटा कार्यविधि बनाएर त्यही कार्यविधिमा टेकेर हामी फिर्ता गर्दैछौँ, त्यसमा राज्य कोषले राज्यबाट चाहिँ एक रुपियाँ पनि गएको छैन, मैले फेरि पनि भने। र यो भन्दै गर्दा मलाई फेरि पनि के थाहा छ भन्दा, फेरि भविष्यमा फेरि यही प्रश्न फेरि दोहोरिन्छ र मैले फेरि आन्सर दिनुपर्छ भन्ने कुरा मलाई त्यो पनि ज्ञात छ। किनभने त्यो एउटा चाहिँ मलाई यही तिन पटक तेस्रो पटक चौथो पटक मैले भन्दै गर्दा यति के अरे डुबेको सहकारीबाट यति रकम असुली भएर यति बचतकर्ता फिर्ता भयो भन्ने कुरा डेटा नै यता प्रस्तुत गरिसकेपछि फेरि पनि यस्तो आशंका उब्जिनु भनेको चाहिँ सहकारीको समस्या साँच्चै समाधान हुन लागेको हो कि भन्ने तथ्यलाई चाहिँ स्वीकार्न नसक्नु हो कि भन्ने खालको चाहिँ मलाई एउटा त्यो फिल भइरहेको छ। किनभने पटक पटक चाहिँ यही कुराहरू मैले दोहोऱ्याउँदैछु, फेरि हजुर रिटर्नमा दिनुपर्छ भने सभामुख महोदयबाट एउटा रुलिङ होस्, एउटा रिटर्नमै दिनुपर्छ भनेपछि हाम्रो त्यसको विवरण प्रगति विवरणमा हामी यहाँ मान्य सदस्य उपलब्ध जसलाई जति हामीले यहाँ मान्य सदस्यज्यूहरूलाई हामी रिटर्नमा दिन पनि तयार छौँ। त्यही भएर यस यो भ्रमबाट चाहिँ मुक्त भइदिनु न म हृदयदेखि हजुरहरूलाई अनुरोध गर्न चाहन्छु फेरि पनि। र यसै गरिकन मान्य नरेन्द्र कुमार केरुङ ज्यूले राख्नुभएको थियो, अब धेरै ठुलो एउटा जिम्मेवारी छ, सहकारीको एउटा छुट्टै मन्त्रालय बनाउनु पर्थ्यो भन्ने भन्दै गर्दाखेरि म मान्यज्यूलाई अलिकति प्रश्न पार्न चाहन्छु। किन भन्दा हाम्रो प्राथमिकतामा रहेको विषय हो, जसरी हामीले सरकार सम्हाल्दै गर्दा सरकार सम्हालेको केही महिनामै भनौँ एक महिनाभित्रमै हामीले चाहिँ बचत फिर्ताको प्रोसेस हामीले सुरु गरेका छौँ, होइन? त्यो सुरु गर्न पनि यो कति प्राथमिकतामा थियो यो विषय भन्ने कुरा पनि हजुरहरूलाई त्यो त्यहाँबाट पनि आशय त्यो पनि थाहा हुन्छ। किन भन्दाखेरि हामीले सरकार सम्हाल्दै गर्दा हाम्रो अझै व्यक्तिगत तर्फबाट मेरो र हाम्रो म जुन पार्टीको प्रतिनिधित्व गर्छु त्यो पार्टीको पनि मुख्य एउटा एजेन्डा नै के थियो भन्दाखेरि यो समस्याको समाधान गर्नुपर्छ। जसरी बचतकर्ता त्यो पीडित हुनुहुन्छ, त्यसै गरिकन हाम्रै भनौँ न हामीले पनि कोही मान्छेलाई चाहिँ सहकारीमा इन्भल्भ नभएकै कारण पीडामा गएको देखा छौँ। त्यही भएर रियल पीडा के हो र फेक कसरी बनाइन्छ भन्ने कुराको जानकारी ममा राम्रो छ। त्यही भएर यो कुरा मैले यहीँबाट स्पष्ट गर्न चाहेँ। त्यही भएर म मान्यज्यूलाई चाहिँ विश्वस्त हुन के आग्रह गर्दछु भने यो जति ठुलो मन्त्रालय भए पनि सहकारीलाई प्राथमिकतामा राखेर हामीले काम गरिरहेका छौँ र भविष्यमा पनि त्यसरी काम गर्नेछौँ, बिर्सिने त कुनै यसको गुन्जाइसै हुँदैन। त्यही भएर योबाट मैले हजुरलाई यो भन्न चाहेँ र हजुरले विभिन्न राम्रा कुराहरू पनि यसमा आएका छन् भन्ने कुराहरू भयो, यो विभिन्न आएका कुरा हजुरले जुन राम्रा कुराहरू भन्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। त्यसै गरिकन अब चक्रिय राहत कोष भन्ने खालको हजुरले कसरी यो कोषको विषयमा थियो, कोषको विषयमा चाहिँ हजुर अलिकति चाहिँ यो कोष कुन बेलामा यो चाहिँ अहिले होइन राहत कोष बनाउने उपलब्ध गराउने भन्ने कुराहरू चाहिँ 2082

तोक्नुपर्छ, त्यही भएर यो गर्नुपर्छ भन्ने कुरा केही नीतिगत उल्झनहरू छन्, केही लुप होल्सहरू थिए, त्यसैले यसैलाई पल्टाएर तार्दै हामी चाहिँ यो छिटोभन्दा छिटो हामी कसरी गर्न सक्छौँ भनेर नै यो अध्यादेश जारी गरिएको, यसरी ल्याइएको भन्ने कुरा मैले पुनः हजुरहरूलाई निवेदन गर्न चाहेँ। त्यसै गरिकन हाम्रो अशोक कुमार चौधरीज्यूले यसलाई समर्थन गर्नुभएकोमा धेरै धेरै धन्यवाद। नियमनको पाटो, त्यसै गरिकन हाम्रो मान्य समीक्षा बास्कोटाज्यूले पनि अलिकति यसमा चाहिँ जुन उहाँको कुरामा म 100% अग्री गर्छु, किनभने कुन एउटा चाहिँ कुन एउटा चाहिँ त्यो भिजनका साथ आएको कुरालाई आज कुन यसको दुर्दशा भएको कुरामा हामी सबैजना यसमा दुखित छौँ होइन। त्यसैले यसमा चाहिँ बेस्ट वर्णन के हुनसक्छ प्राधिकरणलाई यसमा, त्यही भएर यो अध्यादेश मार्फत पनि हामीले प्राधिकरणलाई कसरी मजबुत गर्न सकिन्छ, यसको नियमनको पाटो अझै मजबुत कसरी लिएर जान सकिन्छ, यसमा भएका कमी कमजोरीहरू सहकारीको विषयमा, जस्तो अहिले हामीले समस्याग्रस्त सहकारीको विषयमा मात्र कुरा गर्यो जस्तो होला, तर हामीले नियमनको पाटोमा जो समस्याग्रस्त उन्मुख छन्, जसमा अलरेडी समस्या भइसकेको छ, त्यो सहकारीलाई पनि अब अनुगमन गर्न जरुरी छ भन्ने हिसाबले नै काम गरिरहेका छ। र यसमा मैले थप गर्न चाहेँ, जस्तो ग्रे लिस्टको अघि नै धेरै कुरा आयो, त्यस्तै ग्रे लिस्टमा एउटा सहकारीको क्षेत्रमा पनि एउटा चाहिँ प्रभावकारी सुपरिवेक्षण गर्नुपर्ने भन्ने खालको एउटा चाहिँ हाम्रो प्रावधान छ। त्यसैले गर्दा सहकारीका पनि हामीले सहकारीमा चाहिँ यसको अनुगमनका लागि यो ग्रे लिस्टबाट हामी निस्किनुपर्ने छ भनेपछि सहकारीमा पनि त्यो अनुगमन जरुरी छ, त्यो हामीलाई चाहिँ एउटा कार्यक्षेत्रभित्र त्यो पनि छ होइन। त्यसै गरी भूमिका पनि केही कुराहरू छन्, त्यो पनि सम्बन्धित त्यो विषय आएपछि मैले यसमा प्रश्न पार्दै जानेछु। त्यही भएर त्यसका लागि पनि तत्काल यो चाहिँ आवश्यक थियो। त्यसै गरिकन मान्य बास्ना थापाले पनि भन्नुभयो होइन, व्यथितिको सिद्धान्त अब कति यसलाई चाहिँ भनौँ न उहाँले चाहिँ इङ्गित गर्नुभयो एउटा स्वर्णलक्ष्मी सहकारी भनेर। म उहाँहरूलाई चाहिँ के विश्वस्त पार्न चाहन्छु भने नेपाल सरकार, अहिले नेपाल सरकारले चाहिँ समस्या भनौँ न यो समग्र सहकारीको समस्या हल गर्न कसरी हल गर्न सकिन्छ भनेर दिनरात काम गरिरहेको छ। त्यो स्वर्णलक्ष्मीदेखि स्वर्णलक्ष्मी होस् अथवा मितेरी सहकारी होस्, यो नेपाल सरकार चाहिँ यसमा यसको समस्या समाधान गर्न तत्पर छ। यसमा चाहिँ के हुन्छ, नीतिगत सुधार के चाहिन्छ हामी गर्छौँ, र त्यसरी गर्न केही मिसयुज त भएको होइन अब खालको त्यस्ता प्रश्न पनि आए होइन, केही यो चाहिँ पावरमा भएकोले मिसयुज त गरेको होइन, पक्कै पनि होइन। म अलिकति हजुरहरूलाई स्मरण गराउन चाहन्छु, जस्तो एउटा सहकारी विशेष छानबिन समिति गठन भएको थियो, सहकारी विशेष छानबिन समितिले केही कुराहरू त्यसमा आफ्ना सुझावहरू महत्त्वपूर्ण सुझावहरू दिएको थियो, तर त्यतिखेर तत्कालीन सरकारले भनौँ न त्यो कार्यान्वयन गर्दै गर्दा के नलेखिएका कुरा चाहिँ कार्यान्वयनमा आए त्यस प्रतिवेदनमा, तर लेखिएका कुरा साँच्चै त्यसमा दिएका सुझावहरू हामीले कार्यान्वयनमा लगेको भए पनि आजको दिनसम्म पनि केही न केही त्यसमा चाहिँ हल आइसक्थ्यो। किनभने आज तपाईँहरूले यो यसमा अध्यादेश मार्फत हामीले केही कुरा सच्चाएका छौँ भने केही केही कुरा त्यही समितिले हामीलाई सुझाव दिएको कारण त्यही समितिमा टेकेर सुझाव प्रतिवेदनमा टेकेर हामीले चाहिँ यसमा भनौँ न नीतिगत सुधारहरू यहाँ यहाँ चाहिँदो रहेछ भने त्यो समितिको प्रतिवेदनको रिपोर्टलाई पनि हामीले टेकेर चाहिँ यो अध्यादेशमा हामीले फेरबदल गरी त्यो लिएर आएका छौँ। त्यो ऐनमा सुधार चाहिन्छ भनेको त्यही प्रतिवेदन हो, जुन प्रतिवेदन कार्यान्वयन भएको भए आजको दिनसम्म चाहिँ यो समस्या भनौँ न म हल त भन्दिनँ, किनभने ओभरनाइट आएको समस्या पनि होइन र ओभरनाइट सल्भ हुने समस्या पनि होइन, यो हामी सबैजना जानकार छौँ। तर केही भए पनि यसलाई चाहिँ हामी रोकथाम गर्न सकिन्थ्यो, ग्रे लिस्टकै पाटोबाट पनि हामी उम्किन सकिन्थ्यो भन्ने कुराहरू म यहीँबाट फेरि प्रश्न पार्न चाहन्छु। त्यसै गरिकन हाम्रो गङ्गा मान्य गङ्गा अवालज्यूले पनि राख्नुभएको प्रश्न थियो, त्यसमा चाहिँ हाम्रो उहाँले चाहिँ त्यो 3 वर्षको विषयमा भन्नुभएको थियो, जस्तो दफा 50 9 सहकारी सङ्घको आफ्नो उद्देश्यमा केन्द्रित गर्न बचत तथा ऋणको कारोबारलाई इजाजत प्रणालीको माध्यमबाट नियमन गर्न सहकारी सङ्घहरूले यो दफा लागू भएको मितिदेखि 3 वर्षभित्र कारोबार चाहिँ बन्द गर्न भनिएको हो। बचत तथा ऋणको कारोबार गर्न सहकारी नियमन प्राधिकरणले मात्र गर्न पाउने, सङ्घहरूले गर्न नपाउने भन्ने खालको भनेको यो सबै कुराहरूको पाटोमा चाहिँ एउटा नियमनको पाटोभित्र ल्याउनुपर्छ, यो जथाभावी चाहिँ भयो, यसलाई चाहिँ एउटा कन्ट्रोल मेकानिजम त बनाउनु पऱ्यो, एउटा कसरी कन्ट्रोल गर्ने भन्ने कुराको लागि त्यो ल्याइएको, त्यसलाई चाहिँ अन्यथा नलिदिनु न मैले यहीँबाट आग्रह गर्न चाहन्छु। त्यसै गरिकन मान्य खड्ग बहादुर साईज्यूले पनि भन्नुभएको छ, पछिल्लो उहाँहरूले पनि यो कुरा अग्री गर्नुभएको छ, भनौँ न पछिल्ला वर्षहरूमा बढेका अनियमितताले लिएर अपारदर्शिताको कारणले गर्दाखेरि यो समस्याहरू आयो भन्ने कुराहरू उहाँ स्वयंले पनि स्वीकार्नु भएको छ। त्यही कुरा चाहिँ हामीले निमिट्यान्न पार्न भनौँ न अझै त्यसमा चाहिँ सुधार गर्नका लागि हामीले यो अध्यादेश मार्फत चाहिँ हामीले अहिले विभिन्न ऐनहरू त्यसरी गर्न कडाई कडम उसमा चाहिँ सहकारी प्राधिकरणलाई त्यसै गरी मजबुत बनाएका छौँ होइन। जस्तो हामी अहिले बचत फिर्ता भनिरहेका छौँ, बचत फिर्ताको लागि के गऱ्यौँ, बचत फिर्ता कसरी गर्न सम्भव भयो भन्दाखेरि त्यही अहिले कडी कडाउ गरेर ऋणीहरूलाई चाहिँ अलिकति अझै ऋण असुलीमा चाहिँ अझै यसलाई चाहिँ कडा गर्नका लागि हामीले चाहिँ कामहरू गरिरहेका छौँ। त्यसका केही गाँठोहरू फुकाल्नु पर्ने थियो, त्यो गाँठोहरू हामीले फुकालेका छौँ। त्यसै गरिकन
उहाँहरूले चाहिँ एकजना फरार प्रतिवादीको नाम पनि यहाँ लिएर चाहिँ उहाँलाई चाहिँ किन नल्याएको भन्ने जस्ता विषय पनि उठान गर्नुभयो. त्यो विषय उठान गर्नु यहाँ अब त्यसको जवाफदेहिताको विषयमा चाहिँ यो मेरो सम्बन्धित भनौँ न आजको त्यो सम्बन्धित हो या होइन भन्दा पनि सहकारीसँग रिलेटेड भएको

0: प्राधिकरणले विभागको काम कारवाही छुट्टिएको थिएन, दुईजना एउटाले यसले गर्ने कि अनुगमन प्राधिकरणले गर्ने कि विभागले गर्ने कुरा, त्यस्ता अन्यलताहरू पनि धेरै क्लियर गर्नुपर्ने भएको भएर चाहिँ आज यो हामीले चाहिँ यसरी नीति गरेर ल्याएका छौँ। त्यसै गरिकन अनुगमन राम्रो तरिकाले गर्नुपर्छ, अनुगमन चाहिँ प्रभावकारी हुनुपर्छ भन्नुभएको छ। पक्कै पनि अनुगमन प्रभावकारी हुनुपर्छ र जसरी बचत फिर्ता हामीले चाहिँ स्टार्ट गरिसकेका छौँ त्यसै गरिकन अनुगमनको पाटोमा पनि हामी अगाडि बढिसकेका छौँ। प्राधिकरण सहकारी प्राधिकरणले लिड गरेर समस्याग्रस्त उन्मुख सहकारीहरूमा सरकारले नियमन के अरे अनुगमन पनि सुरुवात गरिसकेको छ भन्ने कुरा मैले यहीँ निवेदन गर्दै आफ्नो यहीँ भनाइ टुङ्गाउँछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। माननीय सदस्यहरू, अब म सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, सहकारी पहिलो संशोधन विधेयक 2083 प्रतिनिधि सभा नियमावली 2083 नियम 112 बमोजिम संशोधन दर्ता गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालय सिंहदरबारमा दर्ता गर्न सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्मानीय सभामुख महोदय, सभामुखको अनुमतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।

मान्य सदस्यहरु अब स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको छलफल विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

सर्वप्रथम माननीय सदस्य अभिषेक प्रताप शाह।

0: सम्मान्य सभामुख महोदय, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो र आफ्नो दलको तर्फबाट धारणा राख्न म यहाँ उभिएको छु। स्वास्थ्य क्षेत्र कुनै पनि राष्ट्रको मेरुदण्ड हो र यसमा गरिने कानुनी व्यवस्थाहरूले देशको आगामी पुस्ताको भविष्य निर्धारण गर्छ। तर माननीय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताज्यूले सदनमा प्रस्तुत गर्नुभएको यो संशोधन विधेयकलाई मासिने गरी अध्ययन गर्दा यसले स्वास्थ्य क्षेत्रको सुधारभन्दा पनि केही गम्भीर आशंका र विचलनहरू उब्जाएको छ। हाम्रो मुख्य उद्देश्य देशका विभिन्न भागमा छरिएर रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनमा एकरूपता ल्याउनु हो र तिनको गुणस्तर बनाउनु हो। हाल फरक फरक ऐनद्वारा सञ्चालित प्रतिष्ठानहरू नीतिगत र संरचनागत भिन्नता हुँदा समन्वयमा केही जटिलताहरू देखिएका छन्। यो संशोधन विधेयक तिनै विसङ्गतिहरूलाई हटाउँदै एउटा एकीकृत र बलियो राष्ट्रिय खाका तयार गर्न ल्याइएको हो। मेरो निर्वाचन क्षेत्रको नेपालको दोस्रो पुरानो सिराज अस्पतालको अवस्था पनि दयनीय छ। मैले पटक पटक जानकारी पनि गराउँदै आएको त्यस्ता संस्थाहरूप्रति पनि ध्यान जाओस् सरकारको। यस विधेयकलाई अझ बढी व्यावहारिक र जनमुखी बनाउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको तर्फबाट म सदन समक्ष देहायका सुधारका मुख्य सुझाव र तथा प्रतिबद्धताहरू पेश गर्न चाहन्छु। प्रतिष्ठानको सञ्चालनमा एकरूपता र छाया ऐनको अवधारणा, विकेन्द्रीकरण दुर्गममा पहुँच, इक्विटी इन हेल्थ एजुकेसन कर्णाली र मध्य प्रदेश जस्ता प्रदेशमा भएका यो डिस्प्यारिटीलाई कसरी कन्ट्रोल गर्ने यो मन्त्रीजीले बढी नै थाहा छ, किनभने उहाँ पनि मध्य प्रदेशलाई नै प्रतिनिधित्व गर्दै हुनुहुन्छ। अनि प्राज्ञिक गुणस्तर र अनुसन्धानमा जोड, पदाधिकारी नियुक्तिमा मेरिटोक्रेसी योग्यता प्रणाली, खाद्य स्वच्छता र जनसेवाको अन्तर्सम्बन्ध, स्वास्थ्य क्षेत्र दलीय राजनीतिभन्दा माथिको साझा सरोकारको विषय हो। तसर्थ यो संशोधन विधेयकलाई समृद्ध बनाउन र सर्वसम्मत रूपमा पारित गर्न म सम्पूर्ण मान्य सदस्यहरूलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य पारस मणि गेलाल, त्यसपछि मान्य सदस्य विश्वराज पोखरेल।

0: सम्माननीय सभामुख महोदय, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपालीलाई संशोधन गर्न बनेको विधेयक 2083 माथि आफ्नो सैद्धान्तिक धारणा राख्न उपस्थित भएको छु। यो विधेयकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन, कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व व्यवस्थापनलाई थप व्यवस्थित गर्ने उद्देश्य लिएको देखिन्छ। विशेष गरी उपकुलपति, शिक्षाध्यक्ष र स्टार डिन तथा निर्देशकको नियुक्ति प्रक्रिया, जिम्मेवारी र पदावधिलाई स्पष्ट गर्ने प्रयास सकारात्मक छ। तर समान प्रकृतिका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा कतै 5 वर्ष कतै 4 वर्षको समयावधि तोकिएको छ। एउटै प्रकृतिका संस्थामा फरक फरक व्यवस्था किन आवश्यक पर्यो भन्ने विषयमा सरकारले स्पष्ट आधार प्रस्तुत गर्नुपर्छ। सकेसम्म समान प्रकृतिका संस्थामा समान मापदण्ड कायम गर्नु उपयुक्त हुन्छ। त्यसै गरी नियुक्ति प्रक्रिया केवल कानुनी प्रावधानमा सीमित नभई व्यवहारमा पनि योग्यता, क्षमता, अनुभव, निष्पक्ष, प्रतिस्पर्धा र पारदर्शिताका आधारमा हुनुपर्छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू राजनीतिक भागभण्डाको थलो होइनन्। यी स्वास्थ्य, जनशक्ति उत्पादन, अनुसन्धान, गुणस्तरीय स्वास्थ्य सेवाका आधार स्तम्भ हुन्। त्यसैले नेतृत्व सक्षम, व्यावसायिक र उत्तरदायी हुन आवश्यक छ। यस विधेयकभित्र रहेका केही मूलभूत कुराहरू, यहाँ चाहिँ कतिपय कुरामा सहकुलपतिले, उपकुलपतिले चाहिँ सिफारिस गरिएका व्यक्तिहरूलाई नियुक्ति गर्ने भनिएको रहेछ। यसले दीर्घकालीन असर पर्छ कि भन्ने मेरो आफ्नो व्यक्तिगत राय पनि छ, र यसले चाहिँ केही बााउन्ड्रिज अथवा योग्य व्यक्तिहरूलाई छेक्छ कि भन्ने पनि राय छ। त्यस कारणले गर्दा यी कुराहरूलाई पनि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। अन्त्यमा यो विधेयकलाई स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सुधारको प्रभावकारी आधार बनाउने हो भने सुशासन, मेरिट प्रणाली, संस्थागत स्वायत्तता, कार्य सम्पादन मूल्याङ्कन र समान मापदण्डलाई सुनिश्चित गर्दै आवश्यक परिमार्जनसहित अगाडि बढाउनु पर्नेमा म जोड दिन चाहन्छु र यो विधेयक आउनुमा म समर्थन गर्न चाहन्छु। हस्त, धन्यवाद।
1: माननीय सदस्य विश्वराज पोखरेल, त्यसपछि माननीय सदस्य आर्यन राई।

0: सो माननीय सभामुख महोदय, यस गरिमामय सदनमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूबाट प्रस्तुत भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पूर्ण समर्थन गर्दै यस ऐनले विभिन्न स्वास्थ्य प्रतिष्ठानमा रहेको असमानता हटाई अझ बढी एकरूपता कायम गर्नेछ र प्रतिष्ठानमा सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्नुको साथै प्रशासनिक तथा शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछ भन्ने विश्वासका साथ यस विधेयकको समर्थन गर्दछु। र सभामुख महोदय, यसै क्षणमा मेरो जिल्लामा केही दिन पहिले आएको बाढी पहिरोको कारण पुगेको क्षति र पीडित किसानहरूको मागको सम्बन्धमा सम्बोधन हुनको लागि माग भई आएको सूचना प्राप्त भएकोले सो विषयमा सम्मानित सदन मार्फत सरकार समक्ष राख्नको लागि सामान्य समक्ष अनुमति चाहन्छु। सभामुख महोदय, 2083 साल असार 6 गते बेलुकी 5 बजे ओखलढुङ्गा जिल्लाको चिसङगढी गाउँपालिका वार्ड नम्बर 1, 2, 3 र 5
1: सदस्य यहाँको विषयभन्दा बाहिर गयो। मान्य सदस्यले विषयमा केन्द्रित भएर आफ्नो भनाइ राख्नु।
0: सभामुख महोदय, आकस्मिक सूचना आयो सभामुख महोदय, त्यसैले त्यसलाई कम समय दिएर यसलाई अलिकति समय दिएको छ।
1: मान्य सदस्यलाई हलमा गएर आकस्मिक समयको लागि समय माग्नुहोस्।
0: हस् सभामुख महोदय, धन्यवाद।
1: मान्य सदस्य आर्यन राई, त्यसपछि मान्य सदस्य समीक्षा बास्कोटा।

0: सम्माननीय सभामुख महोदय, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही ऐनलाई संशोधन गर्न विधेयक सम्बन्धी यहाँ छलफल गरिरहेका छौँ। तर यो सबै पल्टाइ परे त्यस्तो नयाँ थप चाहिँ केही पनि देखिनँ। यो एउटा मन्त्रालयको नाम परिवर्तन गर्न ल्याइएछ, अनि अर्को चाहिँ त्यो पुरानो उपकुलपतिहरू हटाउन अध्यादेश ल्याइयो, त्यस पछाडि फेरि त्यो ऐनलाई चाहिँ यहाँ पूर्ण आवश्यक पर्छ भनेर ल्याइएछ। त्यस्तो नयाँ केही पनि देखेन सभामुख महोदय। त्यो चाहिँ कस्तो देख्यो भने पुरानो उपकुलपतिहरू हटाएर अब को ल्याउने हो त्यो चाहिँ पारदर्शित होस् भन्न चाहन्छु, त्यो माग पनि गर्न चाहन्छु, र अरू नौलो केही पनि देखेन। र त्यो उपकुलपतिहरू नियुक्ति गर्ने क्रममा अन्य त्यहाँको सञ्चालक समितिहरू नियुक्ति गर्ने क्रममा चाहिँ योग्यता र क्षमताको आधारमा पारदर्शी ढङ्गले सरकारले गर्नको निम्ति नै यो अध्यादेश मार्फत यो पछि फेरि यो विधेयक ल्याएको हो कि भन्ने विश्वास चाहिँ मैले लिएको छु। हो कि होइन त्यो पनि अब पछि पारदर्शी भयो भने थाहा भइहाल्छ होला भन्न चाहन्छु। र यसैसँग सम्बन्धित अहिले हामीले अति आवश्यकता देखिएका कानुनहरूमा संशोधन गर्नुपर्ने कानुनहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ लाग्छ। यसै मन्त्रालयसँग सम्बन्धित यो चिकित्सक शिक्षा ऐन संशोधनको आवश्यकता मैले चाहिँ देखेको छु। यसमा चाहिँ विशेष अब ध्यान दिनुपर्छ लाग्छ। यो किन भन्दाखेरि नेपालमा प्रशिक्षित चिकित्सकहरूले सिकाइको नाममा चरम श्रम शोषण र समस्याहरू भोगिरहेका रहेछन्। यसमा एकै पटकमा 36 घन्टासम्म ड्युटी, अर्को महिला चिकित्सकहरू अध्ययन अवधिभर गर्भवती नहुन दबाब दिइने र सुत्केरी विदा समेत उपलब्ध नगराइने, यस्ता विभिन्न समस्याहरू भोगिरहेका रहेछन्। यो कुरा चाहिँ उहाँहरू अहिले सात बुधे मार्गसहित आन्दोलनमा पनि भइरहेको, हरेक यो सम्बन्धित मन्त्रालयमा पनि भइरहेको, तर अहिलेसम्म सुनाइ नभएको गुनासा छन्। यो चाहिँ एकदमै स्वास्थ्यसँग सम्बन्धित हो। यसरी 36 घन्टासम्म काम त्यो हस्पिटलमा लाउने अनि त्यहाँको जो उपचार गर्दाखेरि आज हो दुर्घटना तपाईँको हस्पिटलमा अधिकांश तपाईँको चाहिँ केयरलेस गरेर दुर्घटना भयो, मृत्यु भयो भन्ने सायद केसमा यहीसँग सम्बन्धित छ होला। त्यसै कारणले गर्दाखेरि यो विद्यार्थीहरूको जो माग छ यसलाई चाहिँ चाँडोभन्दा चाँडो शिक्षा अथवा स्वास्थ्य मन्त्रालयले ध्यान दियोस् भन्न चाहन्छु। र यो हामीले ल्याएको विधेयकहरू सधैँ हामीले भन्ने गरेका छौँ, यसमा समावेश गरेको कुराहरूलाई पूर्ण रूपमा चाहिँ पारदर्शी ढङ्गले कार्यान्वयन होस्। धन्यवाद।
1: मान्य सदस्य समीक्षा बासकोटा, त्यसपछि मान्य सदस्य अशोक कुमार चौधरी।

0: सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यूले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक 2083 ल्याउनु भएकोलाई यसलाई समर्थन गर्न चाहन्छु। पक्कै पनि यो पुरानो स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चाहिँ के हुने गरेथ्यो भन्दाखेरि हेर्नेलाई पनि लाजै लाग्ने गरी यतिवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहिँ यो राजनैतिक दलको भाग, यतिवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहिँ यो राजनैतिक दलको भाग भनेर भागभण्डै छुट्टाइन्थ्यो। सायद त्यो भागभण्डा छुट्टाएका पदाधिकारीलाई हटाउनलाई जुन विधेयक आएको थियो अध्यादेशको मार्फतबाट आज विधेयक हुँदै आए, त्यो स्वागत योग्य छ र म यसलाई समर्थन गर्छु। संविधानको धारा 35 प्रत्येक नागरिकले राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र भन्ने कुरा राखेको छ र सबैलाई सेवामा समान पहुँचको कुरा गरेको छ र यो विषयलाई चाहिँ स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सुदृढ नभइकन हामीले यो पहुँच स्थापना गर्न सक्दैनौँ। हामीले यहाँ नाम लिएका, मैले नामै लिएन तर यहाँ नाम लिएका उपत्यकाभन्दा बाहिर रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको हकमा एकदम जीर्ण अवस्था छ। भलै त्यहाँनेरि उपचारका लागि विविध मेसिनरीहरू चाहिँ खरिद भइराखेको छ तर त्यही खरिद प्रक्रियामै सबैभन्दा ठुलो अनियमितता भइराखेको छ। त्यस्तै गरेर पदाधिकारीहरू VC लगायत रजिस्ट्रार सबै यो चाहिँ राजनैतिक नियुक्ति र भागभण्डामा मात्र मिलाएर हुन्छ र उहाँहरूको काम चाहिँ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भन्दा पनि उपत्यकामा र नेताको घरमा चाहिँ अलिक बढी हावी हुनेछ। जुन यो विधेयकले चाहिँ चिरेको छ त्यसलाई हामीले स्वागतै गर्नुपर्छ। र यो विधेयकको अर्को महत्त्वपूर्ण काम के छ भन्दाखेरि पदाधिकारीको कार्य सम्पादन प्रभावकारी नभएको अवस्थामा निजहरूलाई हटाउन सक्ने व्यवस्था पनि स्वागत योग्य छ, जुन आजको आवश्यकता पनि हो। स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको मुख्य दायित्व भनेकै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु हो तर हामी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नमै चाहिँ चुकेका छौँ र आउँदो दिनमा यो सरकारले यसमा विशेष ध्यान दिनेछ भन्नेमा पनि म विश्वस्त छु, किनभने संविधानमा लेखिएका विषयहरू मात्र ठुला कुरा होइन, यसलाई हामीले साँच्चीकै कार्यान्वयनमा लिएर जानु चाहिँ महत्त्वपूर्ण विषय हो। यो विषयलाई ध्यान दिनुहोला भन्न पनि चाहन्छु। र माननीय मन्त्रीज्यूलाई म विशेष ध्यान आकर्षण के गर्न चाहन्छु भन्दाखेरि स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाता ऐनको बारेमा धेरै विषयहरू अगाडि बढिसकेको छ। पछि तत्कालीन सरकारहरूले पनि यो विषयमा धेरै छलफल गरेर अगाडि बढाइसकेको छ र नेपालको हकमा छाता ऐन नै एउटा आवश्यकता हो र किनभने स्रोत व्यवस्थापनदेखि लिएर विभिन्नलाई यसलाई सङ्गठित गराएर प्रभावकारी रूपमा काम गर्ने हो भने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको छाता ऐन चाहिँ मन्त्रीज्यूकै नेतृत्वमा यही सरकारले चाँडोभन्दा चाँडो ल्याओस् भन्ने पनि म आग्रह गर्न चाहन्छु र मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र प्रतिष्ठानहरूमा भएको फेरि पनि खरिद र निर्माण प्रक्रियामा चाहिँ अनियमितता हुन नदिनलाई पनि मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहे। धन्यवाद।
1: माननीय सदस्य अशोक कुमार चौधरी, त्यसपछि माननीय सदस्य साजिदा खातुन सिद्दिकी।
2: सम्मान्य सभामुख महोदय, माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यूले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको विधेयक 2083 प्रस्तुत गर्नुभएकोमा म यो विधेयकको समर्थन गर्दै आफ्नो सैद्धान्तिक धारणा प्रस्तुत गर्न चाहन्छु। स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक अधिकार तथा आधारभूत अधिकार हो। गुणस्तरीय स्वास्थ्य सेवा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन चिकित्सा शिक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू खोलिएको छ तर समयानुकूल कानुनी अस्पष्टता, प्रशासनिक जटिलता, निर्णय प्रक्रियामा ढिलाइ तथा संस्थागत समन्वयको अभावको कारण यी प्रतिष्ठानहरू अपेक्षित परिणाम दिन नसकेको अवस्था सरबितिँदैछ। यही अवस्थालाई सम्बोधन गर्नको निम्ति सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित विभिन्न ऐनहरूलाई समानुकूल बनाउने उद्देश्यले यो विधेयक ल्याएको देखिन्छ। स्वास्थ्य संस्थाहरूको प्रशासनिक संरचना थप व्यवस्थित बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, शैक्षिक तथा प्रायोगिक गतिविधिलाई सुदृढ गर्ने र संस्थागत सुशासनलाई मजबुत बनाउने उद्देश्यले ल्याएको यो विधेयक सकारात्मक छ। सामान्य सभामुख महोदय, नेपालमा आज पनि विशेषज्ञ चिकित्सकको अभाव, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य कर्मीको कमी, अत्याधुनिक स्वास्थ्य सेवामा सीमित पहुँच तथा चिकित्सा शिक्षाको गुणस्तरीय स्तर सम्बन्धित चुनौतीहरू विद्यमान छन्। एकातिर काठमाडौँ लगायतका ठुला सहरमा स्वास्थ्य सेवा केन्द्रित छ भने अर्कोतर्फ दूरदराजका नागरिक सामान्य उपचारका लागि ठुलो शास्ति व्यवस्था बाध्य छन्। यस्तो अवस्थामा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ सक्षम उत्तरदायी र जनमुखी बनाउनु आवश्यक छ। यस विधेयकको एउटा महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रजिस्ट्रार दिन लगायत प्रमुख पदाधिकारीहरूको छनौट सिफारिस तथा नियुक्ति प्रक्रियालाई थप व्यवस्थित पारदर्शी र निष्पक्ष बनाउने प्रयास हो र योग्य सक्षम र अनुभवी व्यक्तिहरूलाई नेतृत्वमा पुग्ने वातावरण निर्माण एवं भएका संस्थागत सुशासन कार्यक्षमतालाई क्षमताका आधारमा सकारात्मक सुधार ल्याउने विश्वास गर्न सकिन्छ। त्यसैले यो व्यवस्था स्वागत योग्य छ। साथै चिकित्सा शिक्षा अनुसन्धान र स्वास्थ्य सेवा बिचको सम्बन्धलाई अझ मजबुत बनाउँदै प्रतिष्ठानहरूको सञ्चालनलाई प्रभावकारी बनाउने दिशामा यो विधेयक उपयोगी हुने अपेक्षा गरिएको छ। तर कानुन संशोधन मात्र पर्याप्त हुँदैन, यसको कार्यान्वयन र राजनीतिक हस्तक्षेपको अन्त्य, योग्यता र कार्य सम्पादनमा आधारित नेतृत्व चयन तथा संस्थागत जवाबदायिताको सुनिश्चित उत्तिकै आवश्यक छ। त्यसैले म यो विधेयकको पूर्ण समर्थन गर्दछु। यो स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी, उत्तरदायी र पारदर्शी जनमुखी बनाउने उद्देश्यले यो आएकोले गर्दा यो स्वागत योग्य छ। धन्यवाद।
1: माननीय सदस्य साजिदा खातुन सिद्दिकी।

0: सम्मानीय सभामुख महोदय अस्सलाम वालेकुम अभिवादन। स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधनको सवालमा हामी बहस गर्दैछौँ। हुन त जति बाहिर बसेर भित्री प्लान हेर्दा त्यति बुझिन्थेन, तर अहिले आएर संशोधनका सवालहरूमा पढ्दै जाँदा केही फरक चाहिँ छ पहिला र अहिलेमा। तर पनि यो नियुक्तितर्फका सवालहरू अनि स्वास्थ्यका सवाल र नेतृत्व सक्षम र सबल हुनुपर्छ भन्ने कुराहरू यो एकदमै इम्पोर्टेन्ट लाग्छ मलाई। र अलिकति त्यहाँ नियुक्तिहरूमा जस्तो कुलपति उपकुलपतिका सवालहरूमा योभन्दा पहिला फ्यालियो, धेरै बमण्डर पनि भयो, तर फेरि कुन च्यानलबाट ल्याएर त्यही नै राख्नुपर्छ भन्ने, एउटा विज्ञ टिमलाई चाहिँ सम्मान गरेर सम्मान ठाउँमा राख्नु पनि पर्छ, र आखिर जाने कहाँ त भने त्यही टिममै जानुपर्ने रहेछ भने किन त्यसो गरेको, मेरो क्वेरी चाहिँ। र रजिस्ट्रारको सिफारिसमा निर्देशकको नियुक्तिका सवालहरू पनि छन् त। अब एकातर्फबाट सिफारिसको सवाल छ, अर्कोतर्फबाट राज्यको निगरानीको कुरा छ, यो दुईवटाको तालमेललाई मिलाएर स्वास्थ्यतर्फको एजुकेसन अथवा प्लान राम्रो तरिकाले कसरी लगेर जाने भन्ने कुरा पनि हेर्नुपर्छ कि जस्तो लाग्यो। र पटक पटक भनिन्छ पहिलाको राजनीतिज्ञले यस्तो गर्यो, भागभन्डा गर्यो, अब मेरा बामा त यहाँ भागभन्डा गर्न आएनन् हजुर, होइन, अब जसकाले गरे आउनन् त्यसलाई थाहा होला। र ठुलो एमाउन्ट अब 40-50 लाख डक्टर पढ्नेमा त्यत्रो लाग्छ भने हामीले मौलिक हकका कुरा गरेका छौँ, स्वास्थ्यका कुरा गरेका छौँ, एजुकेसनका कुरा गरेका छौँ, नेपालबाट 100 डक्टर डेभलप गर्नुपर्छ जसले देशमा मात्रै होइन बाहिर गएर सपोर्ट गर्न नसकोस् भन्ने सवालमा हामी बहस गर्दाखेरि एकातर्फबाट यो एजुकेसनको मनी लाई कसरी म्यानेजमेन्ट गर्न सकिन्छ हेर्ने हो कि, र डक्टरको सेफ साइड पनि हेर्न जरुरी जस्तो मलाई लाग्छ, र सेवातर्फको कुरा गर्दा सहज रूपमा राम्रो सेवा दिन जरुरी छ, र राजनैतिक भागभन्डा हो भने यसलाई तुरन्तै रोक्नु पनि पर्छ, यो राम्रो कुरा पनि होइन, र राजनीतिक नगर्ने कोही व्यक्ति पनि छैन, त्यस कारणले राजनीतिको इथिक्स राम्रो छ, र त्यो इथिक्स राम्रो इथिक्समा हामी छिरेर वर्क प्लान गर्नुपर्छ। र ग्रामीण तर्फ पनि हेर्दा एमबिबिएस डक्टरको सवाल, पढाइको कुरा, एमडीको कुरा, अब यो तिनवटै क्षेत्र अथवा आएका जति सवाल छन् यसमा मलाई लाग्छ एउटा सरकारको गुड प्लान हुनुपर्छ। अर्को स्वास्थ्य विज्ञान प्रतिष्ठान एन जुन छ, यो एनमा जे ल्याउँदैछौँ यसलाई 100% रिजल्ट बेसमा लैजानुपर्छ। र अर्को चाहिँ टिम, जुन वर्क प्लान गर्ने टिम छ, यो टिमलाई चाहिँ अझ सक्षम र दक्ष बनाएर अगाडि लैजानुपर्छ, कानुन संशोधन राम्रो गर्नुपर्छ र काम प्रभावकारी गर्नुपर्छ, मलाई त्यस्तो लाग्छ। र यही सवालमा अझ सकिन्छ भने क्षेत्र वाइज गर्दा कोटाई तोक्ने हो कि त्यो गरे
1: मान्य सदस्यहरू, अब माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: प्रश्नका लागि धन्यवाद. सर्वप्रथम माननीय अभिषेक प्रताप शाहज्यूले उठाउनु भएको प्रश्नप्रति म उत्तर दिन चाहन्छु. स्वास्थ्य क्षेत्रको सुधार हजुरले भन्नुभएको कुरा एकदमै सही हो. यो विधेयक ल्याउनुको कारण नै स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनु नै हो. त्यसै गरी शिवराजा अस्पतालको बारेमा हजुरले कुरा उठाउनु भएको थियो. खासमा यो अस्पताल प्रादेशिक अस्पताल हो, त्यसमा गुणस्तरीय सेवा छैन भने पक्कै पनि मबाट हुने या सरकारबाट हुने प्रदेशसँग समन्वय गरेर यसलाई सुधारको लागि अगाडि बढाउनेछु. र हजुरले दिनुभएको अन्य सुझावको लागि पनि धन्यवाद दिन चाहन्छु. त्यसै गरी माननीय पारसमणि गेलालज्यूले पनि कुरा उठाउनु भएको थियो. कहीँ कतै 4 वर्ष कतै 5 वर्ष त्यो छ, त्यसैले हामीले त्यो सुधार गर्नलाई नै यो विधेयक ल्याएको हो. र यसको लागि यो सँगसँगै हामीले अगाडि छाता ऐनको कुरा पनि राखेको छौँ. र छाता ऐन आएपछि यो जति पनि असमानता छ, काहीँ 2 दिन काहीँ 3 काहीँ कतै पनि नहुने, काहीँ 4 वर्ष काहीँ 5 वर्ष, यो सबै असमानता त्यहाँपछि हट्नेछ. त्यही भएर हामीले छाता ऐनको धारणा पनि अगाडि बढाएका छौँ, यो सँगसँगै अगाडि बढ्नेछ. तेस्रोमा हाम्रो माननीय विश्वराज सरले अगाडि कुरा राख्नुभएको थियो. उहाँले यो विधेयकलाई समर्थन गर्नुभएको छ, त्यसका लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. त्यसै गरी माननीय आर्यन राईज्यूले पनि कुरा उठाउनु भएको थियो. नयाँ उहाँले केही नै देख्नु भएको छैन भन्ने कुरा राख्नुभयो. र साँच्ची भन्नुपर्दाखेरि यो विधेयक हामीले साँच्चै नै पारदर्शिताकै लागि हो. जति पनि हाम्रो उपकुलपतिहरूको जति पनि यो कुरा पटक पटक उठि नै रहेको छ, खासमा पारदर्शिता नभएको कारणले गर्दाखेरि काहीँ कतै कसैलाई समर्थन गरेकै बापतमा योभन्दा अगाडि नियुक्ति हुने गर्थ्यो भनेपछि अहिले चाहिँ कम्प्लिटली पारदर्शिताको रूपमा मान्छेको दक्षताको रूपमा योग्यताको रूपमा नियुक्ति हुने के कारणले गर्दाखेरि यो चेन्जेस पक्कै पनि ल्याउनु भएको ल्याएका छौँ. र हजुरले साथै गर्नुभएको समर्थनको लागि धन्यवाद पनि दिन चाहन्छु. साथै चिकित्सा शिक्षा ऐनको बारेमा पनि कुरा राख्नुभएको थियो. डक्टर्सहरूलाई या स्वास्थ्य कर्मीहरूलाई धेरै समय काम गर्नुपर्नेको बारेमा कुरा उठाउनु भएको थियो. खासमा यो हेल्थमा भन्दा पनि यो एजुकेसन मिनिस्ट्री अन्तर्गत छ, तर पनि मबाट हुने समन्वय म पक्कै पनि गर्नेछु. हजुरहरूको कुरा ध्यान आकर्षण भएको छ. त्यसै गरी माननीय समीक्षा बास्कोटाज्यूले पनि समर्थन गर्नुभएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. माननीय अशोक चौधरीले पनि समर्थन गर्नुभएको छ, त्यसका लागि पनि धन्यवाद दिन चाहन्छु. र माननीय साजिता खातुन सिद्दिकीज्यूले भन्नुभएको, उहाँले दिनुभएको सुझावहरूप्रति सरकारको ध्यान आकर्षण भएको छ, त्यसप्रति मेरो विशेष ध्यान आकर्षण भएको छ. र हजुरले राख्नुभएको कुरा पारदर्शिता हुनुपर्छ एकदमै सही हो. हामीले यो विधेयक ल्याउनुको कारण नै यो हो कि पारदर्शिता हुनुपर्छ. जति पनि चयन छ, कसैको पनि समर्थन गरेकै बापत या कसैलाई विश्वास गरेकै बापत हामीले गर्ने होइन. कम्प्लिटली जे जति नियुक्ति हुन्छ कम्प्लिटली पारदर्शिता हुनुपर्छ. र त्यो कुरा हामीले अगाडि बढाइसकेको छौँ. र केही दिनमै नि नियुक्ति हुन्छ, त्यसबाट हजुरहरूलाई थाहा हुन्छ कि कम्प्लिटली पारदर्शिता तरिकाले नि कुरा अगाडि बढाइएको छ. र हजुरहरूले दिनुभएको सुझावहरू सम्पूर्ण मैले नोट गरेको छु, ध्यान आकर्षण भएको छ र त्यसलाई आत्मसात गर्दै अगाडि बढ्नेछु. धन्यवाद.
1: मान्य सदस्य विश्वराज पोखरेल, 1 मिनटमा आफ्नो भनाइ राख्नुहोस्.
2: सामान्य सभामुख महोदय, 2083 साल असार 6 गते बेलुकी 5 बजे ओखलढुङ्गा जिल्लाको चिसौगढी गाउँपालिका वार्ड नम्बर 1, 2, 3 र 5 खानी खोला र बाङ्गे खोलामा आएको बाढीले 86 परिवारको 270 रोपनीभन्दा बढी धानबाली र धानबाली लगाउन ठिक्क गरिएको खेत, 2 घर, 3 गोठ, 1 भैँसी, 5 गोरु क्षति भएको छ. यसको साथै खानी खोलाको वार्ड नम्बर 3 दियाले र वार्ड नम्बर 5 सेर्ना जोड्ने पक्की सानो पुल समेत क्षति भई आवाजावत बन्द भएको छ र थप क्षतिको विवरण संलग्न गर्ने कार्य भइरहेको छ. सभामुख महोदय, बाढीले पुर्याएको यो विशाल क्षतिपछि त्यहाँका किसान अत्यन्त पीडा र चिन्तामा परेका छन्। कति किसानहरूको आफ्नो जीवन धान्य आधार सकिएको छ। यस घडीमा ती दुःखमा परेका किसानहरूले सरकारको साथ राहत खोजिरहेका छन्, सरकारको अभिभावकत्व त खोजिरहेका छन्। त्यसैले सभामुख महोदय, यस दुःखद घडीमा सरकारले उनीहरूलाई राहत उपलब्ध गराओस्, खेती भएको सम्भव देखिनेसम्मको जमिनलाई खेती योग्य बनाउन बजेट दिइयोस्, बचेका खेतहरूमा सिँचाइ सुविधाको लागि पाइप द्वारा अस्थायी सिंचाईको व्यवस्था मिलाइयोस् र स्थायी सिंचाई कुलोको निर्माणको लागि बजेट छुट्टै काम।
1: पशु मान्य सदस्य, विषयवस्तु आइसकेको छ। मान्य सदस्यहरू, अब यो छलफल यहीं समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। मान्य सदस्यहरू, यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 माथि प्रतिनिधि सभा नियमावली 2083 को नियम 112 बमोजिम संशोधन दर्ता गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा दर्ता गर्न सक्नुहुनेछ।

मान्य सदस्यहरू, अब म प्रतिनिधि सभाका पूर्व सदस्यको निधन भएकोमा निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु। शोक प्रस्ताव। नेपाली काङ्ग्रेसको तर्फबाट विक्रम सम्बत 2056 को आम निर्वाचनमा काभ्रे प्लान्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर 4 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका लोकतान्त्रिक व्यवस्थाका लागि अग्रणी भूमिका निर्वाह गर्नुभएका पूर्व शिक्षा राज्य मन्त्री र महिला बालबालिका तथा समाज कल्याण मन्त्री राजेन्द्र खरेलको 80 वर्षको उमेरमा मिति 2083 साल असार 7 गते उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ। उक्त शोक प्रस्तावलाई पारित गरिदिनु हुन अनुरोध गर्दछु। उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब हामी स्वर्गीय राजेन्द्र खरेलको आत्माको चिर शान्तिको लागि उठेर 1 मिनट मौन धारण गरौँ।

मान्य सदस्यहरु, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल असार 18 गते बिहीबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: रेडियो एनआरएन 99.1 मा यो हो रमाइलो गीत।

0: किन डराउ गेबिट भयो
1: मुंगुर पाल्ने घाटै लाग त्यहाँ फेरि माछा पाल्ने त्यसमा पनि घाटै लाग्यो चुर्नुकै बारो असी त्यहाँ आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लाग्यो अहिले के गरौँ बा अब
0: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9852512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
6: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
7: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
8: सम्पर्क 9765073089 9804446182 र 9491952525

0: कमन गरेर त्यसमा चाहिँ कम्तीमा जोगाई हुँदै गर्नुपर्ने देखिन्छ।
1: हर्मुज जलमार्गमा इरान अमेरिका तनाव फेरि चर्किँदै युद्धविराम सङ्कटमा पर्ने चिन्ता,
2: र निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई, विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सेम्स क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333, 4935555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छुट, आयकर लगायतका व्यवस्था गर्दछ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाब दिनुभयो। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ्ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उच्च करको दरले राजस्व बढाउनुको सट्टा घटाउने र अनौपचारिकता बढाउने तर्क गर्नुभयो। करको दरलाई व्यवहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ्ने उहाँको विश्वास छ।
2: चार कम्युनिस्ट पूर्व प्रधानमन्त्रीले वाम शक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेको स्वीकार गर्नुभएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा आज एउटै मञ्चमा उपस्थित चारजना कम्युनिस्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिस्ट एकता सहित पुराना दलहरू मिल्नु पर्नेमा जोड दिनुभएको हो। मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठी तथा राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खडा भएको बताउँदै चुनाव अघि नै मिलेको भए कम्युनिस्टहरूले कम्तीमा 100 सिट ल्याउने दावी गर्नुभयो। अब दीर्घकालीन

0: कार्यकर्ता गर्नै पर्ने उहाँको भनाई छ। यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताउनुभयो। पार्टी एकता तत्काल कठिन भए पनि कार्यगत एकतामा ढिला गर्न नहुने उहाँको भनाई छ। नेकपाका संयोजक माधव कुमार नेपाल यस्तै नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउँदै सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको जोड दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूका नीति सही रहेको दावी गर्दै अहिले समाजवाद निर्माण भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको बताउनुभयो। यसका लागि वामपन्थी बीच कार्यगत एकता सही लोकतान्त्रिक शक्ति मिल्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानमा आधारित पुस्तकका लेखक रमेश छुरेङ राईलाई 2,00,000 रुपियाँको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गर्नुभयो।
1: यसैबीच कार्यक्रममा बोल्दै उपराष्ट्रपति राम शाह प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान नवप्रवर्तन कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नु पर्नेमा जोड दिनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ। कार्यक्रममा उपराष्ट्रपति यादवले शिक्षाले विनम्रता अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो।
0: उत्तिकै मात्रामा चुरोट बिडी खाएमा पनि क्यान्सर मुटुरोग र स्ट्रोकको जोखिम पुरुषको तुलनामा महिलामा निकै बढी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको बेल कर्नेल मेडिकल कलेज बेलायतको युके बायो ब्याङ्क र स्विडेनको GA2LENका अध्ययन सहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बिडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरुषको तुलनामा झण्डै 3 गुणासम्म बढी रहन्छ। 24,00,000 भन्दा बढी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात् कोरोनरी आर्टरी डिजिजको जोखिम पुरुषभन्दा 25% बढी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरुषको तुलनामा बढी मात्रामा क्यान्सरजन्य पदार्थ शोष्ने गर्दछ। साथै डिएनएमा हुने क्षति पनि महिलामा बढी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठ्यघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजोनिवृत्ति जस्ता समस्या महिलामा मात्र निम्त्याउँछ। यसैले चुरोट बिडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सुर्तिजन्य पदार्थसँग जोडिएको छ।
1: त्रिवी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको अस्पतालले भोलिदेखि पुनः सुरु गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार अहिले बहिरङ्ग सेवा अर्थात् ओपिडीमा मात्र सञ्चालन हुने सेवा केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नपाएपछि सेवा बन्द गरिदिएको थियो। निर्देशक आचार्यका अनुसार अस्पतालले बिहान 7 देखि 11 बजे र दिउँसो 1 देखि 2.5 बजे सम्म बीमा टिकट बिरामीलाई उपलब्ध गराउनेछ। केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बीमाबाट उपचार गरे बापतको भुक्तानी उपलब्ध गराएको थियो। अस्पतालले 2077 सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम मार्फतको उपचार सेवा भुक्तानी नपाएपछि बन्द गरिदिएको थियो।
0: कालीकोट कर्णाली प्रदेशको तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। 9 वटै पालिकाका 6,636 लक्षित बालबालिका गर्भवती र किशोरीलाई 11 प्रकारका खोप सुनिश्चित गरिएपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कर्णाली प्रदेशमा दैलेख र सुर्खेत पछि कालीकोट तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। कालीकोटमा माघदेखि चैतसम्म घरधुरी सर्वेक्षण र वैशाखमा खोप अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई खोप दिइएको थियो। असार अन्तिमसम्म सम्पूर्ण प्रदेशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ।
1: पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले काठमाडौँ उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिसकेको छ। विभागका अनुसार उपत्यकामा कृतिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा आइसकेको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा रोपाई महोत्सव र सुक्खापन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा, वामशक्तिहरू मिल्ने पर्ने अवस्थामा पुगेका चारजना कम्युनिस्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड दिँदा ओली र नेपाल कार्यकाल एकताको पक्षमा, उत्तिकै मात्रामा चुरोट मिडी खाएमा पनि क्यान्सर, मुटु रोग र स्ट्रोकको जोखिम पुरुष तुलनामा महिलामा निकै बढी हुने अध्ययनको निष्कर्ष, त्रिवी सिचिन अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, भोलि देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार 15 नेपाली कृषि संस्कृतिमा खेतमा धान रोप्ने र दही चिउरा खाने पर्वका रूपमा चिनिन्छ, तर यसपटकको धान दिवसमा किसानहरू उत्सव भन्दा बढी चिन्तामा छन्। कमजोर मनसुनका कारण तराई मधेसका धेरै जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाई प्रभावित भएको छ। कतै रोपिएको धान सुक्न थालेको छ भने कतै किसान अझै आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन्। साथै हृदय रिमालले नार्कु राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग समग्र धान रोपाईको अवस्था र पानी नपर्दा किसानले अपनाउनु पर्ने उपायका बारेमा कुराकानी गर्नुभएको छ।
4: मनसुन सिजनमा पर्नुपर्ने पानी चाहिँ अलिक कमै परेको छ, त्यस हिसाबले सिंचित क्षेत्र बाहेक हामीले विशेष गरी असिंचित क्षेत्र आकाशीय पानीमा भर पर्ने क्षेत्रहरूको रोपाईको अवस्था हेर्दाखेरि चाहिँ गत वर्षको भन्दा केही प्रदेशहरूमा चाहिँ उस्तै नभए हल्का कम हो कि भन्ने चाहिँ भेटिएको छ। र यहाँले भन्नुभयो जस्तो बेर सुक्ने नै अवस्था त अहिले आइसकेको छैन कि, किनकि किसानहरूले कम्तीमा ब्याज राख्ने ठाउँमा चाहिँ सिँचाइको सुनिश्चित गरेर त्यसको लागि धेरै क्षेत्रफल पनि आवश्यक नपर्ने हुनाले सुक्ने अवस्था चाहिँ आएको छैन होला। तर के चाहिँ सम्भावना हुनसक्छ भने अझै पनि केही दिन चाहिँ मनसुन सक्रिय भइदिएन, पानी परेन भने चाहिँ अब ब्यारमा बेर्न चाहिँ अलिक समय घर्किन्छ कि भन्ने चाहिँ चिन्ता छ।
5: वर्षा नहुने, पानी नै नपर्ने अवस्था आयो भने चाहिँ किसानले के गर्ने, त्यो बेला के हुन्छ?
4: अब हामीले चाहिँ यो समग्र देशको कुरा गर्नुपर्दा चाहिँ अब एउटा त क्षेत्र अनुसार पनि धान छिटो लगाउने ढिलो लगाउने अवस्था छ, अर्को चाहिँ समयको कुरा गर्ने हो भने पनि प्रायः गरेर साउनको 15 नै धान लगाउने प्रचलनमा देखिन्छ। किसानहरूले लगभग साउनका 8-10 गतेसम्मलाई मध्यनजर गरेर ब्यार राख्ने गर्नुहुन्छ र हामीले एकदम सुझाव दिने गरेको र किसानहरूले पनि फलो गर्ने गरेको 20-25 दिन भन्यो भने 20-30 दिनसम्मको बेरमा चाहिँ सामान्यतया रोप्ने गरिन्छ। अब यस हिसाबले चाहिँ बेर चाहिँ सबैले राखिसक्नु भयो, कसैले भर्खर राख्नु भएको होला, कसैले अलिक अगाडि राख्नु भएको छ होला। अब यदि तपाईँको चाहिँ अलिक पहिले राख्नु भएको थियो, अब हिजो आजमा चाहिँ रोप्ने प्लानमा हुनुहुन्छ तर पानी चाहिँ यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा चाहिँ यसले कम्तीमा बेरको बेरमा सुक्न नदिनु, त्यसमा चाहिँ किसानको अवस्था हेरेर किसान अनुगमन गरेर त्यसमा पानी छर्किने अथवा सिँचाइ गर्ने कति क्षेत्रफलमा लगाउनु भएको छ त्यो हिसाबले बेरमा चाहिँ कम्तीमा जोगाई हुँदै गर्नुपर्ने देखिन्छ।
5: प्री मनसुनमा अत्यधिक वर्षा भयो, अब यो मनसुनमा आवश्यक परे समयमा पानी पर्ने अवस्था छैन, किसानले समेत सचेत हुनुपर्ने अथवा अपनाउनु पर्ने वा अब चाहिँ गर्नुपर्ने कामहरू के छ दीर्घकालको लागि?
4: दीर्घकालको हिसाबले भन्दा त पहिलो कुरा त हामीले सिंचित क्षेत्रफल नै बढाउनु पर्यो, सरकारको योजना नै सिंचित क्षेत्र बढाउनेमा चाहिँ बढी प्राथमिकता दिने गरी हुनु पर्यो। त्यस्तै गरी कृषकहरूले पनि यो वर्षामा परेको पानीलाई चाहिँ सङ्कलन गर्ने, पोखरीहरू निर्माण गरेर बर्सातको पानी सङ्कलन गर्ने, त्यस्तै गरी यो चाहिँ चुरे क्षेत्रमा अनि पहाडको पनि विभिन्न ठाउँहरूमा चाहिँ यो पानी सङ्कलन गर्नको लागि चाहिँ यहाँहरूले ठाउँ ठाउँमा चाहिँ पोखरीहरूको निर्माण गर्नुपर्छ र हामीले चाहिँ दीर्घकालीन रूपमा हेर्दा। र त्यस्तै अर्को चाहिँ किसानहरूले पानीको पर्याप्तता हुँदा या नहुँदाको अवस्थामा पनि काम लाग्ने केही प्रविधिहरू छन्, थोरै पानीमा पनि धान खेती गर्न सकिने प्रविधिहरू छन्, जस्तै पाले पालो भिजाउने र सुकाउने प्रविधि छ। यस्तो प्रविधिहरूलाई चाहिँ किसानहरूले जोड दिनुभयो भनेदेखि अथवा हामी कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूले पनि किसानहरूलाई यो कुरामा चाहिँ उहाँहरूलाई अवेर गराउने र यो प्रविधिहरूमा चाहिँ हामीले फोकस गऱ्यौँ भनेदेखि चाहिँ यस्ता समस्याहरूलाई कम गर्न सकिन्छ।
5: बिउ बिजनमा पनि हामीले हेरफेर गर्ने समय पनि हो कि?
4: बिउ बिजनको कुरा गर्नुपर्दा चाहिँ हामीसँग सुक्खा सहने, अब कतिपय अवस्थामा सुक्खा पनि डुबान पनि हुने त्यस्तो जातहरू पनि पहिले नै विकास भइसकेका छन्। यद्यपि त्यो चाहिँ क्रमिक रूपमा अब अहिलेका आवश्यकताहरूलाई मध्यनजर गर्दै बिउहरूको पनि विकास भइसकेको छ। जस्तो हामीसँग सुक्खा सहने जातहरू छ, ती जातहरूलाई पनि हामीले अलि अगाडिदेखि नै कृषि मौसम सल्लाह बुलेटिन मार्फत यो पटक चाहिँ पानी चाहिँ सरदरभन्दा देशैभर सरदरभन्दा कम पानी पर्ने अवस्था छ, तपाईँहरूले चाहिँ सुक्खा सहने जातहरू लगाउनुहोस्, थोरै पानीमा हुने प्रविधिहरू अप्नाउनुहोस् भनेर चाहिँ हामी सुझाव दिँदै आइरहेका छौँ।
0: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। यसैबीच अबको 3 दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी र तराई भूभागको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मङ्गलबार पनि कोशी, मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बाढी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अड्किएको मनसुन अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
1: कालीमाटी फलफुल तथा तरकारी बजारमा बिक्रीका लागि लगाएका लौका, काउली र आलुमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभागको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अस्ति शुक्रबार गरेको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याएको लौकामा 66.51%, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा 64.54% र सल्यानबाट ल्याएको आलुमा 66.99% विषादी पाइएको हो। प्रयोगशालाको मापदण्ड अनुसार 45% भन्दा बढी विषादी भएका तरकारी उपभोगका लागि पूर्णत अयोग्य मानिन्छन्। तीनवटै नमुनामा तोकिएको सीमाभन्दा निकै बढी विषादी भेटिएकोले ती तरकारी बिक्री हुन नदी नष्ट गरेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।
0: कैलालीको घोडागोडी सिमसार क्षेत्रमा हरिहांसको गणना आजदेखि सुरु भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम सुरु गरेको नेपाल पक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहांस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरिहांसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहांसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहांस र जंगली धान रहेका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
9: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
10: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र निशुल्क रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। कैलालीमा 2 किलो चरेसहित 2 जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर 1 अत्तरियामा रहेको एक होटलबाट डडेलधुराको भागेश्वर गाउँपालिका 3 का 45 वर्षीय शंकर कुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका 4 का 52 वर्षीय मिनराज भट्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शाही, गोदावरी र भट्ट धनगढीमा डेरा गरी बस्दै आएका थिए। आज दिउँसो लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
1: कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रुपियाँ रहेकोमा आज तोलामा 4,700 रुपियाँले बढेर 2,83,800 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रुपियाँले बढेर 4,325 रुपियाँमा कारोबार भइरहेको छ।
0: आर्थिक संकट र बजार अभावका कारण कोशी प्रदेशमा दर्ता भएका 129 एफएम रेडियो मध्ये 44 बन्द भएका छन्। बन्द हुनेमा 16 सामुदायिक रेडियो समेत रहेका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको मीडिया सञ्चालनमा पूर्व केन्द्रीय मीडिया सम्मेलनमा पूर्व केन्द्रीय सदस्य मोहन काजीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार हाल 85 रेडियो मात्र सञ्चालनमा छन्। पत्रकारिता क्षेत्रमा पेसागत असुरक्षा र प्रविधिगत चुनौती बढेकाले यसलाई जोगाउन कोशी प्रदेश सरकारले मातृभाषाका सञ्चार माध्यमलाई विशेष सहयोग र नीति तथा बजेटको व्यवस्था गर्नुपर्ने सम्मेलनले माग गरेको छ।
1: काभ्रेको ऐतिहासिक नगर पनौतीमा आजदेखि हिले यात्रा शुरू भएको छ। 1422 वर्षदेखि मनाउँदै आएको परम्परा अनुसार आज बेलुका माता खोलामा नागको प्रतीकका रूपमा 2 बाँस तिर्स्याइने र देवगणहरू पारी पुगेपछि विशेष यात्रा शुरू भएको मानिन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने यो यात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने त्यहाँको प्रचलन छ। आजै राति अबेर भद्रकालीको रथ तानिने र रातभर गैडु पूजा गरिने पनौती यात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।
0: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक गाडीमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। पछिल्लो समय निजी तथा सार्वजनिक बस, माइक्रो तथा ट्याक्सीहरूमा कालो सिसाको प्रयोग गर्दै सडकमा गुण्न थालेपछि कडाई गर्न थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो समय 37 गाडीलाई कालो सिसा हटाउन लगाएर जरिवाना समेत गरिएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मुज जलमार्गमा अमेरिका र इरान बीच थप आक्रमण प्रतिआक्रमण भएको छ। यसले दुई देश बीचको युद्धविरामलाई थप कमजोर बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। बिहिबार सिङ्गापुरको झण्डा फहराएको मालवाहक जहाज एभर लभलीमा ड्रोन आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्र तटीय राडर प्रणालीमाथि आक्रमण गरेको थियो। जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरूमा प्रत्याक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई युद्धविरामको मूर्खतापूर्ण उल्लङ्घन भन्दै अमेरिकालाई युद्धमा फर्कन बाध्य बनाए इरानको अस्तित्व नरहने चेतावनी दिनुभएको छ। अमेरिका र इरानले जुन 17 तारिकमा युद्धविराम सम्झौता गरेका थिए तर हर्मुज जलमार्गमा आवाजावत गर्ने जहाजमाथि शुल्क लगाउने वा नलगाउने भन्ने विषय मुख्य विवादास्पद बनिरहेको छ। विश्लेषकहरूको अनुसार आउँदो 30-60 दिनसम्म यस्तै सीमित आक्रमणहरू दोहोरिने सम्भावना छ, तर अन्तत दुवै पक्ष पूर्ण युद्धभन्दा वार्ताकै बाटो रोज्न बाध्य रहेका छन्।
0: भेनेजुएलामा बुधबार गएको दुई ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं उद्धारकर्मी पठाएर सहयोग गरेका छन्। आज टेलिग्राममा पोस्ट गरेको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेसले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री, 86 विशेष कुकुर र 2741 जना भन्दा बढी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख छ। ती टोलीले भेनेजुएलाली टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि भएको छ। 3238 जना घाइते भएका छन् भने 3142 परिवार घरबार विहीन भएका छन्। 50,000 जना भन्दा धेरै मानिस बेपत्ता रहेका अनुमान छ। उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्त्वपूर्ण उद्धार समय सकिँदै गएको छ। उपकरणको अभाव र निरन्तरको परकम्पनले खोजी कार्यमा बाधा पुर्याइरहेको छ। बुधबार 7.2 र 7.5 म्याग्नेच्युडका दुई ठूला भूकम्प गएपछि पटक पटक साना ठूला परकम्पहरू गएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। मध्य प्रदेशमा सम्पन्न निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। पर्साको बिलगंजमा रहेको टीबी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई 11 रनले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो। टस जितेर एपीएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। 99 रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले 19 ओभर 5 बलमा सबै विकेट गुमाएर 87 रन मात्र बनाउन सक्यो। प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयोजनमा सम्पन्न प्रतियोगितामा 7 प्रदेश र विभागीय टोली एपीएफ गरी 8 टोलीको सहभागिता थियो।
0: र विश्वकप फुटबल 2026 को नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकोले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पाउने 1 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानेडाले पहिलो खेलमा बोस्निया एन्ड हर्ज गोबिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानेडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट चरणको जित हासिल गर्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा।
1: वाम शक्तिहरू मिल्दै पर्ने अवस्थामा पुगेका 4 कम्युनिस्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड दिँदा ओली र नेपाल कार्यगत एकताको पक्षमा।
0: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा, बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना, पानी नपरेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव।
1: हर्मुज जलमार्गमा अमेरिका इरान तनाव चर्किँदै, युद्धविराम संकटमा पर्ने चिन्ता।
0: र निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई, विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसित पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: समपक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: माडी नगरपालिकाले तोक्यो सरसफाई सेवा शुल्क। माडीका पर्यटक स्थलहरूमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटन शुल्कमा पनि समायोजन। जनकल्याण माध्यमिक विद्यालयलाई 21 कम्प्युटर सहयोग स्वरूप प्राप्त। माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा 23 राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव मनाइने। प्रधानमन्त्रीले संसदमा जवाफ नदी पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति। रासपा महाधिवेशनमा चितवनका 3 सांसद पदाधिकारीमा निर्वाचित। र सुस्ता समस्या समाधान गर्न सरकारसँग अभियानको माग। निशुल्क विश्वकप हेर्न खोज्दा 115 जनाले गुमाए 2,29,00,000 रुपियाँ। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि विभिन्न व्यवसाय तथा आवश्यक क्षेत्रबाट उठाउने मासिक सरसफाई सेवा शुल्क तोकेको छ। तोकिएको शुल्क अनुसार ठूला होटल तथा लजले मासिक 200 रुपियाँ, साना होटलले 150 रुपियाँ, आवश्यक घरधुरीले 50 रुपियाँ तिर्नुपर्नेछ। यस्तै तरकारी पसलका लागि मासिक 150 रुपियाँ तथा बैंक, सहकारी र बीमा कम्पनी लगायत वित्तीय संस्थाका लागि 200 रुपियाँ शुल्क निर्धारण गरिएको छ। कपडा तथा फेन्सी स्टोर्सबाट पनि मासिक 150 रुपियाँ सरसफाई सेवा शुल्क लिए नगरपालिकाले जनाएको छ। नगरपालिकाको 18 नगरसभाले पारित गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083ले सो दर रेट कायम गरेको हो। प्रस्तावित विधेयकलाई नगरसभाले सर्वसम्मत पारित गरेको थियो। गत वर्षबाट सरसफाई सेवा शुल्क बढे पनि फोहोर उठाउने कर्मचारी वा गाडीको संख्या नबढेको, फोहोर उठाउन आउने समय उस्तै रहेको र फोहोर व्यवस्थापनको ठोस काम पनि सुरु हुन बाँकी नै रहेको भन्दै जनस्तरबाट सो बढेको शुल्कको आलोचना हुने गरेको छ। माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरूमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटक शुल्क वा सरसफाई शुल्क समायोजन गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 कार्यान्वयन शुरू हुने गरी समायोजित नयाँ शुल्क दरलाई नगरपालिकाको 18 नगरसभाले सर्वसम्मत पारित गरेको हो। यो सँगै अब स्थानीय धार्मिक स्थलहरूमा माडीवासीसहित सबै नेपालीहरूलाई पर्यटन वा सरसफाई शुल्क 20 रुपियाँ हुने भएको छ। यस्तै सबै स्थानहरूमा भारतीय नागरिकहरूका लागि 50 रुपियाँ, अन्य विदेशीहरूका लागि 1,000 रुपियाँ कायम हुने भएको छ। नयाँ व्यवस्था अनुसार समेसरगढीमा अन्य विदेशी नागरिकलाई रु 100, भारतीय नागरिकलाई रु 50 र नेपाली नागरिकलाई रु 20 कायम हुनेछ। यसअघि अन्य विदेशी नागरिकहरूलाई रु 100, भारतीय नागरिकलाई रु 80, विदेशी नागरिकलाई रु 50 र माडीवासीहरूलाई परिचय खुल्ने आधारमा रु 10 रुपियाँ शुल्क रहेको थियो। चैते दशैंभन्दा 9 दिन अगाडिदेखि चैते दशैंका दिनसम्म पनि प्रवेश निःशुल्क रहनेछ। यसै गरी पुष्पमन्दन वाटिकामा पर्यटन शुल्क अन्य विदेशी नागरिकहरूका लागि 100, भारतीयहरूका लागि 50, नेपालीहरूका लागि 20 कायम हुने भएको छ। यसअघि स्वस्थलमा प्रवेशका लागि सबै विदेशी नागरिकहरूलाई रु 50, स्वदेशी नागरिकहरूलाई 25 र स्थानीयवासीलाई 10 रुपियाँको टिकट लागू गरिएको थियो। यस्तै रेड हिल पार्क प्रवेशका लागि अन्य विदेशी नागरिकहरूलाई रु 100, भारतीयहरूलाई रु 50 र विदेश नेपालीहरूलाई रु 20 कायम हुने भएको छ। यसअघि सो पार्क प्रवेशका लागि विदेशी नागरिकहरूलाई रु 50, स्वदेशीलाई रु 25 र स्थानीयलाई रु 10 प्रवेश शुल्क लागू गरिएको थियो। यसै गरी वैकुण्ठ धाम क्षेत्र प्रवेशका लागि अन्य विदेशीहरूलाई रु 100 र भारतीयहरूलाई रु 50, स्वदेशीलाई रु 20 तोकिएको छ। यसअघि सो शुल्क क्रमशः 180 र 50 थियो भने स्थानीयलाई 10 रुपियाँ तोकिएको थियो। यसबाहेक वाल्मीकि आश्रम क्षेत्रमा अन्य विदेशी नागरिकलाई रु 100, भारतीयलाई रु 50 र नेपालीहरूलाई रु 20 सरसफाई शुल्क तोकिएको छ। यसअघि सो शुल्क अन्य विदेशी नागरिकलाई रु 50, भारतीयहरूलाई रु 16 र नेपालीहरूलाई रु 10 र स्थानीयलाई 5 रुपियाँ रहेको थियो। अयोध्याधाम राम मन्दिर क्षेत्रमा सरसफाई शुल्क अन्य विदेशीलाई रु 100, भारतीय नागरिकलाई रु 40 र स्वदेशीलाई रु 20 तोकिएको छ। यसअघि त्यहाँ अन्य विदेशीलाई रु 50, स्वदेशीलाई रु 25 र स्थानीयलाई रु 10 प्रवेश शुल्क तोकिएको थियो। पर्यटक स्थलमा वनभोज गर्दा 20 जनासम्मको रु 300, 40 जनासम्मको रु 500 तथा 40 बढीका लागि 1,000 रुपियाँ शुल्क यथावतै राखिएको छ। यस्तै सुटिङ गर्दा प्रतिदिन रु 10,000 शुल्क पनि यथावतै रहेको छ। यसअघि मन्दिर र धार्मिक स्थलहरूमा प्रवेश गर्दा शुल्क लगाएको भन्दै नगरपालिकाको चर्को आलोचना भएको थियो। पोखरा र चितवनका 2 रोटरी क्लबले माडीको कल्याणपुर स्थित जनकल्याण माध्यमिक विद्यालयको कम्प्युटर ल्याबका लागि 21 कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको छ। रोटरी क्लब अफ पोखरा फिसटेल र रोटरी क्लब अफ नारडी मिटाउनले एडुटेक नेपाल र एल्सपेथ स्ट्यान्डर्डसनको सहयोगमा विद्यालयका सबै कक्षाका लागि सबै विषयका पाठ्यपुस्तक सहित करिब 8,89,000 रुपियाँ लागत बराबरका 21 ब्रान्डेड कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको थियो। रोटरियन विनोद कोइरालाको प्रमुख आतिथ्यमा आइतबार सो सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर जोशीले बताउनुभयो। बाणी नगरपालिकाको नमुना विद्यालय कार्यक्रमबाट प्राप्त 4,50,000 रुपियाँ मध्ये 3,00,000 रुपियाँबाट कम्प्युटर ल्याबका लागि विद्यालयको फर्निचर निर्माण गरेको समेत उहाँले जनाउनुभयो। कम्प्युटर ल्याब स्थापना भएपछि विद्यालयमा कम्प्युटर शिक्षण प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। बाढी नगरपालिका कृषि विकास शाखाको आयोजनामा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ तेस्रो राष्ट्रिय धान दिवस तथा रोपाइउत्सव मनाइने भएको छ। असार 15 गते बिहान 8 बजे माडी नगरपालिका छ लक्ष्मी निवासमा सो उत्सव आयोजना गरिएको शाखाले जनाएको हो। उत्सवका अवसरमा सामूहिक धान रोपाई, हिलोमा डोरी तान्ने प्रतियोगिता तथा दही चिउरा खाने कार्यक्रम आयोजना गरिने जनाइएको छ। नेपालमा प्रत्येक वर्ष असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइन्छ। धान बालीमा उत्पादन वृद्धि र खाद्य सुरक्षाको महत्वलाई आत्मसात गर्दै विक्रमसम्म 2061 यो दिवस मनाउन सुरु गरिएको हो। यस दिन खेतमा काम गरेर दही चिउरा खाने परम्परा रहेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले यसपटकको निर्वाचन हार स्थायी नभएको भन्दै पुनः बलियो प्रतिस्पर्धी शक्ति बनेर आउने बताएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल शरदले अध्यावधिक निर्वाचनमा आफूहरू पराजित भए पनि सधैँका लागि नहारेको बताउनुभयो। उहाँले सत्तारूढ दललाई पनि आगामी दिनमा राजनीतिक प्रतिस्पर्धा परिवर्तन हुन सक्ने हेका राख्न आग्रह गर्नुभयो। विचार र जनतासँगको सम्बन्ध बलियो भए सानो शक्ति पनि प्रभावशाली बन्न सक्ने उहाँले बताउनुभयो। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले सरकारी निकायको लापरवाहीमा पनि आर्थिक जरिवाना हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहले नागरिकलाई मात्र कानूनको दायरामा ल्याउने अभ्यास अन्त्य गरी राज्य र जनता दुवैलाई समान रूपमा जिम्मेवार बनाउने कानून आवश्यक रहेको बताउनुभयो। उहाँले 24 घण्टाभित्र सड़कका खाल्टा मरम्मत नगरे 1,00,000 रुपियाँ, बिग्रिएको ट्राफिक बत्ती समयमा नबनाए 1,00,000 रुपियाँ तथा सड़क बस्ती नबले 50,000 रुपियाँ सम्बन्धित निकायले जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभयो। यस्तै ट्राफिक प्रहरीले सेवाग्राहीसँग दुर्व्यवहार गरी 50,000 रुपियाँ र ट्रायल पास गरेको 7 दिनभित्र लाइसेन्स उपलब्ध गराउन नसके सम्बन्धित निकायलाई 50,000 रुपियाँ जरिवाना गर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो। सड़कको दुरावस्थाका कारण दुर्घटना भए, नागरिकको मृत्यु भए सम्बन्धित सरकारी निकाय र निर्माण कम्पनीलाई समेत जवाफदेही बनाउने कानून आवश्यक रहेको शाहीले बताउनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशनबाट चितवनका 3 प्रतिनिधि सभा सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्। चितवन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो। यस्तै क्षेत्र नम्बर 3 सांसद सुविधा गौतम उपसभापति र क्षेत्र नम्बर 1 सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेताहरूले गत भदौ 24 मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन सहकारी हुँदै पार्टी एकतासम्म पुग्नुपर्नेमा जोड़ दिएका छन्। आइतबार जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा काठमाडौँमा भएको नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका 2 पार्टीका शीर्ष नेताहरूले यस्तो बताएका हुन्। उनीहरूले विगतका कमी कमजोरीमाथि आत्मसमीक्षा गर्न तयार रहेको समेत बताएका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक रहेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताउनु भएको हो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नुरहेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। अर्थमन्त्री डाक्टर छोडी मगलेले अघिल्ला सरकारहरूले ऋण बढाएको विषयमा प्राङ्गिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेका प्रश्नको जवाब दिँदै उहाँले यसअघिका सरकारसँग खनिनु भएको हो। आजको छलफलमा संसदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको यो सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना समेत गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो पहिलो महाधिवेशनबाट स्वतन्त्र सन्तुलित र राष्ट्रहित केन्द्रित परराष्ट्र नीति अङ्गीकार गरेको छ। चितवनमा सम्पन्न महाधिवेशनमा पार्टीका सभापति रविलाम छानेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा अन्तर्राष्ट्रिय मामिला र विदेश नीतिका सम्बन्धमा नेपालको संविधानले परिभाषित गरेका राष्ट्रिय हित र स्वाभिमानलाई नै वैदेशिक नीतिको मुख्य मार्ग निर्देशक मानिएको उल्लेख गरिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीले संसदमा जवाब दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा पनि असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा काङ्ग्रेस सांसद रेणुका काउसले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति नेपालको आधिकारिक राजनैतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो अहोदाको गरिमा जोगाउन र कूटनैतिक मर्यादामा रहन सचेत गराउनुभयो। अभियान र सुस्था बचाउ युवा अभियानले सीमा सुरक्षा सुस्ताबीचको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ। आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभियानले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न र सुस्तावासीलाई तत्कालै नेपाली नागरिकता उपलब्ध गराउन भोगचलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपूर्जा वितरण गर्न तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको हो। ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाको स्टिकर हटाउन सुरु गरेको छ। आइतबारदेखि उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाको स्टिकर हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले बताउनुभयो। र फिफा विश्वकप 2026 समूह चरणका सबै खेल आइतबारदेखि सकिएको छ। जुन 11 सुरु भएको विश्वकप प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानाडामा भइरहेको छ। यही फुटबल महाकुम्भको लाइभ हेर्ने नाममा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका छन्। एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको जनाएको छ। विद्युतीय माध्यमबाट खाता ह्याक गरेर ठगीमा संलग्न गिरोहले फिफा विश्वकप निशुल्क हेर्न पाइने विज्ञापन सामाजिक सञ्जाल फेसबुकमा राखेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ। पीडितहरूलाई फिसिङ गर्न उनीहरूले एपीके फाइललाई माध्यम बनाउने गरेका छन्। अहिलेसम्म त्यस्ता लिङ्क खोल्दा 2,29,00,000 भन्दा बढी रकम ठगी भएको भेटिएको छ। स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट
0: आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र 7% आर्द्रता 65% मापन गरिएको छ। अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी नगरपालिकाले तोकियो सरसफाई सेवा शुल्क, माडीका पर्यटक स्थलहरूमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटन शुल्क समायोजन, जनकल्याण माध्यमिक विद्यालयलाई 21 कम्प्युटर सहयोग स्वरूप प्राप्त, माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा 23 राष्ट्रिय धान दिवस तथा रूपायोत्सव मनाइने, प्रधानमन्त्रीले संसदमा जवाफ नदी पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति, रासपा महाधिवेशन चितवनका 3 सांसद पदाधिकारीमा निर्वासित, र सुस्ता समस्या समाधान गर्न सरकारसँग अभियानको माग, विश्वकप हेर्न खोज्दा 115 जनाले गुमाए 2,29,00,000 रुपियाँ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
0: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083, बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083 माथि 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
3: यो करले भुइँ मान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै 75-80% बाल बालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रुपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाख सम्मको वार्षिक आमदानीमा कर छुट, यति रेडिकल डिपार्चर गरिएको छ। यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
2: अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना, आफ्नै खर्चमा पनि ठूला आयोजनामा र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले विभिन्न 4 विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। त्यसै गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोल प्रसाद अरियालले आज स्वीकृत भएका 4 विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका 4 सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, कक्षा बाह्रको परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान र ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याग गरेर मानिस मार्ने

0: दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीका कारण लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा 12 नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगरिँदा उत्कृष्ट विद्यार्थीहरूको नतिजामा समेत नन ग्रेडेड देखिनु दुखद भएको बताउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आआफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कण्डेलले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नै पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रासोपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारलाई हल्लाउने र षड्यन्त्र गर्ने गरी आएको बताउनुभयो। नेपाली कंग्रेसका सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिका विरूद्ध संसदमा जवाफ माग गरिरहेका बेला चितवन गएर स्पष्टीकरण दिएको भन्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो भनी प्रश्न गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली कंग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रे पलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यका भर फैलिएको बताउनुभयो। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्यु दर भएको एक संक्रामक रोग हो। उपराष्ट्रपति रामचाह प्रसाद यादवले शिक्षालाई अनुसन्धान नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको संवर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरूरी रहेको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीहरू बीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। फाउन्डेसनले जननेता मदन कुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसतभन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
1: असार मानु रोपेर मुरी उब्जाउने समय, अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नु भन्दा पहिले गाइने भाकालाई भैनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा भैनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले पनि निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। कन्यापथरा गाउँपालिका तिनकी खन्टी देवी बोहरा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा दसौँ हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
2: खेत गोठ हुन्थ्यो, गोल गोल पाटे, पाँच दिन छ दिन के भन्छ चन्टा बनाएर
1: डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
3: डडेलधुरा जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6120 हेक्टरमा हो, जसमध्ये हालसम्म करिब करिब 2000 पुग्दैछ। त्यतिखेर मनसुनी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मनसुन भित्रिएको छैन, जसले गर्दा रोपाई मात्रै होइन अरू बाली नालीमा पनि प्रभाव परिरहेछ, जसले गर्दा धान रोपाई पनि ढिलो नै भइरहेछ।
1: पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत बिस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार 2057 सालदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी महत्वपूर्ण फाइलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब 25 वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फाइललाई वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरिएको विभागले जनाएको छ। वैदेशिक रोजगार ठगीका उजुरी बढ्दै गएपछि युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै विभागलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिँदै आउनु भएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले भोलि असार 15 गतेदेखि पुनः सेवा सुरु गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा ओपिडीमा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। वैदेशिक रोजगारबाट फर्किएपछि धनकुटाको साँगुरी गढी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले सुरु गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। 2 वर्ष अघि सुरु गरेको होमस्टे व्यवसायबाट विदेशभन्दा दोब्बर कमाई हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
4: धनकुटा जिल्लाको साङ्गुरीगढी गाउँपालिका 5 डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नु भएको छ। वैदेशिक रोजगारीबाट फर्केपछि सुरु गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाई र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनु भयो। यस व्यवसायबाट विदेश भन्दा दोब्बर कमाई भइरहेको उहाँको भनाइ छ।
5: अहिलेसम्म सन्तुष्ट छु। जो बाहिर जानु भएको छ, बाध्यताले जानु भएको छ, नेपाल फर्केपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
4: एक रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्याण्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी भएको बताउनुहुन्छ।
6: यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छु।
4: होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
6: हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
4: पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनु भयो।
7: होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौ।
4: पहाडका गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी संचार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 जना यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। मृतकहरू सबै साउदी नागरिक रहेका र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको उत्तर पूर्वी सहर टोम्बलेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। हर्मुजको साँगुरो जलमार्गमा प्यानमाको झण्डा राखिएको भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। युएस सेन्ट्रल कमान्ड सेन्टकमले इरानभर कयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रामकताको सिधा जवाब भएको बताएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमानदार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको समेत बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति कम्तीमा 5 दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा बैंकिङ क्षेत्रका विज्ञहरूले जोड दिनु भएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 वर्ष दृष्टिकोण सहित ल्याउनुपर्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधारमा नीतिहरू असफल भए भन्न नमिल्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले वित्तीय क्षेत्रको नीति प्रति सर्वसाधारणको चासो बढ्दै गएको उल्लेख गर्दै बजारले अधिक तरलता व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल बैंकका संघका पूर्व अध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा अपनाएका कसिला नीतिगत व्यवस्थाहरूको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मर्मत सम्भार गर्ने कामको शुरूआत गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले नेपाल विद्युत प्राधिकरणका कामको कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट त्यस्तो कामको थालनी गरेको जनाएको छ। हाललाई नमुनाको रूपमा शुरूआत गरिएको त्यस कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरी शहरी क्षेत्रको नियमित मर्मत सम्भारको काममा प्रयोग गर्ने कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। उपभोक्ताहरूलाई अवरोध बिनै गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालू अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको शुरूआत गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताउनुभयो। तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेर चालू लाइनको मर्मतको काम गरेका थिए। मुस्ताङको घर पछोङ गाउँपालिकाले पशुपालक किसानलाई 50% अनुदानमा याक र नाक वितरण गरेको छ। हिमाली याक र नाक प्रबन्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरूलाई अनुदानमा याक र नाक वितरण गरेको हो। लाभग्राही पशुपालक व्यवसाय र गाउँपालिका अन्तर्गत संघीय सशर्त अनुदानमा 50% लागत साझेदारी रहने गरी याक र नाक पालन गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लाल चन्दले जानकारी दिनुभयो।
0: अब खेल समाचार रमेश टमट्टाबाट।
10: फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण राउन्ड अफ 32 को समीकरण पूरा भएको छ। अब उपाधि दौडमा रहेका 32 टोलीले अन्तिम 16 स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउन्ड अफ 32 को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार राति 1:15 हुँदैछ। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेका टोलीहरू अब नकआउट चरणमा एक हार सँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दावेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम 16 स्थान बनाउन कडा चुनौती प्रस्तुत गर्नेछन्। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरेन्द्र नगरमा सुरु भएको छ। आजदेखि 18 गतेसम्म प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 पुरस्कार प्राप्त गर्नेछन्। निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 उपाधि कोशी प्रदेशका महिला क्रिकेट टिमले जितेको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज पर्साको बिरगंज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जित निकालेको हो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थान तथा हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। मध्य प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
12: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
11: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
13: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
11: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
13: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
11: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
13: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
11: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
13: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
11: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
13: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
11: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
14: कारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सामुदायिक सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। लामो समयपछि कम्युनिस्ट नेताहरू एउटै मञ्चमा एकताको चर्चा, तर अडान आफ्नै। प्रतिनिधि सभाबाट बजेट प्रक्रिया पूरा, आज दुई विधेयक पारित।
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: असार 8 सम्ममा देशभरमा करिब 10% मात्र धान रोपाई, सबैभन्दा कम मधेसमा। वर्षा नहुँदा कतिपय ठाउँमा धानको ब्याड समेत तयार भएन, सिँचाइको अभावमा समस्या।
2: वर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
0: कालो सिसा लगाएका सवारी साधनमाथि ट्राफिकको कडाई, फिफा विश्वकप हेर्ने लोभ महँगो बन्दै। फर्जी लिङ्कबाट 2,29,00,000 रुपियाँ भन्दा बढी ठगी।
3: यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रिम्यानलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने, लिङ्कहरू क्लिक गर भन्ने, यसरी चाहिँ थाल्दा हुन्छ होइन।
0: इरानद्वारा बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण। विश्वकप फुटबलमा भोलिबाट नकआउट चरणका खेल हुने, पहिलो खेल दक्षिण अफ्रिका र क्यानाडा बीच हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: असार 10 गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
5: देशभर मनसुन ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। प्रदेशगत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ, तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्यले सीआईएनसँग बताउनुभयो।
2: पानी नपरेर किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था, अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग यसको 20-22 सम्म राखिसक्नु पर्ने, अहिलेसम्म अब पसारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने, कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिया छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही वर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
5: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो, त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
1: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
5: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पुँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पुँजीगत खर्च बढाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बकौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा सङ्कलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढेका छौँ। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
5: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असुल हुन बाँकी ब्याजको 5% भन्दा बढी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि संचालक, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड भन्दा बढीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीभी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रुपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 वटा उजुरी परेको र हालसम्म 2,29,00,000 रुपियाँ भन्दा बढी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
3: यस्तो हो, विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 लाग्छ। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ थाल्दा हुन्छ होइन। त्यो लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाउने त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच भएर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गराएको छ क्या। त्यस्तो
5: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
3: लगभग 115 वटा उजुरी भएको छ।
5: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मञ्चमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दहाल प्रचण्डले देशमा सम्भावित राजनीतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
7: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
5: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्य शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
8: हाम्रा नीतिहरू बिल्कुल सही छन्, त्यसकारण मैले भन्ने गरेको छु। नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
5: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कारवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाइ छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप वा संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 सवारी साधनलाई कारवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल, ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
0: सुशीला श्रेष्ठ। वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
9: केटाकेटीहरूले पढ्न राम्रोसँग पाए छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर। हामीले त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीले त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिचमै खाइदिन्छ सर। अब त्यस्तै हो।
0: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाब संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
13: मुगुको सदरमुकाम गमगरी बजारबाट झन्डै 2 दिन हिँडेपछि पुगिन्छ। मुगुको स्वर गाउँपालिकाको नेरा गाउँ स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेरा गाउँका स्थानीय 29 वर्षे प्रकाश बहादुर शाही:
14: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो विद्युतमा तपाईँको कत्रो तपाईँको करोडौँ अरबौँको तपाईँको लगानी छ, लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरावासी लगाइदियो। यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गएको यही विद्युत हो। सबै झरै बालेर हेर्नु, अब त्यही त हो त। अब पिँढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए, अनि गयो अझ फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यसो गरिरहेछन्।
13: नेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत 1.5 वर्षदेखि यो आयोजना बिचै मालपत्र पर्दा स्थानीय बासिन्दा टुकी र झरो बालेर बस्न बाध्य छन्। स्थानीय बासी शुभराज शाही:
9: हामीलाई सर के समस्या भन्दा विद्युत बिग्रिएको चाहिँ अब करिब 1.5 वर्ष भयो सर, अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर। हामीले अनावश्यक हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर, बजेट हालिदिने, बजेट हाल्यो भने बिचमै खाइदिन्छ सर। अब त्यस्तै काम गरिदिँदैन, बजेट खाइदिन्छ सर। त्यही हो
13: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेट्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नु पर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेरा गाउँकी स्थानीय प्रेम कला मल्ल:
15: हामीहरू बत्ती नआएपछि अब घरतिर के बाल्ले के गर्ने, आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन्, गलोमा अनि त्यो खिस्सो जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ। अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ मान्छेले। अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनु पर्छ।
13: विगत 1.5 वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीले पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
16: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन, अन्य कुराहरू केही सर्च गरेर उ गर्नु पढेर आउनु भन्नु त त्यो पनि गर्न पाइँदैन। बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ घरसीमा पनि, अनि झरो बाल्ने अनि झरो बाल्नु पर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ।
13: विगत 6 वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही:
17: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिना चाहिँ केही समस्या आयो भने कुराबाट नै त्यो समस्या हल लागू गरेर चाहिँ वडा कार्यालय त्यही छ, वडा अध्यक्ष त्यही हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्। कुम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मिस सामान बोन्यो भने आयो भने अब अरू च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ। अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोलियो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु। त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ।
13: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसे गरिदिए हुन्थ्यो भने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
18: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
19: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
0: बालबालिकाको प्रश्नमा विज्ञको जवाब। हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सन्तोष। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 108 खण्डमा छौँ। गएको 2.5 महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लूबारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौँ। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौँ।
18: नमस्कार, म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
19: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौँ अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौँ भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
24: नमस्कार, म श्रेष्मा। बाल बालिकालाई छिटै बर्ड फ्लू लाग्छ?
19: हजुरले भन्नुभएको जस्तो बाल बालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन। तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ, यदि हामीले सरसफाइमा ध्यान दिएनौँ, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौँ अथवा मरेका पन्छीसँग हामीले खेल्यौँ, मरेका कागहरूलाई हामीले चलायौँ भनेदेखि हामीलाई सङ्क्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जङ्गली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौँ र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौँ भनेदेखि सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ। त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
24: नमस्कार, म ज्योति। हामी कुखुराको मासु खाँदा बर्फी लाग्छ?
19: कुखुराको मासु खाँदैमा बर्डफ्लू रोग लाग्छ भन्ने छैन, किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्डफ्लू रोग लाग्दैन। र अहिले जुन संक्रमण भइरहेको छ यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्डफ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन, किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ। हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन। र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ, र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अन्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अन्डा र मासु खायौँ भनेदेखि बर्डफ्लू रोग लाग्दैन, ढुक्कसँग हामीले कुखुराको मासु र अन्डा खान सक्छौँ।
1: नमस्कार, मेरो नाम बिहानी। डाक्टर साहब, बर्डफ्लूबाट हामी कसरी जोगिन सक्छौँ? मैले सुनेको चिडिया खानामा बर्डफ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौँ?
19: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्डफ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नको लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो। र यो रोग चाहिँ यदि संक्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौँ, उनीहरूको सुली सोतरलाई हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन, बरु हामी आफूभन्दा ठुला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हातगुडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चराचुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन, र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छैन भनेर पुनः परीक्षण गर्नेछौँ, र पुनः परीक्षण गर्दाखेरि बर्डफ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
23: बर्डफ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: देशभर मनसुन ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिङ्कमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोडभन्दा बढी ठगी भएको छ। प्रमुख कम्युनिस्ट नेताहरूले कम्युनिस्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता उलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कारवाही सुरु गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट सुरु हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 MB
4: न पक्ष न विपक्ष
5: सधैं निष्पक्ष
6: स्वदेश FM 93.2 MHz
7: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ
8: स्वदेश टाइम चेक यस समय 47
9: इट्स 8 o'clock अहिले 8 बजेको छ

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: कम्युनिस्ट एकतालाई जोगाउन नसकेको शीर्ष नेताहरूको स्वीकार, फेरि सशक्त भएर आउने दावी।
0: प्रतिनिधि सभा

0: लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। 7 वर्ष अघि चुनावमा बहुमत पुग्ने गरी भएको एकतालाई जोगाउन नसकेका वामपन्थी नेताहरूले आज एक सार्वजनिक कार्यक्रममै एकतालाई जोगाउन नसकेको स्वीकार गरेका छन्। गत फागुन 21 निर्वाचनमा पराजय भोगेपछि पूर्व प्रधानमन्त्री तथा 4 कम्युनिष्ट नेता आज एकै थलोमा उभिएर विगतको एकतालाई जोगाउन नसकेको स्वीकार गरेका हुन्। स्वर्गीय मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज गरेको कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने धारणा व्यक्त गर्नुभयो। उहाँले आजको भोलि नै पार्टी एकता नभए पनि कार्यगत एकताका लागि भने ढिला
2: वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। यहाँ केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन्, मलाई अनौठो लाग्छ। मैले कहीँ पनि भोलि नै पार्टी एकता गरौँ बेलुकै पार्टी एकता गरौँ भनेको पनि छैन। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ सहकार्य, चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ।
1: नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले मिल्न सक्ने कुरामा तत्काल मिलेर अघि बढ्नुपर्ने तर्क गर्नुभयो।
3: जनताको बदलिदो मनोविज्ञानलाई बुझ्न सकेनौ, जनतासँग हामी जसरी मिसिनु पर्ने हो त्यो मिसिने काम गर्न सकेनौ, या हामीमा के भड्काउहरू आए, के विकृतिहरू आए, के विसङ्गतिहरू आए, यसको आत्मसमीक्षा गरौँ। यो एउटा पार्टीको निम्ति कुरो मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन् ती सबैले आफ्नो आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ। त्यो आत्ममन्थन गर्न सक्यौँ भने, सही निष्कर्षमा पुग्न सक्यौँ भने, त्यस आधारमा हामी हातेमालो गर्दै अगाडि बढ्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सक्छ।
1: नेकपाकै वरिष्ठ नेता झलनाथ खनालले पनि आफूहरूले विगतमा बहुमत पाउँदा पनि सदुपयोग गर्न नसकेको स्वीकार गर्नुभयो। खनालले अहिले संसदमा रहेका कम्युनिष्ट पार्टीहरूका सांसदहरूको संख्या जोड्दै उहाँले गत फागुन 21 गतेको निर्वाचनमा मिलेर चुनाव लडेको भए यो दिन नआउने तर्क समेत गर्नुभयो।
4: यदि यही दुईटा दल मात्रै निर्वाचन भन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, कमरेडहरू तथ्याङ्क एकचोटि सम्झना गर्नुहोस् त, नेपाली कम्युनिस्ट पार्टीले 17 सिट, नेकपा एमाले 25 सिट, दुईटा जोड्दा 42 सिट, तर यो दुईटा जुद्धा कतिवटा हामीले हरायौँ, 32 सिट हामीले हार्यौँ, त्यो 32 सिट पनि हाम्रै हुन्थ्यो। यदि त्यो दुईटा जोड्दा हामी 74 पुग्छौँ, यदि दुईटाको बिचमा एकता भएको भए त्यसलाई अझै मल्टिप्लाई हुन्थ्यो, करिब 100 सिट वामपन्थीको हुन्थ्यो, आज यो बालेन तानाशाही चल्ने फेरि हेर्नु।
5: यसैबीच सोही कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पाएर बनेको वैधानिक सरकारमाथि प्रतिगमन गरेर अहिलेको सरकार बनेको भन्दै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रास्त गर्नुपर्ने बताउनु भएको छ। उहाँले आफू नेतृत्वको जननिर्वाचित सरकार विध्वंस मार्फत ढालेर असंवैधानिक सरकार बनाएको प्रतिक्रिया दिनुभएको हो। ओलीले गत भदौको 23 र 24 विध्वंसलाई मान्यता दिन अहिले निर्वाचन गराएर नयाँ सरकार बनाइएको टिप्पणी गर्नुभयो।
6: वामपन्थी आन्दोलनलाई मुख्य रूपमा टार्गेट गरेर र वामपन्थी आन्दोलनलाई मात्रै होइन, लोकतान्त्रिक आन्दोलनलाई, देशभक्तिपूर्ण आन्दोलनलाई, लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिद्ध्याउने गरी भदौ 23-24 प्रतिगामी षड्यन्त्र भयो। त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढङ्गले विस्थापन गर्यो। यो लोकतन्त्र हुनै सक्दैन। सरकार बनाउने, अपदस्थ गर्ने, सरकार फेर्ने सबै गर्ने संसद बलजस्ती भङ्ग गरे, वैधानिक सरकार भङ्ग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन। तर नेपालमा त्यो
5: अध्यक्ष ओलीले आफूलाई यस प्रकारको मत परिणाम पहिले आउँछ भन्ने थाहा भएको भन्दै

0: निर्वाचनमा नजाउँ भन्दा अरू पार्टीले साथ नदिएको गुनासो गर्नुभयो। उहाँले अहिलेको यो परिमाणकै आधारमा आफूहरू मरेको नठान्न आग्रह गर्दै केही समयमा फेरि सशक्त भएर आउने प्रतिक्रिया दिनुभयो।
1: चुनावमा हामीले धक्का खाएका छौँ, यो धक्का हो, तर हामी समाप्त भएका छैनौँ। धक्का खानु र समाप्त हुनु एउटा कुरा हो, हामी अहिले लडेका छौँ तर मरेका होइनौँ। फेरि उठ्छौँ हामी, फेरि उठेर हामी प्रतिक्रियावादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। त्यो कुनै लुकेको कुरो छैन।
0: अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताउनु भयो। उहाँले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली काङ्ग्रेस फुटाइएको पनि दावी गर्नुभयो।
2: पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी नेत्री विद्यादेवी भण्डारीले संवैधानिक मान्यताहरूको संशोधनलाई हल्का रूपमा लिन नहुने बताउनु भएको छ। कार्यक्रममा उहाँले संविधान संशोधनको सन्दर्भमा बेला बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति विरोध जनाउनुभयो। नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक युक्त मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन व्यवस्था उपयुक्त हुनै नसक्ने उहाँको भनाइ छ।
3: बेला बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधता युक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ।
2: नेत्री भण्डारीले फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने र अब नयाँ ढंगले अघि बढ्नुपर्ने बताउनुभयो।
0: नयाँ आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। यसमध्ये आर्थिक विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट सर्वसहमत रूपमा पारित भएको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए भने यसमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाब दिनुभएको थियो। यस क्रममा अर्थमन्त्री वाग्लेले सरकार नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक पर्ने सबै कानुनी तथा नीतिगत सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिस्थापन विधेयक ल्याइसकिएको उल्लेख गर्दै डाक्टर वाग्लेले आगामी समीक्षाका आधारमा आवश्यक परे ऐनमा थप संशोधन गर्न पनि सरकार तयार रहेको बताउनुभयो।
4: अझै सशक्त बनाउनको लागि हामीले धेरै सुधारहरू गर्नुपर्नेछ। अहिले यो विधेयक प्रतिस्थापन विधेयक आएको छ, यसलाई आवश्यकता पर्यो भने त्यो ग्रे लिस्टबाट निकाल्नको लागि हामीले थप सुधारहरू पनि गर्नुपर्ने हुन सक्छ। आगामी समीक्षा हेरेर फेरि पनि हामी ऐनमै संशोधन गरेर जानुपर्ने अवस्था आयो भने पनि म यो विषय लिएर गरिमामय सदनमा म फेरि प्रस्तुत हुनेछु, किनकि वाट एभर इट टेक्स यो ग्रे लिस्टबाट निस्कनको लागि, नेपाललाई निकाल्नको लागि जे जे गर्नुपर्छ गर्ने भन्ने संकल्प यो वर्तमान सरकारको छ।
0: त्यस्तै अर्थमन्त्री वाग्लेले मध्य पूर्व द्वन्द्वका कारण बढेको डिजेल र पेट्रोल लगायतका इन्धनको मूल्य अब घट्ने बताउनु भएको छ। उहाँले मध्य पूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घट्ने बताउनु भएको हो।
4: पहिले मध्य पूर्वको अवस्था सहज हुँदै गयो, अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा, त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ।
0: 15 मिनट स्थगित भएर पुनः बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले चारवटा विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत गरेको हो। बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो। यसै गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण अर्थात् मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। त्यसै गरी भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको छ। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ। यी विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा स्वीकृत भएका हुन्। यस्तै बैठकले पूर्व सांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको परपज नाम मार्बल।
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
7: सरल बैंकिङ सम्बन्धी व्यवस्था सबैका लागि, सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 को बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-6605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र सरकारको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। बालबालिकालाई पार्टी सदस्यता दिएको र रासपाले प्रदेशसभा खारेजीको प्रस्ताव ल्याएको विषय सदनमा प्रमुख रूपमा उठेको छ। संसद बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्। थप सामग्री सहकर्मी माधव तिमल।
9: बैठकमा कंग्रेस सांसद रेणुका काउचाले रासोपाले प्रचलित कानून विपरीत 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरेको पाइएको भन्दै सरकार र निर्वाचन आयोगको ध्यान आकर्षण गराउनु भयो।
10: नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार 18 वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। के सत्तारूढ दल रासोपाको हकमा संविधान र यो ऐनमा भएका गरिएका व्यवस्था आकर्षित नहुने हो र सभामुखमा आउँदै कि रासोपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो?
9: एमालेका सांसद डाक्टर पुष्पराज कणेलले सरकारले मन्त्रीको स्वकीय सचिवालय सदस्य संख्या बढाउने तयारी गरेको विषयमा प्रश्न उठाउनु भयो। उहाँले बैठकमा मन्त्रीको सचिवालय बढाउने तयारीको आवश्यकता र औचित्य के हो भनी प्रश्न गर्नुभयो। यति मात्र नभई उहाँले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेर सरकारले विपक्षीलाई तर्साउन खोजेको आरोप लगाउनुभयो।
11: उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो। यो गिरफ्तारी सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र त्यसमा पनि नेकपा एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ। विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमाथि प्रतिशोध साधिएको छ।
9: नेकपाका प्रमुख सचेतक युवराज दुलालले सत्तारूढ रासोपाको महाधिवेशनबाट पारित दस्तावेजहरूले लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनालाई नै कमजोर बनाउन खोजेको बताउनुभयो।
12: सत्तारूढ दलको सौराह महाधिवेशनमा सभापतिको प्रस्तावमा नआई अन्य विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधि बीच छलफल नभई पारित भएका भनिएका केही दस्तावेजहरूमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको प्रति हामी सचेत छौँ। लोकप्रियताको सुन्दर घुम्टोले केमोफ्लाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काई जिस्काई सेबोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्र प्रति हामी गम्भीर र सचेत छौँ।
9: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले अखिल नेपाल फुटबल संघ इन्फामाथि विश्व फुटबल महासंघ फिफाले लगाएको निलम्बन फुकाउन सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। राईले सरकारले फिफाले तोकेका सबै शर्त यथाशीघ्र पूरा गरी इन्फामाथिको निलम्बन हटाउने वातावरण बनाउनुपर्ने भनाई राख्नुभयो।
13: यस गम्भीर परिस्थितिको समाधानको लागि नेपाल सरकारसँग मेरो अनुरोध छ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, एन्फाबिच तत्काल उच्च स्तरीय वार्ता गरी फिफाले औलाएको तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्। फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुन अनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गरियोस्।
9: राप्रपाका सांसद ज्ञान बहादुर शाहीले ट्राफिक नियमको नाममा नागरिकलाई मात्र दण्डित गर्ने सरकारको तयारी प्रति प्रश्न उठाउँदै राज्यलाई पनि जवाफदेही बनाउनु पर्ने माग गर्नुभयो। प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडा कारवाही र जरिवानाको प्रस्ताव गरिरहँदा शाहीले त्यसको बदलामा राज्यले पनि आफ्ना कमजोरीका लागि नागरिकलाई क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने कानून ल्याउन माग गर्नुभयो।
14: नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गर्यो भने जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1,00,000 रुपियाँ जरिवाना तिर्छन् भने राज्यले 24 घन्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1,00,000 तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा 50,000 तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने। यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मान्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म संसद मार्फत अपिल गर्न चाहन्छु।
9: प्रतिनिधि सभाको अर्को बैठक अब यही असार 18 गते बिहान 11 बजे बस्नेछ।
2: कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश सताहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। उहाँले संक्रमित कागले एक ठाउँबाट लडे उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। महानिर्देशक दाहालका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। महानिर्देशक दाहालले उपत्यकामा कागमा बर्ड फ्लू देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो। विभागका उप महानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आएको जनाएको छ।
0: त्रिवीर शिक्षण अस्पताल टिचिङ हस्पिटलले स्थगित गरेको स्वास्थ्य बिमा मार्फतको सेवा करिब 6 महिनापछि भोलिदेखि सुरु गर्ने भएको छ। गत माघ 1 गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेको बिमा मार्फतको सेवा भोलिदेखि आंशिक रूपमा सुरु गर्ने अस्पतालले जनाएको हो। अस्पतालले सूचना जारी गरी स्वास्थ्य बिमा कार्यक्रमको रोकिएको सेवा ओपिडी मात्रै लागू हुने गरी पुनः सुरु गरेको जनाएको छ।
2: देशमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार 16 र 17 गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ। महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। देशका पहाड़ी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलभावयुक्त हावाको प्रभाव क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ। सम्भावित वर्षाका कारण भोक्से हुछे बारी पहिरो तथा गेग्रियान बहावको जोखिम बढ्न सक्ने, शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला साना नदी खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: हालसम्म देशभरका 293 महानगर, उपमहानगर र नगरपालिका मध्ये धरान उपमहानगरपालिका सहित 14 नगरपालिकाले समयमै बजेट ल्याउन नसकेको पाइएको छ। कुल 460 मध्ये 14 गाउँपालिकाले अझै बजेट पेश गर्न नसकेको महासंघको विवरणमा उल्लेख छ। त्यस्तै नेपाल नगरपालिका संघले सार्वजनिक गरेको विवरण अनुसार असार 10 गतेका लागि ऐनले तोकेको समयभित्र कोशी प्रदेशको धरान उपमहानगरपालिका र मधेस प्रदेशको जनकपुर धाम उपमहानगरपालिकाकै बजेट सार्वजनिक हुन सकेको छैन। सन्दर्भमा हामीले आज जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख किशोरी शाहलाई बजेट सार्वजनिक किन हुन नसकेको हो भनेर सोधेका छौँ।
15: मेयर साहब हुनुहुन्न, खबर गएर जानु भएको छैन, न मुख प्रशासकीय अधिकृतलाई थाहा छ न हामीलाई थाहा, मलाई थाहा छ। अब के भन्नु,
0: भनेपछि आपसी समन्वय अभावकै कारणले चाहिँ अगाडि बढ्न सकेन होइन सर?
15: त्यो सब कुरो छैन, अहिलेसम्म केही त्यस्तो विधि भएको छैन।
0: यस विषयमा पालिकाभित्र प्रक्रिया अगाडि बढेन, अगाडि बढाउनु पर्छ भन्ने विषयमा कतिको छ?
15: 10 गते मिटिङ बसेको थियो, 10 गते न परिषद गर्छु नगर सभा गर्छु भनेर म ढुक थिएँ, सबजना ढुक हुनुहुन्थ्यो। 81, 6 गते 7 गते हिँड्नु कसैलाई केही नभनिकन।
0: हजुर, यसले गर्दा अब पालिकामा नजिकका नागरिकहरूले त्यसै गरी कर्मचारीहरूको प्रतिक्रिया कस्तो छ यहाँको निकायसम्म? अब यहाँ त न्यायिक समितिको प्रमुख पनि हुनुहुन्छ, के भन्नुहुन्छ?
15: आज बिहान प्रमुख प्रशासकीय अधिकृतजीले मलाई फोन गर्नुभएको थियो, मसँग कुरा गर्नुभएको थियो, के गर्ने अहिलेसम्म मेयर साहबको कुनै अतो पत्तो छैन, हजुरलाई केही छ कि? मलाई पञ्चायत नगर परिषद सभालाई अगाडि बढाउनु भनेर भन्नु बढाउनु मङ्गलबार उहाँलाई कतै जानु, सोमबार अफिसै खुल्छ, मङ्गलबार उहाँलाई कतै जानु, उहाँ आए फर्केपछि नगर परिषदको अगाडि बढाउँछ।
0: हजुर, भनेपछि उहाँ नफर्किन्जेलसम्म यो बजेट सार्वजनिक गर्ने काम अगाडि बढ्न सक्दैन?
15: प्रमुख प्रशासकीय अधिकृत हुनु पर्यो, उहाँहरू हुनुहुन्न प्रमुख प्रशासकीय अधिकृतजीलाई म भनेको छु मङ्गलबारतिर बढाउनु अगाडि।
0: हजुर, कार्यपालिकाका बहुमत सदस्यहरूले ऐन नियममा टेकेर प्रमुख बिना नै बजेट ल्याउन सक्ने स्थिति छ कि या छैन भनेर कतिको अध्ययन गरियो?
15: प्रमुख बिना नै बजेट आउन सक्थ्यो भने खोइ कसैले कुनै कर्मचारीले भनेन।
0: अब यसरी पनि बारम्बार बजेट अनिश्चित बन्दै गयो भने के कस्तो गर्न सकिन्छ, यहाँसँग ठोस योजना के छ?
15: नगरपालिका त चलाउनु कसरी भन्ने लाग्छ, संघलाई नै हो केन्द्रलाई नै हो कुन हिसाबले अगाडि बढाउने
0: विकल्प खोजेर अगाडि बढ्नुहुन्छ होइन त?
15: विकल्प त प्रमुख प्रशासकीय अधिकृतजीले खोज्नु भएको छ, उहाँ मलाई हुनुहुन्थ्यो अगाडि बढाउनु बढाउ ठिक छ बढाउनु।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूलनारा सहित सरकारले यस वर्ष 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 विविध कार्यक्रमका साथ मनाउने भएको छ। जलवायु परिवर्तनका चुनौती बीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागि कृषि विभागले जनाए।
2: कैलालीको घोडागुडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ। नेपाल पंक्षी संरक्षण संघको आयोजनामा आजदेखि 3 दिनसम्म हरिहाँसको गणना गरिनेछ। गणना टोलीमा 8 सहभागी छन्।
3: भारतको विदेश मन्त्रालयले कैलाश मानव सरोवरको यात्रा गर्ने आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ। विदेश मन्त्रालयले निजी टुर अपरेटर्सका तर्फबाट आयोजित कैलाश यात्राका क्रममा नेपालमा फँसेका कैयौं भारतीय नागरिकले मद्दत र सहायताका लागि अनुरोध गरिरहेको एडभाइजरीमा उल्लेख छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। 2 साता अघि भएको अन्तरिम शान्ति सम्झौता भए पनि अमेरिका र इरान बीचको तनाव चुड्दै गएको छ। दुई पक्षबीच आरोप प्रत्यारोप र सैन्य गतिविधि झन बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम उल्लङ्घन जारी रह्यो भने इरानको अस्तित्व नै समाप्त हुने चेतावनी दिएको केही समयमै आज बिहान इरानले कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कप्स आईआरजीसीले हालैका अमेरिकी आक्रमणको जवाब स्वरूप आफ्ना नौसैनिक र वायुसेनाले संयुक्त रूपमा आक्रमण गरेको दावी गरेको हो। यसअघि अमेरिकी सेनाले होर्मुज जलटमरूमा एक ट्याङ्करमाथि आक्रमण भएपछि इरानका विभिन्न सैन्य संरचनामाथि पुनः आक्रमण गरेको जनाएको थियो। इरानले पनि अमेरिकी आक्रमणले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसले सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा रोक्ने चेतावनी दिएको छ। आईआरजीसीले अमेरिकी सैन्य अड्डाहरूले आगामी दिनमा नर्कको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलमा नकआउट चरणका खेलहरू आज रातिबाट सुरु हुँदैछन्। समूह चरणका खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणका खेल सुरु हुन लागेका हुन्। 12 समूहबाट विजेता र उपविजेता बनेर 24 राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। बाँकी 8 देश तेस्रो स्थानमा रहेका टोली मध्ये उत्कृष्ट नतिजाका आधारमा छनौट भएका हुन्। लस एन्जलसमा आज राति 12:45 क्यानाडा र दक्षिण अफ्रिका बीचको खेलसँगै सन् 2026 को फिफा विश्वकपको नकआउट चरण औपचारिक रूपमा सुरुवात हुँदैछ। अन्तिम 32 को यो पहिलो खेल दुवै टोलीका लागि ऐतिहासिक हुनेछ किनभने क्यानाडा र दक्षिण अफ्रिका दुवैले पुरुष विश्वकपको नकआउट चरणमा पहिलो पटक स्थान बनाएका हुन्। त्यसैले जसले जिते पनि यो नयाँ इतिहास पुनः एकपटक लेखिने भएको छ। अन्तिम 32 जर्मनी र पाराग्वे, फ्रान्स र स्विडेन, नेदरल्यान्ड्स र मोरक्को, पोर्चुगल र क्रोएसिया, स्पेन र अस्ट्रिया, अमेरिका र बोस्निया एन्ड हर्जगोभिना, बेल्जियम र सेनेगल खेल्नेछन्। अर्कोतर्फ ब्राजिल र जापान, आइबरी कोस्ट र नर्वे, मेक्सिको र इक्विडर, इङ्ल्यान्ड र कङ्गो, अर्जेन्टिना र केप भर्डे, अस्ट्रेलिया र इजिप्ट, स्विजरल्यान्ड र अल्जेरिया र कोलम्बिया र घाना भिड्नेछन्। पहिलो नकआउटबाट पराजित हुने 16 टोली बाहिरिनेछन्। जित्ने टोली अन्तिम 16 भिड्नेछन्। अन्तिम 16 का खेलहरू जुलाई 4 देखि सुरु हुनेछन्।
2: महिला टी ट्वेन्टी विश्वकप क्रिकेटमा बंगलादेशलाई दक्षिण अफ्रिकाले चार विकेटले पराजित गरेको छ। बंगलादेशले दिएको 118 रनको लक्ष्य दक्षिण अफ्रिकाले 19 ओभर दुई बलमा 6 विकेट गुमाएर पूरा गरेको हो। जितसँगै 8 अङ्कसहित दक्षिण अफ्रिका अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब दक्षिण अफ्रिकालाई सेमी फाइनलमा पुग्न भारत र अस्ट्रेलिया बीचको खेलको नतिजा कोर्नुपर्नेछ। अस्ट्रेलियाले भारतलाई हराएमा दक्षिण अफ्रिका सजिलै सेमी फाइनलमा पुग्नेछ। अस्ट्रेलियाले हराएमा भारत सेमी फाइनलमा जानेछ भने दक्षिण अफ्रिका बाहिरिनेछ। अस्ट्रेलिया भने यस अघि नै सेमी फाइनलमा पुगिसकेको छ। अहिले भारत र अस्ट्रेलिया बीचको प्रतिस्पर्धा भइरहेको छ। अस्ट्रेलिया विरुद्धको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा भारतले 15.5 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 118 रन बनाएर खेलिरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: कम्युनिस्ट एकतालाई जोगाउन नसकेको शीर्ष नेताहरूको स्वीकार, फेरि सशक्त भएर आउने दावी।
2: प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित। बजेट प्रक्रिया पूरा, सरकारले विपक्षी दलका प्रश्नै प्रश्न।
3: कागका कारण काठमाडौँमा बर्ड फ्लू फैलियो, 11 जिल्लाका 100 ठाउँमा संक्रमण। स्थगित गरेको 6 महिनापछि भोलिदेखि स्वास्थ्य बिमाको सेवा सुरु गर्दै त्रिवी शिक्षण अस्पताल।
2: इरान अमेरिका तनाव फेरि चर्कियो, सम्झौता उल्लङ्घन गरेको भन्दै दुवै पक्ष बीच आरोप प्रत्यारोप।
3: र विश्वकप फुटबलमा नकआउट चरणका खेल आजदेखि सुरु हुँदै पहिलो खेलमा क्यानाडा र दक्षिण अफ्रिका भिड्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
6: स्वदेश FM 93.2 MHz।

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
3: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3318-98, मोबाइल 98512-40934।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
6: सम्पर्क 98119-32811 र 98653-73687।
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
11: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल सुरु हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083माथि 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर सोनी वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
1: यो करले भुइँमान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै 75-80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रुपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाख सम्मको वार्षिक आमदानीमा कर छुट, यति रेडिकल डिपार्चर गरिएको छ। यो सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार

मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोल प्रसाद अरियालले आज स्वीकृत भएका चारवटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका चारवटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण कक्षा 12 परीक्षाफललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याक गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख डोल प्रसाद अरियालले बैठक सुरु गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेल प्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली काङ्ग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिमत्ता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरुरी भएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ।
मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार 16 र 17 गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ। महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम

0: का पहाड़ी तथा तराई क्षेत्र का केही स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। देशका पहाड़ी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। रौतहटको गढीमाई नगरपालिका स्थित हरैया घाटमा बागमती नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज दिउँसो गढीमाई नगरपालिका एक निवासी भन्टु राय यादवका 8 वर्षीय छोरा अनिकेश यादव र सोही स्थानका सुरेश यादवका 8 वर्षीय छोरा आदित्य यादव नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर खोज तलास सुरु गरेको थियो। खोजीका क्रममा अनिकेश यादवको शव घटनास्थलमै फेला परेको थियो। त्यसपछि थप खोज तलास गर्ने क्रममा दिउँसो घटनास्थलबाट करिब 50 मिटर दक्षिणतर्फ बागमती नदीमै आदित्य यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले भोलि असार 15 गतेदेखि पुनः सेवा सुरु गर्न लागेको हो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी सञ्चार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 यात्रुको मृत्यु भएको पुष्टि गरेको छ। फ्रान्सको उत्तर पूर्वी सहर टोम्बलेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। अब आर्थिक समाचार।
4: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमानदार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 वटा प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 वटा विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 वर्ष दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा ब्याङ्किङ क्षेत्रका विज्ञहरूले जोड दिनु भएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र ब्याङ्कको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 वर्ष दृष्टिकोण सहित ल्याउनु पर्ने बताउनु भयो। नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधारमा नीतिहरू असफल भए भन्न नमिल्ने बताउनुभयो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण राउन्ड अफ 32 को समीकरण पूरा भएको छ। अब उपाधि दौडमा रहेका 32 टोलीले अन्तिम 16 स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउन्ड अफ 32 को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार राति 12:45 हुँदैछ। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेका टोलीहरू अब नकआउट चरणमा एक हार सँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दावेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम 16 स्थान बनाउन कडा चुनौती प्रस्तुत गर्नेछन्। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरेन्द्र नगरमा शुरू भएको छ। आजदेखि 18 गतेसम्म प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 पुरस्कार प्राप्त गर्नेछन्। निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 को उपाधि कोशी प्रदेशका महिला क्रिकेट टिमले जितेको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज पर्साको बिरगंज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एफएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जित निकालेको हो। कोशीले दिएको 900 रनको लक्ष्य पछ्याएको एपीएफले 19.5 ओभरमा अल आउट हुँदै 87 रनमा समेटियो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। फाइनल खेलको प्लेयर अफ द म्याच कोशीकी काजल श्रेष्ठ घोषित भइन्। उपाधि विजेता कोशीले ट्रफी सँगै नगद 1,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको समापन समारोहमा मध्य प्रदेशका पूर्व मुख्यमन्त्री सरोज यादवले विजेता र उपविजेता खेलाडीले ट्रफी र मेडल वितरण गर्नुभयो। अधिकांश खेल जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भए पनि सेमी फाइनल तथा फाइनल खेल पर्साको बिरगंजमा सम्पन्न भएको हो। निको कपमा 7 प्रदेश र 1 विभागीय टिमका गरेर 8 टिमको सहभागिता रहेको थियो। अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सडक दुर्घटना न्यूनीकरण, कक्षा 12 परीक्षाफललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल सुरु हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556-595-174, मोबाइल 98555-50-934।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि विभिन्न व्यवसाय तथा आवश्यक क्षेत्रबाट उठाउने मासिक सरसफाई सेवा शुल्क तोकेको छ। तोकिएको शुल्क अनुसार ठूला होटल तथा लजले मासिक 200 रुपियाँ, साना होटलले 150 रुपियाँ, आवश्यक घरधुरीले 50 रुपियाँ तिर्नुपर्नेछ। यस्तै तरकारी पसलका लागि मासिक 150 रुपियाँ तथा ब्याङ्क, सहकारी र बिमा कम्पनी लगायत वित्तीय संस्थाका लागि 200 रुपियाँ शुल्क निर्धारण गरिएको छ। कपडा तथा फेन्सी स्टोर्सबाट पनि मासिक 150 रुपियाँ सरसफाई सेवा शुल्क लिइने नगरपालिकाले जनाएको। नगरपालिकाको 18 नगरसभाले पारित गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083ले सो दर रेट कायम गरेको हो। प्रस्तावित विधेयकलाई नगरसभाले सर्वसम्मत पारित गरेको थियो। गत वर्षबाट सरसफाई सेवा शुल्क बढे पनि फोहोर उठाउने कर्मचारी वा गाडीको संख्या नबढेको, फोहोर उठाउन आउने समय उस्तै रहेको र फोहोर व्यवस्थापनको ठोस काम पनि सुरु हुन बाँकी नै रहेको भन्दै जनस्तरबाट सो बढेको शुल्कको आलोचना हुने गरेको छ। माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरूमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटक शुल्क वा सरसफाई शुल्क समायोजन गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 कार्यान्वयन शुरू हुने गरी समायोजित नयाँ शुल्क दरलाई नगरपालिकाको 18 नगरसभाले सर्वसम्मत पारित गरेको हो। यो सँगै अब स्थानीय धार्मिक स्थलहरूमा माडीवासी सहित सबै नेपालीहरूलाई पर्यटन वा सरसफाई शुल्क 20 रुपियाँ हुने भएको छ। यस्तै सबै स्थानहरूमा भारतीय नागरिकहरूका लागि 50 रुपियाँ, अन्य विदेशीहरूका लागि 1000 रुपियाँ कायम हुने भएको छ। नयाँ व्यवस्था अनुसार सुनसरगढीमा अन्य विदेशी नागरिकलाई रु 100, भारतीय नागरिकलाई रु 50 र नेपाली नागरिकलाई रु 20 कायम हुनेछ। यसअघि अन्य विदेशी नागरिकहरूलाई रु 100, भारतीय नागरिकलाई रु 80, विदेशी नागरिकलाई रु 50 र माडीवासीहरूलाई परिचय खुल्ने आधारमा रु 10 रुपियाँ शुल्क रहेको थियो। चैते दशैंभन्दा 9 दिन अगाडिदेखि चैते दशैंका दिनसम्म पनि प्रवेश निःशुल्क रहनेछ। यसै गरी पुष्पमन्दन वाटिकामा पर्यटन शुल्क अन्य विदेशी नागरिकहरूका लागि 100, भारतीयहरूका लागि 50, नेपालीहरूका लागि 20 कायम हुने भएको छ। यसअघि स्वस्थलमा प्रवेशका लागि सबै विदेशी नागरिकहरूलाई रु 50, स्वदेशी नागरिकहरूलाई 25 र स्थानीयवासीलाई 10 रुपियाँको टिकट लागू गरिएको थियो। यस्तै रेड हिल पार्क प्रवेशका लागि अन्य विदेशी नागरिकहरूलाई रु 100, भारतीयहरूलाई रु 50 र विदेश नेपालीहरूलाई रु 20 कायम हुने भएको छ। यसअघि सो पार्क प्रवेशका लागि विदेशी नागरिकहरूलाई रु 50, स्वदेशीलाई रु 25 र स्थानीयलाई रु 10 प्रवेश शुल्क लागू गरिएको थियो। यसै गरी वैकुण्ठ धाम क्षेत्र प्रवेशका लागि अन्य विदेशीहरूलाई रु 100 र भारतीयहरूलाई रु 50, स्वदेशीलाई रु 20 तोकिएको छ। यसअघि सो शुल्क क्रमशः 180 र 50 थियो भने स्थानीयलाई 10 रुपियाँ तोकिएको थियो। यसबाहेक वाल्मीकि आश्रम क्षेत्रमा अन्य विदेशी नागरिकलाई रु 100, भारतीयलाई रु 50 र नेपालीहरूलाई रु 20 सरसफाई शुल्क तोकिएको छ। यसअघि सो शुल्क अन्य विदेशी नागरिकलाई रु 50, भारतीयहरूलाई रु 16 र नेपालीहरूलाई रु 10, नेपालीहरूलाई रु 10 र स्थानीयलाई 5 रुपियाँ रहेको थियो। अयोध्याधाम राम मन्दिर क्षेत्रमा सरसफाई शुल्क अन्य विदेशीलाई रु 100, भारतीय नागरिकलाई रु 40 र स्वदेशीलाई रु 20 तोकिएको छ। यसअघि त्यहाँ अन्य विदेशीलाई रु 50, स्वदेशीलाई रु 25 र स्थानीयलाई रु 10 प्रवेश शुल्क तोकिएको थियो। पर्यटक स्थलमा वनभोज गर्दा 20 जनासम्मको रु 300, 40 जनासम्मको रु 500 तथा 40 बढीका लागि 1000 रुपियाँ शुल्क यथावतै राखिएको छ। यस्तै सुटिङ गर्दा प्रतिदिन रु 10,000 शुल्क पनि यथावतै रहेको छ। यसअघि मन्दिर र धार्मिक स्थलहरूमा प्रवेश गर्दा शुल्क लगाएको भन्दै नगरपालिकाको सरको आलोचना भएको थियो। पोखरा र चितवनका दुई रोटरी क्लबले माडीको कल्याणपुर स्थित जनकल्याण माध्यमिक विद्यालयको कम्प्युटर ल्याबका लागि 21 कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको छ। रोटरी क्लब अफ पोखरा फिसटेल र रोटरी क्लब अफ नारेडी मिडटाउनले एडुटेक नेपाल र एल्सपेथ स्ट्यान्डर्डसनको सहयोगमा विद्यालयका सबै कक्षाका लागि सबै विषयका पाठ्यपुस्तक सहित करिब 8,89,000 रुपियाँ लागत बराबरका 21 ब्रान्डेड कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको थियो। रोटरियन विनोद कोइरालाको प्रमुख आतिथ्यमा आइतबार सो सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधान अध्यापक रामबहादुर जोशीले बताउनुभयो। माडी नगरपालिकाको नमुना विद्यालय कार्यक्रमबाट प्राप्त 4,50,000 रुपियाँ मध्ये 3,00,000 रुपियाँबाट कम्प्युटर ल्याबका लागि विद्यालयको फर्निचर निर्माण गरेको समेत उहाँले जनाउनुभयो। कम्प्युटर ल्याब स्थापना भएपछि विद्यालयमा कम्प्युटर शिक्षण प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।
बाढी नगरपालिका कृषि विकास शाखाको आयोजनामा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ तेस्रो राष्ट्रिय धान दिवस तथा रूपायोत्सव मनाइने भएको छ। असार 15 गते बिहान 8 बजे माडी नगरपालिका सहलक्ष्मी निवासमा सो उत्सव आयोजना गरिएको शाखाले जनाएको हो। उत्सवका अवसरमा सामूहिक धान रोपाई, हिलोमा डोरी तान्ने प्रतियोगिता तथा दही चिउरा खाने कार्यक्रम आयोजना गरिने जनाइएको छ। नेपालमा प्रत्येक वर्ष असार 15 गते राष्ट्रिय धान दिवस तथा रूपायोत्सव महोत्सव मनाइन्छ। धान बालीमा उत्पादन वृद्धि र खाद्य सुरक्षाको महत्वलाई आत्मसात गर्दै विक्रमसम्म 2061 यो दिवस मनाउन सुरु गरिएको हो। यस दिन खेतमा काम गरेर दही चिउरा खाने परम्परा रहेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले यसपटक निर्वाचन हार स्थायी नभएको भन्दै पुनः बलियो प्रतिस्पर्धी शक्ति बनेर आउने बताएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल शरदले अध्यावधिक निर्वाचनमा आफूहरू पराजित भए पनि सधैँका लागि नहारेको बताउनुभयो। उहाँले सत्तारूढ दललाई पनि आगामी दिनमा राजनीतिक प्रतिस्पर्धा परिवर्तन हुन सक्ने हेका राख्न आग्रह गर्नुभयो। विचार र जनतासँगको सम्बन्ध बलियो भए सानो शक्ति पनि प्रभावशाली बन्न सक्ने उहाँले बताउनुभयो। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले सरकारी निकायको लापरवाहीमा पनि आर्थिक जरिवाना हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै साहले नागरिकलाई मात्र कानूनको दायरामा ल्याउने अभ्यास अन्त्य गरी राज्य र जनता दुवैलाई समान रूपमा जिम्मेवार बनाउने कानून आवश्यक रहेको बताउनुभयो। उहाँले 24 घण्टाभित्र सड़कका खाल्टा मरम्मत नगरे 1,00,000 रुपियाँ, बिग्रिएको ट्राफिक बत्ती समयमा नबनाए 1,00,000 रुपियाँ तथा सड़क बस्ती नबले 50,000 रुपियाँ सम्बन्धित निकायले जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुभन्ने प्रस्ताव गर्नुभयो। यस्तै ट्राफिक प्रहरीले सेवाग्राहीसँग दुर्व्यवहार गरी 50,000 रुपियाँ र ट्रायल पास गरेको 7 दिनभित्र लाइसेन्स उपलब्ध गराउन नसके सम्बन्धित निकायलाई 50,000 रुपियाँ जरिवाना गर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो। सड़कको दुरावस्थाका कारण दुर्घटना भए, नागरिकको मृत्यु भए सम्बन्धित सरकारी निकाय र निर्माण कम्पनीलाई समेत जवाफदेही बनाउने कानून आवश्यक रहेको शाहीले बताउनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशनबाट चितवनका 3 प्रतिनिधि सभा सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्। चितवन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो। यस्तै क्षेत्र नम्बर 3 सांसद सुविधा गौतम उपसभापति र क्षेत्र नम्बर 1 सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेताहरूले गत भदौ 24 पछि मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन सहकारी हुँदै पार्टी एकतासम्म पुग्नुपर्नेमा जोड़ दिएका छन्। आइतबार जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा काठमाडौँमा भएको नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका दुई पार्टीका शीर्ष नेताहरूले यस्तो बताएका हुन्। उनीहरूले विगतका कमी कमजोरीमाथि आत्मसमीक्षा गर्न तयार रहेको समेत बताएका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक रहेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताउनु भएको हो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नुरहेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। मन्त्री डाक्टर छोडी मगलेले अघिल्ला सरकारहरूले ऋण बढाएको विषयमा प्राङ्गिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेका प्रश्नको जवाब दिँदै उहाँले यसअघिका सरकारसँग खनिनु भएको हो। आजको छलफलमा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको यो सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना समेत गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आफ्नो पहिलो महाधिवेशनबाट स्वतन्त्र सन्तुलित र राष्ट्रहित केन्द्रित परराष्ट्र नीति
अंगीकार गरेको छ। चितवनमा सम्पन्न महाधिवेशनमा पार्टीका सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा अन्तर्राष्ट्रिय मामिला र विदेश नीतिका सम्बन्धमा नेपालको संविधानले परिभाषित गरेका राष्ट्रिय हित र स्वाभिमानलाई नै वैदेशिक नीतिको मुख्य मार्ग निर्देशक मानिएको उल्लेख गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा जवाब दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा पनि असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेस सांसद रेणुका काउसले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति नेपालको आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो अहोदाको गरिमा जोगाउन र कूटनैतिक मर्यादामा रहन सचेत गराउनुभयो। सुस्था बचाउ युवा अभियानले सीमा सुरक्षा सुस्ताबीचको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ। आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभियानले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न र सुस्तावासीले तत्कालै नेपाली नागरिकता उपलब्ध गराउन भूक्षलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपूर्जा वितरण गर्न तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको हो। गाडीमा जडान गरिएको कालो सिसाको स्टिकर हटाउन सुरु गरेको छ। आइतबारदेखि उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाको स्टिकर हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले बताउनुभयो। र फिफा विश्वकप 2026 समाचरणका सबै खेल आइतबार देखिसकिएको छ। जुन 11 सुरु भएको विश्वकप प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानाडामा भइरहेको छ। यही फुटबल महाकुम्भको लाइभ हेर्ने नाममा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका छन्। एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको जनाएको छ। विद्युतीय माध्यमबाट खाता ह्याक गरेर ठगीमा संलग्न गिरोहले फिफा विश्वकप निशुल्क

0: 너뻑쳐 너비뻑쳐 서대인 뻑쳐
1: 소디스 FM 브리아노비토플루 2MHz

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा।

साइली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ हे नमानेला तार्छु साइली

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: भोलि घटा पथेर जाने हो।
1: अब को जान्छ चेट टाढा? तँलाई थाहा छैन नयाँ मिल खुलेको, नजिक पनि छिटो पनि, सबैजना उतै जाने भने हा, म पनि जाने हो। तेरो पो
0: ह्या

0: सोदेश एफएम 93.2 मेगाहर्ज।
1: कोही कोही सँग बोल्या छैन।
2: म पनि कोही कोही सँग बोल्या छैन।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: बाटो उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुत पण्डित राम भक्त अधिकारी
2: गीतोपदेशको क्रममा आजको यो प्रकाश कालमा म स्वदेश एफएमबाट गीत उपदेशको कार्यक्रम लिएर उपस्थित भएको छु। सम्पूर्ण श्रोतृवृन्दलाई स्वागत गर्दछु। आउनुहोस् गीत उपदेश श्रवण गरौँ। अथ चित्तमिमं धर्म्यं सङ्ग्रामं न करिष्यसि तथा स्वधर्म कीर्तिं च हित्वा पापमवाप्स्यसि। भन्नुहुन्छ परमात्मा, तिमी पापी हुन्छौ अर्जुन, पाप नगर। यदि केही गरेर तिमीले यो युद्धरूपी धार्मिक कर्तव्य पुरा गरेनौ रे भने तिमीलाई आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्छ। तिमी पापी हुन्छौ। तिमीले योद्धा रूपमा पाएको जो यस कीर्ति गुमाउनेछौ। अर्जुन एउटा प्रसिद्ध योद्धा थिए। उनले भगवान शिवद्वारा अनि वरदान पनि प्राप्त गरेका थिए। देवताहरूसँग लडेर ठुलो नाम कमाएका थिए। अर्जुनले शिकारीका भेषमा आउनुभएका शिवजीलाई युद्धमा पराजित गरेर अर्जुनले उहाँलाई खुसी पारेर उहाँबाट पुरस्कारका रूपमा पाशुपत अस्त्र प्राप्त गरेका थिए। अर्जुनले अर्जुन महान लडाकु थिए अथवा लडाकु थिए भन्ने कुरा हरेकलाई थाहा थियो। द्रोणाचार्यले पनि उनलाई आशीर्वाद दिएका थिए र विशिष्ट प्रकारको हतियार पनि अनि पुरस्कारको रूपमा दिएर पुरस्कृत गरेका थिए अर्जुनलाई। त्यो हतियारले उनले आफ्नै गुरुलाई पनि मार्न सक्थे। अर्जुनले आफ्नै धर्मपिता स्वर्गका राजा इन्द्र लगायतका धेरै धेरै अधिकारिक व्यक्तित्वहरूबाट नै सैन्य प्रमाणपत्र तथा मान पदवी प्राप्त गरेका थिए। तर अहिले यदि अर्जुनले युद्ध नगर्ने हो भने उनलाई क्षत्रियको रूपमा आफ्नो विशिष्ट कर्तव्यको उपेक्षा गरेको दोष लाग्ने मात्र होइन, अझ उनको सम्पूर्ण इज्जत समेत जानेछ र उनी नरक जाने राजमार्गको तयारी पनि हुनेछ। अर्को शब्दमा उनी युद्ध गरेका कारणले होइन, युद्धबाट भागेका कारणले नरकको भोगीको अधिकारी भोगका अधिकारी हुनेछन्। अर्को समाजमा पनि समाजको कुरा गर्नुहुन्छ फेरि। अकीर्ति चापी भूतानी कसै सन्ति ते व्ययम सम्भावितस्य चाकीर्ति मरणा दतिरिच्यते भन्नुहुन्छ। हेर, तिमी यदि युद्ध गर्नेबाट भाग्यौ रे भने मानिसहरूले तिमीलाई सधैँ तिम्रो अपशब्दको वर्णन गरिरहन्छन्। भगुवा अर्जुन, भगुवा अर्जुन, क्षेत्री भएर युद्धबाट भाग्यो भनेर तिमी बाथरुमसेल मात्रै नभइकन तिमी मरेपछि पनि तिम्रो अपयस गाउँछन् समाजले। एउटा सम्मानित व्यक्तिका लागि अपयस भन्ने कुरा मृत्युभन्दा पनि बढ्ता कष्टकारक हुन्छ। यो कष्टबाट दिने बाँच, यो कष्टकारक कारणबाट तिमी बच्नुपर्छ। अर्जुनका भित्र तथा दार्शनिक गुरु भगवान् श्री कृष्णले अर्जुनलाई युद्ध अस्वीकार नगर्ने सम्बन्धमा आफ्नो अन्तिम निर्णय दिनुभयो। भगवान्ले भन्नुहुन्छ, अर्जुन, यदि तिमीले युद्ध सुरु गर्नुभन्दा अगावै युद्धभूमि त्यागिदियौ भने मानिसहरूले तिमीलाई कायर भनेर मान्नेछन्। कायर भन्छन् मानिसहरूले, अनि गाली नै गरौँ, तर युद्धभूमिबाट भागेर मैले ज्ञान बचाउँछु भन्ने तिमीले सोचेका छौ भने त्यो पनि तिम्रो लागि गलत हो। योभन्दा तिमी बरु युद्धभूमिमै मर्नु बेहतर भाग्नुभन्दा। मेरो यही सुझाव छ तिमीलाई, तिमी जस्ता सम्मानित मानिसका लागि निन्दित हुने विषय मृत्युभन्दा पनि खराब हो। त्यसैले मारिन्छ कि मरिन्छ कि भन्ने डरले तिमीले युद्ध मैदानबाट भाग्नु हुँदैन, बुझ्यौ। योभन्दा युद्धमै मर्नु राम्रो हो बरु। यसबाट तिमीले मेरो मित्रताको दुरुपयोग गर्ने र समाजमा आफ्नो इज्जत गुमाउने जस्ता अपजसबाट बच्नेछौ। यसरी युद्धबाट भाग्नुभन्दा युद्धमा मर्नु राम्रो हो भन्ने अन्तिम निर्णय भगवान्ले अर्जुनलाई दिनुभएको छ। भन्नुहुन्छ, भयाद्रणा दुपरथम मम सन्ति त्वाम महारथ यसाम च त्वाम बहुमथो भूत्वा यासि लाघवम। यदि तिमी यहाँबाट भाग्यौ रे भने जुन जुन महारथीहरूले तिम्रो नाम र इज्जतलाई अत्यन्त आदर गरेका छन् तिनैले तिमीलाई युद्धबाट डराएर भागेको ठानेर तिमीलाई अत्यन्त तुच्छ मान्नेछन्, लघुता भास हुनेछ। भगवान कृष्णले अर्जुनलाई आफ्नो निर्णय सुनाउँदै भन्नुभयो, दुर्योधन, कर्ण तथा अन्य महारथीहरूले तिमीले आफ्ना भाइहरू र पितामहमाथि दया गरेर युद्ध छोडेका हौ भन्ने कुरा सोच्ने छैनन्, भागेको भगुवा हो भन्ने छन्। तिमीले आफ्नै ज्यान जाने डरले गर्दा युद्धबाट अथवा युद्धको मैदानबाट अथवा यो मैदानलाई छोडेर भागेको हो भन्ने अपजेस संसारमा गाउँछन्, फैलाउँछन्। यसले गर्दा तिमी जस्तो उच्च कोटीको मानिसलाई अत्यन्त अनादर गरेको समाजले देख्नेछ, समाजले गर्नेछ। यो चाहिँ योग्य मानिसका लागि राम्रो हुने छैन। भन्नुहुन्छ, अवाच्य बाधाउँछ बहुन बदिष्यन्ति तवाहिता निन्दासित तल सामर्थ्यम तत्व दुःख तरम न किन। भन्नुहुन्छ, अवाच्य वाचनहरू गर्नेछन् तिम्रो अहितमा, अनि तिमीलाई कति दुःख पर्छ। त्यो अपशब्द सुन्नुभन्दा त मर्नु बेस हुन्छ। त्यसकारण यो युद्धबाट तिमी नभाग, आफ्नो कर्तव्य कर्म तिमीले पुरा गर्नुपर्छ। तिम्रा शत्रुहरू तिम्रो पुरुषार्थको उपहास गर्दै अनेकौँ दुर्वचनहरू भनेर तिम्रो निन्दा गर्नेछन्। त्योभन्दा कष्टदायी अरू कुनै कुरा तिम्रो लागि सही हुने छैन। त्यसकारण युद्धबाट तिमी नभाग, युद्ध गर। अर्जुनले अथवा अर्जुनको नचाहिँदो करुणाभाव देखेर भगवान् श्रीकृष्णलाई सुरुमै आश्चर्य लागेको थियो र उहाँले अर्जुनको त्यस्तो करुणाभाव आर्यहरूलाई नसुहाउने भनेर टिप्पणी गर्नुभएको थियो। अहिले अर्जुनको त्यही तथाकथित करुणाभावका विरोधमा भगवान्ले आफूले भनेको शब्दहरूलाई प्रमाणित गरिरहनु भएको छ। यस्तो युद्धार्थीहरूको अथवा बहादुरहरूलाई नसुहाउने शब्दहरू समाजले बोल्ने छन्, जुन शब्दले तिमीलाई पीडा पर्नेछ। भन्नुहुन्छ, हतो वा प्राप्सि स्वर्गम जित्वा वा भोक्ष्यसि महिम तस्मात् उत्तिष्ठ कौन्तेय युद्धाय कृत निश्चय। तिमीले युद्धको निश्चय गरेर मरे स्वर्ग पाउँछु, जिते राज्य पाउँछु भनेर तिमी चाहिँ उठ भनिकन यसरी परमात्माले अर्जुनलाई युद्धबाट कसञ्चित नभाग भनिकन आफ्नो कर्तव्य कर्महरू सम्झाउनु भयो। यहाँसम्म पाठपारायण गरेर यस्तो दया परवश भएर अर्जुनलाई सम्झाउने परमात्माप्रति नमन गर्दै आजको बसाइबाट म विश्राम लिन्छु। सत्यम

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असार 15 गते सोमबार ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात धान दिवस 29 जुन सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: राष्ट्रपतिद्वारा नेपालको कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लङ्घन, वामपन्थी दलहरू अहंकारले अलग, संकटपछि सहकार्यको खोजीमा देशभर 8,200 रोपनि सरकारी जग्गा हडपेको तथ्य, मनसुनजन्य जोखिममा सभा 2,00,000 नागरिक धानमा आत्मनिर्भरता, धान आयात झन बढ्दो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बन्दुक बोकेको काँधमा दूधको कितली शीर्षकको शुभ समाचार।
0: घना जंगलको अँध्यारो रात, गोलीको आवाज र विस्फोटको गुञ्जन, यी दृश्य अझै दैलेखको नौमुले गाउँपालिका वडा नम्बर 6 का खड्गबहादुर राणाको स्मृतिमा ताजै छ। युद्धका ती दिन सम्झँदा उहाँको मन आज पनि भारी हुन्छ, शरीर काँपे जस्तो हुन्छ। तत्कालीन द्वन्द्वकालमा काँधमा बन्दुक बोकेर युद्ध लड्नुभएका राणा अहिले त्यही काँधमा दुधको भारी बोकेर हिँडिरहनु भएको छ। 2057 सालमा उहाँ भैरव माध्यमिक विद्यालयमा कक्षा 9 पढ्दै हुनुहुन्थ्यो। गाउँमा जनयुद्धको प्रभाव फैलिएको थियो। खड्गबहादुर पनि त्यही सपनाबाट प्रभावित हुनुभयो। गरिब र सर्वहारा वर्गको दिन आउँछन् भन्ने विश्वास थियो, उहाँ भन्नुहुन्छ। त्यो बेला बन्दुक समात्नु नै सही बाटो लाग्थ्यो। त्यही युद्धका क्रममा उहाँ घाइते हुनुभयो। शरीरभित्र गाडिएका छर्राले बेला बेलामा पीडा दिन्छ, अहिले पनि बेला बेलामा दुख्छ, उहाँ भन्नुहुन्छ। त्यसपछि उहाँ नौमुले, अछाम, रोल्पा, खरा, गाम्बी, सिमले लगायतका धेरै लडाईँमा सहभागी हुनुभयो। उहाँका अनुसार त्यति बेला जङ्गल नै जीवन थियो, भोक, थकान र अनिश्चितता बिचको सङ्घर्ष थियो। उहाँ भन्नुहुन्छ, साथीहरूसँगै हिँड्थे तर बिहान उठ्दा कोही नहुने अवस्था पनि आउँथ्यो। युद्धको सबैभन्दा ठुलो चोट शरीरमा होइन मनमा बस्थ्यो। शान्ति वार्ताको 2 दिन अघि उहाँका भाइ सन्त बहादुर राणा बाँकेको चप्पर गौडीमा दोहोरो भिडन्तमा मारिनुभयो। घर फर्किने एउटै सपना बोकेका 2 दाजुभाइमध्ये एउटा कहिल्यै फर्किएनन्, ऊ घर फर्किन पाएन। उहाँले स्वर भारी गर्दै भन्नुभयो, भाइको एउटा छोरी र श्रीमती छन्, भाइको मृत्युले परिवार भत्कियो, आमा बुबाको जीवनमा ठुलो चोट पर्यो। त्यसपछि खड्गबहादुरको मन पनि युद्धबाट टाढा हुँदै गयो। शान्ति प्रक्रिया सुरु भएपछि कतिपय साथी सेना समायोजनमा गए, कतिपय राजनीतिमा लागे, तर खड्गबहादुर भने भारत र त्यसपछि खाडी मुलुक दुबई पुग्नुभयो। उहाँ भन्नुहुन्छ, युद्ध सकियो तर जीवनको सङ्घर्ष सकिएको थिएन। अरूको देशमा पसिना बगाउँदा पनि उहाँको मन गाउँमै अडिन्थ्यो, अन्तत उहाँ गाउँ फर्किनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Fuzzy AI TV maa hai mus football ko har ek exciting moment. AI picture and sound sanga. Up to 30% cashback. The 0% EMI. Nagrikta bhaye puksha. Best exchange value plus 4 years full warranty. Aba ghar mai. Stadium experience. LG. Life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्। राष्ट्रपाका निवर्तमान महामन्त्री कविन्द्र बुलाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढी 18 वर्ष मुनिका बाल बालिका पार्टी सदस्य रहेको उल्लेख छ। पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार राष्ट्रपामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा 13,001 बालबालिका राष्ट्रपा सदस्य छन् भने सबैभन्दा कम कर्णालीमा 1,414 बालबालिका राष्ट्रपाका सदस्य रहेका छन्। त्यस्तै कोशीमा 6,235 जना, मधेसमा 3,030 जना, गण्डकीमा 5,116 जना, लुम्बिनीमा 3,648 जना र सुदूरपश्चिममा 2,813 जना 18 वर्ष मुनिका बालबालिकालाई राष्ट्रपाले सदस्य बनाएको छ। राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन थरेलले बालबालिकालाई सदस्य बनाएर राष्ट्रपाले कानून विपरीत काम गरेको बताएका छन्। हाम्रो कानूनले बाल बालिकालाई पार्टी सदस्यता दिन निषेध गर्छ। त्यस अर्थमा बाल बालिका सम्बन्धी ऐनको दफा 64 अन्तर्गतको यो बाल बालिका विरुद्धको हिंसा हो, उनले भनेका छन्। राजनीतिक दल सम्बन्धी कानूनले पनि यो कुरालाई रोकेको छ, त्यसैले यो कानून विपरीतको काम भयो, धरेलले भनेका छन्। राष्ट्रपा वा नेपालका राजनीतिक दलहरूले बुझ्नुपर्ने के हो भने बाल बालिकाको राजनीतिक सहभागिताको अधिकार छ। त्यो अधिकार अभ्यास गर्ने विभिन्न तरिका छन्। निर्वाचन आयोग लगायत निकायले पनि कारवाही गर्न सक्ने पनि जनाइएको छ। त्यस्तै बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारवाला र दलहरूले समेत यो विषयमा आपत्ति जनाएका छन्। राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लङ्घन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: यस वर्ष मनसुन जन्य विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन जन्य विपदबाट 51,000 घरधुरीका मानिस प्रभावित हुने र त्यसमा 1,000-4,000 घर परिवार प्रत्यक्ष चपेटामा पर्न सक्ने आकलन गरिएको हो। यही असार 5 नेपालमा पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरे पनि सबैतिर सक्रिय हुन सकेको छैन। मौसमविदहरूका अनुसार आइतबार आज हिजोदेखि मनसुन सक्रिय हुन थालेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस वर्ष मनसुन जन्य विपदबाट करिब 51,000 घर धोरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिइन्। प्राधिकरणले मनसुन सुरु हुनु अघि नै विपद पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्योजना तयार पारेको छ। यसैबीच उच्च सतर्क अवस्थामा मधेस प्रदेश सरकार रहेको छ। मधेस प्रदेशमा विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि तीव्रताका साथ पूर्व तयारी थालिएको छ। त्यस्तै कोशी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि एकीकृत तयारी थालेको जनाएको छ। उता पूर्वी नेपालबाट मनसुन भित्रिए पनि सबैतिर पूर्ण वर्षा भने भइसकेको छैन। मनसुनमा निम्तिन सक्ने बाढी पहिरो जस्ता विपदका घटना भने कुनै पनि बेला आइपर्न सक्ने भन्दै गण्डकी प्रदेशमा स्थानीय तहदेखि प्रदेश सरकार तथा सरकारवालाहरूले पूर्व तयारी थालेको बताएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष वर्षायाममा बाढी डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ। यस प्रदेशमा मनसुन अझै भित्रिसकेको छैन। मनसुन भित्रिएसँगै विगतमा जस्तै विपद निम्तिन सक्ने भन्दै बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दा चिन्तित छन्। यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले विपदबाट क्षति कम गर्ने विषयमा प्रभावकारी नीति र योजना बनाउन सकेको छैन भनेर आजको नागरिक दैनिकमा मनसुन जन्य जोखिममा सवा 2,00,000 नागरिक शीर्षकमा खबर छापिएको छ।
2: रासुपा नेतृत्वको सरकारले अघिल्ला सरकारको निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्य सहित दुवै दलले गृह कार्य गरिरहेका छन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच अनौपचारिक सहमति भइसकेको नेताहरूको दावी छ। उनीहरूका अनुसार प्रदेश सरकारमा अहिले नै कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल शुरू भएको उनीहरूको भनाइ छ। रासुपा सरकारले विभिन्न कसुरमा कनेक्सन पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको देखिन्छ। पूर्व प्रधानमन्त्री द्वय ओली र दाहालमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान थालिसकेको छ। जेएनजी आन्दोलन दमन गरेको अभियोगमा अनुसन्धानका लागि सरकारले गत 14 चैतमा ओलीलाई पक्राउ गरेको थियो। अदालतको आदेशले उनी केही दिनपछि छुटे। एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेर प्रहरी हिरासतमा छन्। विगतमा सार्वजनिक पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन समेत अघि बढाइएको छ। रासुपाको नेतृत्वमा सरकार गठन भएता राजनीतिक दलका विद्यार्थी संगठनलाई विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, कर्मचारी युनियन खारेज गर्ने, विभिन्न पदमा पहिले राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने जस्ता कदम चालेको छ। पछिल्लो समय रासुपाले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने एजेण्डा पनि बहसमा ल्याएको छ। पुराना दलहरूले संविधान मा व्यवस्था गरेको प्रदेश सभा खारेज गर्ने एजेण्डा पनि रासुपाले अघि सारेको छ। यिनै कारणले ओली र दाहाल सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन्। ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको नेकपा बीच सहकार्य नौलो भने होइन, संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने विपक्षीको कसरत छ। आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने योजना पनि रहेको छ। वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: नेपालको राजनीतिमा गृह र अर्थ मन्त्रालयलाई सबैभन्दा शक्तिशाली र आकर्षक मानिन्छ, तर देशको ढुकुटी चलाउने र वित्तीय नीति तय गर्ने अर्थ मन्त्रालयको इतिहास र वर्तमान केलाउने हो भने एउटा दुःखद चित्र देखा पर्छ। यो मन्त्रालय सम्हाल्ने मन्त्रीहरू अपवाद बाहेक लगातार गम्भीर विवाद, बदनामी र कानुनी कठारामा उभिनुपर्ने नियतबाट गुज्रिएका छन्। विगतका नीतिगत विमर्श र वैचारिक बहसहरू आधुनिक कालखण्डमा आइपुग्दा व्यक्तिगत आर्थिक आचरण, सूचना चुहावट, बजेट लिक र व्यापारिक घरानाको घुसपैट जस्ता गम्भीर अनुशासनहीनमा परिणत भएका छन्। यो कुनै संयोग मात्र नभएर नेपालको राजनैतिक आर्थिक प्रणालीभित्रको संस्थागत व्यतिथि र स्वार्थ समूहको सेटिङको परिणाम भएको विश्लेषण गरिएको छ। एक पूर्व अर्थमन्त्रीले भने बजेट निर्माण प्रक्रिया यति गोप्य र केन्द्रीकृत हुन्छ कि त्यहाँ सीमित अधिकारी र मन्त्रीलाई आफ्नो इच्छा वा अनुकूलता अनुसार निर्णय गर्न पाउने स्वतन्त्रता हुन्छ, जसले गर्दा चलखेल गर्ने पर्याप्त ठाउँ मिल्छ। अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भने सबै अर्थमन्त्री विवादमा नपरेको टिप्पणी गर्छन्। सबै अर्थमन्त्री विवादमा परेका छैनन्, तर सानो विवादमा पनि अर्थमन्त्रीको भूमिकालाई लिएर संसदमा प्रश्न उठ्नु राम्रो हुँदैन, यसमा अर्थमन्त्री होसियार हुनुपर्छ। उनी भन्छन् उनले वर्तमान अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको विवादमा टिप्पणी गर्दै भने संसदमा प्रश्न उठ्नु उहाँ अर्थात् डाक्टर वाग्लेका लागि राम्रो होइन, उहाँले जानी नगरे पनि संसदमा प्रश्न उठ्नु राम्रो होइन। यो श्रृङ्खलाको सबैभन्दा ठूलो र हालैको कडीका रूपमा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउलाई लिन सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा एएसआर 8 गते उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखिएको छ। नीतिगत विचलनदेखि कठहरासम्म अर्थमन्त्रीहरू शीर्षकमा आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी, सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यसहित गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन नरमर भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको, साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन। नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गते को बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग ऐन 2076 को दफा 3 बमोजिम यस आयोगको गठन गरिएको थियो। आयोगका अध्यक्ष भट्टराईले विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्य सहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। उहाँले आयोगले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुन नसकेको पनि बताउनुभयो। भट्टराईका अनुसार आयोगले देशका विभिन्न भागमा गरी कुल 8,190 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा अतिक्रमण भएको ठहर गरेको थियो। आयोगले गरेको अध्ययनका क्रममा जग्गा हिनामिना भएको भन्दै आयोगमा 177 उजुरी दर्ता भएका थिए, जसको छानबिन गरी कुल 33 प्रतिवेदन बुझाइएको थियो। प्रतिवेदनले जग्गा हडप्ने भूमाफिया, बिचौलिया र गलत लिखत खडा गर्ने सरकारी कर्मचारीलाई कानूनको दायरामा ल्याउन सिफारिस गरे पनि अहिलेसम्म कसैमाथि कारवाही भने हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले मुलुकका विभिन्न भागमा अतिक्रमित सरकारी सार्वजनिक र गुठीका जग्गा सम्बन्धित निकाय र सरकारका नाममा ल्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको भने बताएका छन्। तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भने हुन सकेको छैन।
3: संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको आर्थिक विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। उक्त विधेयक यही साउनबाट लागू हुनेछ। त्यसअघि सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्चको न्यून अवस्था र प्रस्तावित करका दरहरूका विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। यसैबीच प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक 2083 पनि पारित भएको छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बालेन्द्र शाह बाले नेतृत्वको सरकारले राजकाज थालेको दिनमा आफूहरूलाई 30 खर्ब रुपियाँको ऋणको बिल बुझाइएको बताउनु भएको छ। राष्ट्र ऋण उठाउने विधेयक 2083 माथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले चैत्र 13 गते राजकाज अघि बढाउन वैधता पाएको दिन नै अहिलेसम्मको 30 खर्ब रुपियाँ दायित्वको बिल दिएको उल्लेख गर्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा संलग्न हुने करबाट तल्लो तहका नागरिक लाभान्वित हुने दावी गर्नुभएको छ। निजी विद्यालयका लागि समता शुल्कका 3% कर संकलन, सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित र सार्वजनिक शिक्षाको उन्नयनको लक्ष्य लिएर गरिएको उहाँको भनाइ थियो। सरकारले मूल्य अभिवृद्धि कर भ्याटमा बहुदर बारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ। आजको हिमालय टाइम्समा राष्ट्र ऋण उठाउने विधेयक प्रतिसभाबाट बहुमतले पारित शीर्षकमा खबर छापिएको छ।
2: भारत सरकारले आयातित चियाको परीक्षण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै सीमा नाकामा चियाको 20% कन्टेनरको ऱ्यान्डम नमूना परीक्षणका आधारमा प्रवेश दिने निर्णय गरेपछि नेपाली चिया उद्योगी तथा किसानले राहत महसुस गरेका छन्। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले त्यहाँको सेन्ट्रल बोर्ड अफ एक्साइज एण्ड कस्टम्सलाई असार 9 गते लेखेको पत्र अनुसार अब भारतमै खपतका लागि आयात हुने चियाको 20% नमूना जोखिममा आधारित परीक्षणका लागि छनौट गरिने व्यवस्था लागू गरिएको छ। यसअघि सबै कन्टेनर नै परीक्षण गर्नुपर्ने र त्यो परीक्षण कोलकातामै गर्नुपर्ने नियमले नेपाली चियाको भारत निर्यात अवरुद्ध भएको थियो। उक्त पत्र अनुसार भने भारतका सबै भन्सार नाकामा चिया परीक्षण गरिनेछ। भारतीय वाणिज्य सचिवको अध्यक्षतामा 16 जुनमा बसेको बैठकले घरेलु उपभोगका लागि आयात गरिने चियामा जोखिमका आधारमा परीक्षण गर्ने निर्णय गरेको थियो।